0: चिले जहाँ आफ्नो टोयलेट फ्याँकेका छन् त्यही हरियो घाँस लगेर राखिदिनु खान्छन्। मनुष्यले खाँदैन, त्यहाँ ज्ञान छ। यो डटी हो, यो फोहोर हो, खानु हुँदैन। ज्ञान छ। रोग लाग्यो भने डाक्टर कहाँ धाउँछ? सिलगढीले नभ्याए दिल्ली, दिल्लीले नभ्याए अमेरिका। पशुहरू सहेर बस्छन्, पशुहरू जङ्गलमा बस्छन्, जुन घाम पानी सब खप्छन्। मनुष्यले खप्दैन, घर बनाऊ राजस्थानको मार्बल टाँसेर। जाडो भयो पश्मिनाको सल, ए सब पशुहरू सहन्छन्। किनकि ज्ञान छ मनुष्यमा, ज्ञान प्रधान छ। त्यसैले मानव देह महत्वपूर्ण छ, यो बताए।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला। संसारमा सधैँ दुई पक्ष विद्यमान रहिआएका छन्, एक असल एक खराब, एक राम्रो पक्ष एक नराम्रो पक्ष। यसमा पनि कलियुगमा त खराब भन्नेहरू ज्यादा हुन्छन्। राम्रो कार्य गर्दा खराब पक्षले नराम्रो भन्छन् भने नराम्रो कार्य गर्दा राम्रो पक्षले नराम्रो भन्छन्। जे गरे पनि नराम्रो त भन्ने नै हुन् भने राम्रो गर, असल कार्य गर, आखिर नराम्रो पक्षले नै त नराम्रो भन्ने हुन्। आदरणीय श्रोताहरू, जगद्गुरु श्रीको यो अमृतवाणीका साथै कार्यक्रम अध्यात्म सन्देशको आजको बिहानीको सत्सङ्ग कार्यक्रम यही नै समाप्त हुन्छ। भोलि पुनः भेट हुने नै छ। तबसम्मका लागि ज

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। छ बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

0: जलवायु वातावरण पूर्वानुमान मासा खया अस्यैव आश्विन मासस्य नवम दिवसात् आश्विन मासस्य एकादश दिवसम यावत् देशस्य बहुषु भूभागेषु वज्रपातेन सह अधिकवृष्टेः सम्भावना स्थिति ज्ञापितं वर्तते। मासाखया ह्य विशेष सूचनां प्रकाश्य गण्डकी प्रदेशस्य लुम्बिनी प्रदेशस्य च प्राय भूभागेषु मेघगर्जनेन वज्रपातेन झञ्झावातेन च सह अत्यधिकवृष्टेः सम्भावना स्थिति यतः सावधानताम् अवलम्बितुं सर्वे अनुरुद्धाः वर्तन्ते। एवमेव मधेस कोशी बागमती सुदूर पश्चिम प्रदेशानां कतिपयेषु स्थानेषु वृष्टेः सम्भावना स्थिति विभागेन ज्ञापितं वर्तते। महाशाखायाः जलवायुविदः मीनबहादुर अरियालस्य अनुसारेण बङ्गालखातीय क्षेत्रस्य मध्यभागे अवस्थिता न्यूनचापीय प्रणाली शक्तिशाली जायमानास्ति, तस्य प्रभावश्च नेपालेपि दृश्यते। इति समाचाराः।
1: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
2: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
1: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
2: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
1: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत कतारको दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाह न्युयोर्क पुग्नु भएपछि उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा शरीक हुनुहुने कार्यक्रम रहेको छ। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुहुनेछ। असोज 9 गते प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। उहाँलाई न्युयोर्क स्थित जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि, त्यसै गरी अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत लगायतले विदाई गर्नुहुनेछ। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्कने कार्यतालिका रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन जानु भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर सुर्णिम वाग्लेले सम्हाल्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संयुक्त राष्ट्र संघको 81 महासभा अन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस हिजो शुरू भएको छ। यसपटकको महासभा मुख्य रूपमा विश्वासको पुनस्थापना, रूपान्तरणको व्यवस्थापन, सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्र संघ भन्ने नारामा केन्द्रित रहेको छ। विश्वका विभिन्न देशका सरकार प्रमुख र प्रतिनिधिहरूले विश्वव्यापी रूपमा फैलिएका युद्ध, आणविक हतियारको सन्त्रास, गरिबीको चरम अवस्था र जलवायु संकटले निम्तिएको मानवीय एवं पूर्वाधारको क्षति लगायतका विषयमा छलफल गर्नुहुनेछ। उच्चस्तरीय राजनीतिक बहसमा परराष्ट्र मन्त्री शिशिर खनालले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलले नेपालका तर्फबाट सहभागिता जनाएको छ। प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सचिव

अमृत बहादुर राई, स्थायी नियोगका प्रमुख लोकबहादुर थापा लगायतका अधिकारीहरू रहनु भएको छ। यसपटकको राजनीतिक बहसमा प्रधानमन्त्री बालेन्द्र शाहले भोलि अपराह्न सम्बोधन गर्नुहुनेछ। जलवायु परिवर्तनका कारणले नेपालले भोग्नु परेको पीडा, जलवायु न्याय, हानि तथा नोक्सानी कोषका विषयमा नेपाली प्रतिनिधिमण्डलले विश्व समुदायको ध्यान केन्द्रित गर्नेछ। त्यसै गरी विश्व शान्ति, असंलग्नता, दिगो विकासका लक्ष्य, लैङ्गिक सहभागिता, समावेशिता लगायतका विषयमा विश्वमञ्चमा नेपालले आफ्नो धारणा प्रस्तुत गर्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले हिजो भुटानका प्रधानमन्त्री तथा विभिन्न देशस्थित विदेश मन्त्री लगायत सम्बद्धहरूसँग छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री न्युयोर्कमा हुनुहुन्छ। प्रतिनिधि सभाको हिजोको बैठकमा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन भएको छ। सम्झौतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सामुद्रिक सम्पदाबाट नेपाललाई फाइदा पुग्ने गरी सम्झौता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। छलफलमा सांसदहरूले सामुद्रिक सम्पदालाई देशको समृद्धि र दिगो विकासको लक्ष्यसँग जोड्नुपर्ने बताउनुभयो। सांसदहरूले अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू कार्यान्वयनका लागि आवश्यक कानून छिटो निर्माण गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो। बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल भएको छ। बैठकमा सांसदहरूले राष्ट्रसङ्घीय महासभामा नेपालले शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमालको संरक्षण, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा विश्वसामु प्रस्तुत नेपाली धारणा प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभयो। सांसदहरूले काठमाडौँको त्रिपुरेश्वरमा बस चालक अर्जुन डोङले आत्मदाह गरेको र बसमा भएको आगलागीका विषयमा सत्य तथ्य बाहिर ल्याउन अविलम्ब न्यायिक छानबिन समिति गठन गर्न माग गर्नुभयो। सांसदहरूले यात्रु र चालकको सुरक्षाका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन, सुरक्षित र व्यवस्थित सडक पूर्वाधारको निर्माण र राज्यका नियमनकारी निकाय मर्यादित बन्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले बजारमा बढ्दो महँगी, कालोबजारी नियन्त्रण गर्न विभिन्न जिल्लामा फैलिएका स्क्रब टाइफस, डेङ्गी लगायतका संक्रामक रोग नियन्त्रणका लागि तत्काल पहल अघि बढाउन, राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द नियन्त्रणको पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। प्रतिनिधि सभाको बैठकमा हिजो सांसदहरूले काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादमा बस चालक अर्जुन डोङले आत्महत्या गरेको विषयमा छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले कला र भाषा साहित्यको प्रवर्धनमा साहित्यिक पत्रकारिताले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भएको छ। साहित्यिक पत्रकार सङ्घका प्रतिनिधिहरूसँग हिजो मन्त्रालयमा भएको छलफलमा मन्त्री डाक्टर तिमिल सिन्हाले साहित्यिक पत्रकारिता नयाँ पुस्तासम्म पुर्याउने महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले विभिन्न भाषाभाषी र मातृभाषामा प्रकाशित हुने पत्र पत्रिकाले सम्बन्धित समुदायको भाषा, संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहज प्रदान गर्ने बताउनुभयो। साहित्यिक पत्रकार सङ्घले मातृभाषाका पत्र पत्रिकाका लागि छुट्टै मापदण्ड बनाउने, साहित्यिक अनलाइन पत्रिकालाई समेत वर्गीकरणको मापदण्डभित्र समेट्नुपर्ने लगायतका सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच टेलिफोन वार्ता भएको बारेमा परराष्ट्र मन्त्रालयले हिजो जानकारी दिएको छ। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083मा शहीदका छोराछोरी, सहोदर, दाजुभाइ, दिदीबहिनी, गम्भीर वा अति गम्भीर घाइते परिचय पत्र वाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ। मापदण्ड अनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानून बमोजिम निशुल्क शिक्षा दिइनेछ। त्यस्तै पोसाक तथा पाठ्य पुस्तक एवं सिकाइ सामग्रीका लागि कक्षा 1-5 र कक्षा 6-8 नगदसहित स्थानीय तह मार्फत उपलब्ध गराइने प्रस्ताव पनि गरिएको छ। माध्यमिक तहमा कक्षा 9-10 तथा 11-12 लागि नगदसहित पोसाक तथा पाठ्य सामग्री र सिकाइ सामग्री बापतको रकम उपलब्ध गराइनेछ। त्यसै गरी स्नातक तहसम्म अध्ययनका लागि सबै विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटामध्ये निश्चित कोटा लाभग्राहीका लागि आरक्षणको व्यवस्था मिलाइएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। उक्त कोटामा छनौट हुन नसकेका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोग मार्फत नगदसहित छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था समेत गरिएको मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा पुस्तकालय नीतिका विषयमा हिजो छलफल भएको छ। पुस्तकालय नीतिको मस्यौदा निर्माण समितिमा रहेर काम गर्दै आउनुभएकी संविधान सभा सदस्य एवं पुस्तकालय विज्ञान विज्ञ लीला न्याइच्याईले पठन संस्कृतिको विकासका लागि बन्न लागेको नयाँ कानूनमा पुस्तकालयलाई सबै समुदायको भाषाको पहुँचयोग्य बनाउनु पर्ने बताउनुभयो। नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदीले पुस्तकालय सञ्चालनका लागि पुस्तकालय काउन्सिलको व्यवस्था गर्नुपर्ने बताउनुभयो। बाढीबाट क्षतिग्रस्त गल्छी स्याप्रुबेसी सडक खण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको सडक विभागले जानकारी दिएको छ। विभागका अनुसार हाल अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालनमा आएको अवस्था छ। सडक विभागका महानिर्देशक विजय जैशीले गल्छी स्याप्रुबेसीसम्मको सडक दशैसम्म सञ्चालनमा ल्याउने गरी काम गरिएको बताउनुभयो। धादिङ र नुवाकोट जोड्ने खोल्पु खोलामा अस्थायी मर्मत सकिएर यातायात सञ्चालनमा आएको पनि उहाँले जानकारी दिनुभयो। विभागका अनुसार विदुरदेखि बेत्रावतीसम्म 10 किलोमिटर मध्ये 9 किलोमिटर सडक खण्ड खुलिसकेको छ। त्यस्तै 300 मिटर क्षेत्रमा पहिरोका कारण अहिले सडक अवरुद्ध हुँदा यातायात पूर्ण रूपमा सञ्चालनमा आउन भने सकेको छैन। नेपाली सेनाले ब्लास्टिङ गरी दुवैतर्फबाट ट्र्याक खोल्ने काम अघि बढाएको सडक विभागले जानकारी दिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा आपूर्ति गर्ने गरी अहिलेदेखि नै व्यवस्थापन अघि बढाइएको बताउनु भएको छ। आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट 10 अर्ब बराबरको स्रोत सहमति प्राप्त भएको उहाँले जानकारी दिनुभएको छ। समयमै मलको व्यवस्थापन गरी किसानले खेती गर्ने समयमा मलको अभाव बेहोर्न नपरोस् भन्ने उद्देश्यले सरकारले तयारी अगाडि बढाएको मन्त्री चौधरीले बताउनुभयो। भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको आकलन गरी विपदपछिको आवश्यकता मूल्याङ्कन पिडिएनए प्रतिवेदन तयारीका लागि अध्ययन सरकारले अघि बढाएको छ। मन्त्री परिषदको भदौ 12 गतेको बैठकले अध्ययन गर्ने निर्णय गरेपछि राष्ट्रिय योजना आयोगले त्यसको काम अघि बढाएको हो। आयोगले आवश्यक कार्यविधि तयार पारी सर्वेक्षणका लागि 5 जिल्लामा कर्मचारी परिचालन गरेको जनाएको छ। आयोगले 5 जिल्लाका 15 पालिकामा प्राविधिक सहितका कर्मचारीहरू का 83 टोली परिचालन गर्ने निर्णय गरे अनुरूप 54 सर्वेक्षक टोलीमा 162 कर्मचारी परिचालन भई सर्वेक्षणको काम अघि बढाइएको जानकारी दिएको छ। आयोगले स्थानीय पालिकाहरूसँगको सहयोगमा परिचालित हुने सर्वेक्षण टोलीले तथ्याङ्क आफ्नो डिभाइसमा प्रविष्ट गर्न साथ योजना आयोगको सिंहदरबार स्थित कार्यालयमा प्रत्यक्ष देखिने व्यवस्था पनि मिलाइएको जनाएको छ। त्यस्तो खालको तथ्याङ्क दैनिक रूपमा अद्यावधिक गर्ने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ। नेपाली काङ्ग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको संगठन संरचना निर्माण गर्ने उद्देश्यले आजदेखि पालिका अधिवेशन सुरु गर्न लागेको काङ्ग्रेसले जनाएको छ। केही छिटपुट बाहेक देशभरका ओडामा नेतृत्व चयनको कार्य सम्पन्न भएको काङ्ग्रेसको निर्वाचन समितिले जनाएको छ। बाढी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका भने सबै ओडामा ढिलो गरी ओडा अधिवेशन सम्पन्न गरिएको हो। मध्य प्रदेशका सिराहा सप्तरी सर्लाही र पर्साका केही ओडामा अधिवेशन सम्पन्न भएको काङ्ग्रेसले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले संगठन सुदृढीकरणका लागि 2 महिने विशेष अभियान सञ्चालन गर्ने जनाएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने तथा त्यसको विस्तृत योजना आगामी सचिवालय बैठकले तय गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। झापाको दमकमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 घाइते भएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङले मौसम पूर्वानुमान एवं भोलिदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने विषयमा जानकारी लिनुभएको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आजैदेखि नै वर्षाको गतिविधि बढ्न सक्ने उहाँहरूलाई हिजो जानकारी गराएको छ। बङ्गालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय क्षेत्रबारे जानकारी दिन मन्त्री दुवैलाई हिजो मौसम विज्ञान विभागमा त्यसबारे जानकारी दिइएको थियो। उहाँहरूले पानी पार्ने प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावका विषयमा विभागका अधिकारी एवं मौसमविदहरूबाट जानकारी लिनुभएको विभागले जनाएको छ। र सङ्घीय संसद प्रतिनिधि सभाको आज बैठक बस्दैछ। सिंहदरबारमा 11 बैठक बस्ने संसद सचिवालयले जनाएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल असौज 7 गति बुधबार भाद्र शुक्ल द्वादशी तिथि तदनुसार सेप्टेम्बर 23 सन् 2026 नेपाल सम्बत 1146। कार्यक्रमको सुरुवातमा आज प्रकाशित पत्र पत्रिकाहरूले के कस्ता विषयलाई प्राथमिकता दिएर खबर प्रकाशित गरेका छन् उक्त विषयलाई उल्लेख गर्दैछौँ। प्रधानमन्त्री बालेन्द्र शाह हिजो साँझ संयुक्त राष्ट्र सङ्घको 81 महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुभएको छ। यो प्रसङ्गलाई आज प्रकाशित सबै पत्र पत्रिकाहरूले प्रमुख प्राथमिकता दिएर खबर प्रकाशित गरेका छन्। गोर्खापत्र दैनिकले पनि यसै प्रसङ्गलाई प्रमुख समाचार बनाएको छ। प्रधानमन्त्री अमेरिका प्रस्थान समाचार शीर्षक रहेको छ। त्यसै गरी आजको नेपाल समाचार पत्रले पनि भटेकोशीको पीडा लिएर राष्ट्रसङ्घ संयुक्त राष्ट्रसङ्घ पुग्नुभयो प्रधानमन्त्री शाह, यो प्रसङ्गलाई अग्रपृष्ठमा प्रकाशित गरेको छ। त्यसै गरी अन्य पत्र पत्रिकाहरूले पनि यो विषयलाई प्राथमिकता दिएका छन्। त्यसै गरी आज प्रकाशित पत्र पत्रिकाहरूले भटेकोशी बाढीपछिको व्यवस्थापनका प्रसङ्गहरूलाई पनि प्राथमिकता दिएका छन्। श्रमिक भर्ना विवादका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री बीच सहमति भएको प्रसङ्ग पनि रहेको छ। खास गरी पछिल्लो समय मलेसियामा नेपाली कामदार पठाउने विषयमा केही निश्चित म्यान पावर कम्पनीलाई मात्र तोकिएको वा सिन्डिकेट लगाइएको भन्ने प्रसङ्ग उठेपछि यस विषयमा प्रधानमन्त्री तहबाट नै चासो व्यक्त भएको हो। यसै क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षीसँग हिजो टेलिफोन वार्ता पनि गर्नुभएको छ। यो प्रसङ्गलाई पत्र पत्रिकाले प्राथमिकता दिएका छन्। डङ्की रुटमा लाखौं सुवा डिपोर्टपछि जाहेरी दिन पीडितलाई एजेन्टकै भर, खास गरी अवैधानिक बाटो हुँदै नेपाली युवाहरू अमेरिका प्रवेश गर्ने प्रसङ्गलाई कान्तिपुर दैनिकले आज अग्रपृष्ठमा प्रमुख खबरका रूपमा प्रकाशित गरेको छ। अवैध बाटो हुँदै विभिन्न एजेन्टहरूलाई लाखौँ रुपियाँ तिर्ने र डिपोर्ट भएपछि त्यसरी तिरेको रकम हिनामिना हुने प्रसङ्गलाई पनि समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी बाल दुर्व्यवहार मुद्दापछि इस्कोनका पदाधिकारीहरू निलम्बित भएको प्रसङ्ग पनि कान्तिपुरले अग्रपृष्ठमा प्रकाशित गरेको छ। नेकपा एमाले भित्रको विवादलाई आज नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्रमुख समाचारका रूपमा प्रकाशित गरेको छ। पछिल्लो समय नेकपा एमाले भित्र देखिएको विवाद बिस्तारै समाधान उन्मुख भएको प्रसङ्ग पनि समाचारमा उल्लेख गरिएको छ। खास गरी विभिन्न वडा तहदेखि प्रदेश तहदेखि केन्द्रसम्मै सुझाव सङ्कलन गर्ने क्रममा नेतृत्व हस्तान्तरणको प्रसङ्ग उठिरहेको थियो। सो प्रसङ्गमा पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा नेकपा एमालेका नेतृत्व तहमा एमालेको नेतृत्व तहमा विवाद रहँदै आएको थियो। पछिल्लो समय केपी ओलीकै नेतृत्वलाई अगाडि बढाउने भन्ने विषयमा नेताहरू लगभग सहमति नजिक पुगेको भन्ने प्रसङ्गलाई समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी बहुचर्चित सङ्घीय निजामती विधेयकको प्रसङ्गलाई पनि आज नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबरका रूपमा प्रकाशित गरेको छ। विधेयकको प्रस्तावपछि 538 कर्मचारीले राजीनामा दिइसकेको प्रसङ्ग रहेको छ भने 30-55 विषयमा पनि कर्मचारीहरूको चासो रहेको छ। सेवा अवधि 30 पुगिसकेको अथवा 55 उमेर काटिसकेको हकमा अनिवार्य अवकाश दिने प्रसङ्गलाई आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। तथापि यो विषयको अन्तिम टुङ्गो भने लागिसकेको छैन, अझै विचाराधीन अवस्थामा नै रहेको छ। हाल लोकसेवा आयोगले सरकारलाई परामर्श दिने क्रममा सङ्घीय निजामती विधेयकको मस्यौदा रहेको छ। यसर्थ तत्कालै सङ्घीय संसदमा प्रस्तुत भई सङ्घीय निजामती विधेयक टुङ्गो लाग्ने अवस्था पनि तत्काल नदेखिएका प्रसङ्गहरू पनि समाचारभित्र उल्लेख गरिएका छन्। त्यसै गरी चाडपर्व नजिकिँदै गरेका प्रसङ्गहरूलाई पनि आजका पत्र पत्रिकाले अर्थपृष्ठमा प्राथमिकता दिएर प्रकाशित गरेका छन्। चाडपर्वको मुखमा उपभोग्य वस्तुको अनियन्त्रित मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेको विषयलाई आज अन्नपूर्ण पोष दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। खास गरी पछिल्लो समय यातायातमा देखिएको असहजता लगायत विविध कारणले गर्दाखेरि तरकारीदेखि खाद्यान्नको आयातमा असहजतासँगै मूल्यमा भारी वृद्धि भएको प्रसङ्ग पनि रहेको छ। त्यसै गरी सर्वसाधारणले खाना पकाउने याल्पी घाँस पनि सहज रूपमा पाउन नसकेको विषयलाई पनि समाचारमा उल्लेख गरिएको छ। पछिल्लो समय यातायातमा भएको असहजता लगायत विविध कारणले पनि एलपी ग्यासमा समस्या देखिएको छ निर्यातमा। त्यसै गरी द्वन्द्वको असर पनि परेको देखिएको छ। आवश्यक मात्रामा आयात भए पनि वितरणमा समस्या देखिएका प्रसङ्गलाई पनि समाचारमा उल्लेख गरिएको छ अन्नपूर्ण पोष दैनिकको। त्यसै गरी करका दरमा सरकारको अस्थिर नीति, आर्थिक वर्ष सुरु भएको 2 महिनामै हेरफेर, बजेट मार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क खारेज, बढाइ सेयरको पुँजीगत लाभ कर पनि घटाइयो। खास गरी चालु आर्थिक वर्षको बजेट घोषणा हुँदाखेरि शिक्षा र स्वास्थ्य क्षेत्रमा अतिरिक्त 3% समता शुल्क लगाइएको थियो। जनस्तरबाट यसको व्यापक विरोध भएपछि सरकारले समता शुल्क हटाउने निर्णय गरेको थियो। त्यसै गरी सेयरको पुँजीगत लाभ कर पनि बढाइएको थियो। त्यो विषयलाई पनि पत्रिकामा समेट्दै उक्त पुँजीगत लाभ कर पनि घटाइएको प्रसङ्ग रहेको छ। साथै पछिल्लो समय विद्युतमा लगाइएको भ्याटको विषय पनि पुनरावलोकन गर्ने क्रममै रहेको छ। यद्यपि अहिलेसम्म यो विषयमा ठोस निर्णय भने भइसकेको छैन। यी प्रसङ्गहरू यो समाचारमा समावेश गरिएका छन्। त्यसै गरी आजको नागरिक दैनिकले न्यायपालिका कति स्वतन्त्र भन्ने विषयमा खबर प्रकाशित गरेको छ प्रमुख प्राथमिकता दिएर। त्यसै गरी भोटेपछि बाढीपछि विस्थापित भएकाहरूलाई कहाँ बसाउने, त्यसै गरी कहाँ जग्गा दिने, कसरी व्यवस्थापन गर्ने भन्ने चर्चा पनि रहेको छ। यो प्रसङ्गलाई आज नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। सरकारी तथ्याङ्क सङ्कलनकै क्रममा रहे पनि झन्डै 7,000 भन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। त्यसै गरी बेपत्ता हुनेहरूको सङ्ख्या पनि धेरै नै रहेको छ। अहिले आश्रय लिएर बसिरहेकाहरूलाई स्थापित गर्नुपर्ने अथवा अस्थायी स्थायी बसोबासको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी पनि रहेको छ सरकारको काँधमा। यो प्रसङ्गलाई आज नागरिक दैनिकले अग्रपृष्ठमा उठान गरेको छ। त्यसै गरी पर्यावरणीय संरक्षण लगायतका अन्य प्रसङ्गलाई पनि नागरिक दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। गोर्खापत्र दैनिकले प्रकाशित गरेको खबरलाई लिँदैछौँ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र सङ्घको 81औँ महासभामा सहभागी हुन मङ्गलबार अमेरिका प्रस्थान गर्नुभएको छ। विगतमा प्रधानमन्त्रीको उच्च स्तरीय भ्रमण हुँदा अपनाइने सबै खालका औपचारिकतालाई उहाँले यस भ्रमणका क्रममा निरन्तरता दिनु भएन। परराष्ट्र मन्त्रालयका शिष्टाचारमा पाल कुमार राज खरेलका अनुसार प्रधानमन्त्री शाह सिधै गाडी मार्फत त्रिभुवन विमानस्थल पुग्नु भएर अति विशिष्ट कक्षको बाटो हुँदै कतार एयरवेजको जहाज मार्फत मङ्गलबार साँझ 7 बजे न्युयोर्क स्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका लागि प्रस्थान गर्नुभयो। गोर्खापत्र दैनिकको प्रसङ्ग रहेको छ। साथै यसै पृष्ठमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मा अर्थमन्त्री वाग्लेलाई दिएको प्रसङ्ग पनि प्रकाशित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र सङ्घको 81औँ महासभामा सहभागी हुन जानु भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिएको छ। साथै यसै पृष्ठमा सरकारले भोटेकोशी बाढीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढाएको छ। बाढीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा अगाडि बढाएका हुन्। बाढी पीडितलाई पुनर्वासको तयारी गोरखापत्र दैनिककै खबर रहेको छ। त्यसै गरी पहुँचवाला कर्मचारी सधैँ सिंहदरबार आसपास बस्ने प्रवृत्तिको अन्त्य भएको प्रसङ्गलाई पनि आज गोरखापत्र दैनिकले अग्रपृष्ठमा समेटेको छ। आजबाट इन्द्र जात्रा सुरु। दिउँसै रथ तान्नेर 8 बजेसम्म सक्ने विशेष सुरक्षा व्यवस्था आज उपाकु नेपाल समाचार पत्रमा खबर रहेको छ। यो वर्षको इन्द्र जात्रा आजबाट बुधबारबाट सुरु हुँदैछ। यो वर्षको जात्रा दिउँसै रथ तान्न सुरु गरेर राति समयमै सक्ने योजना व्यवस्थापन समितिको रहेको छ। भोटेकोशी बाढी पहिरोका कारण देश अझै पनि गम्भीर अवस्थामा रहेकाले शान्तिपूर्ण समयमै सक्ने गरी तयारी भइरहेको इन्द्र जात्रा व्यवस्थापन समिति अन्तर्गत बाह्य व्यवस्थापनका संयोजक गणपतिलाल श्रेष्ठले बताउनुभयो। आजको नेपाल समाचार पत्रको खबर हो यो। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबिन तेलको गुणस्तर प्याकेजिङ लेबलिङ तथा विज्ञापनमा थप कडाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी भट्टमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको छ, जसमा सूर्यमुखी तेल र भट्टमास सोयाबिन तेल सम्बन्धी मापदण्डको केही व्यवस्था पनि संशोधन गरिएको छ, जसमा विज्ञापनमा पनि भ्रामक विज्ञापनमा पनि रोक लगाउने विषयलाई समावेश गरिएको छ। यो खबर आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा प्रकाशित छ। त्यसै गरी यसै पृष्ठमा डेटा ह्याकको समस्या समाधानपछि खुलेको नेप्सेमा 7 अर्बको कारोबार, आजको कान्तिपुर दैनिककै भित्री पृष्ठ हो यो। धेरैजसो ब्रोकर कम्पनीको तथ्याङ्क व्यवस्थापन गरिरहेको डेटा सेन्टर डेटा हब प्रणालीको सिस्टम ह्याक हुँदा देखिएको समस्या समाधान भएपछि खुलेको सेयर बजारमा 7 अर्बभन्दा बढीको सेयर कारोबार भएको छ। अघिल्लो मङ्गलबार यताकै यो उच्च कारोबार हो। उक्त दिन सेयर बजारमा 8 अर्ब 29 करोड रुपियाँको सेयर कारोबार भएको थियो। यो खबर कान्तिपुरको हो। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। नम्बरी बेचेर ऐलानीमा लगानी, सिँचाइको जग्गामा 1700 घर, आजको नागरिक दैनिकको भित्री पृष्ठमा प्रकाशित समाचारलाई लिँदैछौँ। सुनसरीको खबर प्रसङ्ग हो यो। सुनसरी रामधुनी पाँचकी जानुका कार्कीले सुनसरी मोरङ सिँचाइ आयोजना अन्तर्गतको ऐलानी जग्गामा 2058 सालदेखि घर बनाएर पसल थाप्नुभयो। झुम्का तथा चतरा बस स्टप क्षेत्रमा भएकाले व्यापार चम्कियो। घर लगानी लगाएर पक्की बनाउनु भयो, तर 12 वर्ष अघि सिँचाइ आयोजनाले उहाँको घर भत्काइदियो। घरसँगै वर्षौंको पसिना र लगानी पनि माटोमा मिल्यो। अहिले उहाँ फेरि त्यही ठाउँमा फर्कनु भएको छ, तर डर बोकेर फर्कनु भएको छ। फेरि कति बेला भत्काइदिने हो, टुङ्गो छैन, उहाँले भन्नुभयो। जानुकाको यो कथा ऐलानी जग्गामा गरेको लगानीसँग सम्बन्धित छ। खोटाङको छिता पोखरीबाट उदयपुरको सिसुवा हुँदै झुम्का आइपुगेको उहाँको परिवारले यहाँ बसोबास थालेपछि सिँचाइ आयोजनाको जग्गा अरू व्यक्तिबाटै खरिद गरेर घर बनाइएको थियो। जग्गा बिक्री गर्ने व्यक्ति अचेल झुम्कामै छैनन्। जानुकाको परिवार मध्यम स्तरको हो। उहाँहरूले खोटाङ र उदयपुरको रामपुरमा भएको जाय जेठाले राम्रो ठाउँमा जग्गा जमिन आउँथ्यो, तर झुम्का बजार क्षेत्र नजिकै भएको अनि व्यापार व्यवसाय पनि राम्रो चल्ने हुँदा उहाँले उक्त ठाउँमा घर किन्नु भएको थियो। यो समस्या उहाँको मात्र नभएर अन्य धेरैको रहेको छ। सिँचाइले जग्गामा 1700 घर नम्बरी बेचेर ऐलानीमा लगानी। आजको नागरिक दैनिकमा यो प्रसङ्ग भित्री पृष्ठमा प्रकाशित छ। लुम्बिनीमा यातायात सेवा विस्तार। आजको नागरिक दैनिककै भित्री पृष्ठको खबरलाई लिँदैछौँ। लुम्बिनीका 12 जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह गर्ने तयारीमा प्रदेश सरकार लागेको छ। मन्त्री परिषद बैठकले गत जेठमा गरेको निर्णय कार्यान्वयनका लागि मुख्यमन्त्री चेत नारायण आचार्यले निर्देशन दिइसक्नु भएको छ। खबर आजको नागरिक दैनिकको हो। बजेटका विषयमा सत्तारूढ दलभित्र छलफल। आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठको खबरलाई लिँदैछौँ। सुदूरपश्चिम प्रदेशमा सत्ताको बागडोर सम्हालिरहेको नेपाली कम्युनिस्ट पार्टी नेकपाले बजेटका विषयमा छलफल थालेको छ। नेकपाको संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज भट्टले आफ्नो दलको बैठक बोलाएर बजेटका विषयमा छलफल गर्नुभएको हो। बैठकमा भदौभित्रै बजेट ल्याउन नसकिएको विषयमा नेकपाभित्र छलफल भएको थियो। बजेटका विषयमा सत्तारूढ दलभित्र छलफल। सुदूरपश्चिम सरकारले अझैसम्म पनि प्रदेशको बजेट ल्याउन सकेको छैन, जसका कारण त्यहाँ समस्या भएको प्रसङ्गलाई पनि समाचारमा उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ। हिल स्टेसनले लम्ब्याउँदै पर्यटकको बसाई। गोर्खापत्र दैनिकको भित्री पृष्ठको खबरलाई लिँदैछौँ। बुटवल आउने पर्यटकलाई आसपासका हिल स्टेसनसम्म पुर्याएर पर्यटकीय गतिविधि विस्तार गर्ने सम्भावना बढेको छ। बुटवल नजिकै रहेका नुवाकोट र बसन्तपुरमा केबल कार सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन सकिने आधार तय भएको हो। हिल स्टेसनले लम्ब्याउँदै पर्यटकको बसाई आजको गोर्खापत्र दैनिकमा खबर रहेको छ। त्यसै गरी गोर्खापत्र दैनिककै भित्री पृष्ठमा त्रिपुरेश्वर घटना छानबिनको माग प्रसङ्ग पनि रहेको छ। साना सिँचाइ योजना प्रभावकारी यो सिन्धुली जिल्लाको प्रसङ्ग रहेको छ। सिन्धुलीमा स्थानीय स्तरबाट सञ्चालित साना सिँचाइ पनि प्रभावकारी देखिएका छन्, जसमा कृषकहरूले तरकारी खेती लगायत नगद बाली उब्जनी गरी लाभ लिएको विषय भित्री समाचारको विषयवस्तुका रूपमा प्रकाशित रहेको छ। सवारी लाइसेन्स छपाई बनेपा काभ्रेपलाञ्चोक जिल्लाको प्रसङ्ग रहेको छ। काभ्रेपलाञ्चोकको पनौती स्थित सुरक्षण मुद्रण केन्द्रले प्रदेश सरकारसँगको सम्झौता अनुसार सवारी चालक अनुमति लाइसेन्स छपाईको काम सुरु गरेको प्रसङ्ग हो यो। त्यसै गरी गोर्खापत्र दैनिककै भित्री पृष्ठमा बाढीमा बेपत्ता भएकाको परिवारलाई प्रतीक्षाको पीडा आजको गोर्खापत्र दैनिकको खबर हो। रसुवामा भदौ 10 गते आएको बाढीमा विभिन्न कामको सिलसिलामा त्यहाँ रही उक्त बाढीमा फँसेका परेका र बेपत्ता भएकाहरूको खोजीमा अझै परिवारहरू रहेका छन्। बाढीमा बेपत्ता भएका परिवारलाई प्रतीक्षाको पीडा आजको गोर्खापत्र दैनिकको खबर हो। त्यसै गरी सीलाई किन फकाउँदैछन् ट्रम्प, आजको कान्तिपुर दैनिकमा यो प्रसङ्ग रहेको छ। एक दशक अघि डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिका लागि पहिलो पटक निर्वाचन लड्दा चीनलाई अमेरिकी अर्थतन्त्रको ठूलो खतराका रूपमा प्रस्तुत गर्नुभएको थियो। चीनले अमेरिकाका कारखानाहरूलाई तहस नहस पारेको र मध्यमवर्गीय जनताको अवस्था कमजोर बनाएको उहाँको आरोप थियो। त्यही कडा रूप र आक्रामक शैलीले ट्रम्पलाई एक दशक अघि व्हाइट हाउसमा पुर्याउन मद्दत गरेको थियो। ट्रम्पको भाषा पछिल्लो समय क्रमशः नरम हुँदै गएको छ। उहाँले चिनिया राष्ट्रपति सी चिनफिङको प्रशंसामा बोल्न थाल्नु भएको छ। बिहिबार उहाँ सीलाई ट्रम्पले व्हाइट हाउसमा विशेष राजकीय सम्मान गर्दै हुनुहुन्छ। यही महिना ट्रम्पले सी एक महान व्यक्ति रहेको पनि बताउनु भएको थियो। सीलाई किन फकाउँदैछन् ट्रम्प, आजको कान्तिपुर दैनिकमा यो प्रसङ्ग रहेको छ। कारोबारमा जलविद्युत आइपिओ जारी गर्न झन् कठिन प्रसङ्ग रहेको छ। विश्व पर्यटन दिवसकै अवसरमा पोखरामा अन्तर्राष्ट्रिय उडान, जसले गर्दा पर्यटन व्यवसायीहरू उत्साहित भएको प्रसङ्ग पनि आजको कारोबार दैनिकमा रहेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। बंगालको खाडीमा विकसित प्रणालीका कारण मुलुकका विभिन्न भागमा भारीदेखि अति भारीसम्मको वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। भोलिदेखि हुने भनिएको वर्षाको प्रभाव भने आजदेखि नै हुने विभागले जानकारी दिएको छ। यसबारे हामी अन्तरसंवादको प्रारम्भिक चरणमा कुराकानी गर्नेछौँ। त्यसपछि हामी राजनीतिक विषयतर्फ प्रवेश गर्नेछौँ। सबैभन्दा पहिला मूल संविद डेभिड ढकाल हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। ढकालज्यू,
1: हजुर।
0: अब आजदेखि नै अब यसको प्रभाव देखिने भनिएको छ, यो कसरी यसको प्रभाव देखिन्छ? अब कतिपय ठाउँमा अहिले वर्षा भइरहेको भनिएको छ, त्यही प्रणाली बढ्दै जाने हो कि के कस्तो हो?
1: पक्कै पनि यति बेला चाहिँ बे अफ बङ्गालमा जुन किसिमको न्यूनचापीय प्रणाली आज डिप डिप्रेसनमा कन्भर्ट भएको छ र त्यो बिस्तारै जमिनतिर सर्दै गएको जस्तो देखिन्छ, जसको कारणले गर्दाखेरि चाहिँ नेपालमा पनि यो वर्षाका गतिविधिहरू अलिकति बढ्ने जस्तो देखिन्छ। आजलाई पनि वर्षाको गतिविधिहरू हुने जस्तो देखिन्छ, विशेष गरी लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेश आसपास भन्दै अलिकति बढी स्थानहरूमा मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ। यति बेला तपाईँ र म गफ गर्दै गर्दाखेरि पनि विशेष गरी बागमती प्रदेश आसपासमा चाहिँ वर्षा भइरहेको देखिन्छ। यो पछिल्लो 3 घन्टा कुरो गर्नुपर्दाखेरि चाहिँ विशेष गरी चितवन आसपासमा अलिकति बढी वर्षा भइरहेको देखिन्छ, अन्य स्थानहरूमा भनेको चाहिँ हल्का वर्षा नै भइरहेको देखिन्छ।
0: अब यही वर्षा क्रमिक रूपमा निरन्तर रहन्छ कि कस्तो हुन्छ यसको क्रम चाहिँ?
1: निरन्तर भनेर पानी परेको परि जस्तो चाहिँ आजको दिनमा त्यस्तो देखिँदैन, केही समय पर्ने र रोकिने जस्तै देखिन्छ। अनि भोलि पर्सिको दिनमा चाहिँ बिस्तारै वर्षाको क्रमहरू चाहिँ अलिकति बढ्ने जस्तो देखिन्छ। वर्षा नै कतै कतै चाहिँ धेरै भारी वर्षाको सम्भावना देखिन्छ भने एक दुई स्थानहरूमा चाहिँ अति भारी वर्षाको सम्भावना समेत देखिन्छ, जस्तो कि विशेष गरी गण्डकी लुम्बिनी प्रदेशको चाहिँ केही स्थानहरूमा नि भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएको छ भने एक दुई स्थानमा चाहिँ अति भारी वर्षाको सम्भावना पनि देखिएको छ। मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका चाहिँ थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना देखिन्छ भने, धेरै भारी वर्षाको सम्भावना देखिन्छ भने कर्णाली प्रदेशमा पनि थोरै स्थानहरूमा भारी वर्षाको, धेरै भारी वर्षाको सम्भावना देखिएको छ।
0: यो आज आज आज हुने चाहिँ भारी वर्षा हुन्छ कि अति भारी हुन्छ कि, अथवा आज यहाँले भने जस्तो मध्यम वर्षा नै हुन्छ कि के हुन्छ?
1: आजलाई चाहिँ विशेष गरी मध्यम वर्षाको सम्भावना बढी देखिएको छ, यद्यपि एक दुई स्थानहरूमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागको एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना देखिएको छ।
0: यो चाहिँ आजको कुरा होइन?
1: हजुर हजुर।
0: अनि भोलि पर्सि त्यो कस्तो क्रम बढ्दै जाने हो त्यसपछि?
1: हजुर, भोलिको लागि चाहिँ विशेष गरी कोशी प्रदेश आसपासमा चाहिँ अलिकति धेरै धेरै भारी वर्षाको सम्भावना देखिएको छ भने पर्सिको दिन चाहिँ अलिकति बढी वर्षाको सम्भावना देखिएको छ।
0: सबैभन्दा बढी प्रभाव चाहिँ पर्सि हुन्छ?
1: पर्सि, त्यसपछिको दिनहरूमा चाहिँ अलिकति बढी प्रभाव पर्ने जस्तो देखिन्छ।
0: हजुर, अब जस्तो सुरुमा चाहिँ 4 दिन भनिएको थियो, त्यो बिस्तारै 5 दिनसम्म हुनसक्छ भन्ने अनुमानहरू आयो, भनेको यो 5 दिन नै जारी रहन्छ कि अथवा त्योभन्दा नि बढ्ने के हुन्छ यसको अवस्था? किनभने भोलिबाट हुन्छ भनिएको थियो, अझै बढी प्रभाव त पर्सिबाट हुन्छ भनिएको थियो, तर फेरि हिजो यहाँहरूले फेरि संशोधन गर्नुभयो, आजैदेखि नै अब यो हुन्छ भनेर हिजो मन्त्रीद्वय पनि त्यहाँ जानुभएको थियो विभागमा, उहाँहरूलाई पनि यहाँहरूले त्यही जानकारी गराउनु भयो कि अब आजदेखि नै यसको देखिन्छ भनेर, यो चाहिँ कति दिनसम्मको रहने अनुमान हामीले गरेका छौँ?
1: यसो चाहिँ प्रभाव भनेर तपाईँको यो हामी चाहिँ मनसुन सिजनमै छौँ, मनसुन सिजनमा भारी वर्षा हुनु भनेको त त्यो सामान्य नै रूपमा अब तपाईँको कतिपय स्थानहरूमा 2-4 दिन भयो अलिकति वर्षा कतिपय कम भएको, नत्र अघि त्यसअघिका दिनहरूमा चाहिँ भारी वर्षाहरू भइरहेको पनि छ। आज भोलि पनि त्यस्तै सम्भावना रहने हो र यसको प्रभाव चाहिँ विशेष गरी 9 गतेदेखि 11 गतेसम्म रहने जस्तो देखिन्छ। अनि यो सोमबारबाट चाहिँ यो प्रणाली कमजोर हुने र चाहिँ जुन मनसुन गतिविधिहरू हुन्छ नि, मनसुन चाहिँ विथड्रलमा भइसकेकोसम्म चाहिँ मनसुनी गतिविधिहरू नै हुने जस्तो चाहिँ देखिन्छ नै। यसको प्रभाव चाहिँ विशेष गरी 9 गतेदेखि 11 गतेसम्म चाहिँ त्यसको अलि बढी प्रभाव पर्ने जस्तो देखिन्छ।
0: अब यो नियमित मनसुन नै भित्र नै यसलाई पार्नु पर्यो कि अथवा यो अकस्मात विकसित भएको प्रणाली भन्नु पर्यो?
1: यस्ता किसिमको प्रणालीहरू चाहिँ बे अफ बङ्गालमा विकसित हुन्छ नै, अघिल्ला वर्षहरूमा पनि यो किसिमको विकसित भएको चाहिँ देखिन्छ नै, यसलाई त्यस्तो असामान्य नै भन्नुपर्ने अवस्था चाहिँ अहिले देखिँदैन।
0: धेरै धन्यवाद।
1: हुन्छ, धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो मौसमविद डेभिड ढकाल। बङ्गालको खाडीमा विकसित भएको प्रणालीका कारण, खास गरी न्यूनचापीय प्रणालीका कारण आगामी 5 दिन वर्षाको सम्भावना रहेको छ र त्यो प्रणाली आजदेखि नै त्यसको प्रभाव देखिन थालिसकेको छ। बागमती प्रदेशका कतिपय क्षेत्रमा वर्षा भइरहेको छ, सुरु भएको छ। यो निरन्तर नरहे पनि अब यही प्रणालीमै विभिन्न क्षेत्रमा अब आगामी 5 दिनसम्म यो प्रणाली देखिने मौसमविद ढकालले जानकारी दिनुभयो। अब हामी अर्को प्रसङ्गतर्फ लागौँ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81औँ महासभामा सहभागी हुन हिजो अमेरिका प्रस्थान गर्नुभएको छ। खास गरी प्रधानमन्त्रीले त्यहाँ यसपालि भोटिकोसी बाढीपछिको अवस्थाका सन्दर्भमा नेपालका तर्फबाट क्षतिपूर्ति, जलवायु न्याय लगायतका विषयलाई समेत समेट्ने गरी सम्बोधन गर्नुहुने भएको छ। उहाँको सम्बोधन भोलि अपरान्न रहेको छ, भोलि उहाँले सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्रीको न्युयोर्क भ्रमण अर्थात् संयुक्त राष्ट्रसङ्घको महासभामा भ्रमण लगायतका विषयमा कुराकानी गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुधनारायण श्रेष्ठ हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। श्रेष्ठज्यू
2: हजुर नमस्ते,
0: स्वागत छ यहाँलाई। हजुर अब
2: हजुर अलिकति आवाज सुनिएको छैन।
0: हजुर अहिले आयो अलि।
2: हजुर अलिकति ठुलो गाउनु मिल्छ, थोरै
0: बनाउँदै हुनुहुन्छ। हजुर खास गरी अब प्रधानमन्त्रीको अमेरिका भ्रमण, खास गरी राष्ट्रसङ्घीय महासभाका सन्दर्भमा सम्बोधन गर्न प्रधानमन्त्री हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको छ, भोलि प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ। यसपालिको सम्बोधनलाई विशेष किन पनि मानिएको छ भने, एक त हाम्रो यो जेएनसी आन्दोलन पछि बनेको सरकार, द्वितीयको यो ऐतिहासिक सरकार पहिलो कुरा, दोस्रो यो भोटेकोसी बाढी जुन चाहिँ मानव सभ्यताकै सन्दर्भमा चाहिँ यतिको ठुलो बाढी, यस्तो फरक खालको परिस्थिति, हिम नै चाहिँ खसेर पग्लिएर यसरी आएको थिएन भनेर विश्वका सबै निकायहरूले त्यो कुरालाई स्वीकार गरेको अवस्थामा हाम्रा प्रधानमन्त्रीले त्यहाँ गरी विषयमा सम्बोधन गर्दै हुनुहुन्छ। मूलत सत्तारूढ पार्टीले पनि यस विषयमा छलफल पनि गर्यो र प्रधानमन्त्रीलाई सुझाव पनि दियो। खास गरी प्रधानमन्त्रीले यसपालि गर्नुहुने सम्बोधन के कस्तो रहनेछ?
2: सबैभन्दा पहिला त यहाँलाई धेरै धन्यवाद। प्रधानमन्त्रीको सम्बोधन एउटा नेपालको सम्बोधन मात्रै नभएर अहिले ग्लोबल वार्मिङ र क्लाइमेट चेन्जले संसारभरि ल्याएको नकारात्मक प्रभावको विषयमा सन्देश दिने हो। यसमा सगरमाथादेखि समुद्रसम्मको नारा नै छ। त्यसमा विशेष गरिकन नेपालले बोल्ने टपिक, भदौको 10 गते हिम पहिरोबाट आएको बाढीबाट नेपालमा जे जति क्षति भयो त्यो क्षति त नेपालले बेहोर्न परेको छ नै, तर समग्र मानव जीवनमा यसले कस्तो प्रभाव पार्छ र यो नेपालको मात्र एजेन्डा हो या विश्वभरको मान्छेको एजेन्डा हो भन्ने विषयलाई बुलन्दका साथ चाहिँ हाम्रो संयुक्त राष्ट्रसङ्घीय जेनरल एसेम्ब्लीमा आउने देशहरू समक्ष सम्पूर्ण नागरिकमा पुर्याउने सन्देश हो। त्यसैले क्लाइमेट जस्टिसको कुरा, मान्छे बाँच्न पाउने अधिकारको कुरा, त्यो चाहिँ सगरमाथाको टुप्पो हो। संसारको उच्च ठाउँदेखि लिएर समुद्रको तटसम्म बस्ने मान्छेहरूको अधिकारलाई सुनिश्चित गर्ने आवाजको रूपमा बालेन शाहले सम्बोधन गर्नुहुन्छ।
0: हजुर अब यसमा चाहिँ खास गरी विश्व समुदायको ध्यान आकर्षण गराउने र जलवायु न्याय, मूलत हामी क्षतिपूर्तिसँग यसपालि अलि बढी गम्भीर भएका छौँ, संवेदनशील भएका छौँ। राहत या सहयोगको विषय होइन कि, अब हामीलाई चाहिँ क्षतिपूर्ति चाहिन्छ भन्ने आवाजहरू धेरै उठेका छन्। हाम्रो मुलुकभित्र मात्र नभएर बाहिर पनि जसले जलवायुका सन्दर्भमा काम गरिरहनु भएको छ, जसले पर्यावरणका सन्दर्भमा काम गरिरहनु भएको छ, उहाँहरूले पनि भनिरहनु भएको छ कि नेपालले अहिले चाहिँ यो सहयोग या राहत होइन क्षतिपूर्ति पाउनुपर्छ भनेर। अब यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने सन्दर्भमा अथवा यो मुद्दालाई अझ बढी प्रभावकारी बनाउने सन्दर्भमा प्रधानमन्त्रीको भ्रमण कतिको प्रभावकारी हुन्छ?
2: यो अहिले नेपालले विशेष गरिकन क्लाइमेट जस्टिसको कुरालाई नै बोल्ने हो। क्लाइमेट जस्टिसको कुरा चाहिँ नेपालको मात्रै कुरा होइन, नेपाल जस्तो अरू देशको लागि पनि यो अधिकारको कुरा हो। त्यस कारणले हामीलाई कसैले दया मायाको हिसाबले नेपाललाई सहयोग गर्ने भन्ने भन्दा पनि उहाँहरूले गर्ने, शक्तिशाली देशहरूले गर्ने, जसले अहिलेको पर्यावरण बिगार्नका लागि बढी योगदान गरेका छन्, ती देशहरूले पर्यावरण संरक्षणमा योगदान गर्ने देशहरूको र त्यहाँको नागरिकहरूको संरक्षणको निमित्त, बाँच्न पाउने अधिकारको निमित्त उहाँहरूले यसलाई न्यायको रूपमा सहयोग गर्ने हो। र त्यो मात्रै होइन, त्यही देशमा बस्ने उहाँहरू आफू बाँच्ने कुरा पनि हो यो। त्यस कारणले नेपाललाई सहयोग गर्नुको मतलब चाहिँ उहाँले नेपाललाई माया गरेर सहयोग गर्ने होइन कि, उहाँहरूले आफ्नो देशमा रहेका जनताहरूको भविष्यको निमित्त पनि लगानी हो यो। त्यस कारणले नेपालको हिमाल जोगाउने भनेको यहाँको पानी जोगाउने हो। यहाँको पानी जोगाउने भनेको तपाईँको संसारको मान्छेहरूको जीवन जोगाउने हो। त्यसैले अहिले चाहिँ क्लाइमेट जस्टिसको नारा चाहिँ नेपालको मात्रै होइन संसारको हो। त्यसैले यो चाहिँ राइट फोरम अहिलेको युएन जनरल एसेम्ब्लीमा जुन कुरा उठ्छ यो विश्वको आवाजको रूपमा क्लाइमेट जस्टिसको आवाज चाहिँ उठ्छ। अहिले
0: प्रधानमन्त्रीले त्यसका लागि के तयारी गर्नुभएको छ अथवा नेपालले के तयारी गरेको छ? अब जस्तो मूलत यहाँ पनि अब राष्ट्रसङ्घीय निकायमा कुनै न कुनै रूपमा विगतमा जोडिनु भएको विकास विज्ञ हुनुहुन्छ। प्रमाणका विषयहरू अथवा तथ्याङ्कका विषयहरू तथ्यका विषयहरू हामीले प्रस्तुत गर्नु महत्त्वपूर्ण हुन्छ भनेर यो खास गरी परराष्ट्र मामिलाका विज्ञहरूले भन्नुभएको छ। यसपालि हामीले के कस्ता प्रमाणहरू पेश गर्दैछौँ जसका कारणले चाहिँ यहाँले अघि भनेको जस्तो जलवायु न्यायमा चाहिँ हामीलाई पाउनुपर्ने विषय या न्याय हामीले पाउँछौँ?
2: एउटा त यो तयारीको क्रममा सरकार आफैले विज्ञहरूसँगको विभिन्न चरणमा छलफलहरू गरेको छ। यसमा संसदमा पनि कुरा उठेको छ, समितिहरूमा पनि अधिकांश समितिहरूमा पनि कुरा उठेको छ। यसमा अन्य राजनैतिक पार्टीहरूले पनि यसमा सुझावहरू दिनुभएको छ, अन्य विज्ञहरूले पनि यसमा सुझाव दिनुभएको छ। त्यस कारणले यसमा एउटा कुरा चाहिँ हामी तथ्यहरू प्रमाणको आधारमा बोल्नुपर्छ र तथ्यहरू चाहिँ के हो अहिलेसम्मको भन्ने आधारमा योभन्दा अगाडि कोपमा गरिएका प्रतिबद्धताका कुराहरू भए, योभन्दा अगाडि अन्य बैठकहरूमा गरिएका कुराहरू भए, ती सबै हाम्रो सगरमाथा सम्मेलनमा गरिएका प्रतिबद्धताका कुराहरू भए, यो अगाडि भएका जति पनि हाम्रा ग्लोबल कम्युनिटीले गरेको प्रतिबद्धतालाई सम्झाउने कुरा एउटा विषय हो। दोस्रो कुरो ग्लोबल वार्मिङको कुरा, जुन ट्रेन्डमा अहिले तापक्रम बढ्दै आइराखेको छ त्यो अर्को कुरा हो, र त्यसले पारेको जलवायुमा पारेको अरू प्रभाव, यो कृषिको उत्पादनदेखि मान्छेको जीवनमा आएका रोगहरूका विषयहरू भए, त्यो समग्र विषयहरूलाई चाहिँ एउटा तथ्यको आधारमा नेपालले तयार गरेर पेस गर्ने एउटा विषय भयो भने, अहिलेको जुन भटिकसीमा आएको बाढी छ त्यसले ल्याएको क्षति छ, त्योबाट भएको जल जमिन जनताहरूको क्षति छ, यो कुराहरूलाई चाहिँ तथ्यको रूपमा पेस गर्ने कुरा छ। त्यसैले यसमा अहिले तथ्यलाई एउटा कुरा चाहिँ ग्लोबल्ली नै भएका घटनाहरूलाई समेटेर नेपालका चाहिँ नि अर्को हिमालदेखि लिएर हाम्रो कृषि सम्बन्धमा परेका प्रभावहरू, यहाँका हाम्रा जनजातिहरू जो हिमाल संरक्षण गरेर बसेका मान्छेहरू छन्, आदिवासीहरू छन्, उनीहरूमा आएका प्रभावका कुराहरू, हाम्रा प्रविधि लस भएका कुराहरू, यो सबै कुरालाई समेटेर चाहिँ एउटा तथ्यमा जानुपर्छ भन्ने छ। यो आधारमा चाहिँ नि प्रधानमन्त्रीले गर्ने सम्बोधनमा त्यही चाहिँ डेटाहरूलाई प्रस्तुत गरिन्छ भन्ने यसमा लागेको छ मलाई।
0: हजुर, अब यो जलवायु न्याय हाम्रो मुद्दाको हिसाबले नयाँ मुद्दा होइन, यद्यपि जुन अभूतपूर्व जुन ऐतिहासिक भनौँ हामीलाई चाहिँ यो निकै ठुलो पीडा दिने गरी भर्खरै मात्रै भोटेकोसी बाढीले हाम्रो एकदम मस्तिष्क पनि ताजा बनाएको छ, यो विषय हामीलाई यति धेरै ठुलो क्षति भएको छ जनधनको, यद्यपि हामीले यो विषयमा खास गरी राष्ट्रसङ्घीय महासभामा या अन्तर्राष्ट्रिय अन्य फोरमहरूमा मञ्चहरूमा यो कुरा उठाएको नयाँ विषय होइन, अब यसपालि र विगतको प्रयासहरू जस्तो हाम्रो 17 वर्षदेखि हाम्रा प्रधानमन्त्रीहरूले त्यहाँ महासभामा यो विषय नै हाम्रो प्रमुख विषय रहेछ सम्बोधनको, भनेपछि यसपालि पनि हाम्रो त्यही विषय सम्बोधन हुने भयो, विगत र अहिलेको बिचमा फरक चाहिँ के हुन्छ, खास गरी यहाँ अनौपचारिक क्षेत्रमा काम गरेको हिसाबले पनि र राष्ट्रसङ्घीय निकायमा पनि यहाँ कहीँ न कहीँ सम्बद्ध भएको हिसाबले पनि यसपालिको र विगतको फरक चाहिँ अलिकति के देख्नुहुन्छ यहाँ?
2: अब पहिलो कुरा त अब कस्तो छ भने, अब जो शक्ति छ उसँग शक्तिशाली देशहरूसँग नै अब निर्णय अधिकार छ भन्ने जस्तो पनि हामीले महसुस गर्दै आइरहेका छौँ। थुप्रै प्रतिबद्धताहरू पुरा नभएको अवस्थाहरू पनि छ, यो थुप्रै अहिलेको जलवायु परिवर्तनको कारणले भएका असरहरू चाहिँ कमजोर देशहरूले अझ भनौँ अलिकति विपन्न देशहरूले भोग्नुपर्ने, जसले चाहिँ जलवायु परिवर्तनमा अथवा योगदान चाहिँ नि कम गरेको छ, क्षति चाहिँ बढी बिहोर्नुपर्ने, जलवायु परिवर्तनका कुराहरूलाई नियन्त्रण गर्नका लागि योगदान चाहिँ बढी गर्नुपर्ने, यो खालको समस्याहरू पहिलादेखि हामी भोग्दै आएको छन् र यो आवाजहरू जोरदार रूपमा उठ्दै आएको छ। तर अहिलेको भटेकोसीको जुन बाढी आयो हिम पहिरोको कारणले, त्यो चाहिँ संसारले सिक्ने खालको अवस्था भयो। यो यो अहिले चाहिँ युनाइटेड नेसनको जुन जेनरल एसेम्ब्ली छ त्योभन्दा अगाडि आयो। यसले पनि अहिलेको मुद्दालाई चाहिँ यसरी प्रमाणित गरेको छ कि हामीले जलवायु परिवर्तनमा जुन नकारात्मक भूमिका खेल्यौँ देशहरूले, अहिले चाहिँ हामी संवेदनशील हुनुपर्छ भन्ने कुरा चाहिँ यो परिस्थितिले एउटा एजेन्डालाई दह्रो बनाएको छ भन्ने मलाई लाग्छ एउटा। दोस्रो कुरा, अहिले नेपालको सरकार अलिकति फरक तरिकाले बनेको, जनजीहरूको आन्दोलनबाट स्थापित सरकार भन्दै दुई तिहाईको सरकार छ, एउटा संसारकै युवा प्रधानमन्त्रीमध्ये एकजना प्रधानमन्त्री पनि हुनुहुन्छ। यो चासो पहिला आफैमा पनि डह्रो छ, फेरि यो हिसाबले पनि डह्रो छ, र अर्को ग्लोबल कम्युनिटी पनि अब यसरी हुँदैन, हामीले अझ सशक्त बोल्नुपर्छ भन्ने छ भने अब अलिकति शक्तिशाली देशहरूमा एका देशहरू बाहेक अरूमा पनि रियलाइजेसनको विषय चाहिँ अलिकति बढी छ भन्ने मेरो बुझाइ छ। अहिले हामीले ग्लोबल न्युजहरूलाई हेर्ने हो भनेदेखि त्यो अलिकति फरक तरिकाले आएको छ। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ यसलाई कार्यान्वयन गर्ने कुरामा योभन्दा अगाडिका विषयहरूलाई पनि समेटेर बोल्ने हो, र अर्को कुरा अहिले गर्ने प्रतिबद्धतामा पनि एक्सनमा पनि, यो चाहिँ क्लाइमेट एक्सनको कुरा हो, त्यस कारण इन्भेस्टमेन्टको कुरा हो, यसले अलिकति ठोस रूपमा अगाडि जान्छ र यो ग्लोबल कम्युनिटीले पनि यसको कार्यान्वयनमा चाहिँ सशक्त रूपमा आवाज उठाउँछन् पहिलाभन्दा बेसी, किनभने यो घटना भर्खरै घटेको छ, यो सबको अगाडि ताजा छ भन्ने पनि लाग्छ मलाई। अर्को
0: अब यो यहाँले भनेको जस्तो अब अहिले ताजै छ यो घटना, अझै पनि त्यहाँ खोजीको कार्यहरू जारी रहेको छ, यसमा चाहिँ खास गरी यहाँ विगतदेखि अलिकति यो उद्धार राहतको कार्यमा चाहिँ यहाँको आफ्नै अनुभवले पनि यसपालि हामीले जसरी अन्तर्राष्ट्रिय सहायताहरू पनि प्राप्त गऱ्यौँ यो विषयमा, हाम्रो यो उद्धार र राहतको कार्यको हाम्रो आफ्नै क्षमता चाहिँ कस्तो रहेछ, र अब यसमा चाहिँ अन्तर्राष्ट्रिय सहायताहरू जसरी प्राप्त गरियो प्रधानमन्त्रीको यो भ्रमणले, अब यस्ता खालका घटनाहरू भोलि पनि हामी कहाँ हुन सक्ने स्थिति छ, किनभने जलवायु प्रकोपको हिसाबले हामी संवेदनशील नै छौँ, यस्ता हिम नदीहरूमा भोलि पनि समस्या आउनेछ, हामी कहाँ कैयौँ यस्ता हिम नदीहरू छन् जुन जोखिम क्षेत्रका रूपमा रहेका छन्, यो यसको क्षमता वृद्धिका सन्दर्भमा खास गरी यो खोजी उद्धारको कार्यमा क्षमता वृद्धिका सन्दर्भमा प्रधानमन्त्रीको यो भ्रमण, खास गरी राष्ट्रसङ्घीय महासभा परराष्ट्रमन्त्रीको भ्रमण, के हामीलाई यसमा सहयोग हुनसक्छ, मद्दत हुनसक्छ, हामीले के कस्ता खालका सहकार्यहरू चाहिँ बढाउन सक्छौँ यसमा?
2: हस् धन्यवाद, यो निकै महत्त्वपूर्ण प्रश्न छ यहाँको। पहिला अहिलेको जुन भटेको सीमा आएको हिम पहिरो कारणले गर्दा आएको बाढी छ, यसबाट भएको क्षति छ, यो चाहिँ हामीले नसोचेको खालको विपद हो, र यो विपदको हामीले पछि धेरै चाहिँ प्रश्न कहाँनिर गर्छौँ भन्दा विपदको चाहिँ राहत र उद्धारका कामहरू कस्तो भए, रेस्पोन्सको काम कस्तो भयो, कति प्रभावकारी भयो भन्छौँ। तर त्योभन्दा अगाडिको प्रश्न के हो भने हामी उद्धार र राहतमा कति तयार थियौँ, हाम्रो पूर्व तयारी कस्तो थियो भन्ने कुराहरूमा हामी कम सोच्छौँ। अहिलेको सन्दर्भमा पनि हामीले यो हामीले सोचेको भन्दा ठुलो स्तरको आयो त्यो अर्को पक्ष हो, तर पूर्व तयारीको हिसाबले हामी कमजोर थियौँ, यसमा धेरै कमजोर थियौँ, अझ पनि कमजोर छौँ। यसमा एउटा कुरा चाहिँ जस्तो हाम्रो क्षतिको कुरालाई हेर्ने हो भने अहिले भएको क्षति एउटा त व्यक्तिको कुरो हो, जुन सङ्ख्यामा गरेर हुँदैन, हामीले ठुलो जनशक्तिहरूको क्षति बिहोरेका छौँ, जस्तो इन्जिनियरहरू विशेष गरिकन हाइड्रो सेक्टरका इन्जिनियरहरू यति धेरै बिहोऱ्यौँ, अर्को वर्क फोर्सहरू छ स्किल कुनै लेभलको वर्क फोर्सहरू गऱ्यौँ, अब यसलाई कति पैसामा हिसाब गर्ने, अहिले त सङ्ख्यामा मात्रै गरेका छौँ, ड्यामेज र लसको कुरा हामी उहाँहरू एउटा त्यति स्किलफुल मान्छे हुनको लागि कति लगानी गरियो, एउटा परिवारले कति लगानी गरेका छ भनेको त ड्यामेज र लसमा ल्याउन सकेका छैन, त्यो पनि ल्याउनुपर्छ र ग्लोबल कम्युनिटीमा लानुपर्छ भनेर भन्छु म त, त्यो भनिरहेको पनि छु। एउटा अर्को कुरो तयारीको कुरा गर्ने भने अहिले भनौँ हाम्रो जति हाइड्रो सेक्टरमा तपाईँको लस भयो यसमा हुनुपर्ने उहाँहरूको पूर्व तयारीहरूको कामहरू, त्यहाँ त कुन पोइन्टमा कतिजना मान्छेले काम गरेका थियो र त्यसको रेकर्ड त लाइभ रेकर्ड त उसको अफिसमा आउनु पर्थ्यो, त्यो सङ्ख्या आज पनि हामीले किटान गर्न सकेका छैन कि टनलभित्र कतिजना मान्छेले काम गरेका थियो, भनेपछि त्यो सेक्टरले काम गर्न सकेन, राज्यको तर्फबाट त्यसको अनुगमन गर्ने खालको त्यसको नियमन गर्ने खालको व्यवस्था हामीले गर्न सकेनौँ। अर्को कुरो टनेलको उद्धारमा जान सक्ने मान्छे को थियो भनेर रोस्टर आजसम्म हामीसँग छैन, त्यति मात्रै होइन हामीले विपदमा काम गर्ने विभिन्न क्षेत्रका विज्ञहरू त्यो क्षेत्रका मान्छेहरूको रोस्टर बनाएर उहाँहरूलाई परिचालन गर्न अझ पनि सकेको छैन, त्यति व्यवस्थित छैन। अर्को तपाईँको हामीलाई बाटो सबै भत्किसके पछाडि रसुवामा खाद्यान्न कसरी लाने ठुलो समस्या भयो, नुवाकोटमा कसरी लाने हामीलाई थाहा छ। नुवाकोट रसुवा पहिलादेखिकै बाढी र पहिरोको कारणले गर्दाखेरिमा बढी विपद हुने ठाउँ हो, तर हामीले त्यहाँ एउटा पनि वेयर हाउस बनाएर खाद्यान्नहरू स्टोर गर्ने गरेका छैनौँ। कम्तीमा त्यति गर्न सकेको भए हामीले त्यहीँ लोकल्ले खाद्यान्नहरू वितरण गर्न सक्थ्यौँ। यहाँबाट यति ठुलो अहिलेको तपाईँको हेली उडायौँ, यो कसको पैसाको हामीले हिसाब गराएको छैन, तर त्यो कुरालाई पहिले व्यवस्था गराए राम्रो हुन्थ्यो।
0: हजुर श्रेष्ठज्यू, हजुर हजुर, यहाँको निकै महत्त्वपूर्ण अनुभवहरू छन्, त्यसबारे अनुभवहरू आगामी दिनमा पनि फेरि हामी साझा गरौँला। आजका लागि यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
2: हजुर हस्, यहाँले जुन प्रश्न राख्नुभयो, मलाई अवसर दिनुभयो, यसको लागि पनि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु रेडियो नेपाललाई र यहाँको टिमलाई।
0: उहाँ हुनुहुन्थ्यो सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, एकजना विपद विज्ञ बोधनारायण श्रेष्ठ, प्रधानमन्त्रीको अमेरिका भ्रमण लगायतका विषयमा अन्तर्संवादमा कुराकानी गर्नुहुँदै, त्यसअघि हामीले मौसमवीर डेभिड ढकालसँग कुराकानी गर्यौँ। अन्तर्संवादको समय सकिएको छ। शङ्कर भण्डारी र राजु थापासहित सन्तोष रिग्मी बिदा हुन्छु, नमस्कार।
3: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौ। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
4: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
3: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी। समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईहरूले एफएम 98 100 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम आजका नारीको अर्को एउटा श्रृंखला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौं। आउनुहोस्, कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी मिनर्वा बज्राचार्यसँगै म चन्दा विष्ट। र यहाँलाई सम्झना छ भने कार्यक्रम आजका नारीमा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वको जीवन अनुभवसँगै महिला सवालका विविध विषयको उठान गर्दै आएका छौं। यसै क्रममा आज हामीले युवा आवाजलाई लिएको छौं, युवा पुस्तालाई लिएको छौं, जो युवा सक्रिय छन् कम उमेरमा र छोटो समयमै सफलता हासिल गर्दै सामाजिक अभियन्ताको रूपमा आफूलाई स्थापित गर्न सफल युवा मध्येकै एक प्रतिनिधि पात्रको विचारलाई आज हामी यहाँहरूमा सुनाउन लागेका छौं, जो सामाजिक सञ्जालबाट पनि त्यतिकै लोकप्रिय र चर्चित हुनुहुन्छ।
1: समाजका अनेकौं जंजीरहरू तोड्दै जीवनका कैयन आरोह अवरोहहरू छिचोल्दै तिमी पुग्नु आफूले देखेको त्यो गन्तव्यमा जसरी पुग्यो मंगल ग्रहमा रकेट, तिम्रो उडानको गति देखेर देख्नेहरूले पनि बुझुन् तिमी छोरी भन्दा पहिले मान्छे हो। हामी हिँड्ने हरेक पाइलामा भेटिनेछन् पितृसत्ताका संरक्षकहरू, दिलाउनेछन् हामी छोरी हुनुको आवास। तर विज्ञानले विश्वमा चमत्कार गरे जस्तै गर्नु छ हामीले समानताको क्रान्ति र मनाउनै पर्नेछ सबैलाई। यो सिंगो धरती हाम्रो उनीहरूको जस्तै, त्यो सिंगो आकाश हाम्रो हो उनीहरूको जस्तै, यो पूरै दुनियाँ हाम्रो हो उनीहरूको जस्तै, किनकि हामी छोरी भन्दा पहिले मान्छे हौ।
0: हामी छोरी हुनुभन्दा पहिला मान्छे हौ भन्नेले त छोरी होस् भनेर सम्झाइरहन्छन्, तर मेरो मान्छे भएर जिउने यात्रा रोकिएको छैन। यहाँकै शब्दभावलाई सापटेले आज हामीसँग हुनुहुन्छ जागरूक युवा सामाजिक अभियन्ता विनिता कार्की, एनजीओ फेडरेशन नेपाल गैर सरकारी संस्था महासंघको सूचना अधिकृतको रूपमा कार्य गरेको एउटा अनुभव पनि छ। 2030 युथ फोर्स नेपाल मार्फत युवा अभियान सशक्तिकरणको क्षेत्रमा पनि उहाँको अनुभव छ भने, व्यक्तित्व कलामा बाल्य अवस्थादेखि नै उहाँको एउटा खुबी रहँदै आएको छ। एकला आमाको छोरी, ठूलो सपना देखेको र त्यो सपनालाई पछ्याउँदै अरूलाई पनि सपना देख्नुपर्छ है भन्दै हौस्याउँदै अगाडि बढ़िरहेको एउटा युवा पुस्ताको रूपमा पनि हामी चिन्छौं। विनिताजी, कार्यक्रम आजका नारीको आजको यो श्रृंखलामा यहाँलाई म स्वागत गर्छु।
1: हार्दिक धन्यवाद म्याम, म एकदमै आभारी भएँ यो कार्यक्रममा उपस्थित हुन पाउँदा।
0: व्यस्त हुनुहुन्छ?
1: हजुर, कार्यव्यस्तता त यस्तै हो, सबैको जस्तै नै हो। म विगत 5 वर्षदेखि चाहिँ संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीमा आबद्ध छु, जहाँ रहेर युवा इनोभेशन नवपरिवर्धन जस्ता विषयहरूमा कार्यरत छु। र यो बीचमा चाहिँ युवालाई लिएर, युवाको आर्थिक सबलीकरण, युवाहरूमा उद्यमशीलता विकास, सिप विकास लगायत युवाहरूको स्थानीय तहमा चाहिँ उहाँहरूको सहभागिताका लागि युवा मैत्री स्थानीय शासन अभियान पनि प्रवर्धन गरिरहेको छु म र मेरो टिमले।
0: यहाँको यात्रा यूएनडीपीमा काम गरिरहनु भएको छ, जुन योभन्दा अगाडि युथकै लागि धेरै काम र धेरै अनुभव पनि सँगाल्नु भएको छ भन्दा फरक पर्दैन नि त। आजको दिनमा आएर युवाहरूको लागि केही गरिरहँदाखेरि 12 कोल्मीमा जुन आफ्नो बाल्यकाल बित्यो त्यसको सम्झना आउँछ होला नि है?
1: एकदमै, बाल्यकाल त बिर्सन नै भएन खास। गन्तव्य यस्तो ठाउँ हो जहाँबाट पछाडि फर्केर हेर्दा आफूले पार गरेको यात्राप्रति गर्व गर्न सक्नुपर्छ भनिन्छ। र जुन समाजबाट म आएँ, जुन पृष्ठभूमिबाट म आएँ, त्यसमा चाहिँ गर्व लाग्छ। एकदमै गाह्रो कुरा हो खास, जुन पृष्ठभूमिबाट म आएँ, अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा युवाका आवाजहरू, युवाका लागि बोलिरहेको छु, बोलिरहेको हुन्छु। कठिनपूर्ण यात्रा, गौरव लाग्दो छ म आफ्नो लागि पनि। र अझ खुसी चाहिँ के लाग्छ भन्दाखेरि, मलाई देखेर अन्य युवाहरूले, जुन दिदी तपाईँलाई देखेर चाहिँ हौसला आउँछ, तपाईँलाई देखेर प्रेरणा आउँछ भनिरहनुहुन्छ, त्यसले चाहिँ अझ आफूलाई बढी जिम्मेवार बोध गराउँदो रहेछ।
0: 12 कोल्मीमा स्कूल पढिरहँदाखेरि के भन्छु जस्तो लाग्थ्यो?
1: सपना चाहिँ थियो म्याम, के बन्छु भन्ने चाहिँ ठ्याक्कै थिएन, तर सानैदेखि बोल्ने कलाको विकास चाहिँ ममा हुँदै गयो। कक्षा छमा पहिलोचोटि वक्तृत्व कलामा भाग लिँदा विद्यालय स्तरीय म प्रथम भएको थिएँ, जसमा 9-10 कक्षामा पढ्ने दाई दिदीहरू पनि हुनुहुन्थ्यो। त्यसमा 6 कक्षाको फुच्ची एउटा चाहिँ फर्स्ट भयो ल भनेर एउटा चर्चा भएको थियो विद्यालय स्तरमा। त्यसपछि बोल्ने कलाको विकास निरन्तर कसरी हुँदै गयो भने विद्यालय स्तरदेखि अन्तर्विद्यालय जिल्ला स्तरीय प्रतियोगिताहरूमा चाहिँ वक्तृत्व कला त्यो बेला विभिन्न संघ संस्थाहरूले गर्नुहुन्थ्यो, अनि वक्तृत्व कला हुँदैछ हुँदैछ लविनिता जम भनेर चाहिँ एकजना सर हुनुहुन्थ्यो, उहाँले चाहिँ टक्क मोटरसाइकलमा बसाउने अनि लाने कलैयामा हुन्थ्यो प्राय प्रोग्राम, हाम्रो विद्यालयबाट लगभग 20 किलोमिटरको दूरीमा थियो। त्यो जाँदा जाँदा त्यो वक्तृत्व कलामा बोल्दा बोल्दा माहौल यस्तो भइसकेको थियो, अहिले पनि मलाई रमाइलो लाग्छ, वक्तृत्व कला हुँदैछ हुँदैछ को को आछ, प्राय बोल्ने विद्यार्थीहरू त चिनिन्थ्यो त्यो बेला, विनिता आछ आछ, ल फर्स्ट त त्यो सेकेन्ड र थर्ड चाहिँ को हुन्छ भनेर चर्चा गरौँ भन्ने खालको चाहिँ माहौल हुन्थ्यो त्यहाँ। र त्यही निरन्तरता पछि म प्लस टू पढ्न स्नातक पढ्न मकवानपुर आएँ, हेटौँडामा वंशकपाल उच्च माविमा मैले 11-12 पढेँ र मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक गरेँ। त्यहाँ पनि विभिन्न संघ संस्थाहरूले गर्ने त्यस्तै वाद विवाद वक्तृत्व कलाहरूमा चाहिँ जान थालिसकेपछि फेरि त्यहाँ पनि एउटा सर्कलसँग भेटघाट भयो, जो निरन्तर त्यही कम्पिटिटरहरू हुन्थे, प्रतिस्पर्धीहरू हुन्थे, अहिले पनि हामी साथी छौँ। र कुरा हुँदाखेरि भन्नुहुन्छ कि अरूसँग मजाले जित्न सक्थेँ म, विनिता आज भनेपछि चाहिँ एकचोटि डर लाग्थ्यो भनेर भन्नुहुन्छ होइन। त्यो बोल्ने कलाको विकास चाहिँ निरन्तर त्यसरी हुँदै गयो। स्कुलका दिनहरू सम्झिँदाखेरि भोक थियो, अभाव थियो, घरका कामहरू गरेर विद्यालय जानुपर्ने थियो, गरिबी थियो, यावत दुःखका बावजुद यावत समस्याहरूका बावजुद पनि केही थियो भने चाहिँ सपना थियो, पढ्ने जोस थियो र म केही गर्नुपर्छ, म केही गर्नुपर्छ भन्ने एउटा अठोट थियो। त्यो अठोटको निरन्तरताले नै सायद आज यहाँ छु जस्तो लाग्छ।
0: हजुर, एउटा आमाको र एउटा छोरीको सपना गाँसिएको थियो सँगै,
1: एकदमै
0: एकला आमाले तीनजना दिदी बहिनीलाई हुर्काउनु भयो।
1: हजुर,
0: त्यो आमाको संघर्ष, त्यो आमाले देखाएको बाटो अनि आफ्नो दिदीहरूको जुन एउटा अनुभव छ, उहाँहरूबाट जुन सिकाइ छ त्यसलाई आज भन्नुपर्दा,
1: म 2049 सालमा जन्मे, म जन्मिँदाखेरि चाहिँ मेरो जेठी दिदी र म बीच अलिकति ग्याप छ उमेरको, दिदीले चाहिँ 7-8 पढ्दै हुनुहुन्थ्यो त्यो बेला, दिदी एकदमै सिन्सियर, मेरो जेठी दिदी, माइली दिदीले चाहिँ पढाइमा खासै रुचि राख्नु भएन, अनि जेठी दिदीले चाहिँ आफू पनि पढेको हिसाबले मैले पढ्नुपर्छ भन्ने हिसाबले सानैदेखि मलाई शिक्षामा चाहिँ एकदमै गाइड गर्नुभएको। म विद्यालय नजाँदै 4 वर्षदेखि नै मलाई एबीसीडी होइन यो महिनाका नाम बारका नामहरू चाहिँ कण्ठस्थ गराउनुहुन्थ्यो, म मजाले नेपाली पुस्तक पढ्न सक्थेँ, अनि त्यो बेला दिदीको 7-8 कक्षामा भएका नेपाली किताबका कथाहरू पढिन्थ्यो। आमदानीको स्रोत केही पनि थिएन, हामीसँग थोरै जग्गा थियो, छोरी नै भएको नाताले बुवाले आफ्नो परिवार आफ्नो एउटा जीवन रोज्नुभयो, अर्कै जिन्दगी सुरुवात गर्नुभयो होइन, त्यसमा गुनासाहरू होला नि तर त्यो उहाँको रुचि थियो जस्तो लाग्छ अहिले। र तीनवटा छोरी एकदम सीमित जग्गा, आमदानीको स्रोत केही नभइकन तिनटैलाई शिक्षा स्वास्थ्य दुई छाक खाना जुटाउन आमाका लागि एकदमै गाह्रो थियो। अहिले पनि मलाई याद छ आमा घर बसेको मलाई थाहा छैन, बिहान नि पर्मा बेलुका पनि खेताला गएर, निरन्तर खेताला गइसकेपछि जति दिन काम हुन्थ्यो त्यसबाट चाहिँ अन्न लिएर आइन्थ्यो, गाउँमा अलिकति जमिनदारहरूकोबाट अन्न लिएर आएर हामी खान्थ्यौँ, किनकि हाम्रो खेत 5 कठा थियो, त्यसबाट आएको अन्नले 3 जनालाई 2 छाक खानलाई पुग्दैन थियो। अहिले त यसलाई हेल्दी हेबिट भनिन्छ, त्यो बेला चाहिँ हामी बिहान खाना खान्थ्यौँ बेलुका सधैँ रोटी खान्थ्यौँ, कहिलेकाहीँ दिक्क पनि लाग्थ्यो जाडोमा पनि बेलुका रोटी भनेर, किन भन्दाखेरि चाहिँ भातै भात चाहिँ पुग्दैन थियो 2 छाकै खानालाई, 1 छाक रोटी खाएर चाहिँ हामी हुर्क्यौँ। र दिदीको त्यो शिक्षाप्रतिको मोहले गर्दा मैले चाहिँ पढ्नुपर्छ भन्ने भयो, सरकारी स्कुल घरबाट लगभग हजुरको 1 घण्टा हिँडेर पुग्नु पर्थ्यो, म गाउँकै दाई दिदीहरूको पछि पछि लगाएर 5 वर्षको उमेरदेखि ठ्याक्कै 1 घण्टामा पुगिन्थ्यो, हामी 10 बजे विद्यालय पुग्न 9 बजे हिँड्थ्यौँ, त्यसरी चाहिँ पढियो। र विद्यालयमा सानैदेखि कर्मश राम्रो गर्दै गएँ, घरमा पढ्ने पढ्ने त्यो दिदीको मार्गदर्शनले चाहिँ मलाई एकदमै शिक्षाप्रति लगाव राख्नलाई महत्वपूर्ण भूमिका निर्वाह गर्यो जस्तो लाग्छ। अनि आमाको सङ्घर्ष बच्चैदेखि देखियो, दसैँको समयमा के हुन्थ्यो भन्दा साथीहरूले चाहिँ मलाई बुवाले यो किनिदिँदै हुनुहुन्छ मम्मीले यो किनिदिनु हुनुहुन्छ भन्दाखेरि मैले त लुगा किनिदिनु भन्न पनि सक्ने अवस्था थिएन। हामी त्यो बेला के गर्थ्यौँ भने 1500 ऋण लिएर दसैँ मनाउँथ्यौँ, मङ्सिरमा धान आएपछि त्यो धान बेचेर त्यो ऋण तिर्थ्यौँ, त्यो बाहेक अरू पैसा खर्च गर्ने अवस्थै हुँदैन थियो, दसैँको त त्यही त हो टिका टालो होइन सामान्य खर्चहरू खानपानमा जान्थ्यो। त्यसरी चाहिँ चाडपर्व मनाइयो, गरिबीको पनि एकदमै निम्न स्तरबाट आइरहेको हुँदाले त्यो समय एकदमै गाह्रो थियो भनेर अहिले सम्झिँदा पनि छाती फुलेर आउँछ। खाजा खाने भन्ने चाहिँ हुँदैन थियो खास विद्यालयमा, बिहान खाना खाएर गयो अनि बेलुका आएर बिहानकै खाना घरमा छ भने त्यो खान्थ्यौँ, नत्र एकैचोटि बेलुका जे पाक्थ्यो त्यही नै हुन्थ्यो। र घरमा एउटा गाई पालेको थियो, आमाले चाहिँ अब मेला खेताला जानुपर्ने हुनाले उहाँले खासै समय दिनु भ्याउनु हुन्थेन, गाईलाई एक डोको घाँस काट्ने काम पनि हुन्थ्यो। र स्कुल बिदा भएको समयमा चाहिँ यो चैत वैशाखको समयमा ठ्याक्क हजुरको चैतको इक्जाम सकेपछि वैशाखमा विद्यालय सुरु नहुन्जेल चाहिँ हामी दुवै पर बिहान पनि बेलुका पनि गाई वस्तुलाई गोठालो लिएर जान्थ्यौँ। र मेरो पढ्ने समय हुन्थ्यो त्यो चाहिँ, गोठालो जाँदा किताबको र कापी च्यापेरै जाने र पढ्ने। अहिले पनि गाउँको मान्छेले कुरा गर्नुहुन्थ्यो बिन्ताल चाहिँ यसरी पढ्थे भनेर। अनि त्यसरी नै निरन्तर एसएलसी दियो। त्यो बेला गाउँबाट एसएलसी पास हुने एकदमै गाह्रो अवस्थामा 2065 सालमा प्रथम श्रेणीमा मैले एसएलसी पास गरेँ। त्यसपछि प्लस टू र ब्याचलर्स गर्नुको लागि चाहिँ म हेटुँडा सिरेको। सो बाल्यकाललाई फर्केर हेर्दाखेरि अहिले हुन त त्यो दुःख हुँदैन थियो भने अहिले म के सम्झ्थेँ होला जस्तो लाग्छ होइन, तर कठिन थियो।
0: हजुर विनिता, यहाँको यो बाल्यकालको कुरा गरिरहँदाखेरि नेपाली ग्रामीण समुदाय र त्यो क्षेत्रमा रहेका एकल आमाले हुर्काउँदै गरेका छोरीहरूको साझा सवाल पनि कतिलाई लाग्यो होला, हो मेरो जस्तै कथा रहेछ, मेरो जस्तै संघर्ष रहेछ, मेरो जस्तै बाल्यकाल रहेछ भन्ने जस्तो लाग्यो होला। तर एउटा आमाले सपना देख्ने हो भने, छोरीले पनि आफ्नो सपना आमाको सपनासँगै बुन्दै अगाडि जाने हो भने र मैले केही गर्नुपर्छ है भनेर अगाडि बढ्ने हो भने त्यो सानो अवसरले पनि धेरै कुरा दिँदो रहेछ, सिकाउँदो रहेछ नि होइन?
1: हजुर एकदमै। यसमा चाहिँ सपना, खासमा मलाई कसैले मेरो सफलताको श्रेय अथवा अहिले म जहाँ छु त्यसको श्रेय के हो भनेर सोध्नुभयो भने चाहिँ एउटा शिक्षा, अर्को आत्मविश्वास र तेस्रो चाहिँ सपना नै हो। मेरो आमा कहिले पनि स्कूल जानु भएन, उहाँ अझै पनि अक्षर चिन्नुहुन्न। आमाले प्रौढ शिक्षा र मैले विद्यालय सँगसँगै पढेका हौं, त्यो बेला हामी एकअर्कालाई सिकाउँथ्यौं, अहिले त बिर्सिसरी पनि सक्नुभयो होला उहाँले पढेका कुराहरू। तर आमामा एउटा चेतना चाहिँ के थियो भन्दा छोरीहरूले पढ्नुपर्छ भन्ने चाहिँ थियो, हामीलाई पढ्न निरन्तर हौसला दिइरहने। र अर्को कुरा आमाले भनिरहने चाहिँ, तिमीहरू एकल आमाले हुर्काएको छोरीहरू हो, तिमीहरूका बाउ तिमीहरूसँग हुनुहुन्न, भोलि बुवा आमा दुवैले हुर्काएको सन्तानले गरेको गल्ती र तिमीहरूले गरेको गल्तीमा तुलना गर्दाखेरि तिमीहरूलाई सोझे आउने आक्षेप भनेको चाहिँ यो बिना बाउको सन्तानले हुर्काएका छोरीहरू हुन् है, आमाले मात्रै हुर्काएको छोरीहरू हुन् त्यही भएर छाडा भयो अथवा त्यही भएर बिग्रे भन्ने खालको समाजले लालसना लगाउँछ, औला उठाउँछ। तिमीहरूले मलाई औला उठ्न सक्ने अवस्था चाहिँ सिर्जना नगरिदिनु भन्नुहुन्थ्यो सानैदेखि। त्यो छाप मेरो बाल मस्तिष्कमा यसरी पस्यो कि मलाई सधैँ लागिरह्यो मैले गल्ती गर्नु हुँदैन होइन। अब हजुरको 9-10 अथवा प्लस टू पढिरहँदाखेरि त उमेरको दोष हो, हर्मोनल चेन्जेसका कुराहरू हुन् होइन, प्रेम आकर्षण भन्ने कुराहरू अभियस हुन्थे, साथीहरूले त्यो कुरा सुनाउँथे। तर मेरो फोकस चाहिँ त्यो बेला पनि कस्तो रह्यो भने होइन, यो मैले म भड्किने समय नै होइन होइन, मैले मेरो हर्मोनल कुराहरूलाई पनि कन्ट्रोल गरेर मैले अहिले पढाइमै फोकस गर्नु, मेरो लागि यदि मेरो पारिवारिक पृष्ठभूमि मैले बदल्न चाहन्छु, मेरो आमाका सपना पूरा गर्न चाहन्छु अथवा म केही बन्न चाहन्छु भने मैले यी सबै कुराहरूलाई छोडेर यो जति पनि कुराहरू छन् जसले मलाई विकर्षण गरिरहेका छन्, जसले मलाई भड्काउन खोजिरहेका छन्, ती सबै कुराहरूलाई छोडेर मैले अध्ययनमा मात्रै ध्यान दिनुपर्छ, मेरो अध्ययन नै मेरो एउटा मूल मन्त्र हो भन्ने चाहिँ लागिरहेको हो। र आमाले भनेको त्यो पनि, तिमीहरू छोरी भएको कारण तिमीलाई बुवाले छोडेको हो, र अर्को कुरा तिमीहरूका गल्तीहरू समाजले सानो गल्तीलाई पनि ठूलो बनाइदिन्छ भन्ने कुराले चाहिँ यो दुईवटा कुराले जहिले पनि लागिरह्यो, मैले राम्रो गर्नुपर्छ, समाजको उदाहरण बन्नुपर्छ, र गरिबीको जुन रेखा थियो हाम्रो अवस्था थियो त्यसलाई चाहिँ मैले चिर्नुपर्छ भन्ने चाहिँ लागिरह्यो। अहिले पनि त्यही अवस्थामा भएका भाइ बहिनीहरूसँग म कुराकानी गर्दाखेरि चाहिँ भन्ने गर्छु कि गरिबी कहिले पनि सपनाको बाधक हुँदैन, आर्थिक अवस्था कहिले पनि सपनाको बाधक हुँदैन। केही कुरा सपनाको बाधक हुन्छ भने तपाईँमा भएको अठोट सपना र संघर्षशीलताको कमीले चाहिँ तपाईँलाई रोक्छ भन्ने लाग्छ। यो एउटा त्यस्तो व्यक्ति भन्नु जसले चाहिँ तपाईँको घरको गरिबीको रेखालाई चाहिँ हटाउँछ अथवा त्यो चेनलाई चाहिँ हटाउँछ, त्यो बन्न चाहिँ गाह्रो छ खास, तर असम्भव चाहिँ होइन रहेछ भन्ने लाग्छ अहिले फर्केर हेर्दा।
0: हजुर पक्कै पनि असम्भव केही पनि छैन, चाहना हुनु पर्यो, आत्मविश्वास र अठोट हुनु पर्यो होइन, संघर्ष त गर्नुपर्छ, संघर्षले नै धेरै कुरा पनि सिकाउँछ। हामी कुराकानी गर्दै जाँदा अलि संवेदनशील भएको अलि भावुक भएको जस्तो पनि लाग्यो। यहाँ त गजलकार पनि, गजल लेख्नुहुन्छ, कविता लेख्नुहुन्छ, कवि पनि होइन, युवा गजलकार, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनमा युवा प्रतिनिधित्व गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो विचार पोख्नुहुन्छ, युवाहरूका विषयहरूलाई प्रखर रूपमा राख्नु लेख्नुहुन्छ होइन, यो सुन्दा पनि कस्तो गर्व लाग्छ, आमालाई कति गर्व लाग्दो होला है।
1: आमा त एकदमै खुसी हुनुहुन्छ अहिले, आमा मात्र होइन मेरो कारणले गाउँको वरिपरिका आमाहरू पनि खुसी हुनुहुन्छ, आमाका साथीहरू पनि खुसी हुनुहुन्छ। अहिले पनि छोराले नगर्ने काम गरिए भनेर भन्नुहुन्छ। पछिल्लो समय मैले यो कुरा भौतिक प्रगतिको रूपमा त होइन, तर हामी एकदमै गरिबी र एकदमै गोठ जस्तो घरमा हुर्केको व्यक्ति भएको हिसाबले मलाई म अहिले 30 वर्षमा प्रवेश गरिरहँदाखेरि यो कुरा प्रेरणा होस् भनेर भन्न मन लाग्छ। मैले गत वर्ष घर बनाएँ गाउँमा, 2 तलाको घर छ, आँगन फराकिलो छ, र आमालाई चाहिँ त्यो घर दिने मेरो सपना थियो। किनकि एउटा समय थियो हावाहुरी पानी आउँदा पनि आमालाई थिच्यो कि भनेर हामी डढाउँथ्यौँ होइन, दिदीहरू डढाउनुहुन्थ्यो, म हेटौँडा बसेर पढ्थेँ, हुरी आयो भने भोलिपल्ट बिहानै पहिलो फोन आमालाई हानिन्थ्यो, आमा कस्तो छ, ठिक छ, टाइल त झरेन अथवा भित्ता त भत्केन भनेर सोध्नुपर्ने अवस्था हुन्थ्यो। अनि मेरो काका काकी पनि हुनुहुन्छ, काकीको चाहिँ 2 छोरा नै आर्मी हुनुहुन्थ्यो, र दाई शान्ति सेनाबाट फर्किसकेपछि थोरै पैसा जम्मा गरेर अर्को घर किनेर राखिदिनु भयो। पहिला चाहिँ हामी एउटै घरमा बारेर बस्थ्यौँ, र दाईले नयाँ घरमा आफ्नो परिवारलाई सारिसकेपछि चाहिँ पुरानो घरमा हामी मात्र भयौँ। हामी मात्र भन्दा पनि अब आमा मात्रै हुनुभयो, किनकि हामी त सबै बाहिर छौँ, 2 दिदीको बिहे भइसकेको। अनि गाउँमा जाँदाखेरि चाहिँ सुन्नुपर्ने कुरा के हुन्थ्यो भने, फलानुको छोरा थियो, घर किन्यो सार्यो, उसको त छोरी छोरी छ, कसरी अब यो अवस्थाबाट उम्किन सक्छ त भन्ने खालको त्यो चर्चा नै गाउँमा त्यही हुने होइन, हजुरबाहरूले अथवा आमाहरूले आन्टीहरूले गर्ने कुरा चाहिँ छोरी छ त्यसैले दुःख पाउने भयो यसले भन्ने खालको भाष्य चाहिँ निर्माण भइसकेको अवस्था थियो। त्यो कुराले झनै पोल्थ्यो कि, ओहो अब दिदीहरूको त बिहे भइसक्यो, आफ्नो जिम्मेवारी छ, म पढ्दै थिएँ त्यो बेला, स्नातक गर्दै थिएँ, होइन है घर त बनाउनु पर्छ भन्ने हिसाबले त्यो बेला प्राइभेट स्कुल पढाउँदै ट्युसन पढाउँदै आफू पनि पढ्दै गरेको अवस्थामा 2070 सालमा एउटा सानो घर बनाइएको थियो, पुरानो घरलाई भत्काएर जस्ताको छानो हालेर 2 कोठाको भान्साको। आमाको लागि त्यो घर नै स्वर्ग नै थियो, खास घर बनाउनु त्यति जरुरी थिएन, तर गर्मी बढ्दै गयो, यो जलवायु परिवर्तनका पनि कुरा हुन सक्छन्, एकदमै पोल्न थाल्यो त्यो घरले सानो घर। अब आमा जति बाँच्नुहुन्छ, आमा खुसीले बाँच्नुपर्छ, आमा सुखले बाँच्नुहुन्छ, बरु अरू सङ्घर्ष म गरौँला भन्ने हिसाबले चाहिँ आमालाई एउटा कम्फर्ट होम, एउटा सुविधाको घर चाहिँ जरुरी छ भन्ने हिसाबले चाहिँ हामी दिदीबहिनी मिलेर त्यो घर बनाउने प्रण गऱ्यौँ र त्यो घर भयो। अहिले गाउँमा लाइन जाँदा पनि इन्भर्टर राखिएको छ, पङ्खा चलिरहन्छ, आमा भन्नुहुन्छ एकदमै आनन्द छ भनेर, आमालाई कुनै पनि किसिमको दुःख नहोस् भन्ने हाम्रो अठोट चाहिँ अहिले पूरा भएको छ।
0: हजुर, आमाले देखेको सपना, छोरीले देखेको सपना होइन, त्यो सपना मिलानु हुँदै त्यो सपनाले साकार रूप लिँदै गएको छ। सपना देख्नुपर्छ, त्यो सपना पूरा गर्न अठोट हुनुपर्छ, हामी गर्न सक्छौ। आज हाम्रो कार्यक्रमबाट हामीले दिन खोजेको र दिन सकेको सन्देश यही हुन सक्छ, हामी जति भावुक नहौ भन्छौँ होइन, संवेदनशील नहौ भन्छौँ, यो भेटवार्ताको क्रममा त्यति नै भावुक भइरहेको छौ। यो समय रेडियो नेपालबाट आजका नारी कार्यक्रम सुनिरहनु भएको छ भने आज हामीले एउटा युवा छोरीको अनुभवलाई, जीवनीलाई यहाँहरू माझ राखिरहेका छौं, जसमा संघर्ष पनि छ, अठोट पनि छ र सफलता पनि छ। एउटा युवा पुस्ताको छोरीले आफू जस्तै युवाहरूलाई दिन खोजेका कति कुराहरू दिइराख्नु भएको छ, त्यो अन्तर्राष्ट्रिय मञ्चबाट होस् अथवा राष्ट्रिय मञ्चबाट होस्। छोटो समय कम उमेरमै धेरै कुराहरू गर्न सिकायो जिन्दगीले। आमाको सपना पूरा गर्नु थियो, आफ्नो सपना सँगसँगै थियो होइन बिन्ताजी। आज युवा पुस्ता, जागरूक युवा, सामाजिक अभियन्ता विनिता कार्कीको यो अनुभवलाई यहाँहरूमा आज राखिरहेका छौ, जुन हाम्रा नेपाली धेरै छोरीको अनुभवसँग यो अनुभव मेल खान्छ। हामीलाई लाग्छ अहिले संयुक्त राष्ट्र संघको UNDPमा रहेर युवा पुस्ताको लागि धेरै योजनाहरू बुन्दै हुनुहुन्छ, धेरै कार्यक्रमहरू गर्दै हुनुहुन्छ। एउटा युवा भएकै कुराले कति मन छुन्छ होला, कति विषयहरू ठ्याक्क मिल्न आउँछ होला जुन युवा पुस्ताको लागि चाहिन्छ होइन, यी कुराहरू गरिरहेको छौं। र आज युवा पुस्ताको छोरीको यो अनुभवलाई, यो संघर्ष र अठोटको कुराहरूलाई यहाँहरूमा राखिरहनेछौ। साँच्चै अब चाहिँ अलिकता प्रसंगलाई मोड्नुपर्ने जस्तो लाग्यो है। यसभन्दा अगाडि पनि भने थिए गजल लेख्नुहुन्छ, कविता लेख्नुहुन्छ, यो गजल र कविता लेख्दै गर्दाखेरि सामाजिक सञ्जाल मार्फत असाध्यै मन छुने कुराहरू लेख्नुहुन्छ। यहाँको गजल सुन्यो भने पनि सुनिरहौं जस्तो लाग्छ, कविता सुन्यो भने पनि सुनिरहौं जस्तो लाग्छ, पर्खर एउटा व्यक्तित्व भन्न पनि चाहन्छौ। आज यो बसाईमा गजल कविता नसुने त भएन नि त।
1: हजुर म्याम, यो लेख्ने कुराहरू चाहिँ अध्ययन पनि गर्दै गएपछि कति कुरा अनुभवले, कति कुरा पठनले सिकाउँदै जाँदो रहेछ, र आफूले जानेका कुरालाई चाहिँ अचेल आर्टिकल खासै पढ्दैनन् व्यक्तिहरूले होइन, युवा पुस्ताले पुस्तक पनि कम पढ्छन् भन्ने तथ्याङ्कले नै देखाउँछ। यो विषयमा चाहिँ छोटोमा उहाँहरूले सुन्न चाहेको कुराहरू दिउँ कि भन्ने पनि लागिरहने हो। यहाँले प्रसंग उठाइहाल्नुभयो, म एउटा सानो कविता वाचन गर्छु। यो चाहिँ महिला सशक्तिकरणकै विषयमा मैले 2023 लेखेको कविता, यो चाहिँ सपनाको उडान छ कविताको शीर्षक। उनीहरूले त भन्लान् त छोरी होस् सक्दिनस्, उनीहरूले त भन्लान् त छोरी होस् सक्दिनस्, जसले जे जे भने पनि तिमी निसंकोच उड्नु आफ्नै सपनाको आकाशमा, त्यो सिंगै आकाश तिम्रो। समाजका अनेकौं जंजीरहरू तोड्दै, जीवनका कैयन आरोह अवरोहहरू छिचोल्दै, तिमी पुग्नु आफूले देखेको त्यो गन्तव्यमा, जसरी पुग्यो मंगल ग्रहमा रकेट। तिम्रो उडानको गति देखेर देख्नेहरूले पनि बुझुन् तिमी छोरी भन्दा पहिले मान्छे हो। उनीहरूले त भन्लान् तिम्रो दुनियाँ भात भान्सा मात्रै हो, उनीहरूले त भन्लान् तिम्रो दुनियाँ भात भान्सा मात्रै हो, जसले जे जे भने पनि तिमी आफैले बनाउनु आफ्नो दुनियाँको भूगोल र भर्नु त्यसमा इन्द्रनीका सबै रंगहरू, जोडिनु तिमी संसारसँग जसरी जोडिन्छन् डिजिटल जालोमा आधुनिक मान्छे, कम्प्युटरको जालो जसरी फैलनु तिमी र चिनुनु अर्को दुनियाँसँग आफ्नै क्षमताको परिचय बोकेर, ताकि सम्झाउनै नपरोस् कसैलाई तिमी छोरी भन्दा पहिले मान्छे हौ। उनीहरूले त भन्लान् जोखिम उठाउने तिम्रो काम हुँदै होइन, उनीहरूले त भन्लान् जोखिम उठाउने तिम्रो काम हुँदै होइन, जसले जे जे भने पनि तिमीले आफै चिन्नु आफ्नो क्षमताको दायरा र चुनौती दिनु जसरी चुनौती दियो प्रविधिले हुलाक र चिठीहरूलाई। हामी हिँड्ने हरेक पाइलामा भेटिनेछन् पितृसत्ताका संरक्षकहरू, दिलाउनेछन् हामी छोरी हुनुको आवास, तर विज्ञानले विश्वमा चमत्कार गरे जस्तै गर्नु छ हामीले समानताको क्रान्ति र मनाउनै पर्नेछ सबैलाई। यो सिंगो धरती हाम्रो हो उनीहरूको जस्तै, त्यो सिंगो आकाश हाम्रो हो उनीहरूको जस्तै, यो पूरै दुनियाँ हाम्रो हो उनीहरूको जस्तै, किनकि हामी छोरी भन्दा पहिले मान्छे हौ।
0: हामी छोरी हुनुभन्दा पहिला मान्छे हौ भन्नेले त छोरी होस् भनेर सम्झाइरहन्छन्, तर मेरो मान्छे भएर जिउने यात्रा रोकिएको छैन। यहाँकै शब्दभावलाई सापटेले एउटा आमाको सपनालाई पूरा गरिदिनु भयो। लगभग 30 वर्षको हाराहारीमा रहँदा आमालाई एउटा छोरीहरूले दिएको कर उपहार होइन, योभन्दा ठूलो कुरा के हुन सक्छ? आमाले देखाएको बाटाहरूमालाई पछ्याएर संघर्षलाई सिकाइ बनाएर अगाडि बढ्नुभयो। यहाँले भन्नुभयो नि कसरी अगाडि बढ्ने, के कुराले यति अगाडि बढ्ने ऊर्जा दियो, के कुराले सिकायो त भन्दा शिक्षा, आत्मविश्वास र सपना। हाम्रा हरेक छोरीहरूले पाएको शिक्षासँगै आत्मविश्वासलाई आत्मसात गरेर सपनाहरू देखिरहन्। हामीले देखेको त एउटै कुरा हो, हामीले चाहेको त एउटै कुरा हो, र हाम्रो कार्यक्रमबाट हामीले लिएको अठोट पनि एउटै हो, समानता। र त्यो समानता घरबाट सुरु होस्। हाम्रा आमाहरू कति शक्तिशाली हुनुहुन्छ है बिन्दा?
1: एकदमै शक्तिशाली हुनुहुन्छ, विशेष गरेर छोरीको पखेटा नकाटिन आमाहरूको भूमिका एकदमै महत्वपूर्ण हुन्छ।
0: एउटा असल आमाले कति धेरै दिन सक्ने कुराहरू कति छन् होइन? आमाले अहिले के भन्नुहुन्छ? हिजो आमाले ऊ मेरो त 3 छोरीहरू छन्, छोरीहरूले नै दुःख पाउने हो कि, अथवा आफ्नै जिन्दगीको पनि केही भरोसा छैन भनिरहँदा, आज छोरीहरूले सपना पूरा गर्दै गर्दा त्यो आमाको कुरा सुन्न मन लाग्छ नि त होइन?
1: आमासँग गफ गरिरहँदाखेरि चाहिँ उहाँ कुनै पनि चिन्ता नभएको व्यक्ति जस्तै लाग्छ अहिले। घर वरिपरिका आफन्तहरू छिमेकीहरू आएर गुनासो गर्ने व्यक्ति नै आमा हुनुहुन्छ। कसैका छोरा बुहारीसँगका गुनासाहरू छन् होइन, कसैका गरिबीहरूसँगका गुनासाहरू छन्, आफ्नै आफ्नै गुनासोहरू छन्। आमाका कुनै पनि आवश्यकता हामीले अपुरो राखेका छैनौं, उहाँले भन्नुभन्दा अगाडि नै उहाँका इच्छा आकांक्षाहरू पूरा गरिरहेका छौं। र अर्को कुरा, साथको कुरा पनि, म काठमाडौँ छु, 4-5 घण्टामा म घर पुग्छु, म कम्तीमा महिनामा एकपटक आमालाई भेट्न पुगिरहेको हुन्छु। यो देशमै रहनुको एउटा फाइदा पनि होला सायद, भेटिरहन्छु। र अहिले मलाई कसैले जिन्दगीको सबैभन्दा सुखद क्षण के हो भनेर सोध्यो भने चाहिँ आमासँग बसेर खाना खानु भन्छु। आमासँगको सामिप्यता, आमासँगको साथ र आमासँग बिताएका गुणस्तरीय समय मेरा लागि एकदमै खास छन्। उहाँको समय समयमा स्वास्थ्य जाँच गरिरहने, खानपानमा ध्यान दिने होइन, त्यो हिसाबले चाहिँ आमालाई हेर्दाखेरि लाग्छ यो मान्छे एकदमै चिन्ता नभएको एकदमै खुसी मान्छे हो भन्ने। मलाई मात्र होइन, मलाई त आफ्नो आमालाई देखेर त्यो लाग्नु स्वाभाविक हो, अरूलाई पनि आमालाई भेट्दाखेरि त्यस्तै नै लाग्छ।
0: हजुर, जिन्दगीको सबैभन्दा अनमोल क्षण होइन आफ्नो आमा खुसी भएको देख्नु,
1: हजुर,
0: आमाले देखाएको सपनामा हिँड्न सक्नु, भनिन्छ नि, एउटा छोरीलाई सधैँ सहारा चाहिन्छ, कसैले सम्हाल दिनुपर्छ, बाउले, दाजुभाइले, जीवनसाथीले, छोराले, सन्तानले भनिन्छ। तर छोरीहरूले साथ दिन सक्छन्, छोरीहरू पनि सहारा बन्न सक्छन्, आमाहरू पनि सहारा बन्न सक्छन्। यो धेरै उदाहरणहरू हामीले अब भेट्न थालेका छौं, देख्न थालेका छौं। भेट्नु देख्नुपर्छ र त्यसको वातावरण पनि मिल्नुपर्छ, होइन भिन्ताजी? आज यहाँसँग कुराकानी गरिरहँदाखेरि छोरी हुनुको एउटा गर्व, छोरी हुनुको एउटा आत्मसम्मान, छोरीले देखेका सपनाहरूको त्यो एउटा साकार रूप होइन, त्यसलाई वरिपरि भेटिराखेको जस्तो पनि लागेको छ। यति बेला नै हामी भन्न चाहन्छौ, हरेक हाम्रा छोरीहरूको सपना साकार होस् र हाम्रा छोरीहरूले अठोट लिनुपर्छ भनेर यहाँले भन्नुभयो नि। अहिले यहाँले अध्ययन गर्दै गर्दाखेरि, प्लस टू पढ्दै गर्दा अथवा ब्याचलर गर्दै गर्दा कति कुराहरूले मन भड्कायो होला, तर छोरीहरूले त्यति बेला मन भड्काउनु हुँदो रहेनछ, त्यही बेला हो अठोट लिनुपर्ने भन्नुभयो होइन। कतिपयले सानो सानो कुरामा चुक्दाखेरि पनि जिन्दगी नै कति बोझिलो हुन जान्छ नि त। वैवाहिक जिन्दगी छिटो सुरु गर्दाका कति अप्ठ्याराहरू छन्, कसले बुझाइदिने, कसले सुनाइदिने, कसले झकझकाइदिने भन्ने जस्तो लाग्छ नि होइन। हाम्रा युवा पुस्ताहरू जो भर्खर किशोर अवस्थामा हुनुहुन्छ होइन, किशोर अवस्था पार गर्दै हुनुहुन्छ, जो उच्च अध्ययनको शुरूआत गर्दै हुनुहुन्छ, उहाँहरूलाई एउटा युवा साथीको नाताले आफ्नो युवा साथीहरूलाई भन्दा के भन्नुहुन्छ?
1: यसमा चाहिँ मैले जिन्दगीलाई, आफ्नै बाल्यकाललाई, आफ्नै विगतलाई रिफ्लेक्ट गर्दाखेरि, पछाडि फर्केर हेर्दा चाहिँ मैले के बुझ्छु भने, जुन समयमा हामीमा जुन परिपक्वता आउनुपर्ने हो त्यो नआउँदो रहेछ। जस्तो सानोमा हामी पढ्नुपर्छ तर घरिघरि अभिभावकले पढ पढ भनेर सम्झाइरहनु पर्छ होइन, हामीलाई वर्ष खेल्न अथवा अन्य कुरामा समय बिताउन मनपर्छ। त्यसै गरी किशोर किशोरी अवस्थामा हुँदाखेरि, जस्तो एसी दिँदा अथवा प्लस टू पढिरहँदाखेरि, त्यो त करियरको एकदमै उत्तरार्ध समय हो नि त। त्यहाँ हामीले पढेका कुराहरू, त्यहाँ सिकेका कुराहरूले नै बिस्तारै हाम्रो जिन्दगीले एउटा सेप लिँदै जाने हो। तर त्यो बेला हाम्रा हर्मोनल चेन्जेसहरूका कारणले अथवा हाम्रो उमेरकै दोष भनौँ, हामी प्रेम भनौँ, आकर्षण भनौँ, अथवा अन्य धेरै कुराहरूले चाहिँ हामीलाई तानिरहेको हुन्छ। हामी मनोरञ्जनका कुराहरूले गर्दा अहिले त अझ हजुर डिस्ट्राक्सन हुने कति धेरै माध्यमहरू छन् होइन, आफूलाई कसरी फोकस राख्ने भन्ने चाहिँ चुनौती हो अहिले। खास
0: देखेको एउटा जिन्दगी छ, भोगेको एउटा जिन्दगी छ होइन, प्रविधिले धेरै कुरा देखाइदिएको
1: छ, त्यसै गरी तुलना हुन थाल्यो होइन, फलानाको जिन्दगी यस्तो छ, मेरो जिन्दगी यस्तो,
0: विदेश र देशको
1: कुराहरू छन्। त्यसैले हामीलाई भड्काउने धेरै माध्यमहरू छन् अहिले, तर केही कुराले हामीलाई तानिरहन्छ भने त्यो चाहिँ आफैभित्रको अठोट र सपना नै हो। र समयमै सही कुरा बुझ्न सक्नु, समयमै सही निर्णय लिन सक्नु चाहिँ एकदमै महत्वपूर्ण हुन्छ। र हाम्रो समाजमा सबैभन्दा अन्डर रेटेड अथवा हामीले महत्व दिन नसकेको कुरा चाहिँ के हो भन्दाखेरि, छोरी मान्छेको जिन्दगी खासमा 24-25 पछि चाहिँ वास्तवमा सुरु हुँदो रहेछ मेरो अनुभव, किनकि त्यो बेलासम्म त हामी कसैको अधीनमै हुन्छौँ, कसैले हामीलाई सम्हालिरहेकै हुन्छन्, अध्ययनको अलिकति चिन्ता पनि हुन्छ। 24-25मा पुगेपछि चाहिँ स्नातकोत्तर पनि लगभग सकिने, केही काम गरौं भन्दाखेरि जब अथवा व्यवसाय गर्न पनि सकिने, र आफ्नै पैसाले आफ्ना सपनाहरू किन्न सक्ने उमेर हुँदो रहेछ। त्यो चाहिँ मलाई घुम्न मनपर्छ, घुम्न जान पाउने, मलाई केही कुरा लाउन मन लाग्छ लाउन पाउने, मन लागेको कुरा खान पाउने होइन, आफ्नै कमाईले, आफ्नै परिश्रमको आमदानीले चाहिँ आफ्नो सपना पूरा गर्न जस्तो आनन्द केही कुरामा पनि हुँदैन। र अहिले म यो उमेरमा छु, म मेरो जिन्दगीको एकदमै मिठो पल बाँचिरहेको मलाई महसुस हुन्छ, किनकि म कसैमा पनि परनिर्भर छैन, उल्टो मैले मेरा सपनाहरू आफै किन्न सकेको छु, मेरो परिवारलाई खुसी राख्न सकेको छु। र अर्को कुरा, आफ्नो कमाईको थोरै प्रतिशतले विपन्न परिवारका भाइ बहिनीहरूको औषधि, उनीहरूको स्टेसनरी, उनीहरूको पढाइ खर्च हेरिरहेको छु। अझै पनि गाउँघरमा जो विद्यार्थीहरूलाई मैले हेरिरहेको छु, केही पर्यो भने म तिमीहरूको एक कल पर छु है भन्छु, ल दिदी फर्म भर्ने बेला आयो, अलिकति खर्च पठाइदिनु, अथवा दिदी किताब कपी सकेको थियो खर्च पठाइदिनु भन्ने खालका कुराहरू आउँछन्। त्यो सहयोग गर्न पाउँदाखेरिको आनन्द फेरि छुट्टै छ। म आफू पढेको विद्यालय जान्छु यहाँबाट फर्केर वर्षमा एकचोटि, र त्यहाँ 9-10 कक्षा पढिरहेका भाइ बहिनीहरूलाई चाहिने के सामग्री छ, किनकि सरकारी स्कुलमा पढ्ने भनेको विपन्न परिवारबाट आउने भाइ बहिनीहरू हुन्छन् र उहाँहरूको सङ्घर्ष मलाई थाहा छ, किनकि हिजो म त्यही अवस्थाबाट आएको। एउटा कपी किन्न पनि सङ्घर्ष हुन्छ, एउटा कलम किन्न सङ्घर्ष हुन्छ, त्यो सङ्घर्षको कारणले उनीहरूको पढाइबाट उनीहरू वञ्चित हुन नपरोस्, फर्म भर्ने पैसा नभएर चाहिँ इक्जाम दिनबाट वञ्चित नहुनु भन्ने लागेर आफूले सकेको सहयोगहरू चाहिँ मैले गरिरहेको हुन्छु। र यसरी आफ्नो स्वेच्छाले सहयोग गर्न सक्नु, आफ्नो स्वेच्छाले आफ्ना सपना बाँच्न सक्नु, आफ्ना स्वेच्छाले आफ्ना आफन्तहरूलाई राख्न सक्नु, चाहिँ एकदमै मिठो आनन्द हो, जुन चाहिँ हामी धेरै छोरीहरूले चाँडै विवाह गरेर गुमाउँछौँ, अथवा पढाइमा अब्बल नभएर गुमाउँछौँ, अथवा आफ्नो सपना र आफ्नो क्षमता चिन्न नसकेर गुमाउँछौँ। र पछिल्लो समय पुरुषहरूले पनि भन्छ नि, महिलाहरूलाई त सजिलो छ, केही गर्न सकेन भने बिहे गरे भयो, होइन पुरुषले श्रीमानले पालिहाल्छ भन्ने खालका भाषा निर्माण भइरहँदाखेरि चाहिँ अब हामी पालिने जन्तु भएनौँ, हामी कसैबाट पालिने, कसैको परजीवी भएर बस्ने मात्रै भनेर हामीले सोच्नु हुँदैन। अब पालिने भन्दा पनि अब त सहयात्री हुने हो, सहयात्री भनेको श्रीमानलाई पनि आर्थिक हिसाबले सहयोग गर्न सक्ने क्षमता राखौँ, घर परिवारलाई पनि आर्थिक हिसाबले सहयोग गर्न सक्ने अवस्था राखौँ, बोझ नबनाऊ। र अझ कमसेकम अहिलेको नयाँ पुस्तालाई त के भन्न सक्छु भने, विवाह यति महँगो भइरहेको छ, होइन कमसेकम विवाहको खर्च बाबुआमालाई बोझ नबनाऊ। त्यति गर्न सकियो भने पनि छोरीहरू बोझ हुँदैनन्। जुन दिनदेखि छोरीहरू बोझ होइनन् भन्ने लाग्न थाल्छ, तबबाट यो लैङ्गिक विभेदका कुराहरू पनि क्रमशः घट्दै जान्छन् जस्तो लाग्छ मलाई। सपना बाँच्नको लागि चाहिँ आर्थिक सबलीकरण, आर्थिक स्थिति बलियो हुनु एकदमै जरुरी छ, र त्यो सँगसँगै चेतना, त्यो सँगसँगै अठोट, र त्यो सँगसँगै अनुशासन। स्वतन्त्रताको कुरा गरिरहँदाखेरि अनुशासन हामीले बिर्सिनु हुँदैन। समाज हामीले सोचे भन्दा क्रूर छ, हामीले सोचे भन्दा अझ अप्ठ्यारो छ, होइन त्यसमा सम्हालिएर हिँड्नुपर्ने त बाध्यता छँदैछ हाम्रो। त्यो सँगसँगै उदाहरण कसरी बन्ने भन्ने पनि एउटा अठोट लिएर चाहिँ हामी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। यो सबै कुरालाई मैले जोड्दाखेरि चाहिँ फेरि पनि भन्छु म, शिक्षा, सपना, अठोट, अनुशासन र आर्थिक समृद्धि, आर्थिक परनिर्भरतालाई छोडेर चाहिँ आर्थिक निर्भरता चाहिँ एकदमै महत्वपूर्ण हुन्छ एउटा छोरी मान्छेलाई मान्छे भएर जिउनको लागि।
0: पक्कै पनि कति राम्रो कुरा। र छोरीको जीवन कसैको लागि बोझिलो नबनोस्, छोरीको सपना चाहना कसैको लागि पनि बोझ नबनोस्, त्यो बोझलाई उठाउन हामी आफै सक्षम भयो भने कतिपय कुराहरू, हिंसाका कुरा, असमानताका कुरा, विभेदका कुरा त्यहीबाट अन्त्य हुँदै जान्छ। हामीले आज धेरै अठोट अठोट भनिरहेको छौँ, कति महत्वपूर्ण रहेछ है जीवनमा अठोट, होइन मिन्दाजी?
1: एकदमै अठोट, सपना र आत्मनिर्भरता, खास अझ भन्नुपर्दा चाहिँ महिला हिंसाका घटनाहरू बढिरहनु, होइन पछिल्लो समय हामीले देख्दाखेरि महिलाहरूका सपनाहरू खुम्चिरहनुको पछाडि चाहिँ उहाँहरूमा परनिर्भरता हुनु, होइन एउटा कपडा लाउनु पर्यो भने कसैसँग पैसा माग्नु पर्ने, केही ठाउँ जानु पर्यो भने चारचोटि सोधेर चाहिँ अप्रुभल लिनुपर्ने, होइन यो अवस्थाहरूबाट माथि उठ्नका लागि चाहिँ आर्थिक आत्मनिर्भरता एकदमै जरुरी छ।
0: जीवन के हो, म के हो भनेरै नचिनिकन जीवन नसकियोस् न, होइन? विवाहले हाम्रो छोरीहरूको जीवन अर्थात प्रेमले हाम्रो छोरीहरूको जीवनको सपनाको बाटोहरू नरोकियोस्, चाहनाहरू नरोकिउन्, होइन स्वतन्त्रता नरोकिउन्, कहीं कतै आलोचना र आक्षेप को त्यो जिन्दगीको त्यो जटिलतालाई बोकेर, त्यो भारी बोकेर जिउनु पर्ने बाध्यताको अन्त्य होस्, यसको लागि अवसर चाहियो, पहुँच चाहियो, होइन सबैभन्दा ठूलो कुरा मनको अठोट चाहियो। मेरो जिन्दगी मैले नै बनाउँछु, मैले नै कोर्छु, म नै के गर्छु भन्ने कुरा चाहियो, र त्यसमा बाँच्नुको छुट्टै मजा छ भनेर यहाँले बेला बेला लेख्नु पनि भएको छ।
1: कतिपयलाई यो कुरा देखाएको जस्तो लाग्ला, तर यो हामीले महत्व दिन नसकेका कुरा हो। खासमा 25 पछि महिलाहरूको जिन्दगी सकियो भनिन्छ नि त, हाम्रो समाजमा त बालबच्चा हुन्छन्, परिवार हुन्छन्, जिम्मेवारीहरू थिचिन्छन्, हामीले देखेका हौ। मेरै साथी सङ्गीलाई हेर्दा पनि 90% अवस्था त्यस्तै छ अहिले, उनीहरू भन्छन् जिन्दगी त तैँले बाँचिस् भन्छन्, होइन। विवाह नै सपनाहरूको अन्त्य होइन, तर विवाहपछि सपनाहरू जिउन कठिन चाहिँ हुन्छ, किनकि हामीलाई भावनात्मक रूपमा सामाजिक जिम्मेवारीले, सामाजिक संरचनाले नै महिलाहरूमा वैवाहिक संस्थासँग जोडिएका जिम्मेवारीहरू बढी थोपर दिएको छ। पुरुषमा आर्थिक भार छ, तर महिलाहरूमा धेरै कुराहरू जोडिन्छन्, जसले गर्दाखेरि चाहिँ विवाहपछि महिलामा चुनौतीहरू बढी थपिन्छ। तर यसको मतलब विवाहपछि सपना पछ्याउनु असम्भव हो भन्ने चाहिँ होइन, विवाहपछि पनि आफ्ना सपनाहरू पछ्याउनु भएका, सफल हुनुभएका धेरै महिलाका कथाहरू हामीले हेर्न सक्छौं। बाहिरी ऊर्जा, बाह्य हौसला छेडेको हुन्छ, तर आफूभित्रको हौसला, आफूभित्रको आगो, आफूभित्रको सपना दीर्घ हुन्छ, त्यसैले आफूले नै आफूलाई चिनेर आफूले नै आफूलाई अगाडि बढाइरहनु पर्छ जस्तो लाग्छ मलाई।
0: हजुर, पक्कै पनि। हामी समय सीमामा बाँधिएका छौँ, गर्नुपर्ने र भन्नुपर्ने कुराहरू कति धेरै छन् नि है बिन्ताजी, यहाँले भनिरहँदा यहाँको गजल र कविताको पारखी धेरै छन्, त्यसमध्ये म पनि हो, र त्यो धेरै पारखीहरूको लागि आजको यो बसाईमा फेरि पनि अर्को गजल अथवा कविता हामी सुन्न चाहन्छौ।
1: एउटा कविता यो महिलासँग सम्बन्धितै छ, यो पनि हामी चाहन्छौ। यो चाहिँ मैले कस्तो प्रसंगमा लेखेको भने, अहिले पछिल्लो समय छोरीहरूले राम्रो गरून् भन्ने चाहिँ छ सबैलाई, तर चन्द्रमा जाओस् तर दुईटा रोटी पकाइदिएर जाओस् भने जस्तो छ होइन, घरका जिम्मेवारीहरू पनि सबै गरोस्, घरको काम नभए जस्तरी बाहिरको काम गरोस् होइन, अनि बाहिरको काम नभए जस्तरी घर सम्हालोस्,
0: जटिलता छ होइन
1: हजुर। र यो पछिल्लो समय हामीले महिला सशक्तिकरणको कुरा गरिरहँदाखेरि चाहिँ महिलाहरूमा झन् जिम्मेवारी चाहिँ थोपरिएको छ होइन, डबल जिम्मेवारी चाहिँ उहाँहरूले निभाउनु परिरहेको छ भन्ने कुरा नि छ।
0: असल कताको बन्ने, घराइसी दायित्वमा पनि अब्बल हुनु पर्यो, कार्यक्षेत्रमा नि अब्बल हुनु पर्यो र दुवैतिर गरेरै देखाउनु पर्यो
1: हो। अनि हामी महिलाहरूको आत्मनिर्भरताको कुरा गरिरहँदाखेरि चाहिँ अहिले महिलाहरू आत्मनिर्भर छन्, घरमा पुरुष भएन भने पनि उनीहरू बाहिरको काम नै गर्ने, घर सम्हाल्ने नै हो। तर महिलाहरूलाई के कुराले कार्यभार थपेको छ भन्दा पुरुषहरू आत्मनिर्भर हुन सकेका छैनन्। जस्तो घरमा पकाएको भात पनि पसेर नखाइदिने चाहिँ पुरुष, आफूले लगाएको एक जोड कपडा पनि नधोइदिने चाहिँ पुरुष, अनि आत्मनिर्भरताको पाठ पढिरहनु पर्ने चाहिँ हामी महिलाले भनेपछि चाहिँ यो कस्तो, हामी बाहिर गयौं, हामी प्रोफेसनली चाहिँ राम्रो गरिरह्यौं तर पुरुषहरू भान्सामा आउन सकेका छैनन्, पुरुषहरू घरैसी काममा आउन सकेका छैनन् भन्ने विषयमा यो त्यो प्रसंगमा लेखेको कविता छ, म सुनाउँछु। हामी चाहन्छौं छोरीले आकाश चुमोस्, हामी चाहन्छौं छोरीले आकाश चुमोस्, शिखर चढ़ोस्, आफ्ना सपनाहरूको जहाज बोकेर उड़िरहोस् निरन्तर आफ्नै रहरको गन्तव्यतर्फ। हामी चाहन्छौं छोरीले खूब पढ़ोस्, संसार चिनोस्, विकिपीडिया र गुगल जस्तै उत्तर होस् उसँग हरेक प्रश्नहरूको। हामी चाहन्छौं छोरीले नेतृत्व गरोस्, संसार हाँकोस्, आत्मविश्वासको तकमा बोकेर लम्किरहोस् निरन्तर चन्द्रयानको यात्रातर्फ। सँगसँगै हामी यो पनि चाहन्छौं, आकाश छुनु पहिले उसले छोस् श्रीमानको पाउ र ल्याओस् अनुमति, शिखर चढ़नु पहिले मिलाइदियोस् छोराछोरीको स्कूल ब्याग, सपनाहरूसँग उड्नु पहिले थुनियोस् एकछिन भान्सा कोठाभित्र। हामी चाहन्छौं उसले सदन चलाउनु पहिले एक बाटा लुगा धोइदियोस्, संसार हाँक्नु पहिले दुई चार रोटी पकाइदियोस्, चन्द्रमामा जानु पहिले बच्चाको डाइपर फेरिदियोस्, उसका बौद्धिक सम्पत्ति काम लागोस् सन्तानको गृह कार्य गराउन, घरको सामान कहाँ छ भनेर सोध्ने प्रश्नमा मात्रै दियोस् उसले गुगल बनेर उत्तरहरू। हामी चाहन्छौं छोरी कम्प्यूटर र चुलो सँगसँगै चलाओस्, सपना र यथार्थ सँगसँगै बाँचोस्, भविष्य सँगै माझोस् जुठ्यानका भाडा, जिन्दगी सँगै आकोस् घर गृहस्थी, सपना नभए जसरी घर चलाओस्, घर नभए जसरी सपना बाँचोस्। हामीले चाहे जसरी नै सपथोक गरिरहेकी छिन् छोरी, घर र रहर दुवै बाँचिरहेकी छिन् उनी, ए आफूलाई सर्वश्रेष्ठ ठान्ने पुरुष, तिमी कहिले सिक्छौ अफिससँगै घर सम्हाल्न, कम्प्युटरसँगै चुलो चलाउन, दिमाग जस्तै कुच्चो खियाउन, छोरीलाई आत्मनिर्भरताको पाठ पढाउने तिमी, स्वयं आफू चाहिँ कहिले आत्मनिर्भर हुन्छौ। धन्यवाद।
0: आजको यो बसाईमा, यो भेटवार्तामा, यो अनुभव राख्ने क्रममा जति भावुक नभौं भने पनि यो शब्द भावले, यो विचारले, यो मन सुने कुराले भावुक बनाइरहेछ, हामी दुवैजना त्यत्तिकै भावुक भइरहेछौँ होइन बिन्दाजी। यो भावुक किन गरायो भने यो यथार्थता हो र हामी यही धरातलमा बाँचिरहेका छौं र यो हाम्रै आफ्नै मनको कुरा हो, धेरैको मनको कुरा हो। यो धेरैको मनको कुरालाई अब सबै परिवार मिलेर, समाज मिलेर, राष्ट्र मिलेर यसको समाधानको खोजीमा हामी आफै जुट्नुपर्छ। हामी आज अन्तमा यही भन्छौ, हामी सबै आफ्नो कर्मक्षेत्रमा आफै प्रतिबद्धताको शुरूआत गरौं र आफैबाट यो शुरूआतको थालनी पनि गरौं, यो शुरूआत गरौं। र बिन्दाजी, आजको यो कार्यक्रम नरोकिरहन अगाडि बढ़िरहोस्, अझै गजल र कविता सुनौ, अझै युवा पुस्ताको एउटा जागरूक र एउटा सपना, असाध्यै राम्रो र असाध्यै सफल र साकार बनाउनु पर्ने सपना, देखेको सपना सुनिरहौं जस्तो लागेको छ। के गर्ने, समय सीमामा छौं हामी होइन, जाँदा जाँदै आफू जस्तै युवा पुस्ताको लागि, आजका नारीहरूको लागि अन्तमा के भन्न चाहनुहुन्छ?
1: म हिजोका दिनमा रेडियो नेपाल सुन्नको लागि घरमा रेडियो नभएको मान्छे, यति छोटो समयमा रेडियो नेपालमै आएर अन्तर्वार्ता दिन सक्ने भए भनेपछि संसारमा असम्भव केही पनि छैन। सपना देख्नुहोस्, गरिबी र कुनै पनि बाधा अडचनलाई बहाना बनाएर आफ्ना सपनाहरूसँग सम्झौता नगर्नुहोस्, असम्भव केही पनि छैन भन्ने कुरा एकदमै सत्य हो। र आफूभित्रको मलाई जगाएर आफूले देखेको सपनाहरूमा निरन्तर अगाडि बढ्न सक्यो भने जिन्दगी एकदमै स्वर्णिम छ। र विशेष गरी छोरीहरू जसले विवाहलाई केन्द्रमा राखेर रा, अथवा प्रेम सम्बन्धलाई केन्द्रमा राखेर रा हेर्नुहुन्छ, त्यो बाहेक पनि जीवनमा धेरै कुरा गर्नु छ भनेर सोच्नुहोस्। कसैको बोझ नभइकन आत्मनिर्भर भएर जिउने सपना देख्नुहोस् र उल्टो परिवार र छरछिमेकमा अथवा आफ्नो आफन्तहरूमा चाहिँ एउटा सहयोगको हात बन्ने प्रयास गर्नुहोस्। जिन्दगी तपाईँले सोचे भन्दा पनि बडो सुन्दर छ, संसार फराकिलो छ। यसरी तपाईँ सबै छोरीहरू आफ्नो सपनालाई सार्थकता दिन सफल रहनुहोस् भन्न चाहन्छु। यहाँहरू सबै छोरीहरूलाई धेरै धेरै शुभकामना।
0: बिन्ताजी, यहाँले देखेका सपनाहरूले अझै थुप्रै थुप्रै सफलताका घुम्तीहरू पार गर्दै जाउन् र धेरैलाई सपना देखाइ पनि राख्नु भएको छ, त्यो देखाउने कार्यमा कहिले पनि रूकावट नआओस्, त्यसले निरन्तरता प्राप्त गरोस्। र आज एउटा अठोट लिएको छोरीको सपना, एउटा अठोट पूरा गरेको छोरीका कुरा र एउटा युवा पुस्ताले आफ्नो जस्तै युवा पुस्ताको लागि भनेका कुरा र आमाको सपना र छोरीको सपनाको एउटा असाध्यै मर्मय स्पर्शीय अनुभवलाई आजको यो बसाईमा यहाँले राखिदिनु भयो, यसको लागि बिन्दाजी यहाँलाई रेडियो नेपाल परिवारकै तर्फबाट धेरै धेरै धन्यवाद र विनिताको आमालाई पनि धेरै धेरै धन्यवाद। विनितालाई अक्षर चिनाउँदै अगाडि बढाउने दिदीलाई पनि धेरै धेरै धन्यवाद र विनिता जस्तै छोरीहरूलाई जन्माउने अगाडि बढाउने परिवारलाई पनि धेरै धेरै धन्यवाद। धेरै धन्यवाद,
1: धेरै आभारी म्याम, एकदम खुसी लाग्यो, थ्याङ्क यू म्याम।
0: महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा हामीले युवा पुस्ताको आवाजलाई यहाँहरू माझ राख्यौं, युवा अनुभवलाई, युवाका कथालाई यहाँहरू माझ राख्यौं जसले सपना देखेका छन् र सपना बाँडिरहेका छन्। हो, आज हामीले जागरूक युवा सामाजिक अभियन्ता मध्येकै एक युवा पुस्ताका लागि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय मंचमा आवाज सुनाउने र पुर्याउने कार्यमा अग्रसर असाध्यै जागरूक सामाजिक अभियन्ता विनिता कार्कीसँग भएको यो भेटवार्ता यहाँहरू माझ राख्यौं। फेरि पनि हामी निरन्तर रूपमा यस्तै विनिताहरूको खोजी गरिरहनेछौ र सुनाइरहनेछौ प्रेरक अनुभव र महिला सवालका विविध सवाललाई उठान पनि गरिरहनेछौ। हाम्रो प्रस्तुति कार्यक्रम आजका नारी सुनिरहनु भएको छ भने कुनै सल्लाह सुझाव प्रतिक्रिया छ भने हामीलाई इमेल मार्फत सम्पर्क राख्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै आजको लागि कार्यक्रम आजका नारीको आजको यो श्रृंखलाबाट प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि विदा माग्छु। नमस्कार।

0: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
6: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3000

0: 115 मा फोन गरौँ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान। भोलि महासभालाई सम्बोधन गर्नुहुने। महासभामा जलवायु न्यायका विषय उठाउन प्रधानमन्त्री शाहलाई सांसदहरूको सुझाव। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने सरकारको निर्णय। र न्यूयोर्कमा अमेरिका इरान बीच 3 घण्टा वार्ता, थप छलफल हुने। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। वहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत कतारको दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाह वहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा शरीक हुनुहुने कार्यक्रम छ। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुनेछ। असोज 9 गते प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। उहाँलाई न्यूयोर्क स्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत लगायतका अधिकारीहरूले विदाई गर्नुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन जानु भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्हाल्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको 81औं महासभाका क्रममा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको भेटमा उहाँले पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेल, जापानका विदेश मन्त्री मोटेगी तोसी मित्सु, पोल्याण्डका उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री राडोस्ल सिकोरस्की, युरोपेली संघीय कार्यकारी उपाध्यक्ष टेरेसा रिवेला तथा भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्तामा नेपालसँग सम्बन्धित द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहयोगलाई थप विस्तार र सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा परराष्ट्र मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। यस्तै परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ। भेटका अवसरमा नेपाल र अमेरिका बीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढी पश्चात राहत तथा पुननिर्माणका कार्यहरू लगायतका विषयमा छलफल भएको त्यहाँ स्थित नेपाली नियोगले जनाएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिर

क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन भएको छ। सम्झौतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सामुद्रिक सम्पदाबाट नेपाललाई फाइदा पुग्ने गरी सम्झौता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। छलफलमा सांसदहरूले सामुद्रिक सम्पदालाई देशको समृद्धि र दिगो विकासका लक्ष्यसँग जोड्नुपर्ने बताउनुभयो। त्यसअघि बैठकमा सांसदहरूले राष्ट्रसंघको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्व सामु प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभयो। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार गरेको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 शहीदका छोराछोरी, सहोदर, दाजुभाइ, दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचय पत्र बाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ। रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी स्याफ्रुबेसी सडक खण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको सडक विभागले जनाएको छ। विभागका अनुसार हाल अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालन भइसकेको छ। सडक विभागका महानिर्देशक डाक्टर विजय जैशीले गल्छी स्याफ्रुबेसीसम्मको सडक दशैंसम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा आपूर्ति गर्न तयारी अघि बढाउनु भएको छ। आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट 10 अर्ब रुपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। स्रोत सहमति प्राप्त भएसँगै सो रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमेलसेनाले कला र भाषा साहित्य को प्रवर्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भएको छ। नेपाल साहित्यिक पत्रकार संघका प्रतिनिधिसँग हिजो मन्त्रालयमा भएको भेटमा मन्त्री डाक्टर तिमिल सिन्हाले साहित्यिक पत्रकारिता नयाँ पुस्तासम्म पुर्याउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। नेपाली काङ्ग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटफुट स्थान बाहेक देशभरका ओडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीले संगठन सुदृढीकरणका लागि 2 महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने तथा त्यसको विस्तृत योजना आगामी सचिवालय बैठकले तय गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मौसम पूर्वानुमान एवं आजदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने विषयमा जानकारी लिनुभएको छ। मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभावले आजदेखि वर्षाको गतिविधि बढ्ने जनाएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुनेछ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्स्योट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। त्यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै आज विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ। नेपालगञ्जमा प्रहरीले 4 राउन्ड हवाई फायर गर्दै ठूलो परिमाणमा खैरो हिरोइन सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले गैराती नेपालगञ्ज उपमहानगरपालिका 14 4 राउन्ड हवाई फायर गरी भारतको बहराइच स्थित रूपैडियाको चकिया रोडका 24 वर्षीय नदीम राईलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार राईको साथबाट 103 ग्राम 790 मिलिग्राम शुद्ध तौलको खैरो हिरोइन बरामद भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्ने अनुमानसँगै एसियाका विभिन्न भागमा खडेरी गम्भीर बन्ने तथा पानीको अभाव र डढेलोको जोखिम बढ्ने देखिएको छ। यसको असर धान, पाम तेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्वभर खाद्यान्नको मूल्य बढ्न सक्ने चेतावनी दिइएको छ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिकी अधिकारी र इरानी प्रतिनिधिमण्डल बीच 3 घण्टा लामो धेरै राम्रो वार्ता भएको बताउनु भएको छ। इरानी विदेश मन्त्री अब्बास अराघची र अमेरिकी विदेश दूत स्टिभ विटकफ बीच न्यूयोर्कमा भेटवार्ता भएको इरानी सरकारी सञ्चार माध्यमले पुष्टि गरेका छन्। ट्रम्पले निकट भविष्यमै अमेरिका र इरान बीच थप वार्ता हुने बताउनु भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान। भोलि महासभालाई सम्बोधन गर्नुहुने महासभामा जलवायु न्यायका विषय उठाउन प्रधानमन्त्री शाहलाई सांसदहरूको सुझाव। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने सरकारको निर्णय र न्यूयोर्कमा अमेरिका इरान बीच 3 घण्टा वार्ता थप छलफल हुने। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल।
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल।
0: नमस्ते नेपाल।

0: समाजका जल्दा बल्दा विषयवस्तु अनि देश र दुनियाँका ताजा खबरसँगै तपाईँ हाम्रै वरिपरिका समसामयिक र चासोका विषयमा हामी कुराकानी गर्न आइसकेका छौँ। म प्रज्ञा शरद
1: अनि म चन्दा विष्ट। प्राविधिक साथी रमा कोइराला पनि आज हामीसँगै हुनुहुन्छ। आज अब करिब करिब 30 मिनट हामी यहाँहरूसँगै रहनेछौँ। नमस्ते नेपाल सुनिदिनको लागि आग्रह पनि गर्छौँ। रेडियो नेपालका हरेक प्रस्तुति तपाईँहरूकै लागि हो, तपाईँहरूको साथमा हामी छौँ, तपाईँहरू हुनुहुन्छ र यो यात्रा सँगसँगै चलिरहेको छ र यो यात्रासँगै रेडियो नेपालको विविध कार्यक्रममा एउटा थपिएको छ,
0: नमस्ते नेपाल।
1: हजुर, नमस्ते नेपालमा साथी प्रज्ञाले भने जस्तै जे विषयहरू अगाडि आउँछन्, जे विषय जनचासोको रहन्छ, त्यही विषय हामी प्राथमिकतामा राख्नेछौँ।
0: हजुर, समसामयिक हाम्रो सामाजिक जीवनमा, हाम्रो परिवेशमा, हाम्रो दैनिक जीवनमा जे कुराहरू महत्त्वपूर्ण छन्, जे कुराहरूले हामीलाई प्रभाव पार्छन्, जे कुरामा हामी सचेत हुनु छ, जागरुक हुनु छ, त्यस्ता विषयहरू हामी उठाएर तपाईँ सामु आउने गर्छौँ।
1: जनचासोको विषय भन्ने बित्तिकै प्रज्ञा, आज बिहानदेखि पर्न थालिसक्यो, बादल मात्र होइन पानी पनि पर्यो,
0: अलिअलि परिरहेछ, अँध्यारो छ, घाम लाग्ने सङ्केत छैन काठमाडौँमा है, किनभने मौसमविदहरूले के भन्नु भएको छ, भोलि 8 गतेदेखि 12 गतेसम्म भीषण पानी पर्ने भनेर पहिले नै पूर्वानुमान गर्नु भएको छ,
1: सम्भावना रहेको छ भनेको छ होइन। अब यसको लागि त यो अब समाचारहरू धेरै आइसकेको छ, बङ्गालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीको कारण यो हुन गइरहेको भनेर होइन। यो असोज 8 भनेपछि भोलि बिहिबारदेखि
0: 12 गतेसम्म,
1: हजुर 12 गतेसम्म सोमबारसम्म होइन, यो एउटा चेतावनी सम्भावना पनि रहेको छ, सचेत हुनु आवश्यक छ। हामीले पटक पटक विपत्ति सहेका छौँ, अप्ठ्यारा घटनाहरूको सामना गरेका छौँ, तर यो आकस्मिक बाढी आउन सक्ने यो हुन्छ नि, अब गर्न सक्ने कुरा त गर्न सक्नु पऱ्यो नि त होइन प्रज्ञा। जस्तै अब खरे खोलाहरू भनेको ठ्याक्कै पानी आएपछि मात्र ठुलो हुने रहेछ, अरू बेलामा सुक्ने रहेछ, अनि नदी किनारको बस्ती, पहिरोको जोखिम भएको ठाउँ, खोला नदीको किनारका बस्तीका बासिन्दाहरू, यति बेला चाहिँ यहाँहरू अलिकति चनाखो, सचेत अनि एकदम जागरुक हुन पनि एकदमै आवश्यक देखिएको छ।
0: चन्दा, यो न्युज हिजै अस्तिदेखि हामीले हेरिरहेछौँ होइन, पढिरहेछौँ पानी पर्न सक्ने भनेर, अनि त्यो सँगसँगै मैले एउटा भिडियो पनि देखेँ सोसल मिडियामा होइन, हिजो अस्ति यो बलेफी बजार भनेर त्यहाँ एउटा भिडियो हालिएको थियो, ठ्याक्कै खोलाबाट पिलर उठाएर खोलामै के खोलामै पिलर उठाएर घर बनेका छन् के त्यहाँ।
1: अब हामीले सोच्नु पर्यो के, खोला भनेपछि जति बेला पनि पानी,
0: प्राकृतिक कुरा हो होइन, प्रकृतिको कुरा हो, पानी 7 दिन 7 रात पर्यो भने त हाम्रा खोलाहरू त कहाँ पो पुग्छन् त होइन। त्यसैले गर्दाखेरि त्यस्तो ठाउँमा कति जोखिम मोलेर हामीले घर बनाइरहेछौँ त, बनाउँदाखेरि एकपटक सोच्नु पर्दैन हामीले होइन, यो यस्ता नक्साहरू कसरी पास हुन्छन्, यो कुरामा पनि हामी सचेत हुन जरुरी छ। सरकारले योतर्फ पनि ध्यान दियोस् कि नदी किनारमा के आधारमा चाहिँ नि नक्साहरू, घरका नक्साहरू पास हुन्छन्, कसरी बनाउन दिइन्छ, यो कुराहरूमा चाहिँ हामी सचेत हुन जरुरी छ। नेपाल सरकारले यसमा सकेसम्म छिटोभन्दा छिटो ध्यान दिन जरुरी छ।
1: हजुर, विज्ञहरूले सम्भावित जोखिमलाई लिएर सर्वसाधारणलाई नातिन तर उच्च सतर्कतामा रहनको लागि आग्रह गर्नुभएको छ।
0: चाडबाडको मुखमा हुन लागेको यो मौसम फेरबदलले निम्त्याउन सक्ने बाढी र पहिरो र डुबानको जोखिमलाई ध्यान दिँदै र हालैका
1: घटना, गत वर्ष
0: त्योभन्दा अगाडिका वर्षमा एकचोटि त लगभग विनाशकारी बाढी पहिरो आएकै छ हाम्रो देशमा, त्यसै यस्ता घटनाहरूले हामीलाई पूर्व तयारी हुनको लागि पनि सचेत गराएका छन्।
1: पाठ सिक्नु पर्यो के, पूर्व तयारीमा जुट्नु पर्यो। अब के होला भनेर भन्दा पनि गर्न सकिने के छ त्यसको तयारीमा रह्यो भने त हुन्छ नि त होइन। र यसमा विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा यो 4 दिन झरी पर्ने र भारी वर्षाको सम्भावना रहेको छ। मधेस र कर्णाली प्रदेशमा पनि 3 दिन भारी वर्षाको सम्भावना रहेको छ। यात्रा गर्दै हुनुहुन्छ भने सचेत रहँ, बुझेर मात्र होइन जानै पर्ने आवश्यकतालाई हेरेर मनन गरौँ र यति बेला एकदमै सचेत र जागरुक रहँ भन्न चाहन्छौँ। यो किन भन्दा अहिले जति बेला पनि हामी यही पानी पर्यो कि अलि बादल लाग्यो कि ल
0: डर लाग्ने भयो
1: कि भन्ने जस्तो छ,
0: किनभने नदी किनार हाम्रो खोला तटीय क्षेत्रहरूमा धेरै बस्ती छन्, त्यसैले गर्दाखेरि हामीलाई धेरै डर लाग्छ। सतर्क रहँ, सुरक्षित रहँ, आफ्नो पूर्व तयारी हामीले गऱ्यौँ भने पक्कै पनि हामीले ठुलो क्षति हुनबाट हामी जोगिन सक्छौँ। र यो रसुवा भोटेकोसी बाढीले पनि हामीलाई के सिकाएको छ भने हामी सँग धेरै इक्विपमेन्टहरू पनि चाहिँदो रहेछ रेस्क्यु गर्नको लागि, होइन? किनभने भूकम्पको पनि त्यत्तिकै जोखिम छ भनिएको छ,
1: त्यतिमै सीमित रहेर पनि नहुने आवश्यकतालाई हेरेर मनन गरेर अहिले पनि
0: हरेक कुराहरू हामीसँग चाहिँ स्ट्यान्ड बाई हुनु पर्यो क्या। हाम्रा रेस्क्यु गर्ने सामानहरूदेखि लिएर खोतल्नेदेखि लिएर के चिजहरू आवश्यक पर्छन्, बाइदो भुइँचालो आएर ल त्यसपछि के चाहिन्छ, त्यो कुराहरू त गभर्मेन्टले पनि नेपाल सरकारले पनि पूर्व
1: तयारी गर्नु पर्यो, सम्बन्धित होइन विषयको सङ्घ संस्थाहरूले नागरिकहरूले सबैले आफ्नो ठाउँबाट सचेत रहनु पर्यो। र सबैभन्दा ठुलो कुरा यो भुटेकोसी बाढीको प्रसङ्ग उठाइरहेको छौँ निरन्तर रूपमा, अब यो अहिलेको हाम्रो दिमागमा होइन मनमा मस्तिष्कमा यही नै छ। र अहिले जति पनि आफ्नो आफन्तहरू गुमाउनु भएको छ, जो हराइरहनु भएको छ, उसको खोजी कार्य भइरहेको छ, यो पीडाको आत्ममनन गरौँ र यसमा सहयोग र साथमा जुटौँ भन्दै अहिलेको लागि भने नमस्ते नेपालको हाम्रो यो प्रस्तुति सुनिरहनु भएको, रेडियो नेपाल सुनिरहनु भएको यहाँहरूको लागि एउटा साङ्गीतिक सौगात हामी राख्दैछौँ।

0: नमस्ते नेपाल.
1: हजुर नमस्ते नेपाल. दैव हे त्यो सपनाको गाउँ, सपनाको गाउँ. हामीले सोचेको, हामीले कल्पना गरेको ठाउँमा हामी कहिले पुग्ने भनेर प्रयास जारी राख्नुपर्छ. अवश्य पनि पुगिएला, यो अवश्य पनि पुगिएला. यो सपना एउटा देख्ने क्रम छ नि. अहिले नेपाली साहित्यमा फेरि एउटा हलचल ल्याएको छ मुकुन्डो नाच. यो पुस्तक
0: नेवार समुदायको परम्परागत एउटा मुकुन्डो नाचको बारेमा वीणा जोशीले यो 2081 प्रकाशित गर्नुभएको थियो. त्यसले अहिले मदन पुरस्कार पाएको छ. यो सँगै चन्दा चारजना हाम्रो नेपाली साहित्यमा महिला साहित्यकारहरू चारजना हुनुभएको छ मदन पुरस्कार पाउने.
1: इतिहास रचेको छ. हामी फेरि सरर सम्झिँदा शिरीषको फुल, जीवन काँडाकी फुल, खलङ्गामा हमला, त्यसपछि यो नेवार समुदायको परम्परागत मुकुन्डो नाचको लाई लिएर होइन लेखिएको पुस्तक आज अहिले मदन पुरस्कारबाट सम्मानित भएको छ. नेवारी समुदायको परम्परागत मुकुन्डो नाचसँग यति विषय जोडिएको रहेछ होइन. हामीले बिरा जोशीसँग इन्टरभ्यू पनि अन्तर्वार्ताको क्रममा पनि थाहा भयो कि त्यो एउटा पुस्तक हेऱ्यो भने यो उपत्यकावासी नेवारी समुदायको, हाम्रो नेपालको नेवारी समुदायको कतिवटा संस्कृति आएर जोडिएको छ, नेपालको कतिवटा चाडपर्व आएर जोडिएको छ. साँच्चै विशेष छ के यो
0: संस्कार र संस्कृतिमा त चन्दा नेवार समुदाय धेरै नै अगाडि छ होइन. उहाँहरूले त्यो आफ्नो संस्कार संस्कृतिलाई एकदमै जगेर्ना पनि गर्नुभएको छ अहिलेसम्म होइन. एकदमै अति हामीले चाहिँ नि बुझ्न नसकिएका गहिरिएर अध्ययन गर्नुपर्ने धेरै संस्कार संस्कृति पनि नेवार समुदायभित्र छन् जुन हामीले बुझ्न सक्यौँ भने राम्रो पनि हो.
1: उहाँहरूले संस्कृतिलाई सँगै सँगै लिएर अगाडि बढ्नु भएको छ. हिजो मात्रै एकजना नेपालबाट जापानमा बस्नुभएको नरेश महर्जन मेरो एकजना साथीसँग कुरा भएको थियो, जसले चाहिँ नेपाल र यो जापानलाई सांस्कृतिक आधारमा जोडिरहनु भएको छ होइन. उहाँहरूले भन्नुभएको थियो अब युवा पुस्ताले प्रविधिसँगै अगाडि बढिरहँदा आफ्नो संस्कृतिलाई, आफ्नो संस्कारलाई पनि सँगसँगै लिएर अगाडि बढ्नु
0: पर्यो भन्ने कुरा
1: कस्तो ठुलो कुरा थियो होइन. त्यो कुरामा चाहिँ हामी सचेत हुनुपर्छ भनिरहँदा नेपालको एउटा संस्कृतिलाई होइन सटक्कै लिएर आएर एउटा पृष्ठभूमि त्यो एउटा पल्टाएपछि पूर्णता प्राप्त गर्ने हुन त 40 वर्ष लगाएर लेखेको छ एउटा महिलाको लागि. त्यो लेखिरहँदा समयको पनि कति लामो अन्तर हुनुको लागि एउटा महिला भएको कारण पनि देखाउनु भएको थियो कि विभिन्न भूमिका निर्वाह गर्नुपर्ने तर निरन्तरता नछुटेकै कारणले गर्दाखेरि एउटा
0: फाइनल्ली उहाँले चाहिँ नि मदन पुरस्कार पाउनुभयो. तर चन्दा कति ग्याप रहेछ कि 2022 सालमा पारिजात अर्थात् विष्णु कुमारी वाइबाले शिरीषको फुलमा पाउनु भएको रहेछ मदन पुरस्कार होइन. त्यसपछि आएर 2067 सालमा झमक घिमिरे जीवन काँडाकी फुलबाट पाउनु भएको रहेछ. 22 सालपछि 67 साल भने कति लामो ग्याप थियो.
1: बाफ्रे यति लामो भनिरहेको
0: थियो. त्यसै गरी 67 चाहिँ लगातार नजिक नजिकै भएछ. राधा पौडेलले पाउनु भएको रहेछ गङ्गा खलङ्गामा हमला.
1: निलम कार्की निहारीले पाउनु भयो होइन
0: 2074 सालमा पाउनु भएको रहेछ उहाँले. त्यसपछि अहिले 74 चाहिँ 81
1: योगमायाको लागि पाउनु भएको थियो निलम कार्की निहारीकाले भने. अब बिणा जोशी,
0: बिणा जोशीले चाहिँ नेवार समुदायको परम्परागत मुकुन्डो नाचका लागि पाउनु भएको छ.
1: जो जसले मदन पुरस्कार प्राप्त गर्न सफल हुनुभयो आफ्नो कृतिबाट सबैलाई बधाई छ. र यो निरन्तरतामा यति धेरै ग्याप चाहिँ अब नरहोस् जुन छोटिँदै आएको छ होइन. यसको हामी अपेक्षा पनि राख्छौँ. साँच्चै भन्ने हो भने सबैले अनुभव त गर्न सक्छन्, सबैले देखि राखेको भोगेको कुरा त हो तर त्यसलाई शब्दमा उतार्नु होइन, त्यो पनि सिलसिलाबद्ध ढङ्गले र त्यसलाई एउटा वर्तमानको अथवा विगतको अथवा आउने दिनको एउटा दिनहरूकोलाई समष्टिगत राखेर डकुमेन्टेसन गर्नु
0: ठुलो
1: महत्त्वपूर्ण कुरा हो
0: र ठुलो आर्टको कुरा पनि हो, निरन्तरताको कुरा पनि हो. अघि पनि भन्यो होइन, किनभने हामीलाई बोल्न जति सजिलो हुन्छ लेख्न, त्यसलाई भाषामा उतार्न, भाषामा पनि यसरी उतार्न कि पाठकहरूका लागि प्रिय होस्
1: होइन,
0: त्यो ग्रहण गर्न सकियोस्. किताब पढ्दाखेरि मैले अनुभव गरे, चन्दाले कस्तो अनुभव गरेका छ, मैले अनुभव गर्दा चाहिँ किताब मलाई त्यो महत्त्वपूर्ण या त्यो किताबले त्यो कुनै पनि पुस्तक, त्यो कुनै पनि लेख या कसैको बायोग्राफी जे भनौँ त्यसले कति बेला आकर्षण गर्छ भने म त्यो पात्रमै त्यहीँ घुस्छु क्या म. त्यो पढ्दाखेरि म त्यो पात्रलाई अनुभव गर्छु कि त्यो भयो भने त्यो किताबले चाहिँ नि हामीलाई आकर्षित गर्यो या छोयो भन्ने जस्तो लाग्छ
1: नि। हेरेको कुरा होइन, देखेको कुरा भन्दा पढेको कुराले मन छुन्छ भनेर कल्पनाशील बनाउँछ हामीलाई, शब्दहरूमा हामीलाई घुमाउँछ होइन। त्यो त्यो एउटा पुस्तकले त जीवनको समष्टिगत एउटा रूपलाई हाम्रो अगाडि ल्याएर राखिदिन्छ। यो पठन संस्कृति अझै बढ्दै जाओस् र बिना जोशीलाई फेरि पनि धेरै धेरै बधाई
0: सम्पूर्ण पाँचैजना मदन पुरस्कार विजेता महिला स्रष्टाहरू साहित्यकारहरूलाई चाहिँ हाम्रो धेरै धेरै बधाई र फेरि यस्ता तपाईँहरूका मेहनतहरू तपाईँहरूका सफलताहरूलाई चाहिँ हामीले पढिरहन पाऊँ, देखिरहन पाऊँ, भन्नाम लिइरहन पाऊँ।
1: हजुर, यति भन्दै गर्दा यो डिजिटल यो प्रविधिमा हामी कति अगाडि बढिसक्यौँ है। प्रविधि बिना अब सोच्नु पनि सकिँदैन होला दैनिकी, मोबाइल बिनाको होइन, नेटवर्क बिनाको हाम्रो जीवन जीवन
0: छैन जस्तो लाग्छ। हामी अन्धकारमा छौँ जस्तो लाग्ने के, त्यो इन्टरनेट नहुँदाखेरि
1: डिजिटल निर्भरताले हाम्रो जीवनशैलीलाई नै बदलिदिएको छ कि। आज कहाँ हिँड्ने होइन, म्यापको कुरा हुन्छ, पठाउको कुरा हुन्छ होइन, आज के गर्ने, सब कुराहरू अब अहिले एआईले त झन् यति प्रभाव पारिसक्यो।
0: कहिले हामी क्यासलेस जमानामा गइसक्यौँ होइन, सबै हामी अब अनलाइन चाहिँ नि डिजिटल पे गरिराखेका हुन्छौँ।
1: तर कहिले सोचेको छौँ यी कुराहरूले हाम्रो दैनिकीलाई सरल बनाइरहेका छन् कि, यदि यो नभएको ठाउँमा कति अप्ठ्यारो पारेको छौँ, हामी कता गइरहेको छौँ, सम्बन्धमा अलि दूरी ल्याएको हो कि
0: होइन।
1: हाम्रा बालबच्चाहरू पनि बोल्न अल्छी मान्न थालिसके याद गर्नुभएको छ। हाम्रा बच्चाहरू कोही पाहुनाहरू आउँदाखेरि बोल्नु भन्दाखेरि नमस्कार भन्ने,
0: अनि सट्टा आफ्नो कोठामा जाने, मोबाइल खेलाउने,
1: मोबाइल भएपछि रमाउने,
0: खुसी
1: खेल्ने होइन, दौडिने, कतिपय कुराहरू सुनेर, कतिपय कुराहरू वाद विवाद गरेर, कतिपय कुराहरू आफ्नो भावना व्यक्त गरेर, अरूको भावना सुनेर अगाडि बढ्ने कुरामा हामी हेरेरै त बसिरहेको छैनौँ। र हाम्रा बालबच्चाहरू यो प्रविधिको युगमा कसरी हुर्किरहेका छन् घर घरमा भनौँ न, त्यसलाई चाहिँ एकचोटि
0: महत्त्वपूर्ण कुरा छ। त्यसमा चाहिँ प्यारेन्ट्सको महत्त्वपूर्ण भूमिका हुन्छ। अहिले हामी सजिलो लागिरहेछ सानो नानीलाई पनि मोबाइल दिएपछि मेरो छोरी त कस्तो मजासँग खान्छ भनेर होइन, तर त्यो कतिसम्म जायज छ, भोलि पर्सि त्यही लत लाग्ने
1: भयो भने उसलाई त सबै चलाउन आउँछ कति छिटो।
0: त्यसैले गर्दाखेरि यसले बच्चालाई यसको ब्रेनको विकासमा एकदमै असर पारेको छ। उनीहरूले के हेर्छन् भन्ने कुरालाई एकदमै तपाईँहरूले महत्त्व दिनुपर्छ। त्यसैले फिजिकल विदेशतिरको हेर्दाखेरि बच्चाहरूलाई माटोसँग, बालुवासँग, ढुङ्गासँग, प्रकृतिसँग खेल्न दिइन्छ, हाइकिङ लगिन्छ सानो सानो बच्चालाई,
1: प्रकृतिसँग नजिक भएर बाँच्नु बचाउनु भन्ने कुरा त कति ठुलो कुरा हो नि त नि होइन।
0: हजुर,
1: यो अब विभिन्न अहिले देशहरूबाट एउटा समाचार पनि आएको छ, बालबालिका को लागि प्रविधिलाई कसरी
0: टाढा
1: राख्ने, कसरी त्यसको
0: मोबाइलबाट कसरी टाढा राख्ने,
1: व्यवस्थापन गर्ने भनेर
0: कति देशमा त चन्दा यो 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने पनि तयारी भएको छ नि। न्युजिल्यान्डमा पनि भएको छ, अस्ट्रेलियामा पनि यो कुरा आथ्यो। अब यो कति सक्सेस भयो त्यो चाहिँ अब पछिको पाटो भयो, तर बच्चाहरूको लागि यो खतरनाक रहेछ भनेरै त उनीहरूले यो कदम उठाए होला नि त होइन।
1: हो नि, बच्चाहरूलाई कल्पनाशीलबाट हराइरहेको, कल्पनाशील त बनाउनु सक्यौँ तर व्यवहारिक रूपमा कति हामी टाढा बनाउँदैछौँ भन्ने कुराहरू पनि आएको छ। र यसमा चाहिँ अब वास्तविक संसारमा बालबालिकालाई अब सुरक्षित राख्न हामीसँग सुरक्षाका कति व्यवस्था छन्, अब भर्चुअल संसारमा पनि सुरक्षाको आवश्यक छ। यसअघि अस्ट्रेलिया, बेलायत लगायत धेरै देशले यो 16 वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न कडाई प्रतिबन्ध लगाएको कुराहरू पनि हामीले सुनिरहेको थियौँ नि त। त्यो भएको भएर अब यसले किन त भन्दा सामाजिक सञ्जालको असरबारे उहाँहरूले अध्ययन गर्नुभयो, विज्ञानले के भन्छ त, साँच्चै कस्तो प्रभाव देखिएको छ त भन्ने कुराहरू पनि आएको छ नि त होइन।
0: अमेरिकी सामाजिक मनोवैज्ञानिक जोनाथन हेडको यो सन् 2024 एउटा पुस्तक छ, त्यस पुस्तकमा चाहिँ नि बालबालिकामा सामाजिक सञ्जालको प्रभावबारे धेरै अस्पष्ट चिन्ताहरूलाई स्पष्ट रूपमा प्रस्तुत गरिएको पनि थियो। र त्यो पुस्तकमा सामाजिक सञ्जालका कारण बाल्यकालको ठुलो पुनर्संरचना भएर मानसिक स्वास्थ्य सङ्कट निम्त्याइरहेको तर्क पनि गरिएको थियो। यद्यपि त्यो पुस्तकपछि प्रकाशित एउटा प्रतिवेदनमा अमेरिकी राष्ट्रिय विज्ञान इन्जिनियरिङ र चिकित्सा एकाडेमीको अनुसन्धानले सामाजिक सञ्जाल र स्वास्थ्य बीच सानो प्रभाव र कमजोर सम्बन्ध देखाएको निष्कर्ष पनि निकालेको छ।
1: अब हामी सचेत रहौँ, हाम्रा बालबालिकाहरूलाई कति समय उहाँहरूले प्रयोग गरिरहनु भएको छ, अनि नपाउने बित्तिकै
0: कस्तो हुन्छ
1: बिहेभियर जस्तै भएर होइन,
0: अनि देखेको छु मैले, देखेको छु मोबाइल दिएको बच्चाको मोबाइल लिने बित्तिकै उनीहरू एकदमै हाइपर हुन्छन्, रिसाउँछन्, एग्रेसिभ हुन्छन्। त्यसैले फिजिकल एक्टिभिटीमा मैले त्यो भन्न खोजेको चाहिँ फुटबल खेल्न लैजानुस्, साइक्लिङ गर्न लैजानुस्, होइन बच्चाहरूलाई माटो बालुवामा कतातिर खेल्न दिने हुन्छ, प्रकृतिसँग नजिक बनाउनुहोस्,
1: मोबाइलबाट भेट्न दिनुहोस्, भेट्न साथीसँग खेलौँ होइन। र अर्को मुख्य कुरा त के हो भने तिमी मोबाइल नहेर, तिमी नचल, तिमी होमवर्क गर, तिमी पढ तिमी यसो गर भनिरहँदा साँच्चै हामी आफै अभिभावकहरू चाहिँ के गरिराख्नु भएको छ त, हातमा मोबाइल लिएर बच्चालाई नहेर भन्न त मिलेन होइन। कतिपय अहिले आमाहरू, कतिपय बाबाहरू नै मोबाइलमा व्यस्त भएर बच्चाहरूलाई दिने समय पनि त्यो प्रविधिमा गएर जोडिएको भन्ने कुरा पनि असाध्यै सचेत हुनु आवश्यक देखिन्छ। हजुर, यो प्रविधिले हाम्रो जीवनशैलीमा प्रभाव त पारेको छ सकारात्मक प्रभावसँगै, अब नकारात्मक प्रभावबाट बस्न कसरी सकिन्छ त, त्यो कुराहरूलाई पनि हामीले सँगसँगै लिएर
0: अनुसरण गरौँ, समय लिमिट क्रिएट गरौँ होइन, एक घन्टा हेर्न दिने, आफूले पनि एक घन्टा हेर्ने, त्यसपछि फेरि केही गर्ने, त्यसपछि फेरि होला केही समय होइन, त्यस्तो किसिमले चाहिँ नि अलिकति म्यानेज गर्न जरुरी छ प्यारेन्ट्सले स्वयं आफूले पनि र बच्चाहरूका लागि पनि।
1: अनि अब चाडपर्व नजिक छ, विभिन्न अब यो विपदको घटना हामीले भर्खरै भदौ 10 रसुवा भोटे खुसीको बाढीले जुन जनधनको क्षति पुर्यायो त्यसमा अहिले उद्धारको कार्य अहिले पनि जारी छ। मुख्य कुरा त अहिले पुनस्थापना हो, विभिन्न वैदेशिक सहयोगहरू पनि आइरहेको छ, नेपाली नागरिकहरू आफै सचेत भएर हामी आफै पनि यसमा जुटेको छौँ। घटना, कुनै पनि घटनाले जिन्दगी चाहिँ रोकिँदैन, जिन्दगी त चलाउनै पर्छ, यसैले यस्तो समयमा अब मन अलि अस्थिर हुनु, आत्तिनु, चिन्ता लाग्नु, दुःख लाग्नु एउटा स्वाभाविक हो, तर योबाट अब माथि उठेर हामीले फेरि जीवनलाई, दैनिकीलाई सहज बनाउँदै अगाडि बढ्नु परेको छ। र फेरि
0: यसमा नेपाल सरकारले पनि जग्गा बाढी पीडितहरूको लागि जग्गा खोजिसकेको भनेर पनि समाचार आएको छ, हामी आशा गरौँ
1: यसमा प्रयास भइरहेको छ, यो प्रयासले सकारात्मक रूप लिँदै जाओस्, सचेत रहनु चाहिँ आवश्यक छ, आवाज उठाउनु पनि आवश्यक छ होइन। यति भन्दै गर्दाखेरि अब चाडपर्व पनि नजिक छ, फेरि अब यो वर्षाको एउटा भारी वर्षा हुने सम्भावना पनि आएको छ, र यस्तो यस्तो बेलामा चिन्ताका कुरा मात्र नगरौँ कि होइन, यो चिन्ता गरेर पनि केही हुनेवाला छैन, चिन्तन गरौँ, यसबाट कसरी बच्न सकिन्छ, के गर्न सकिन्छ, सम्भावनाका कुरा गरौँ, सकारात्मक सोचलाई आत्मसात गरेर अगाडि बढ्नुको विकल्प छैन, र रमाउँदाखेरि स्वास्थ्यलाई पनि राम्रो हुन्छ भन्ने कुरा पनि नबिर्स्यौँ, आएका खुसीहरू यस्तो बेला छ भनेर त्यसलाई त्याग पनि नगरौँ, सँगसँगै सचेत रहौँ, सँगसँगै रमाऊ, सँगसँगै आफूलाई माया गरौँ, दैनिकीलाई सहज बनाऊ होइन प्रज्ञा, हामी त यही आग्रह गरिरहेका छौँ।
0: यो आग्रह सँगसँगै लिएका लागि हामी एउटा गीत राख्छौँ, गीतपछि हामी फेरि पनि तपाईँहरू सामु उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा, नमस्ते नेपाल।

0: हर पल मरी मरी बाँच्नु भन्दा त एकै पलमा मर्न मन लाग्न सक्छ र यो आत्महत्याका जति पनि घटना आएका छन् नि प्रज्ञा, होइन यो यस्तैले हो, आवेशमा आएर होइन एकदमै एक क्षणको क्षणभरको आवेशले
1: गर्दा जिन्दगी
0: जान्छ, त्यो जिन्दगीसँग उसको शरीर र मन मात्र होइन, उसको जीवन मात्र होइन, परिवार समाज राष्ट्र होइन सबै कुराहरूको अन्त्य हुन्छ। यसकारण मरी मरी बाँच्नुभन्दा त जिन्दगी त्याग्नु बेस होला भनेर छोड्दै गर्दा फेरि एकैचोटि अडिएर हामी सोचौँ, जिन्दगी त हामीले पाएको अमूल्य उपहार हो नि त नि होइन, आवेगमा आवेशमा कहिले पनि नआउँ, एकचोटि सोचेर हेरौँ। यहाँ दुःख गरेर मेहनत गरेर पसिना बगाएर बाँच्नेहरू धेरै छन् र उनीहरूले नै जिउन सिकाएका पनि छन्। आफ्नो दुःख सबैलाई ठुलै लाग्छ तर यो दुःखबाट अलिकति अगाडि बढ्यो भने त सुखको एउटा संसार छ नि त, अँध्यारो मात्र छैन के, जिन्दगी उज्यालो पनि छ। हरेक अँध्यारोलाई हामीले काट्ने बित्तिकै उज्यालो बिहानी त आइ नै हाल्छ नि। अहिले विभिन्न होइन यो जलेका मरेका यी घटनाहरूले अलिक बिथोलिएको छ, यस्तो कुराहरू नहोस्, यस्तो कुराहरू नहोस्। यसैले पनि यो सत्य स्वरूपको असाध्य सन्देशमूलक गीत सौगात हामीले यहाँहरूमा आज राख्यौँ। यो गीत सौगात यहाँहरूमा छोड्दै आजको लागि भने नमस्ते नेपालबाट बिदा माग्नुपर्ने सङ्केत स्टुडियोको
1: घडीले गरिसकेको छ। अब 10 बजे सुन्नुहुनेछ समाचार, 10 बजेको समाचारपछि तपाईँहरूले लेख बेसी कार्यक्रम सुन्न सक्नुहुनेछ प्रमिला गजुरेलको साथमा। र अहिलेका लागि भने हामी तपाईँहरूलाई फेरि शुभ दिन भन्दै नमस्ते नेपालबाट बिदा हुने तर्खरमा छौँ। अहिले हामीसँग हुनुहुन्छ प्रविधितर्फ मुहम्मद असलम, उहाँलाई धन्यवाद दिन्छौँ। अनि म प्रज्ञा शरद
0: र म चन्दा विष्ट पनि बिदा माग्छौँ। शुभ दिन आजको लागि, नमस्ते नेपाल,
1: नमस्ते नेपाल।

सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले भोलि महासभामा सम्बोधन गर्नुहुनेछ। महासभामा सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्क स्थित नेपालका महावाणिज्य दूतसँग छलफल गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्रीको सम्मानमा आजै राष्ट्रसंघमा नेपालका लागि स्थायी प्रतिनिधिले आयोजना गर्ने समारोहमा प्रधानमन्त्री शाह सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाह असोज 9 गते न्यूयोर्कबाट कतारको दोहा प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री असोज 10 गते स्वदेश फर्कनुहुनेछ। नेपाल र ग्रेनाडा बीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाका अवसरमा न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्र मन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोनवालले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको हो। हस्ताक्षर समारोह अघि दुवै मन्त्री बीच आपसी हितका विभिन्न विषयमा विचार विमर्श भएको थियो। ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या 186 पुगेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको 81 महासभाका क्रममा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको भेटमा उहाँले पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेल, जापानका विदेश मन्त्री मोटेगी तोसी मित्सु, पोल्याण्डका उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री राडोस्ल सिकोरस्की, युरोपेली संघकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा तथा भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्तामा नेपालसँग सम्बन्धित द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहयोगलाई थप विस्तार र सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा परराष्ट्र मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भोटे कोशी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। भेटमा दुवै मन्त्रीले नेपाल भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदान प्रदान गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उप विदेश मन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अरियालले राष्ट्रिय सभा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुनेछ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्स्योट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। त्यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मौसम पूर्वानुमान एवं आजदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने विषयमा जानकारी लिनुभएको छ। मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आजदेखि वर्षाको गतिविधि बढ्ने जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। इन्द्र जात्रा आजबाट विधिवत रूपमा सुरु भएको छ। आज बिहान 7:41 बजेको शुभ साइतमा इन्द्र ध्वजोत्थान गरेपछि इन्द्र जात्रा विधिवत रूपमा सुरु भएको मानिन्छ। 8 दिनसम्म चल्ने इन्द्र जात्राको पहिलो दिन पुलुकिसी, लाखे र सब भकु निकाल्ने परम्परा छ। विशेष गरी आजको दिनलाई उपाकु भनिन्छ। र अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा अमेरिकी अधिकारी र इरानी प्रतिनिधि मण्डल बीच 3 घण्टा लामो धेरै राम्रो वार्ता भएको बताउनु भएको छ। इरानी विदेश मन्त्री अब्बास अराग्ची र अमेरिकी विदेश दूत स्टिव विटकफ बीच न्यूयोर्कमा भेटवार्ता भएको इरानी सरकारी सञ्चार माध्यमले पुष्टि गरेका छन्। ट्रम्पले निकट भविष्यमै अमेरिका र इरान बीच थप वार्ता हुने बताउनु भएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नमस्कार, कार्यक्रम लेखबेसीमा यहाँहरूलाई स्वागत छ। प्राविधिक मित्र मोहम्मद असलमका साथ म सुप्रस्तोता प्रमिला गजुरेल।

आज नयाँ आवाज बज्यो लाग्दैछ होला तपाईँहरूलाई। यो आवाज नयाँ होइन, तर कार्यक्रम लेगबेसीका लागि आज मेरो पहिलो कार्यक्रम रहेको छ। म तपाईँहरूलाई यो जानकारी गराउँछु कि आजको यो अङ्कबाट कार्यक्रम लेगबेसीमा म तपाईँहरूसँगै रहन्छु। यसअघिका अङ्कमा कार्यक्रम प्रस्तुता राजन छेत्रीका साथ यहाँहरू रहनुभयो। उहाँले अनिवार्य अवकाश प्राप्त गर्नुभएकोले आजबाट यो अङ्कमा आजको यो अङ्कबाट म तपाईँहरूसँगै रहनेछु। आशा छ मलाई पनि राजनजीलाई जस्तै माया दिनुहुन्छ भनेर। राजन छेत्री आफैमा एक रेडियो नेपालका लागि इतिहास हुनुहुन्छ। बाल्यकालमै भन्दा पनि अझ बालककालमै भनौँ होइन, बालककालमै मादल वादकका रूपमा रेडियो नेपाल प्रवेश गर्नुभएको उहाँले करिब 42 वर्ष सेवा गर्नुभयो। उहाँको अनुभव, धैर्यता र कार्यक्षमता हामी भाइ बहिनी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। यो 42 वर्षमा उहाँले थुप्रै कलाकारहरूसँग सङ्गत गर्नुभयो, सहकार्य गर्नुभयो। मलाई राजन छेत्रीजीको यो रेडियो नेपाल चाहिँ राजन छेत्रीजी रेडियो नेपालका लागि चाहिँ पुस्तकालयका एक महत्त्वपूर्ण पुस्तक जस्तो अनुभूति हुन्छ कहिलेकाहीँ, किनभने उहाँसँग यति धेरै ज्ञान क्षमता, विशेषतः लामो समय यो क्षेत्रमा बिताउनु भनेको आफैमा एउटा महत्त्वपूर्ण समय हो भन्न चाहन्छु। अब यतिखेर चाहिँ लेगबेसी कार्यक्रम उहाँको विरासत बा नै मान्छु म, र त्यो कार्यक्रम चाहिँ ममा हस्तान्तरित भइरहँदा धेरै गर्व छ र थोरै डर पनि लागिरहेछ। श्रोता, आजका लागि यति भन्छु। राजनजीको अवकाशमय जीवन अझ ऊर्जाशील बनोस् भन्दै फेरि पनि भन्छु, राजन छेत्रीजी तपाईँको दीर्घजीवन सुस्वास्थ्यको कामना हामी सदैव गरिरहन्छौँ। यो चेलीका तर्फबाट म फेरि पनि भन्न चाहन्छु, तपाईँलाई जति मैले यस कार्यालयमा देखेँ, तपाईँको अन्डरमा रहेर जति पनि काम गरेँ, केही सिक्न पाएँ, केही घुर्क्याउन पनि पाएँ मैले तपाईँलाई, होइन, त्यो सधैँ सदा स्मरणीय रहनेछ। फेरि पनि सेवाबाट अवकाश भए पनि तपाईँसँग निरन्तर हाम्रो सहकार्य हुने नै छ भन्न चाहन्छु। कार्यक्रम लेगबेसीमा कुनै विषयवस्तुमा कुराकानी गर्ने र साथमा लोकभाकाहरू सुनाउने गर्दै आएका छौँ हामी। आज पनि तपाईँ मसँग जोडिन सक्नुहुन्छ 42117 21 र 42117 36 कुनै न कुनै विषयमा बोल्छु भन्दा भन्दै बिहान स्टुडियोमा आउने बेलामा पानी पर्यो। यो पानी ठुलो हुन्छ कि जस्तो लागिरहेको थियो, अनि सिमसिम सिमसिम हुँदाहुँदै अहिले चाहिँ एकदम पानीको गति चाहिँ कहिले बढ्दै कहिले घट्दै गइरहेको छ। अब अघि केही बेर अगाडि पनि नमस्ते नेपालमा हामीले विपद सम्बन्धीकै कुराकानी गर्नुभएको थियो प्रज्ञा शरद दिदी र चन्दा दिदीले। अब चाहिँ जलवायु न्यायको विषय पनि उठिरहेको छ। यतिखेर चाहिँ अब संयुक्त राष्ट्रसङ्घमा पनि यस विषयलाई महत्त्वपूर्ण साथका रूपमा हेरिएको छ। यसका साथसाथै शक्ति विश्वको शक्ति बदलिरहेको शक्ति सन्तुलन भनौँ, होइन, बदलिरहेको शक्ति सन्तुलन, जलवायु सङ्कट र आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बौद्धिकता जस्ता विषयले चाहिँ विश्वमा चाहिँ एकदम चुनौतीपूर्ण स्थिति खडा गरेको छ। यसै विषयलाई ध्यानाकर्षण पनि गराउँदैछन्, गराउने क्रम जारी छ। भोलि बिहिबार नेपालको तर्फबाट पनि आफ्ना विषयहरू प्रस्तुत गरिनेछ। न्याय जलवायु न्यायका लागि चाहिँ आवाज उठाउने जुन सङ्कल्प गरिएको छ त्यो त के हुन्छ, हामी आवाज उठाउने नै छौँ, पछि केही दिनपछिका समाचारहरूबाट प्राप्त हुने नै छ। जलवायु परिवर्तनको जोखिम चाहिँ अब पहिला चाहिँ अब यस्तो होला केही वर्षपछि भनिन्थ्यो, होला होला भन्दा भन्दै वास्तविकै भएर आएको अवस्था छ। मैले यति भनिरहँदा अबका लागि कार्यक्रमको सुरुवातमा चाहिँ एउटा गीत जोड्छु, त्यसपछि तपाईँ हामी फोन मार्फत कुराकानी गर्ने नै छौँ।
अनि राजनजीसँगको सहकार्य कस्तो रह्यो आज अलिकति अनुभव सुनाउन सक्नुहुन्छ र उहाँलाई अवकाशमय जीवनको शुभेच्छा पनि दिन सक्नुहुन्छ। सुरुवातमा सुनाउँछु मधु छेत्री र वासुदेव मुनालको स्वर, लय तथा स्वर सङ्कलन मधु छेत्री र वासुदेव मुनालकै रहेको छ। रेडियो नेपाल सुन्दै रहनुहोला।

मधु छेत्री र वासुदेव मुनालको स्वर सुनायौँ 42:11, 7:21 र 42:11, 7:36 कोही श्रोता आइसक्नु भएको छ र कार्यक्रम लेखबेसीमा पहिलो श्रोता बन्न सफल हुनुभएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्ते, को बोल्नुभयो, कहाँबाट?

0: नमस्ते, गुड मर्निङ, साथमा शुभ बिहानी हजुर, नमस्कार।
1: नमस्ते, उनकै सम्झना लिएर बाँचिरहनु भएको जस्तो छ, कहाँबाट को बोल्नु भयो?
0: होइन, गीत मात्रै भन्नुपर्छ, म राजु कटारले त भोजपुरदेखि बोल्दैछु भन्नुपर्छ है हजुर।
1: हजुर, पहिलोचोटि तपाईँसँग कुरा भयो राजु कटारलाई मैले सधैँ
0: हजुरसित पहिलोचोटि सहभागिता कार्यक्रममा ल्याउनु भएको पनि आज पहिलोचोटि हो जस्तो लाग्दैछ हुन त है।
1: हजुर, म फोन इन कार्यक्रममा थिएँ अलि अगाडि, तर बेलुकी रात्रिकालीन सेवामा थिएँ होइन, तर कार्यक्रम लेखबेसीको लागि चाहिँ आज म पहिलोपटक छु र तपाईँ चाहिँ मेरो पहिलो श्रोता बन्नुभएको छ। अनि भोजपुरबाट भन्नुभयो, भोजपुरको मौसमको अवस्था कस्तो छ?
0: भोजपुरतिर यति बेला घाम लागेर आएको छैन, आजभोलि पानी नै खासै परेको त छैन, अब हिजो चाहिँ अलिअलि थिची आयो, यसो स्याटा सुरा गर, आज चाहिँ घाम पनि लागेन, पानी नै परेको छैन, समग्रमा ठिकै छ, शीतल शीतलै छ। यति बेला भन्नुपर्छ अब चिसो बढ्ने बेला, अब चिसोको समय आउँदैछ, अब यस्तै छ भन्नुपर्छ हो मिस।
1: अनि निरन्तर राजन छेत्रीको कार्यक्रम लेखबेसी सुनिरहनु भएको थियो, आज नयाँ आवाज बज्दा तपाईँलाई कस्तो अनुभव भयो? त्यो अनुभवबाट चाहिँ कुराकानी गरौँ न।
0: हुन्छ, हाम्रो राजन सरसँग म त धेरै बोल्न नपाए पनि उहाँको कार्यक्रम सुनेर साथ दिए, म पनि दुई चारचोटिको सहभागिता जनाएँ, एकदम उहाँको त अब हामीले जति वर्णन गरे नि कहिल्यै सकिँदैन। जे भए पनि उहाँमा बोल्ने शैली, एउटा भोइस कति राम्रो, मलाई त एकदम उहाँको जो बोल्ने शब्द मलाई साह्रो मन पर्थ्यो। अब हुन त हामीलाई जति भए पनि बोलिरहनु पाएको भए हुन्थ्यो, रहिरहनु भएको भए हुन्थ्यो, अब हुन्छ अब त्यस्तै हो, अब ठिकै छ। उहाँलाई पनि म धेरै बोल्न नपाए नि धेरै धन्यवाद, अब उहाँको अवकाश भएछ, मलाई थाहा थियो, खासै मलाई पनि थाहा भएन, आजै हो थाहा पाएको, र भए पनि केही छैन, उहाँलाई धेरै धेरै धन्यवाद, यतिन्जेलसम्म कार्यक्रम चलाउनु भयो, सुख दुःखमा साथ दिनुभयो है, अनि उहाँहरूलाई एकदम मुरी मुरी धन्यवाद, लाखौँ सम्झना, करोडौँ हजारौँ माया भन्न चाहन्छु है त मिस म चाहिँ।
1: हजुर हजुर, राजुदी राजुजी फोन गर्नुभयो होइन, तपाईँलाई धेरै धेरै धन्यवाद। गत हप्तामा उहाँले आफू बिदाई हुँदैछु, अवकाशमा जाँदैछु पनि भनेर भन्नुभएको थियो, कतिपयले याद गर्नुभयो, कतिपयले याद गर्नु भएन, आज मिठो भाका पनि सुनाइदिनु भयो, धेरै श्रोताहरू चाहिँ बाहिर, हाम्रो मोहम्मदजीले मलाई इसारा गरिरहनु भएको छ, श्रोताहरू होल्डमा हुनुहुन्छ भनेर फोन गरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। राजु कटुवाल हुनुहुन्थ्यो भोजपुरबाट, सम्झना उनकै भनेर गीत गाउँदै हुनुहुन्थ्यो। फेरि पनि अर्को श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो
2: हजुर, नमस्ते।
1: हजुर नमस्कार, कहाँबाट को बोल्नु भयो?
2: म बाँके जिल्ला
1: इन्द्रजी, अनि के गर्नुहुन्छ पेसाले?
2: पेसाले चाहिँ किसानी नै हो खासमा, अब त्यस्तो केही पनि छैन, रेडियोहरू सुन्ने, हजुरहरूको कार्यक्रम सुन्ने, अब
1: इन्द्र के भन्नुभएको थियो हजुरले? थर
2: इन्द्र बुढा थोकी
1: छ। हजुर, बुढा थोकी, इन्द्र बुढा थोकी है। अनि मौसम कस्तो छ अहिले बाँकेतिर?
2: मौसम चाहिँ एकदम चिन्तलापुर घाम लागिरहेको छ, गर्मी र उकुसु कसुसु गर्मी, हावा चलेर अलिकति झन्कार हुने, अलिक हावा चलेर पनि हुन्छ।
1: हजुर
2: हजुर, गर्मी बढी नै परिरहेको छ।
1: हजुर, अब कार्यक्रममा जोडिनु भयो, केही न केही त लिएर आउनु भएको होला, के सुनाउनुहुन्छ अब?
2: म चाहिँ एकदम लोकगीतलाई धेरै सुन्न मन पराउँछु, अब आफूले पनि यसो गाउने कोसिस गर्छु, र विभिन्न किसिमको बाजाहरू बजाउनु पनि मन पराउँछु, सारी नै बाजु लगायत होइन, अन्य अन्य बाजाहरू मनपर्छ सिक्ने र सिकाउने
1: पनि
2: गर्छु, सिक्ने मनपर्छ। अब हजुरको चाहिँ एकदम आज कार्यक्रममा होइन बोल्न पाइयो, धेरै खुसी लागिरहेको छ, अब ठ्याक्क बोल्दाखेरि राति सुयाद आयो, राति हजुरले पट्टि बिम्ब पट्टि नै चलाउनुहुन्छ नि,
1: हजुर
2: त्यो ठ्याक्क एकदम होइन, त्यस्तो अब नयाँ अब यो बिचमा सधैँ राजन दाईसँग धेरैभन्दा धेरै बोलियो, धेरै समय पनि बित्यो, अत्यन्तै राम्रो होइन, यो लेखदेखिको त बानी नै भाजन दाईको त हप्ता पनि हामीले कुरा गरेको छुट्टिने बेला उहाँसँग,
1: हजुर
2: दाई चाहिँ जहाँ जस्तो भयो नि स्वस्थ रहनु होला, व्यस्त रहँदै तपाईँलाई चाहिँ हामी धेरै सम्झिरहेको पनि भन्न चाहन्छु।
1: हजुर, अब छोटो मिठो भाका सुनाइहाल्नुहोस् न।
2: हुन्छ, छोटो छोटो भाका चाहिँ म बाँसुरीबाटै सुनाउँछु आज पनि सुरुवातमा,
1: अनि
2: त्यो हजुर त्यही भएर

0: हजुर फोन गर्नुभयो, बाँसुरीको धुन पनि सुनाउनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हवस् नमस्कार।
0: बाँकेबाट हुनुहुन्थ्यो इन्द्र बुढाथोकीजी, मुरलीको धुन बाँसुरीको धुन सुनाएर जानुभयो। फेरि पनि कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो।
2: हेलो
0: हजुर, नमस्ते, कहाँबाट को बोल्नुभयो?
2: म पाँचखालबाट सुदर्शन सत्याल विनित।
0: अनि पाँचखालतिरको हाल खबर के छ?
2: घाम त्यति लागेको छैन, पानी अलिअलि सिमसिम गर्दैछ, शीतल छ आज त।
0: काठमाडौँमा चाहिँ हल्का सिमसिम पानी परिरहेको छ, कतै अलि पानी परेको छैन, धुम्म बादल लागेको छ, कतै चाहिँ पानी परिरहेको छ। बिहान 4 बजे नै एकदमै मौसम आकाशमा जुनहरू देखिरहेको, तारा देखिरहेको थियो। अहिले अहिले पानी नपर्ला कि भन्दा भन्दा यो मौसमको भरै नहुने। अनि अहिले पाँचखालमा चाहिँ घाम लागिरहेको छ भन्नुभयो, खुसी नै लाग्यो। मौसमको चाहिँ भर छैन, हजुर
2: छैन, घाम लागेको छैन
0: हजुर,
2: अलिअलि यसो पानी सिमसिम गरिरहेको छ, एक झर पानीले त भिजिसकेँ म भक्तपुरमा।
0: ए ल हजुर हजुर, सुदर्शन जी
2: बिहान भक्तपुरमा कलेज जान्छु पढाउन,
0: हजुर,
2: अनि बिहान भक्तपुरमा एक झर पानीले भिजेर घर फर्केको, भर्खर आइपुगेको घरमा।
0: हजुर, अनि कार्यक्रम लेख बेसी सुन्दै हुनुहुन्छ?
2: नियमित सुन्छु, र राजनजीको बारेमा केही थोरै शब्द बोल्न मन लागेर हजुर राजन छेत्री लगभग 42 साल अगाडिदेखि रेडियो नेपालमा कार्यरत हुनुहुन्छ भन्नुभयो होइन?
0: 42 साल भने होइन, लगभग 42 वर्ष
2: उहाँ चाहिँ
0: हजुर 13-14 हजुर 13-14 वर्षको उमेरमा चाहिँ मादल वादकको रूपमा प्रवेश गर्नुभएको उहाँले।
2: हजुर, चिन्छु म उहाँलाई व्यक्तिगत रूपमा, निकै नजिकबाट चिन्छु। उहाँले गीती कथा वाचन गर्नुहुन्थ्यो, कार्यक्रम चलाउनुहुन्थ्यो बिहान, आइतबार बिहान 10 बजे म गीति कथा लेख्थेँ, उहाँले वाचन गरेर सुनाउनुहुन्थ्यो, खुब रमाइलो लाग्थ्यो। उहाँसँग निकै नजिकबाट न्यानो सम्बन्ध छ, र अहिले चाहिँ यो हिजो अस्ति भनौँ अघिल्लो हप्ता उहाँले कार्यक्रम चलाउनु हुँदा उहाँले भन्नुभएको थिएन सुरुमा अवकाशको कुरा, मैले नै उहाँको अवकाशको कुरा निकालेर अनि अलिकति बहसमा ल्याएँ सुरुमा, अलिक नरमाइलो लाग्यो होइन। अब मलाई लाग्छ हामी एउटा चाहिँ बानी परिरहेको, एउटा आवाजमा बानी परिरहेका श्रोताहरूलाई त्यो आवाजको क्षति चाहिँ क्षतिपूर्ति गर्नुहुनेछ यहाँले भन्ने आशा राखेको छु। र व्यक्तिगत रूपमा राजन छेत्रीको जिन्दगी सुखमय रहोस्, स्वस्थ रहोस्, र व्यस्त रहोस्, मस्त रहोस् होइन, यही कामना पनि गर्छु। र आगामी दिनमा उहाँको विरासत यहाँले निकै राम्रोसँग धान्नुहोला, र आम श्रोताहरूको मन जित्नुहोला भन्ने शुभेच्छा पनि गर्छु।
0: हजुर सुदर्शनजी, तपाईँहरूको मायाकै कारण यो कार्यक्रम अगाडि बढिरहेको छ, र हामीले यो कार्यक्रमलाई अन्त्य गर्न सकेनौँ र फेरि निरन्तरता दिइरहेका छौँ। म पनि अलिकति स्वार्थी भएर मलाई माया गरिदिनुहोस् है भन्न चाहन्छु। सबैको आफ्नो क्षेत्र हुन्छ, आफ्नो विशेषता हुन्छ, यद्यपि राजन छेत्रीजीलाई सम्झिरहँदा उहाँको आवाजको विरासत छुट्टै छ, एकदम स्मरणीय रहनेछ। र कार्यक्रममा आइहाल्नुभयो, भाका त सुनाउनु पर्छ, अब सुनाउनुहोस् न त।
2: हजुर, मलाई खासै भाका चाहिँ गाउन चाहिँ आउँदैन होइन,
0: गुनगुनाउन त पाइयो नि त।
2: म प्राध्यापन गर्ने एउटा प्राध्यापक हुँ, म क्याम्पसमा यो लोक साहित्य पढाउँछु
0: हजुर,
2: अनि लोक साहित्यभित्रको एउटा लोक गीत एउटा पाठ हो
0: हजुर हजुर,
2: लोक साहित्यमा लोक गाथा, लोक नाटक, लोक कविता लगायत यो लोक गीत पनि एउटा पाठ हो। लोकगीत आफैमा एउटा चाहिँ जिउँदो इतिहास हो, त्यो चाहिँ परापूर्व कालदेखि नै निरन्तर अविच्छिन्न रूपमा पुस्तौँ पुस्तासम्म हस्तान्तरण हुँदै आउने यो भाका हो। यो चाहिँ न कसैले सिर्जना गरेर गरिन्छ, यो चाहिँ कस्तो हो भने मौखिक रूपमा हस्तान्तरण हुँदै जाने। अब हाम्रो पुस्तामा हामीले जसरी गायौँ त्यही सुनेर यहाँभन्दा पछिका पुस्ताहरूले गाउने हो होइन। अब यो लोकगीत चाहिँ लोक जीवनका सुख दुःख, उकाली ओह्राली, हाँसो रोदन, मिलन बिछोड, पीडा यी र यस्तै खालका होइन, हाम्रा गोठाले जीवन, हाम्रा खेताले जीवन, हाम्रा लेख बेसी गर्ने चाहिँ जीवन, यी सबै जीवनका कथा व्यथाहरू पोख्ने र सुरिलो भाकामा गाउने अनि हाम्रा मादल खैजडीहरू बजाएर सुन्ने यो खालको एउटा साहित्यिक लोक साहित्यिक विधा हो। अब यस्तै कुराहरू पढाउँछु र म खासै गाउन चाहिँ जान्दिनँ, मैले राजनजीको बारेमा एक दुई शब्द बोल्नको लागि मात्रै फोन गरेको, माफ गर्नुहोला, धन्यवाद।
0: हजुर तपाईँलाई धेरै धेरै धन्यवाद। सुदर्शन सत्यालजी हुनुहुन्थ्यो पाँचखालबाट, लोक साहित्य लोकगीत लोकभाकाका विषयमा केही कुराहरू बताउनुभयो र कार्यक्रम सञ्चालक राजन छेत्रीजीसँगको सामिप्यताका विषयमा चर्चा गर्नुभयो। पक्कै पनि उहाँले बालबाटिका, गीती कथा, गजल गङ्गा लगायतका थुप्रै थुप्रै कार्यक्रम गर्नुभएको थियो। उहाँको आवाज अझै पनि श्रोताहरूको मन मस्तिष्कमा रहनेछ। यो आवाजलाई त श्रोताले बिर्सने कुरै भएन। फेरि पनि कोही श्रोता आइसक्नु भएको छ, मोहम्मदजी आइसक्नु भएको छ होइन त? उहाँले आइसक्नु भयो भनेर इसारा गर्नुभयो। कहाँबाट को हुनुहुन्छ? हेलो, हजुर नमस्ते। सेवारो कहाँबाट को हुनुहुन्छ?
1: म फेरि पाँचथरबाट आए, पाँचथरले म पाँचथरबाट है त।
0: पाँचथरबाट भन्नुभयो है?
1: हजुर, पाँचथर नेपाली भाषाबाट भयो भने पाँचथर चाहिँ हाम्रो लिम्बू भाषाबाट। म सान्दो काङबेम्बे।
0: फेरि एकचोटि नाम भन्नुहोस् त।
1: सान्दो काङबेम्बे, एकदमै नियमित र पुरानो श्रोता नै हो हाम्रो राजन छेत्रीको, धेरै लोक भाषामा चाहिँ बोलिरहने श्रोता हो।
0: हजुर हजुर, अनि के गर्दै हुनुहुन्थ्यो यति बेला?
1: यतिखेर चाहिँ अब खाना खाएर बसिराखेको छु।
0: हजुर,
1: दिउँसो अब केही केही समय पछाडि चाहिँ हाम्रो यो प्राइभेट बिजुली लघुबाट बालिन्छ, त्यो मुहान बनाउनु जानु छ।
0: हजुर हजुर,
1: अब एकछिन लोक भाषा नसुनिने नसक्ने।
0: हजुर,
1: अनि नियमित श्रोता नि पऱ्यो। अब एकदमै हाम्रो राजनजी चाहिँ जानुभएछ, हाम्रो प्रमिलाजी गरुजीले आउनुभयो, तपाईँ रेडियो नेपालमा रातिकालीनमा बोल्नुहुन्थ्यो, तपाईँको आवाज नि साह्रै मिठास छ। अब तपाईँले पनि राम्रै कार्यक्रम चलाइदिनु होला, हाम्रो राजनजी जानुभयो होला, अहिले सुन्दै हुनुहुन्छ होला रेडियो नेपाल साथी उहाँले।
0: हजुर हजुर,
1: उहाँलाई म आराम गर्नु होला, रेस्ट गर्नु होला।
0: हजुर,
1: अब तपाईँले चाहिँ 42 वर्षसम्म जागिर खानुभयो, अब तपाईँको सिटमा अरूले चान्स दिनुभयो, अब अरूले जागिर खानु पाउने भयो। अब तपाईँ आराम गर्नु होला, राम्रो राम्रो कारमा, राम्रो राम्रो बाइकमा, राम्रो राम्रो चिजमा घुम्नु होला, रेस्ट गर्नु होला, आनन्द दिनु होला भन्न चाहन्छु। उहाँलाई बिदाको अग्रिम शुभकामना दिन चाहन्छु।
0: हजुर हजुर हजुर, सान्दुकाजी तपाईँले राजनजीका लागि भन्नुभयो, यसो घुम्दै फिर्दै जति वर्ष कार्यक्रम चलाउनु भयो हाम्रा गाउँ बस्तीतिर पनि आउनु होला भन्नुभएको भयो, अझ सुहाउँथ्यो होला, सुन्दै हुनु होला, घरमा बसेर हाँस्दै हुनु होला होइन। ल, अबको लागि भने चाहिँ भाका सुनाउनुहोस्। म भाका सुन्नलाई चाहिँ एकदम एक्साइटेड भइरहेकी छु यति बेला।
1: के भन्न चाहन्छु भने प्रमिलाजी, तपाईँले पनि कार्यक्रम हाम्रो राजनजी भन्दा चाहिँ राम्रो चलाएर बस्नु होला।
0: हजुर हजुर, तपाईँहरूले मायाले सम्भव हुने हो यो।
1: हजुर, लिएर आउनु अनुरोध, साथीहरूको नाम दिने, अलिक श्रोताहरू साथीहरूको नाम पनि पढिदिने।
0: हजुर सुन्नुहोस् न, तपाईँको आवाज पनि अलिकति अड्किएको छ होइन, सायद नेटवर्कको कारणले पनि होला, यो मौसम पनि यस्तै छ अहिलेका लागि चाहिँ
1: एकदमै प्रष्ट सुनिरा।
0: हजुर हजुर, अनि अब भाका सुनाउनुहोस् न, भाका चाहिँ सुन्न म एकदम तयार छु कि।
1: हेलो
0: हेलो, हजुर पाँचथरबाट श्रोता हुनुहुन्थ्यो, नेटवर्कको समस्याका कारण उहाँले भाका सुनाउन सक्नु भएन, फेरि अर्को दिनमा हाम्रो भेट भइहाल्नेछ, कुराकानी गर्ने नै छौँ हामी, पूर्वेली भाका सुन्नेछौँ, पश्चिमेली भाका सुन्नेछौँ, सुनाउनुहुने श्रोताहरू आउनुहुनेछ, फेरि पनि कोही श्रोता आइसक्नु भएको छ। हेलो हेलो,
3: हजुर नमस्कार।
0: हजुर नमस्ते, कहाँबाट को बोल्नुभयो?
3: हजुर, म दार्चुलाबाट मेनुका
0: बिका। दार्चुलाबाट मेनुका बिका,
3: हजुर एकदम पनि।
0: अनि मेनुका जी के गर्नुहुन्छ? हजुर
3: म के होइन, घरमै बसी बसाइ भन्नुभएको छ है।
0: हाँ, घरमै बसी बसाइ छ, रेडियो सुन्नुहुन्छ होइन? अनि अब आज आज त्यही त लेक बेसीमा आज नयाँ आवाज बज्यो, एकछिन त कस्तो अनुभव भयो तपाईँलाई?
3: यो आज मैले पहिले पनि सुनेकै थिएँ, राति राति सुन्थेँ, तर आज दिउँसो सुन्न पाएँ, एकदमै खुसी भयो भन्नुपर्छ। पहिलाको दाइ चाहिँ अहिले जानुभएछ। अब
0: हजुर, यो आवाज साँझ पनि बज्छ बालबाटिका मार्फत, अनि तपाईँले भन्नुभएको राति त बिम्ब प्रतिबिम्ब मार्फत हो, यो त लामो समय भयो र एकदम बिहानै ओपनिङ टाइममा पनि म बोलिरहेको हुन्छु बेला बेलामा, भनौँ दिनौँ जस्तो सबैजनासम्म हामी, होइन कतिपय अब बिहान चाँडै उठ्नु भएको थिएन होला, त्यही भएर थाहा भएन, नहुन नि सक्छ, म एनाउन्स उद्घोषण पनि गरिरहेको हुन्छु। तपाईँसँग फोनमा कुरा भयो, खुसी लाग्यो। यो आवाज मेनुकाजी चाहिँ मैले याद गरिरहन्थेँ कार्यक्रम लेक बेसीमा योभन्दा अगाडि पनि फोनमा। अब भाका सुनाउनु पर्ने बेला आएको छ, कुन भाका सुनाउनुहुन्छ?
3: हुन्छ, मलाई खासै त आउँदैन, अब कार्यक्रममा आएपछि नियम पुरा गर्नै पर्यो। आज भोलि यसै छ, भाइरल ज्वरोले च्यापिरहेछ, अब गीत गाउन रहर लागिहाल्छ है, नआए पनि गाउने प्रयास चाहिँ गर्छ है।
0: हस्,

0: मेनुकाजी, यति मिठो स्वरले, सुरिलो स्वरले भाका पनि मिठो गाउनु भयो, अनि वास्तविक जीवनमा चाहिँ औँठी साट्नु भएको छ कि छैन?
1: औँठी साटेको चाहिँ छैन भन्नु भने त अब साट्नु पर्ला
0: है, औँठी साट्ने बेला भएर?
1: बेला त भएको छैन, बेला आएपछि साटौँला नि त।
0: हजुर हजुर, औँठी पनि सार्दै गर्नुहोला, अनि कार्यक्रम लेगबेसीसँग नि पिराती गाँस्दै गर्नुहोला, जुनी चाहिँ बिताउनै पर्छ मैले पनि तपाईँहरूसँग, होइन? आजको लागि फोन गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद हजुरलाई पनि।
0: मेनुका विकजी हुनुहुन्थ्यो दार्चुलाबाट। अबका लागि फेरि अर्को एकजना श्रोता आइसक्नु भएको छ कुराकानीका लागि, कुराकानी गर्छु र त्यसपछि गीत सुनाउँछु। को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। नमस्ते।

0: नमस्कार सेवारो, कहाँबाट को बोल्नुभयो?
1: म पासरको फिदिमबाट सन्ध्या लिम्बू बोलेको।
0: फिदिम बजारमै हो तपाईँको?
1: बजार भन्दा नि अलिक भित्रपट्टि हो दिदी।
0: अनि सन्ध्याजी, कति राम्रोसँग रेशम फिरेरी एकदम लोकप्रिय भएका गुनगुनाउनु भयो, हामीलाई सुनाउनु भयो। अनि आज त पाँच थरबाटै दुई तिनजना श्रोता आइसक्नु भएको छ। आज पाँच थरलाई मात्र धेरै फोन लाग्ने दिन रहेछ जस्तो लागिरहेछ, होइन? अनि हजुर
1: हजुर,
0: एक कार्यक्रमलाई माया गर्ने व्यक्तिहरू धेरै हुनुहुँदो रहेछ पाँच थरमा। अनि त्यसपछि लोकलय लोक भाकाका लागि पनि धनी छ पाँच थर भनेर देखायो नि त यसले, होइन?
1: होइन दिदी, त्यति साह्रो त नभनिहालौँ न।
0: होइन, गुनगुनाउनु भयो तपाईँले, अरू श्रोताहरूले नि राम्रोसँग गीत गाउनुभयो, कति मजा लागिरहेछ, आनन्द आइरहेछ भाका लोक भाकाहरू सुन्दा। मलाई पनि एकदम मनै पुलकित हुन्छ क्या यस्तो बेलामा।
1: दिदी, अब त्यस्तै हो नि दिदी, अब हल्का अब गाउँघरतिर बसेपछि गुनगुनाउँदै अब भिडियोबाट सुन्दै, अब मलाई त लोकगीत मनपर्छ क्या, लोकगीतहरू यस्तो कार्यक्रमहरू, त्यही भएर।
0: हजुर हजुर, पक्कै पनि लोकगीत लोक संस्कृति परम्परा भने हाम्रो पहिचान पनि भयो, होइन? नेपाल विविधताले भरिपूर्ण देश, त्यसमा सांस्कृतिक विविधता, प्राकृतिक विविधता, सबै किसिमका विविधतामा हाम्रो लोक साहित्य लोक संस्कृति यो यसको छुट्टै पहिचान छ। तपाईँले फोन गर्नुभयो, मिठो भाका पनि सुनाउनु भयो, रेशम फिरिरी गीत पनि गुनगुनाउनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै अबका लागि हामी छुट्टिन्छौँ है त। हजुर, सन्ध्या लिम्बू हुनुहुन्थ्यो पाँच थर फिदिमबाट। अब भने हामी सुनाउँछौँ राम थापा र राकेश लामिछानेको स्वर, सङ्कलन हो सुदन शर्माको।

0: हजुर, तपाईँ कार्यक्रम लेखबेसी सुन्दै हुनुहुन्छ र यति बेला म छु कार्यक्रम प्रस्तुता प्रमिला गजुरेल, साथमा हुनुहुन्छ प्रविधि संयोजनमा मोहम्मद असलम। भर्खरै सुनायौँ लेखाली चोयाकोटोको गीतको बोल र हामी तपाईँसँग कुराकानी पनि गरिरहेका छौँ। केही बेर अगाडि चाहिँ मैले जलवायु परिवर्तनको विषयमा थोरै केही बोलेको थिएँ। तपाईँहरूलाई थाहा छ कि छैन, यल्निनो भन्ने एउटा शब्द चाहिँ अहिले एकदम बिस्तारै प्रचलित हुँदैछ। यसको अर्थ के होला भन्ने लागिरहेको लाग्न पनि सक्छ। यो पनि एउटा चाहिँ विश्वभरिको मौसममा चाहिँ ठुलो परिवर्तन लिएर आएको एउटा चाहिँ यो प्राकृतिक जलवायु प्रणाली हो। यो चाहिँ विशेषतः प्रशान्त महासागरको केन्द्रीय र पूर्वी भाग अर्थात् विशेष गरी चाहिँ यो दक्षिण अमेरिकाको पेरु नजिकैको समुद्री सतहको पानी चाहिँ असामान्य रूपमा तातो हुने एउटा प्रक्रिया हो जुन चाहिँ अघि पनि भने प्राकृतिक जलवायु प्रणाली हो। यसले यसमा चाहिँ के भइरहेको छ भने सामान्यतया हरेक 2-7 वर्षको अन्तरालमा चाहिँ यो प्रणाली देखा पर्नु परेको कारणले चाहिँ मौसममा ठुलो परिवर्तन लिएर आइरहेको छ। अब टाइम रह्यो भने हामी एल्निनोको विषयमा भन्ने नै छौँ। अहिलेका लागि भने चाहिँ कोही श्रोता आउनुभएको छ, उहाँलाई स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते, नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्नुभयो?
1: ए, म यहाँ सर्लाहीबाट उपासना घिसिङ।
0: सर्लाहीबाट उपासना घिसिङ,
1: हजुर।
0: अनि थाकथलो नै सर्लाही हो उपासनाजीको?
1: अब हाम्रो पुर्खाले त रामिसाब हो, हामी चाहिँ अहिले सर्लाही।
0: हजुर, कति भयो सर्लाही बस्नु भएको?
1: धेरै नै भइसक्यो, हामी त यतातिर आज त 15-16 वर्ष जति भयो।
0: हजुर हजुर, 15-16 वर्ष भयो। तपाईँ अब रामेछाप कतिको जानुहुन्छ? उताको नि माया लाग्ला नि, के छ?
1: माया त लाग्छ नि, आफ्नो जन्मभूमि हो होइन, माया त लागिहाल्छ। तर बेला बेलामा गइरहेको हुन्छु, वर्षमा एक दुई चोटि यसो मामाहरू उतातिर हुनुहुन्छ।
0: हजुर हजुर
1: हजुर, त्यही भेटघाट गर्नको लागि जान्छु।
0: कस्तो हुन्छ नि, जन्मथलो एक ठाउँमा हुन्छ, कर्मथलो अर्को ठाउँमा हुन्छ, अनि कहिले घर देशको सम्झनाले सताउँछ होइन, कहिले त्यहाँ चाहिँ त्यो ठाउँमा आफ्ना आफन्तहरू सम्बन्धहरू साइनोहरू रहेका हुन्छन्। त्यही भएर यहाँ घिसिङ भनिहाल्नुभयो, न कतै अन्तैको हो कि सर्लाहीको होइन कि जस्तो लागेर मैले अन्दाज गरेर तपाईँलाई प्रश्न सोधिहालेँ, मेरो अन्दाज पनि मिल्यो। धेरै खुसी लाग्यो उपासनाजी, अब कार्यक्रममा आइहाल्नुभयो, मिठो भाका सुनाउनुहुन्छ भन्ने आशा गरिरहेकी छु। कुन भाका सुनाउनुहुन्छ?
1: हुन्छ, म थोरै यो भाका गाउँछु है।
0: हजुर हजुर, सुनाउनुहोस्।

भाटै भयो निलैलै भोल्चालै भयो भेटघाटै भयो निलैलै भोल्चालै भयो

0: होला लैसकेपछि नि लैसकिन्न होला मायालाई बिर्सन ए नि हजुर मायालाई बिर्सन ए नि हजुर
1: हजुर उपासनाजी तपाईँलाई धेरै धेरै धन्यवाद धेरै मिठो गीत गाउनुभयो तिरतिरे धाराको कतिको याद आउँछ त सर्लाइमा बसिरहँदा
0: अब तिरतिर त पहिला पहाडतिर कुवाको पानी खाइन्थ्यो बाबा मम्मीहरूले त
1: हजुर हजुर
0: कुवाको पानी खाइने हुन्थ्यो अहिले पनि यतातिर चाहिँ धाराकै पानी खाइरहेको छ तिरतिर धारै भनौँ न होइन जत्रै भए पनि धाराको नामै तिरतिरे धारा हुन्छ
1: हजुर हजुर हजुर
0: धाराको पानी खाइरहेछु अब आइरहेको हुन्छ खाइरहेको हुन्छ त्यही त हो नि
1: हजुर हजुर हजुर हामीलाई फोन गर्नुभयो कुराकानी भयो तपाईँसँग धेरै खुसी लाग्यो आजको लागि पनि हामी छुट्टिन्छौँ है त
0: ए हुन्छ नमस्ते
1: हजुर सर्लाईबाट हुनुहुन्थ्यो उपासना घिसिङजी फेरि पनि कोही श्रोता हामीसँग कुराकानीका लागि आइसक्नु भएको छ हेलो
2: हेलो नमस्ते हजुर
1: शुभ बिहानी कहाँबाट को बोल्नु भयो
2: म यता भक्तपुरबाट श्रीराम दार बोल्दैछु म्याडम
1: हजुर के गर्नुहुन्छ श्रीरामजी
2: हजुरको आवाज बिहान अब जय नेपालको आवाज देखि देख्दैछौँ भेट भयो होइन
1: हजुर
2: प्राय रेडियो सुनिन्छ साथीहरूसँग गफसफ गरेर बसिन्छ घर यहाँ यो मेरो
1: हजुर अनि
2: भक्तपुरमै हो
1: भक्तपुरमै घर हो तपाईँको थाकथलो त भक्तपुर नै होइन होला नि त
2: होइन हो
1: थाकथलो भक्तपुर नै हो है
2: हजुर
1: भनेपछि त नेपाल भाषा पनि राम्रोसँग आउँछ होला तपाईँलाई के छ त्यस्तो केही छ आउँछ कि आउँदैन
2: अब नेपाल भाषा त अब आफ्नो भाषा हुन्छ त्यतापट्टि मेरो अलि अब प्र्याक्टिस कम छ होइन
1: हजुर
2: प्र्याक्टिस कम भएपछि अब बोल्न त्यति ठिक हुँदैन
1: होइन बोल्ने कुरा गरेकै होइन कि एउटा भूभागमा अर्को समुदायको व्यक्ति बस्दा त्यही ठाउँको भाषा संस्कृति लौ सिक्न पाइन्छ भनेर गौरव गरेर तपाईँलाई भाषा आउँछ होला नि भनेको त
2: यस्तो अब हाम्रो अब नेपाल भाषा बोल्ने प्राय जनसमुदायहरू भक्तपुर नगरपालिकामा हुनुहुन्छ होइन हामी चाहिँ यतापट्टि अब चाकुनारायण नगरपालिका छौँ प्राय ब्राह्मण छेत्री विविध जाति हुनुहुन्छ भनौँ न
1: हजुर हजुर ल श्रीरामजी अब कुन भाका सुनाउनुहुन्छ
2: हजुरलाई
1: हजुर भन्नुहोस्
2: हजुर गजुरेल भन्नुभयो कता कोटेश्वर हो हजुरको
1: होइन म नुवाकोटको गजुरेल हो
2: ए त्यही भने कोटेश्वर पनि हुनुहुन्छ
1: हजुर हजुर
2: त्यही भएर
1: अच्छा अस्त अब म नुवाकोटको गजुरेल हो मेरो पढाइ मकवानपुर हेटौँडाबाट भयो भएको पुरै होइन यति चाहिँ भने योभन्दा बढी चाहिँ अब नभनौँ म तपाईँको गीत सुन्न चाहिँ एकदम आतुर भएकी छु
2: हजुरको आवाज त हामी बिहान अब होइन पशुपतिको आरतीबाटै सुनिरहेको हो
1: हजुर हजुर
2: बेलुका पनि बालबाटिकामा आउनुहुन्छ जो नानी बाबुसित बोल्दा त्यही हिसाबले बोल्नुहुन्छ अहिले त्यही हिसाबमा हुनुहुन्छ खुसी लाग्छ हजुर आज पनि हाम्रो हाम्रो राजन सरको स्थानलाई हजुरले लिनुभएको छ धेरै धेरै शुभकामना उन्नति प्रगतिको
1: स्थान लिएको भन्दा पनि कस्तो भयो भने यो कार्यक्रम यति राम्रो छ कि श्रोताहरूले यति हामीलाई माया गर्नुहुन्छ कि यसलाई चाहिँ नकाट्ने निरन्तर दिने भनेर नै हामीले यो कार्यक्रम निरन्तरता दिएका हौँ राजन सरको विरासत भनेको त उहाँको आफ्नै छुट्टै पहिचान छ उहाँको योगदान त एकदम स्मरणीय छ नि
2: हजुरलाई एउटा कुरो म अब म 50 सालमा चाहिँ रेडियो नेपालमा दुईवटा कार्यक्रममा गएको थिएँ
1: हजुर
2: 50 सालमै हाम्रो राजन सर चाहिँ चौतारी कार्यक्रममा थियो वाद्यवादकको रूपमा हुनुहुन्थ्यो
1: हजुर हजुर
2: मैले पनि त्यहाँ दुईवटा गीत गाउने अवसर पाएको थिएँ
1: हजुर
2: उहाँको मादलको तालमा खुसी लाग्छ अब पछि अब यता प्रोग्रामतिर आउनुभयो उहाँको आवाज देखि हामी एकदमै के भन्छ फ्यान भन्छ नि अङ्ग्रेजीमा त्यस्तै छ नि
1: हजुर हजुर श्रीरामजी अब गीत त सुनाउनु पर्यो भाका सुनाउनु पर्यो सुनाउनुहोस्
2: म ट्राई गर्छु ए बस बस प्यारी आजको रात फेरि भेट नहोला एक साथ बस बस प्यारी आजको रात
3: फेरि भेट नहोला एक साथ लेके।

यति राम्रो प्यारी जुनेली रातमा हुन्छ सिन्जान बसै त साथैमा लेकै सल्लो प्यारी बेसीमा।

0: हजुर
1: कति मिठो भाका सुनाउनु भयो, गीत सुनाउनु भयो, धेरै धेरै धन्यवाद तपाईँलाई।
0: थ्याङ्क यू हजुरलाई पनि, बाँकी दिन यस्तै हजुरको पनि शुभ होस् भन्दै हजुरबाट बिदा हुन्छु। नमस्ते।
1: हजुर भक्तपुरबाट श्रीराम दाहालजी हुनुहुन्थ्यो, हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। अघि मैले एलनिनोको बारेमा बताउँदै थिएँ, एलनिनो भनेको चाहिँ एउटा जलवायु, प्राकृतिक जलवायु प्रणाली हो भनेर भन्दै थिएँ। यसलाई चाहिँ कस्तो भने द लिटल बोय अर्थात् सानो केटो भनेर नाम दिएको छ। यो चाहिँ स्पेनिस भाषामा हो एलनिनो भनेको, अनि त्यो एलनिनो भनेको स्पेनिस भाषा भयो, त्यसको मिनिङ अथवा माने चाहिँ द लिटल बोय हुन्छ। अनि पेरुका माझीहरूले चाहिँ डिसेम्बर अर्थात् क्रिसमसको समयमा समुद्रको पानी तातो हुने मौसमलाई चाहिँ यो नाम दिएका थिए। अनि अहिले चाहिँ विश्वभरको मौसम प्रणालीले ठुलो परिवर्तन लिएर आएको छ। अब के भएको छ यसको, एलनिनोको कारणले के भएको छ भन्दाखेरि चाहिँ मौसममा एउटा परिवर्तन भएको छ। कतै भारी वर्षा छ, कतै बाढी छ, होइन, देश कतै खडै पनि परिरहेको छ कति कति देशहरूमा। त्यस्तै अब तापमान वृद्धिको कारण भुटेकैसी विपद त हामीले भोग्यौँ, देख्यौँ, अझ पनि कति समस्याहरू त्यहाँ छन्, कति काम हुँदै गइरहेका छन्। विश्वकै औसतको तापमान चाहिँ यति बेला बढिरहेको अवस्था छ। अब नेपालमा पनि यो मनसुन कमजोर हुँदै गएको अवस्था हामीले अनुभव गर्दै आएका छौँ। समयमा पानी परेको पर्दैन, कतै कतै लामो समयसम्म खडेरी भइरहेको छ। कृषि उत्पादनमा पनि ह्रास आउने ठुलो जोखिम रहेको छ। नेपालमा चाहिँ इतिहास हेर्दाखेरि चाहिँ यो कस्तो भने, खडेरीहरू चाहिँ सन् 1992 र 2015 परेको रहेछ। यो किन भयो भन्दा एलनिनो सक्रिय भएकै वर्षहरूमा यस्तो भएको रहेछ। यति जानकारी गराएँ, कुनै पनि विषयमा धेरैभन्दा धेरै बोलिरहनु भन्दा आजका लागि चाहिँ मलाई के लाग्यो भने, जलवायु परिवर्तनको थोरै केही अंशहरू, केही शब्दहरू यहाँ तपाईँहरूमा प्रस्तुत गरेँ। अन्य अङ्कहरूमा चाहिँ म कुनै विषय लिएर आउँला। आज चाहिँ भने नि, मैले बिहान आउँदाखेरि मौसम अचानक परिवर्तन भयो र यसै विषयमा केही बोल्नुपर्छ जस्तो पनि मलाई लाग्यो। र राजन छेत्री सरलाई धेरै धेरै सम्झना यस कार्यक्रम मार्फत भनेर भन्नका लागि पनि मैले आज जलवायु परिवर्तनकै विषयमा थोरै बोलेँ। अब भोलिका दिनदेखि फेरि 3-4 दिनसम्म जलवायु परिवर्तनले ठुलो सङ्कट निम्त्याउन सक्छ, अलर्ट रहनुहोला, समाधान रहनुहोला भन्नका लागि पनि मैले यही विषयलाई लिएर आज केही बोलेँ। फेरि पनि कोही श्रोता आइसक्नु भएको छ, अन्त्यमा उहाँसँग कुराकानी गरेर हामी छुट्टिन्छौँ। हेलो, हजुर कहाँबाट को बोल्नु भयो?
2: हजुर, म अर्जुन थापा है, म घर निजगढ भयो, हाल चाहिँ काठमाडौँबाट है, कलङ्कीबाट अर्जुन थापा।
1: हजुर अर्जुनजी, पेसाले के गर्नुहुन्छ?
2: हजुर यसो पसलहरू गर्छु,
1: पसल गर्नुहुन्छ, रेडियो नेपाललाई माया गर्नुहुन्छ, बिहानदेखि बेलुकासम्म सुन्नुहुन्छ होला होइन?
2: अनि रेडियो नेपाल त मेरो सानैदेखिको एकदम बेस्ट साथी हो।
1: हजुर,
2: धेरै मनपर्छ है मलाई हजुरहरूको कार्यक्रमहरू सबै सुनिराखेको हुन्छु मैले।
1: हजुर हजुर, अनि निजगढ कतिको जानुहुन्छ? पुरै निजगढलाई माया मारेर काठमाडौँको बसाई भएको छ कि चाडबाड बेला मौकामा निजगढ पुग्नुहुन्छ त?
2: हजुर, कर्ममा मात्रै हो, कर्म थलो मात्रै हो, यहाँ चाहिँ जन्महरू सबै अब मेरो निजगढै हो, घरहरू पनि उतै, अब गइन्छ आइन्छ गइन्छ, त्यस्तै चलिरहेको छ।
1: हजुर, अब त चाडबाड पनि नजिकै छ, फेरि मौसमले कति साथ देला नदेला।
2: हजुर हजुर, हेर्न बाँकी नै छ, अब अल आउट गरिरहेको छ, अब मिडिया भनौँ न, अब संसारहरूले पनि सूचना दिइरहेको छ, अलिक सतर्क हुनु भनेर। अब
1: हजुर हजुर,
2: के हुन्छ हेर्नु पर्छ, हेर्ने दिनहरू बाँकी नै छ भनौँ न।
1: हजुर, कस्तो भने अब हामीले चाहिँ गत जुन भुटेकोसी विपद भयो त्यतिखेर चाहिँ कसैले अन्दाजै गर्न सक्नु भएन, कसैले अनुमानै गर्न सक्नु भएन, सूचना प्रवाह भइरहेकै थियो, आइरहेकै थियो, होइन, सचेत गराइरहनु भएकै थियो हामीलाई मौसमविदहरूले पनि। त्यस्तै अवस्था भएको छ, त्यसैले सकभर आवश्यकता नपरी घरबाट बाहिर केही दिन ननिक्लिनु हुन चाहिँ आग्रह गर्छु पनि म. हामी कार्यक्रमको अन्तिम अन्तिममा आइपुगेका छौँ र छोटो भाका सुनाउनुहोस् अनि त्यसपछि हामी कार्यक्रमलाई बिट मार्छौँ.
2: हुन्छ सर. ए आयो चाडबाड मनवारीतिर छ त्यहाँ परदेशमा आमा मन भन गाउँ भन भ मन गाउँ भरी छ. आयो चाडबाड मनवारीतिर छ ज्ञान परदेशमा आमा मन गाउँ घरतिर छ. रातो टिका जमर थालीमा फुल्यो होला आमा मखमली डालीमा. रातो टिका जमर थालीमा फुल्यो होला आमा जमर डालीमा.
1: हजुर, निजगढबाट अर्जुन थापा हुनुहुन्थ्यो, काठमाडौँमा बस्नुहुन्थ्यो. मिठो भाका सुनाउनु भयो. हाम्रो समयले नेटवर्क काट्ने लागेको छ. बुद्धिकृष्ण लामिछानेको स्वर सुनाउँछौँ अन्तिममा. सङ्कलन हो माधव प्रसाद शर्माको. ठिक 11 बजे यहाँहरूले सुन्नुहुनेछ. हजुर, तीर्थकुमारीको स्वर भैरवनाथ रिमालको सङ्कलनमा रहेको गीत अन्तिममा छोड्छौँ. यससँगै ठिक 11 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ समाचार. प्राविधिक साथी मोहम्मद असलमका साथमा प्रस्तुता प्रमिला गजुरेल बिदा माग्छौँ. बुद्धिकृष्ण लामिछानेकै स्वरलाई हामीले अन्तिममा जोड्न सक्यौँ. अर्को हप्ता हामी फेरि तपाईँहरूसँग भेट हुने नै छ. त्यतिन्जेल बिदा दिनुहोस्. हवस् त, नमस्ते.

गर्नुहुनेछ। प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्क स्थित नेपालका महावाणिज्य दूतसँग छलफल गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। नेपाल र ग्रेनाडा बीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाका अवसरमा न्युयोर्क स्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्र मन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कुर्नवालले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको 81 महासभाका क्रममा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा भएको भेटमा उहाँले पोर्चुगलका विदेश मन्त्री, जापानका विदेश मन्त्री, पोल्यान्डका उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री, युरोपेली संघका कार्यकारी उपाध्यक्ष लगायतका विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्तामा नेपालसँग द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषय तथा सहयोग र सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतीय विदेश मन्त्री डाक्टर एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा परराष्ट्र मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो। भेटमा दुवै मन्त्रीले नेपाल भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदान प्रदान गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक अबको केही बेरमा बस्दैछ। सिंहदरबारमा तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु हुनेछ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङले मौसम पूर्वानुमान का बारेमा जानकारी लिनुभएको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आजदेखि वर्षाको गतिविधि बढ्ने जनाएपछि उहाँहरूले यस सम्बन्धमा जानकारी लिनुभएको हो। बङ्गालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय क्षेत्रबारे जानकारी लिन उहाँहरू विभाग पुग्नु भएको थियो। इन्द्रजात्रा आज विधिवत रूपमा सुरु भएको छ। बिहान 7:41 शुभ साइतमा विधिवत रूपमा इन्द्रजात्रा सुरु भएको हो। 8 दिनसम्म चल्ने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी लाखे शव भक्कु निकाल्ने परम्परा पनि रहेको छ। विशेष गरी आजको दिनलाई उपाकु भनिन्छ। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले गएराती नेपालगञ्ज उपमहानगरपालिका 14 4 राउन्ड हवाई फायर गरी भारतको बहराइच स्थित रूपडियाको चकिया रोडका 24 नदिम राईलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार राईको साथबाट 103 ग्राम 790 मिलिग्राम शुद्ध तौलको खैरो हिरोइन बरामद भएको छ। यस वर्षको इयल निनो हालसम्मकै शक्तिशाली बन्ने अनुमानसँगै एसियाका विभिन्न भागमा खडेरी गम्भीर बन्ने तथा पानीको अभाव र डडेलोको जोखिम बन्ने देखिएको छ। यसको असर धान, पाम तेल र माछा लगायत खाद्य उत्पादनमा पर्ने
चेतावनी दिएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार एल निनोका कारण सन् 2026 को अन्त्यसम्ममा कम्तीमा 4,90,00,000 मानिस थप तीव्र खाद्य असुरक्षामा पर्न सक्नेछन्। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र

0: को महासभाका क्रममा अमेरिकी अधिकारी र इरानका प्रतिनिधि मण्डल बीच 3 घण्टा लामो धेरै राम्रो वार्ता भएको बताउनु भएको छ। इरानी विदेश मन्त्री अब्बास अराघची र अमेरिकी विदेश दूत स्टिभ बिटकफिच न्युयोर्कमा भेटवार्ता भएको इरानी सरकारी सञ्चार माध्यमले जनाएका छन्। ट्रम्पले निकट भविष्यमै अमेरिका र इरान बीच थप वार्ता हुने बताउनु भएको छ। यसैबीच कतारका अमीर शेख तमिम बिन हमाद अल थानीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै खाडी क्षेत्र अहिले सबैभन्दा जोखिमपूर्ण चरण मध्येबाट गुज्रिरहेको बताउनु भएको छ। उहाँले क्षेत्रीय संकटको दीर्घकालीन समाधानका लागि कूटनीतिक र संवादलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिनु भएको छ। रेडियो नेपालबाट अहिले बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
2: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेश र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
1: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
2: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
1: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिवा सेवामा हार्दिक स्वागत गर्दछौँ। प्रविधिमा हुनुहुन्छ लक्ष्मण विष्ट र पराग पोखरेलसँगै उद्घोषणतर्फ छौँ विद्या चौधरी र म अर्जुन श्रेष्ठ। अब प्रस्तुत छ दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ आधुनिक गीतहरू करिब 12 बजेसम्म। 12 बजे समाचार, 12 बजेको समाचारपछि करिब 1 बजेसम्म सुन्न सक्नुहुनेछ म्युजिक एन्ड क्विज कार्यक्रम। 1 बजे समाचार, 1:05 सुन्नुहुनेछ हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण। 1:20 सुन्नुहुनेछ सङ्गीत साधना कार्यक्रम। 2 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीको समाचारपछि 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ।

यहाँहरूलाई अब हामी करिब 12 बजीसम्म आधुनिक गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा अब पहिलो गीत राख्दैछौँ दीपक लिम्बु र अञ्जना गुरुङको स्वरमा रहेको यो आधुनिक गीत। यो गीतमा गीत रचना रहेको छ दीपक पाठकको भने सङ्गीत रहेको छ क्षेत्र शर्माको।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
4: यस छोटो सूचना अघि यहाँहरूलाई हामीले सुनायौँ निशा देसारको स्वरमा रहेको आधुनिक गीत, र यो गीतमा गीत सङ्कलन थियो माधव ढकालको, भने रचना थियो माधव ढकालको, भने सङ्गीत थियो गैरे सुरेशको। अब यहाँहरूलाई अर्को आधुनिक गीत राख्दैछौँ, जगदीश हमालको स्वरमा रहेको यो गीत, र यो गीत रचना रहेको छ मिजास तेम्बाको, भने सङ्गीत रहेको छ चुक गुरुङको।

आधुनिक गीतहरू सुनाउने क्रममा भर्खरै यहाँहरूलाई सुनायौँ रिमा गुरुङको स्वरमा रहेको यो गीत, र यो गीतमा गीत रचना थियो राजकुमार बगरको भने सङ्गीत रहेको थियो बलराम समालको। यसअघि यहाँहरूलाई जगदीश समालको स्वरमा रहेको गीत सुनायौँ र यसमा गीत रचना थियो मिजास तेम्बाको भने शब्द सङ्गीत थियो चुक गुरुङको। यहाँहरूलाई करिब 12 बजीसम्म आधुनिक गीतहरू मार्फत नै मनोरञ्जन गराउनेछौँ। यस क्रममा अब भने अर्को आधुनिक गीत राख्दैछौँ रमेश बोखिम राईको स्वरमा रहेको यो गीत, र यो गीतमा गीत रचना रहेको छ सुभाष राईको भने सङ्गीत ओम प्रकाश राईको रहेको छ।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

तपाईँ यति बेला रेडियो नेपालमा आधुनिक गीतहरू सुनिरहनु भएको छ। यस क्रममा भर्खरै यहाँहरूलाई सुनायौँ स्वरूपराज आचार्य र अन्जु पन्तको स्वरमा रहेको यो आधुनिक गीत। यस गीतमा गीत रचना थियो अन्जुलको भने सङ्गीत रमेश खड्काको रहेको थियो। अब यहाँहरूलाई अर्को आधुनिक गीत नै राख्दैछौँ, निकेश गुरुङको स्वरमा रहेको यो गीत। र यो गीतमा शब्द सङ्कलन तथा रचना र सङ्गीत रहेको छ कालीप्रसाद बाँसकोटाको।

भर्खरै यहाँहरूलाई सुनायौँ प्रमोद खरेलको स्वरमा रहेको यो आधुनिक गीत, र यो गीतमा शब्द थियो शीतल गिरीको भने सङ्गीत महेश खड्काको रहेको थियो। अब यहाँहरूलाई आधुनिक गीत सुनाउने क्रममा अन्तिम गीत राख्दैछौँ राजेश पायल राईको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रहेको छ भूपाल राईको भने सङ्गीत डाक्टर किराँतको रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देश सुन्न सक्नुहुनेछ। ठिक 12 बजे समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
1: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
0: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
1: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
0: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले भोलि महासभामा सम्बोधन गर्नुहुनेछ। महासभामा सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र

सहयोगलाई थप विस्तार र सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा परराष्ट्र मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भुटेको सिबाडीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। भेटमा दुवै मन्त्रीले नेपाल भारत सम्बन्ध का विविध पक्षी तथा आपसी हितका विषयमा विचार आदान प्रदान गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै नेपाल र ग्रेनाडा बीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाको अवसरमा न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी न्युयोर्कमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्र मन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोसी बाढीमा परि बेपत्ता तथा ज्यान गुमाएका विद्युत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5,00,000 रुपियाँ राहत उपलब्ध गराउने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री श्रेष्ठले विभिन्न जलविद्युत आयोजनामा कार्यरत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्कालको लागि 5,00,000 रुपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभयो। मन्त्री श्रेष्ठले बाढीको कारण नेपाल विद्युत प्राधिकरणका 47 जना सहित विभिन्न जलविद्युत आयोजनामा कार्यरत 800 भन्दा बढी व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको सदनमा जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धि नियन्त्रण ग्यासको सहज आपूर्ति लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्री परिषदको असोज 2 गतेको निर्णय अनुसार श्रेष्ठलाई बढीमा 4 वर्षको लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा समक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको छ। शपथपछि सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन व्यवस्थापन र सुधारको लागि परिणाममुखी ढंगले काम गर्न निर्देशन दिनुभयो। उहाँले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारी अनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
3: विज्ञापनपछि बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभाको क्रममा अमेरिकी अधिकारी र इरानी प्रतिनिधिमण्डल बीच 3 घण्टा लामो धेरै राम्रो वार्ता भएको बताउनु भएको छ। इरानी विदेश मन्त्री अब्बास अराघाची र अमेरिकी विशेष दूत स्टिभ विटकफ बीच न्युयोर्कमा भेटवार्ता भएको इरानी सरकारी सञ्चार माध्यमले पुष्टि गरेका छन्। ट्रम्पले निकट भविष्यमै अमेरिका र इरान बीच थप वार्ता हुने बताउनु भएको छ। यसैबीच कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै खाडी क्षेत्र अहिले सबैभन्दा जोखिमपूर्ण चरण मध्ये एकबाट गुज्रिरहेको बताउनु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो। हौस् त, नमस्कार।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम
1: नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि
2: नमस्कार कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ म समीक्षा बडाल
3: अनि म चित्रकला चौहान
2: यस कार्यक्रममा

0: हामी कृषि तथा पशु पक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा भने हामी रातो च्याउ खेती प्रविधि बारे जानकारी प्रस्तुत गर्दैछौ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौं। रातो च्याउको वैज्ञानिक नाम गानोडर्मा लुसिडम हो। अत्यन्तै तितो, चाम्रो र कडा भएको हुनाले यसको प्रयोग खाद्य पदार्थको रूपमा नभइकन औषधि र खाद्य सम्पूरकको रूपमा भइरहेको छ। रातो च्याउका उत्पादनहरू ट्याब्लेट, क्याप्सुल, धुलो, झोल, साबुन, टुथपेस्ट आदिका रूपमा उपलब्ध छन्। संसारभरि यसको खेती 3 तरिकाबाट गरिँदै आएको छ। काठको मुढामा गरिने खेती प्रविधि सबभन्दा लोकप्रिय विधि हो। त्यसै गरी ब्याग अथवा बोतलमा गरिने खेती प्रविधि र ट्याङ्कमा गरिने खेती प्रविधि। नेपालमा रातो च्याउको खेती 2061 सालमा बाली रोग विज्ञान महाशाखा खुमलटारमा 29 काठको धुलोमा खेती गरी उत्पादन गरिएको थियो। अहिलेसम्मको अध्ययन अनुसार यसको खेती काठमाडौँ जस्तो हावापानी भएको ठाउँमा काठको मुढामा पौषको 15 फागुनको 15 र काठको धुलोमा माघको 15 चैतको 15 राम्रो मानिएको छ। यो च्याउ प्राकृतिक रूपमा तराईदेखि उच्च पहाडी जंगल जहाँ ज्यादै ओसिलो र सूर्यको किरण कम पर्ने हावापानी भएको ठाउँमा ज्यादै थोरै संख्यामा मात्र पाइने गर्दछ। अहिलेसम्मको अध्ययन अनुसार रातो च्याउको खेती काठमाडौँ, गोदावरी, नगरकोट, चितवन, लुम्ले, कास्की जस्ता ठाउँमा गर्न सकिन्छ। रातो च्याउ खेती गर्नको लागि 15-25 डिग्री सेल्सियस तापक्रम र आर्द्रता 80-100% भएको ठाउँमा गर्न उपयुक्त हुन्छ। रातो च्याउको लागि बिउ रोपेको 3-4 हप्तासम्म 15-16 डिग्री सेल्सियसको तापक्रम भएमा राम्रो मानिन्छ। रातो च्याउको बिउ रोपेदेखि च्याउ उम्रनको लागि 80-100% सापेक्षित आर्द्रता हुनु पर्दछ र तापक्रम 20-25 डिग्री सेल्सियस र राम्रो हावाको आवागमन र उज्यालो ठाउँको आवश्यक पर्दछ। रातो च्याउको खेती कटुस काठको मुढामा, 29 काठको धुलोमा, धानको परालमा खेती गर्न सकिन्छ। परालमा खेती गर्दा कन्ने च्याउ खेती गर्ने प्रविधि अनुसार रातो च्याउ खेती गर्न सकिन्छ। रातो च्याउ खेती गर्नका लागि 29, सौर, खस्रो जस्ता बोटका काठहरू छनौट गर्न सकिन्छ। रातो च्याउ खेतीको लागि मुढा तयार गर्दा 4-10 वर्षसम्मको रुखका काठमा गर्न सकिन्छ। मुढा रोग नलागेका, एकै आकार भएका, बोक्रा छिप्पिएका, टम्म कसिएको र चोटपटक नलागेको हुनुपर्दछ। मुढाको व्यास 10-15 सेन्टिमिटर र लम्बाइ सोही अनुसार हुनुपर्दछ। च्याउ खेती गर्न छनौट गरिएको रुख कार्तिकदेखि माघभित्र काट्नु पर्दछ। खेती गर्नुभन्दा 7-10 दिन अगाडि रुखलाई काट्नु उपयुक्त मानिन्छ। रुखलाई काटिसकेपछि मुढामा चिस्यानको मात्रा कम गर्न मुढालाई घाम नपर्ने र ओभानो ठाउँमा 7-15 दिनसम्म राख्नु पर्दछ। च्याउको बिउ रोप्नु भन्दा अगाडि मुढाको चिस्यान 45-50% सम्म हुनु पर्दछ। बढी चिस्यान भएमा बिउ रोपेपछि अन्य हानिकारक ढुसीको आक्रमण हुन सक्दछ।
1: श्रोतावृन्द, त्यसै गरी 50 काठको मुढामा रातो च्याउको खेती गर्नको लागि च्याउको बिउ 4 पाकेट, एउटा फलामको सुइरो, एउटा प्लास्टिक सिट 1.5 मिटर भएको, एउटा काठ काट्ने बन्चरो, एउटा काठ काट्ने आरा, स्प्रिट एउटा र स्प्रिट बत्ती एउटा आवश्यक पर्दछ। रातो च्याउ खेती गर्नको लागि काठको मुढालाई बफ्याउने तरिका। काठको मुढालाई बफ्याउनको लागि टिन वा फलामको ड्रमको भित्री पिँधमा 9 इन्च पानी भर्ने, त्यसमाथि ओदान वा इटा प्रयोग गरी पानीको सतहभन्दा माथि तारको जाली राख्ने, जालीमाथि प्लास्टिकमा राखेको काठको मुढामा तह तह गरी मिलाएर ड्रमको मुखसम्म राखेर प्लास्टिक सिटले ड्रमको मुखलाई छोपी डोरीले बाँधेर त्यसपछि स्टोभ वा दाउरा बाली काठको मुढालाई उसिन्ने अर्थात् निर्मलीकरण गर्ने। यसरी उसिन्दा मुखबाट तातो बाफ अर्थात् 960 डिग्री सेल्सियस भन्दा माथि निस्केपछि 2-3 घण्टा लगातार बफ्याउने। यसो गर्नाले मुढामा भएको हानिकारक जीवाणु, ढुसी वा अन्य जीवाणुहरू सबै मर्दछन्। मसरुम डिक्स अर्थात् मुढा बफ्याइसकेपछि 15-16 घण्टासम्म सेलाउन दिने र तापक्रम 250 डिग्री सेन्टिग्रेड भन्दा कम भएपछि मात्र बिउ रोप्न तयार हुन्छ। श्रोताबृन्द, रातो च्याउको बिउ छनौट गर्दा गुणस्तरीय र राम्रो बिउ हुन जरुरी हुन्छ। 20-25 दिन पुरानो, धेरै माथिसम्म रेसा नफैलिएको हेर्दाखेरि रेसा वृद्धि सबै एकै ठाउँमा एकै नाश र कुनै दागी नभएको बिउ छनौट गर्नुपर्दछ। बिउ रोप्ने कोठामा 2 दिन अगाडि कोठा सफा गरी 2% फर्मालिनको घोल बनाई छर्ने र कोठालाई बन्द गरी राख्नुपर्छ। बिउ रोप्ने बेलामा बोतलमा भएका वा प्लास्टिकका थैलामा भएको बिउलाई सफा सुइरोको प्रयोग गरी सफा प्लास्टिकको थैलोबाट बिउ निकाल्ने र मसरुम डिक्स अर्थात् मुढा भएको प्लास्टिकको मुख खोली मसरुम डिक्सको माथिल्लो सतहमा करिब 50 ग्राम बिउलाई मसरुम डिक्समा फैलने र प्लास्टिकलाई बन्द गर्ने। बिउ रोपेको प्लास्टिकमा रोपेको मसरुम डिक्सलाई हावाको राम्रो आवागमन भएको अँध्यारो कोठा वा छिडीमा 2-3 हप्तासम्म ओथारोको लागि राख्नु पर्दछ। कोठा वा छिडीको तापक्रम करिब 15-16 डिग्री सेन्टिग्रेड हुनु पर्दछ। मसरुम डिक्समा बिउ रोपेको ढुसी भन्दा अन्य हानिकारक निलो र हरियो ढुसी देखा परेमा त्यसलाई हटाउनु पर्दछ। यो समयमा कोठाको हावाको आवागमन राम्रो हुनु पर्दछ र प्रकाशको पनि अति नै जरुरी पर्दछ। राम्रो प्रकाश नभएको स्थानको च्याउको आकार राम्रो नहुन सक्छ र उत्पादन पनि कम हुन्छ। प्लास्टिक ब्यागमा भएको मसरुम डिक्समा सेतो रेसाबाट सेतो कोपिला देखा पर्न थालेपछि ब्यागको मुख खोल्न तयार हुन्छ। यसरी प्लास्टिकको मुख खोले वा प्लास्टिक निकालेको मसरुम डिक्सलाई प्लास्टिकको 4-5 फिट अग्लो छाप्रो भित्र मसरुम डिक्सलाई नछोइकन राखी ब्याडको आकारमा राखी 2% फर्मालिनको उपचार गरेको माटोले हल्का छोपी समय समयमा 2-3 पटक पानी दिई सापेक्षिक आर्द्रता 90-95% कायम गर्नुपर्दछ।
0: त्यसै गरी रातो च्याउ उम्रिरहेको कोठा वा छाप्रोमा जाँदा वा च्याउ टिप्न जाँदा नाक र मुखमा मास्क वा रुमालले मुख ढाक्नु पर्छ, किनकि रातो च्याउ उम्रेपछि कोठामा च्याउको स्पोर सबैतिर छरिएको देखिन्छ। च्याउ टिप्दा धारिलो चक्कुले च्याउको डाँट र मसरुम डिस्कको जोर्नीमा काट्नु पर्दछ, अर्थात् च्याउको भाग बाँकी रहनु हुँदैन, नत्र बाँकी रहेको भागमा रोगले आक्रमण गरी अरूमा समेत सर्न सक्दछ। करिब 2 महिनाको फरकमा 2-3 पटक च्याउ टिप्न सकिन्छ। यसरी उत्पादन लिइसकेको मसरुम डिक्सलाई पुनः अर्को वर्ष पनि उत्पादनमा प्रयोग गर्न सकिन्छ। पुनः अर्को वर्षको जेठ असार महिनामा प्रकाश, सापेक्षित आर्द्रता र हावाको राम्रो आवागमनमा ध्यान दिई व्यवस्था मिलाएमा उत्पादनमा ल्याउन सकिन्छ। च्याउको उत्पादन 45-65% काठको सुरुको तौलको आधारमा उत्पादन लिन सकिन्छ। श्रोताबिन, रातो च्याउलाई परालमा पनि खेती गर्न सकिन्छ। परालमा खेती गर्दा रातो च्याउलाई कन्ने च्याउ खेती गर्नको लागि सफा र राम्रोसँग सुकेका नयाँ पराल चाहिन्छ। उपलब्ध भएसम्म ताइचुङ धानको पराल राम्रो हुन्छ। गर्मी यामको बेला ताइचुङ जातको पराल नै सिफारिस गरिन्छ। यसको खेती कुनै पनि जातको धानको परालमा गर्न सकिन्छ। रातो च्याउ खेती गर्दा परालाई करिब 2 इन्च जति लामो टुक्रा पार्ने अनि यसरी टुक्रा पारेको परालाई जाडोको समय छ भने कम्तीमा 2 घण्टासम्म सफा पानीमा भिजाउने, गर्मी समय छ भने 1 घण्टा भिजाउने। पराललाई भिजाइसकेपछि 8-12 घण्टासम्म छायामा तर्काएर राख्नुपर्छ। यस्तो चिसो परालाई मुठी पारेर निचोड्दा पानी ननिक्ली हत्केला मात्र भिजेमा परालमा चिस्यान ठिक्क भयो भनी मान्नु पर्दछ। रातो च्याउको बिउ रोप्ने बेलामा बोतलमा भएको बिउलाई सफा सुइरोको प्रयोग गरी सफा भाँडोमा वा अखबारमा खन्याउने, त्यसपछि बिउ निकाल्दा र रोप्दा दुवै हातहरू सफा गर्नु पर्दछ। बिउ रोप्नलाई तयार पारेको प्लास्टिक ब्यागहरूमा करिब 10 सेन्टिमिटरको फरकमा 1 सेन्टिमिटर गोलाइको प्वालहरू पार्ने। यसरी प्वालहरू बिउ रोपिसकेपछि पनि सुइरोको मद्दतले प्वाल पार्न सकिन्छ। प्लास्टिक ब्यागहरूमा करिब 2-3 तीन इन्च जति पराल राखेपछि ब्यागको वरिपरि औठी आकार पराल माथि एक चम्चा बिउ छर्ने, त्यसपछि फेरि दुई इन्च पराल राख्ने। यसरी बिउ रोप्दा प्लास्टिकको वरिपरि औठी आकारमा बिउ छर्ने। यस्तै गरी प्लास्टिकको ब्याग नभरेसम्म तह तह गरी पराल माथि बिउ रोप्ने र प्लास्टिक भरेपछि माथिबाट थोरै बिउ रोपी ब्यागको मुख सुतलीले बाँध्ने गर्नुपर्दछ।
1: श्रोतावृन्द, रातो च्याउको खेती गर्दा काठको धुलो र काठजन्य पदार्थमा पनि गर्न सकिन्छ। बालीरोग विज्ञान महाशाखामा गरिएको अनुसन्धानबाट प्राप्त नतिजा अनुसार काठको धुलो र अन्य पदार्थहरू जस्तै धानको ढुटो, मकैको च्याख्ला, क्याल्सियम कार्बोनेट, गहुँको चोकर मिसाएर पनि यसको खेती गर्न सकिन्छ। काठको धुलोमा धानको ढुटो, मकैको च्याख्ला, क्याल्सियम कार्बोनेट, गहुँको चोकरको मात्रा अनुसार कुनै एकको सामग्रीहरू सफा बाँडो अथवा प्लास्टिक सिटमा पानीसँग मुस्नु पर्दछ। यसरी मुस्दा पानीको मात्रा ठिक्क अर्थात् 63-65% हुनुपर्दछ। पानीको मात्रा ठिक छैन भने जाँच्न मुछेको पदार्थलाई मुठी फुकाउँदा हातमा नटासिने हुनुपर्दछ। यसको लागि मोइस्चर मिटरको मद्दत लिनुपर्दछ। 8x14 इन्चको प्लास्टिकको थैलोमा 10 इन्च उचाइसम्म बिस्तारै सामग्रीहरू हातले थिच्दै भर्नु पर्दछ। पदार्थ भरिसकेपछि माथिल्लो भागमा एउटा कुखुराको अन्डा अड्ने एउटा खुपिल्टो बनाई प्लास्टिकको मुखलाई सुतलीले बाँध्नु पर्दछ। यसरी तयार पारेको पाकेटलाई बफ्याउनु पर्छ। बफ्याउनको लागि कुनै ड्रम, डेक्ची वा कुनै भाँडोमा पानी उमाली करिब 3-4 घन्टासम्म लगातार प्लास्टिकको पोकालाई बफ्याउनु पर्छ। यसरी बफ्याएर निकाल 8-12 घन्टा पछि त्यसमा च्याउको बिउ रोप्नको लागि तयार हुने गर्छ। यसरी निर्मलीकरण गरेको पोकाहरू एउटा सफा कोठामा लगी प्रत्येक पोकामा 50 ग्रामका दरले च्याउको बिउ बोतलबाट निकाली लगाउनु पर्छ। बिउ निकाल्दा सफा सुइरोको प्रयोग गर्नुपर्छ।
2: कृषि वन तथा पर्यावरण मन्त्रालयको सूचना। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारबाट 2083 मङ्सिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहहरूमा 2083 माघ 1 गतेदेखि बाँकी सबै नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि देशभरि पशु वधशाला र मासु जाँच ऐन 2055 लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन भएको हुँदा ऐन कार्यान्वयनमा मासु व्यवसायी लगायत सम्पूर्ण सरकारवालाहरूको सहयोगको लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ। मासु मात्र होइन, स्वस्थ मासु खोजौं। कृषि वन तथा पर्यावरण मन्त्रालय।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: सूचीकरण त गर्नै पर्ने हो।
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरे दिदी पनि जान्छु भन्नुभएको छ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
6: के तपाईँले पनि पशु पन्छीहरूलाई पशु चिकित्सकको सल्लाह बिना जथाभावी रूपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्नुभएको त छैन?
7: यदि यसो गर्नुभएको छ भने तपाईँले ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढाउन झन् मद्दत गरिरहनु भएको छ। परिणामस्वरूप भविष्यमा एन्टिबायोटिक प्रयोगले पनि पशु पन्छीमा रोग निको नहुने, उपचार खर्च बढ्ने र पशुको मृत्यु समेत हुन सक्छ। त्यति मात्र होइन, एन्टिबायोटिकको अनुचित प्रयोगले प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू बढ्न गई खाद्य पदार्थबाट प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू मान्छेमा पनि संक्रमण हुन गई उपचारमा जटिलता आउने र मृत्यु पनि हुन सक्छ। एन्टिबायोटिक प्रयोग गरिएको पशुपन्छीको उत्पादनलाई पर्खने अवधि कायम नगरी उपभोग गर्नाले मानिसलाई समेत प्रतिजैविक प्रतिरोधको समस्या देखिन सक्छ, जसले गर्दा बिरामी पर्दा एन्टिबायोटिक औषधिले काम नगर्ने हुन्छ। त्यसैले पशुपालनमा रोग लाग्नै नदिन जैविक सुरक्षा अपनाई रोगको जोखिमको न्यूनीकरण गरौँ। यदि रोग लागि एन्टिबायोटिकको प्रयोग गर्नै पर्ने भएमा पशु चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गरौँ।
6: स्वस्थ पशु, स्वस्थ वातावरण, स्वस्थ मानिस।
0: श्रोताबिन्द, आजको प्रस्तुतिमा हामीले रातो च्याउ खेती गर्ने प्रविधि बारे जानकारी प्रस्तुत गर्यौं। तपाईहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह एवं सुझाव भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660195000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल ठेगाना info@aitc.gov.np लेखी पठाउन सक्नुहुनेछ। हवस् त, आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, उर्लेका उराली, घाम पानी, रात प्रभात अनि तिता मिठा बोगाईहरूसँगै उहाँहरूकै जीवन सङ्गालो समेटिएको कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने राधिका ओझासँगै दुर्गा अधिकारीको सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना कालजै सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू यहाँहरूले सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा हामी वरिष्ठ गायिका, गीतकार एवं साहित्यकार इन्दिरा ढकाललाई प्रस्तुत गर्नेछौँ।

गोपाल प्रसाद थपलियाको रचना, जगन्नाथ सापकोटाको सङ्गीत अनि इन्दिरा ढकालको स्वरमा रहेको मिठो गीत थियो यो। कहिलेकाहीँ जीवन आफै एउटा गीत भन्छ, जहाँ केही हरफहरू खुसीका हुन्छन्, केही पीडाका र केही सम्झनाका। समयको यात्रामा कतिपय स्वरहरू रेडियोका तरङ्गसँगै घर घरमा गुन्जिन्छन् अनि केही समयका व्यस्त मोडहरूमा अलिक पर पुगेर फेरि नयाँ ऊर्जा लिएर फर्कन्छन्। विक्रम सम्बत 2048 सालमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गर्दै साङ्गीतिक यात्रामा पाहिला चाल्नुभएकी गायिका इन्दिरा ढकाल पनि यस्तै एक प्रेरणादायी यात्राकी पात्र हुनुहुन्छ। जीवनका अनेक जिम्मेवारी, जागिरको व्यस्तता, पारिवारिक उत्तरदायित्व, प्रिय जीवनसाथीको वियोग र छोराछोरीको टाढाको बसाई, यी सबै अनुभवलाई आत्मसात गर्दै उहाँले समयसँगै आफ्ना भावनाहरूलाई शब्द र स्वरमा उतारिरहनु भएको छ। आज फुर्सदका क्षणहरूमा उहाँ फेरि साहित्य र सङ्गीतको संसारमा रमाइरहनु भएको छ। कविता लेख्दै, लघु कथा सृजना गर्दै, गीत कोर्दै र आफ्नै स्वरमा तिनलाई जीवन दिँदै जीवनका आरोह अवरोहलाई सिर्जनाको शक्तिमा रूपान्तरण गर्ने उहाँको यात्रा वास्तवमै प्रेरणादायी छ। यिनै अनुभव, सङ्घर्ष, सम्झना र सृजनाका रङ्गहरूलाई समेट्दै आजको सङ्गीत साधना कार्यक्रममा हामी गायिका इन्दिरा ढकालसँग भएका कुराकानी अबको क्रममा प्रस्तुत गर्न लागेका छौँ। तर त्योभन्दा अगाडि फेरि पनि आँसुको रङ्ग, गोपाल प्रसाद थपलियाको रचना, जगन्नाथ सापकोटाको सङ्गीत अनि इन्दिरा ढकालको स्वरमा रहेको यो गीतको दोस्रो अन्तरा यहाँहरू समक्ष राख्छु। त्यसपछि कुराकानीलाई अगाडि बढाउनेछु।

0: तपाईँलाई धेरै धेरै स्वागत छ हाम्रो रेडियो नेपालको सङ्गीत साधना कार्यक्रममा।
1: धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: ठिक छ नि।
0: दिनहरू चाहिँ कसरी बितिरहेछन् त यतिखेर यहाँका?
1: अब म त गृहिणी भएँ होइन,
0: हजुर,
1: घर पनि हेर्नु पर्यो, अनि फेरि एयरबिएनबी छ घरमा, अनि त्यसपछि गीत गाउँछु, लघुकथाहरू लेख्छु, कविता लेख्छु मुड चलेको बेलामा, अनि कार्यक्रमहरूमा जान्छु, मजाले बितिरहेको छ दिन त।
0: हजुर, अनि सङ्गीतको साधना पनि गर्नुहुन्छ होला?
1: सङ्गीतको साधना नगरी त हुँदै हुँदैन, सङ्गीत त गर्छु, हार्मोनियममा प्र्याक्टिस गर्छु।
0: तर यहाँ पहिला त सरकारी सेवामै हुनुहुन्थ्यो नि, होइन? लगभग कति, 30 वर्ष?
1: 30 वर्ष खाएँ जागिर मैले 46 सालमा सुरु गरेको।
0: हजुर,
1: महिला विकास विभागमा 46 सालमा सुरु गरेर 69 सालमा छोडेँ जागिर। त्यसपछिको दिन चाहिँ अलि मेरो दुःखद छ होइन, मैले जागिर पनि त्यही कारणले छोडेँ। 69 सालमा मेरो श्रीमान बितेको, अनि त्यसपछि अब म जागिरमा चाहिँ अब कहिले जिल्ला पनि जानुपर्ने त्यस्तो हुन्थ्यो, त्यही भएर जागिर खान मिलेन मेरो, र अनि मैले छोडिदिएँ घर हेर्नुपर्छ भनेर, अनि छोडिदिएको थियो त्यसपछि।
0: हजुर, उहाँ के अचानक त्यस्तो खालको परिबन्ध आयो?
1: परिबन्ध आयो, हजुर हजुर।
0: भनेपछि अहिले यहाँ एकल हुनुहुन्छ, अनि एकल जीवन नै 69 सालदेखि चाहिँ एकल जीवन नै बिताइराख्नु भएको छ। यहाँका अरू परिवारका कुराहरू त हामी कार्यक्रमको तलतिर गर्दै जाउँला। अब हामी एउटा साङ्गीतिक मुडमा, साङ्गीतिक माहौलमा छौँ, ती दिनहरूलाई अहिले हामी सम्झन चाहन्छौँ होइन। 2048 सालमा रेडियो नेपालमा यहाँले स्वर परीक्षा पास गर्नुभयो
1: होइन।
0: 2048 सालमा स्वर परीक्षा पास गरेर आफ्नो गायन यात्रालाई औपचारिकता दिनुभएकी इन्दिरा ढकाल फेरि आज करिब 3 दशकपछि रेडियो नेपालको स्टुडियोमा सहभागी हुनुहुन्छ, हामी कुराकानी गरिरहेका छौँ होइन। कस्तो लागिरहेछ अहिले यहाँलाई?
1: कस्तो रमाइलो लागिरहेछ, म त यो स्टुडियोमा यहाँ कार्यक्रम पनि, अफिसको कार्यक्रम पनि चलाउँथेँ हाम्रो गाउँ, हाम्रो सहर, अनि थोरै समय चलाएँ, 2-2.5 वर्ष त्यस्तै, अनि त्यसपछि अब रेडियोमा उतापट्टि ठुलो उसमा गीतहरू रेकर्ड हुन्थ्यो होइन, त्यो अनुभव
0: म्युजिक स्टुडियोमा,
1: अनि कस्तो रमाइलो लाग्यो कि, खुसी लाग्यो, एकदम खुसी लागेछ मलाई।
0: यहाँले गीत गाउन थाल्दा त्यतिखेर लाइभ नै हुन्थ्यो कि रेकर्ड?
1: लाइभ हुन्थ्यो, अनि डर लाग्थ्यो कि, कन्फिडेन्ट नभएर कस्तो थर थर कामेर गाउँथेँ कि म त,
0: डराउने चाहिँ
1: हजुर हजुर, बढ्ता कन्सियस भएको अब त्यो हेबिट हुन्छ मान्छेको होइन,
0: हजुर,
1: मेरो चाहिँ त्यस्तो डराउने हेबिट चाहिँ थियो कि।
0: हजुर हजुर, त्यतिखेरको माहौल एकचोटि सम्झिन न, त्यतिखेर यहाँले रेडियो नेपालमा गीत गाउँदै गर्दा को को हुनुहुन्थ्यो, तर परिवेश कस्तो थियो?
1: हो नि, त्यतिखेरको माहौल त एकदमै उच्च स्तरको थियो, शिवशङ्कर श्रेष्ठ नातिगाजी त्यस्तो वरिष्ठ, कोइलदेवी दिदी त्यस्तो वरिष्ठ, झन् एक महिला कस्तो स्ट्रङ कि, मीरा राणा हुनुहुन्थ्यो यतापट्टि कोठामा, यतापट्टि कोठामा ज्ञान भाकर पौडेल हुनुहुन्थ्यो, लहरै कि त्यहाँ त्यस्तो सिनियरहरू कोठाभित्र पस्दाखेरि ढक्क लाग्थ्यो कि, अनि मुखुर्क कोइलदेवी दिदीको कोठामा जान्थेँ, अनि त्यसपछि अनि रमाइलो कुरा के भएको थियो भने ज्ञान भाकर पौडेल चाहिँ मेरो गीत सुन्नुहुँदो रहेछ कि, मैले रियाज गरेको थिएँ त्यहाँ बसेर, रियाज गर्दा उहाँलाई चाहिँ स्वर मन पर्थ्यो अरे कि ज्ञान भाकर
0: कोइली दिदीको,
1: हजुर हजुर, रियाज
0: गर्दाखेरि
1: हो हो, उहाँले सुनेर चाहिँ मेरो स्वर चाहिँ मन पर्थ्यो, अनि उहाँले त्यो, अब म त अलिक केटाकेटी बुद्धि कि, उहाँले एउटा पत्रकारलाई चाहिँ इन्टरभ्यू पनि गराइदिनु भएको थियो कि उत्तिखेर, अनि तर त्यो इन्टरभ्यू मसँग छैन कि, यहाँ भएदेखि दिनुहुन्थ्यो मलाई, कुन पत्रिका कुन पत्रकार के पनि छैन, केराकेटी बुद्धि के पनि त्यस्तो राख्नुपर्छ भन्ने चाहिँ भएन कि।
0: कोइली देवीसँगको सम्झना त यहाँको अलिक धेरै नै छ होला।
1: कोइली देवी दिदी त मलाई देउता जस्तो लाग्छ, रियली रुन मन लाग्छ, उहाँ त सङ्गीतको त कस्तो कि,
0: हजुर,
1: सङ्गीत प्रेमी।
0: कोइली देवीलाई सम्झेर यहाँ भावुक पनि हुनुभयो है, त्यति सङ्गीत प्रेमी। मैले सुनेअनुसार कोइली देवी अनि उहाँको श्रीमान सँगै यहाँ
1: खाजा पनि खाँदिने, अझ फेरि के खाजा पनि खुवाउनुहुन्थ्यो उहाँको, कतिचोटि मैले त खाजा पनि खाएर गएको छु, जेरी के लिएर आएर बाँड्ने त्यस्तो पनि खाएर गएको छु।
0: उहाँको सङ्गीतमा यहाँले गीत पनि गाउनुभयो नि?
1: गाएँ, त्यही एउटा आधुनिक गीत अनि भजन गाएँ, भजनहरू गाएको छु,
0: एउटा सानो हार्मोनियम, अनि आएपछि बसाएर रियाज गराउने,
1: बस्नुहोस् भन्ने, कस्तो मोटिभेसन गर्ने कि,
0: गर्न सक्नुहुन्छ
1: तपाईँ कस्तो राम्रो गाउनुहुन्छ, लो प्र्याक्टिस गर्नुहोस् प्र्याक्टिस भन्ने, अनि त्यसपछि
0: प्रेरणा दिने है सबैलाई,
1: त्यो त ठुलो मान्छे भएर ठुलो मान्छे जस्तो नपल्टिने कि,
0: साह्रै सहज रे। अहिले जति पनि सङ्गीत साधनामा यो कार्यक्रममा रेडियो नेपालसँग जोडिएका जो कलाकारहरूसँग मैले कुराकानी गरेको छु, उहाँहरूले कोइली देवीको बारेमा सधैँ त्यही कुरा गर्नुभयो क्या, केही न केही चिजहरू उहाँको पोल्टोमा सधैँ हुन्थ्यो नै, एउटा न एउटा चिज केही न केही यो खाऊ यो गर भन्नु नै हुन्थ्यो, यो प्रेरणाका कुरा सधैँ हुन्थे नै भनेर सुनेको छु कि. भनेपछि यहाँ त झन् नजिकमा कहिले दिदीको भनौँ न नजिकमा बसेर रियाज गर्नुभयो, गीतै गाउने अवसर पाउनु भयो होइन,
1: यत्रो ठुलो स्रष्टाको सङ्गीतमै गाउने त्यस्तो सौभाग्य चाहिँ प्राप्त भयो. फेरि एउटा होइन अलिक तिन चारै गाएँ होइन,
0: तिन चारवटै गीत गाउँ.
1: हजुर हजुर, भजन र गीत, आधुनिक गीत त एउटा मात्रै हो मैले गाएको उहाँको.
0: हजुर
1: भजन गाएँ.
0: हजुर, कोइली देवीले विशेष गरी भजनलाई एकदमै जोड पनि गर्नु,
1: आफै लेख्ने नि कस्तो यस्तो ट्यालेन्ट कि मान्छे,
0: आफै लेख्ने आफै गाउने
1: आफै लेख्ने आफै सङ्गीत भर्ने एउटा महिला, ऊ जमानाको महिला कस्तो तगडा कि,
0: तर पनि भित्र शालीनता,
1: शालीन त अति नै शालीन, डर लाग्दो चाहिँ बनाउनु भएन कि उहाँले.
0: साहित्यका अरू पाटामा आफ्नो कलम पनि चलाउनु भएको छ, गीत एउटा पाटो भयो भने साहित्यको अर्को पाटो यहाँले कविता गजल मुक्तकहरू पनि लेख्नुहुन्छ.
1: हजुर,
0: साहित्यका यी विविध पाटाहरू मध्ये चाहिँ सबैभन्दा पहिला यहाँ प्रवेश गरेको पाटो चाहिँ कुन, गीत सङ्गीत हो कि
1: कविता? त्यसको चाहिँ अभिलेख चाहिँ केही भएन, मैले राष्ट्र ब्याङ्कले प्रकाशित गर्ने पत्रिकामा चाहिँ म युवा हुँ भनेर, ऊ जमानामा युवा भएको बेलामा युवा कविता लेखेर त्यहाँ छापेर सुरु गरे हो कि
0: आफ्नो साहित्यिक यात्रा.
1: हजुर साहित्यिक यात्रा.
0: त्यसपछि कविताको त एउटा किताब पनि निकाल्नु भयो क्यारे होइन,
1: लघु कथाको चाहिँ निकाल्ने किताब, कविताको चाहिँ निकाल्ने अब कलेक्सन हुँदैछ, अब पालमा हुँदैछ.
0: लघु कथा,
1: लघु कथा चाहिँ निकाल्ने, अर्को पनि निकाल्दैछु लघु कथाको चाहिँ.
0: कविताबाट यहाँको साहित्यिक यात्रा त सुरु भयो होइन, त्यसपछि यो सङ्गीतको यात्रा चाहिँ यहाँको कसरी प्रारम्भ भयो?
1: सङ्गीतको यात्रा त पुरानो, म स्कुलमा पनि गाउँथेँ कि.
0: हजुर,
1: स्कुलको प्रोग्राममा अब वार्षिक उत्सवहरू के कार्यक्रमहरूमा त्यतिखेर गाउँथेँ म स्कुलमा.
0: यहाँ जन्मनु भएको काठमाडौँमा?
1: काठमाडौँ, मेरो जन्मस्थल चाहिँ चण्डोलमा, मेरो बाजेको घर भएको ठाउँ चण्डोल हो.
0: यहाँ त विभिन्न मठ मन्दिरहरू भजन कीर्तनहरू भइरहने काठमाडौँमा त होइन, धेरै सांस्कृतिक सम्पदाहरू भएको थल हो, यिनै कारणले हो कि अथवा पारिवारिक विरासत नै यस्तै थियो कि?
1: बाई बर्थै हो मेरो है, मैले स्कुलमा चाहिँ गाउँदाखेरि मेरो बाजेसँग पनि कनेक्सन थिएन कि सङ्गीतको विषयलाई लिएर.
0: हजुर,
1: जुम साम्बदेव शर्मा, पछि उहाँले चाहिँ मलाई गाइड गर्नुभयो, म पिकेमा पढेँ पनि होइन, भोकलै लिएर पढेको हो, ग्रेजुएटै भोकलमै गरे हो पिकेबाट. रोयल कलाकार हो साम्बदेव शर्मा त.
0: हजुर,
1: हार्मोनियम वादन गर्ने उस दरबारमा, नारायणको मन्दिर छ नि दरबारको नाराइटीमा, त्यहाँ चाहिँ उहाँहरूको एकदम रेगुलर कार्यक्रम हुन्थ्यो पहिले.
0: त्यति मात्र होइन, ध्रुपद गायनको लागि
1: हो नि यहाँ रेडियोमा एकदमै,
0: साम्बदेव शर्माको जस्तो आवाज ध्रुपदको लागि होइन, र उहाँ चाहिँ नेपालमा सबभन्दा राम्रो नै भनिन्छ साम्बदेव.
1: होइन उहाँ त अब रोयल कलाकार, महेन्द्र सरकार पालको रोयल कलाकार भनेपछि कुरै सिद्धियो कि, जो पाए उहिले त्यहाँ खुट्टा टेक्न पाउँदैन थियो दरबारमा, त्यस्तो सेलेक्टेड पर्सन बाहेक होइन. अब हाम्रो सौभाग्य के परिवारमा त्यस्तो हुनु होइन, तर उहाँसँग चाहिँ मैले सितार सिक्थेँ, सितारमा जुनियर डिप्लोमा पनि गरेँ मैले त्यतिखेर, अनि त्यसपछि सितार चाहिँ अगाडि लैजान सकिनँ, अब मैले ब्यालेन्स मिलाउनु चाहिँ सकिनँ कि. अनि उहाँको छोरा जगन्नाथ सापकोटाले सङ्गीत भरिदिनुहुन्थ्यो मेरो गीतमा, र अनि मैले त्यसरी गाउनलाई सजिलो भयो कि मलाई.
0: हजुर, भनेपछि त यहाँले सिक्न पनि साम्बदेव शर्मासँगै सिकेको, सङ्गीतको ज्ञान पनि लिनुभएको?
1: लिएको लिएको त्यही सिक्थेँ कि, उहाँसँग प्र्याक्टिस गर्थेँ.
0: कस्तो सहज सरल प्रकार,
1: उहाँ त मान्छे कस्तो भगवान् जस्तो कि, त्यस्तै त्यस्तै भएर त मैले अलिकति सपोर्ट पाएँ नि, भगवान् जस्तो मान्छे कि, कहिले केही भनी नबिजाउने, त्यस्तो राम्रो कि मान्छे, नानी नानी भने हुरुक्क हुने ल, त्यस्तो दुईजना बुढाबुढी नै त्यस्तै उहाँको चाहिँ परिवार,
0: ए
1: त्यस्तो राम्रो कि, हजुरआमा पनि त्यस्तै होइसिन्थ्यो एकदमै.
0: अब 2048 सालमा यहाँले स्वर परीक्षा पास गर्नुभयो रेडियो नेपालमा, त्योभन्दा अगाडि स्कुलमा गाएको गीतभन्दा अरू कुनै रेकर्डेड यस्ता गीतहरू त गाउनु भएको थिएन नि?
1: रेकर्डेड त थिएन, रेकाईमा जान्थेँ होइन.
0: हजुर,
1: काकालाई नै लिएर जान्थेँ, जगन्नाथ सापकोटा हामी सबैजना घर गाउँथ्यौँ त्यहाँ रेकाईमा.
0: अनि औपचारिक रूपमा रेकर्ड भएको पहिलो गीत चाहिँ यहाँको
1: त्यो तिम्रा सारा इच्छाहरू मैले त्यसै बिर्सिदिएँ थिएँ, त्यही नै हो भोइस टेस्ट पास गरेपछि.
0: हजुर, भनेपछि रेडियो नेपालमा रेकर्ड गरेको होइन, बाहिरै
1: बाहिर रेकर्ड गरे. हजुर
0: हजुर, तिम्रा

0: चाहिँ यस्तो भयो, उहाँले मन पराएर पछि पछि लागेर अनि एक वर्ष अगाडिदेखि माग्नु आएर त्यसरी पछि अनि एक वर्ष पछाडि अनि पछि चाहिँ अब बिहा भयो मेरो। अब भाग्य रहेछ कि त्यहीँ बिहा हुनु चाहिँ उहाँ चाहिँ उहाँको श्रीमती हुनु चाहिँ लेखिएको रहेछ मैले। अनि त्यसपछि बिहा भएपछि अनि मैले त्यो ठ्याक्कै त्यही भावलाई लिएर त्यही भाव व्यक्त गरेर यो गीत चाहिँ मेरो श्रीमानको लागि भनेर लेखेको।
1: तपाईँले
0: आफै लेखेको? हजुर।
1: अनि यसको सङ्गीत चाहिँ
0: सङ्गीत जगन्नाथ
1: जगन्नाथ कोटाले गर्नुभएको। हजुर।

0: 2048 सालमा स्वर परीक्षा पास गरेर जति गीतहरू गाउनलाई सक्रियता रूपमा अगाडि हुनुहुन्थ्यो, कोइली देवी जस्ता मान्छेहरूसँग यहाँको सङ्गत थियो होइन, यो बिचको समयमा त्यति धेरै आउन सक्नु भएन जस्तो छ।
1: हो नि, छुट्यो, यस्तो भयो, कोइली देवी दिदीको मेरो त्यो गीत त्यति रेकर्ड भए पश्चात उहाँको यहाँको कार्य समय चाहिँ समाप्त भयो। त्योभन्दा पछाडि भइदिएको भएदेखि चाहिँ मलाई सजिलो हुन्थ्यो, अनि पछि भूपेन राईमाझीको सङ्गीतमा गाएँ गीत मैले।
0: त्यसपछि उहाँसँग चाहिँ फेरि सहकार्य गर्ने मौका मिलेन।
1: हजुर, उहाँ पनि अब बुढी, एकदम बुढी नै होइन, अब म पनि बिहा भयो, व्यस्त भएँ कि घरमा, अब बच्चा प्रेग्नेन्ट, बच्चा फेरि एउटा बच्चा होइन दुईवटा बच्चा, अनि बाहुनको बुहारी, अलिकति म पनि हराएँ जस्तो भयो त्यो बिचमा चाहिँ। ए 58 वर्षमा मैले एउटा गीत रेकर्ड गरिहेर्छु अब कस्तो हुँदो रहेछ भनेर लेखेँ, फेरि आमा बितेको,
0: हजुर
1: आमा बितेपछि मैले त्यो गीत लेखेको बुढा।

0: बाबु फेरि यो बिचको समयमा यहाँले पारिवारिक कुराले भनौँ, आफ्ना व्यक्तिगत कुराहरूले भनौँ, गीत सङ्गीतमा उति धेरै पाइलाहरू अगाडि बढाउन नसके पनि अहिले आएर चाहिँ फेरि म अब गर्छु भन्ने लागिरहेछ होइन।
1: अनि भेराइटी अब अहिले चाहिँ त्यही भएर अब अलिकति एउटा दुइटा पनि यसो गर्नु पर्यो भनेर गीतको चाहिँ भेराइटी छ होइन।
0: हजुर,
1: जस्तो अब यो बुढाबुढीको गीत भयो, अनि बिछोडको गीत छ मेरो श्रीमान बितेपछि मैले लेखेको त्यो। हेरन बादल बिच तिमी दुवा भई मडारियो, यो मेरो श्रीमान बितेको बेलामा लेखेँ होइन। त्यसपछि अब अहिले अहिलेका छोराछोरीको अब हुन्छ नि त, कुनै कुरा पनि चित्त नबुझाएको बेलामा छोराछोरी यस्तो छन् भनेर, अनि अब त्यो विदुर अधिकारी भन्ने चितवनको मान्छेले लेख्नु भएको गीत कि त्यो चाहिँ अहिलेको यो यही परिस्थितिलाई सुहाउने गीत चाहिँ। फटाह जन्मी छोरो वंश धोस्तै बनाउँछ, सुकेको रुख एउटैले बन सारा जलाउँछ भनेर यो भेराइटी छ गीतको चाहिँ होइन। एकै खालको गीत त्यस्तो वियोगान्त मात्रै पनि छैन गीतहरू, त्यसरी कोसिस गरेर गर्दैछु।
0: यहाँलाई गाउन मन लाग्ने गीत चाहिँ कस्ता खालका गीतहरू बढी गाउन मन लाग्छ?
1: अब यस्तो थियो म्याडम, अब कोही बेला प्रेमको गीत गाउन मन लाग्थ्यो, प्रेमकै गीत लेखेँ, प्रेमकै गीत गाएँ होइन। अहिले अब बिछोडको बेला छ, बिछोडकै गीत लेखेँ।
0: प्राय आफूले गाएका गीत सबै नै आफैले लेख्नु भएको छ होला?
1: छैन, एउटा गोपाल थपलियाले त्यो लेख्नुभएको गीत गाएको छु अहिले पछिल्लो समयमा। आँसुको रङ्ग सबको एकै, तर बुझ्न अति कठिन रहेछ। यो पनि वियोगान्त नै गीत छ, उहाँले अब आफूलाई परेको पीडा लेख्नु भएको थियो, त्यो गीत मैले गाएँ। अब अहिले चाहिँ मलाई वियोगान्त गाउन मन लाग्छ होइन।
0: हजुर,
1: अनि राष्ट्रिय गीत गाउन मन लाग्छ, बाल गीत गाउन मन लाग्छ, अझै गर्न बाँकी छ।
0: काठमाडौँमै जन्मिनु भयो, हुर्किनु भयो, यहाँको वातावरण अलिकति गाउँको अलिक परको भन्दाखेरि अलिकति सहज नै थियो होला। त्यही पनि महिलाहरूलाई त्यतिखेर सङ्गीततिर आउँदा घर परिवार समाजले भन्ने कुराहरू हेर्ने दृष्टिकोणहरू चाहिँ कस्ता थिए त्यतिखेर?
1: म त भाग्यवानी म्याडम है यो कुरामा।
0: हजुर,
1: यो मेरै कमजोरीले भयो, मेरो ससुराले त जागिर छोडिदेऊ गीत गाऊ भन्छन्थ्यो। मेरो ससुरा साहित्यकार हो वासुदेव ढकाल, उहाँले 8 किताब लेखिसकेको छ होइन। अनि उहाँ चाहिँ सहसचिव भइसिन्थ्यो सामान्य प्रशासन मन्त्रालयमा। अनि उहाँले चाहिँ ल इन्दिरा अब त्यो जागिर सागिर त्यो खाएर केही हुनेवाला छैन, जागिर छोड बरु गीत गाऊ तिमी भने त्यस्तो भन्छन्थ्यो। अहिले त उहाँहरू अब यस धरतीमा होइसिन्न होइन, सबैजना विदा भएर गइसके माथि। जागिरपट्टि अलिकति मोहित भइयो जस्तो छ कि, जागिर बचाउनु पर्छ, घर र जागिर भएपछि के चाहियो म्याडम, हजुरलाई पनि अनुभव गर्ने कुरा हो।
0: बिल्कुलै, घर परिवार गर्नु पर्छ, बच्चा बच्चीलाई उनीहरू हरेक कुराको
1: त्यो मनले मान्दै मान्दैन नि। थपक्क गएपछि त बेलुका अफिसबाट आएपछि त डाइनिङ टेबलमा थप पुसपास पारेर पढ्न त्यहीँ बसाल्ने हो, अनि आफू चाहिँ भान्सामा अब के गर्नुपर्छ गर्ने हो त्यसै। अनि के टाइम हुन्छ, अनि त्यसपछि थकाइ लागेको हुन्छ खाएपछि त, अनि त्यसपछि 9 त यसै बजिहाल्छ, भुकलुक सुत्यो सिद्धो, त्यो त्यही भएर लाइफ स्टाइल चाहिँ अलिकति भएन कि जस्तो लाग्यो मेरो, कि
0: घर परिवार अनि जागिर बच्चा बच्ची सम्हालेर यति गर्नु पनि ठुलो कुरा हो नि होइन। यसलाई केही गर्न सकिन भन्दा पनि यति गर्न नगर्नुभएका कति दिदीबहिनीहरू पनि हुनुहुन्छ नि होइन, बाहिर निस्किन नपाउनुभएका, बाहिर काम गर्न नपाउनुभएकाहरू पनि कति हुनुहुन्छ, उहाँहरूलाई गर्न पाए हुन्थ्यो भन्ने लागिरहेछ। यो त यहाँको सौभाग्य हो नि।
1: हजुर हो,
0: होइन
1: हजुर,
0: घर परिवारले पनि साथ
1: दिने दिएको श्रीमानले रेकर्डिङ गर्नु जाँदाखेरि पुर्याउनु गइसिन्थ्यो होइन, कुरेर लिएर आइसिन्थ्यो, अनि कोही अब सङ्गीतकारहरूलाई कहाँ जाँदाखेरि बोकेर लगिन्थ्यो होइन, त्यस्तो त गरेको, सहयोग त गरेको, तर म त्यो यसमा चाहिँ मेरै कमजोरी भयो जस्तो लाग्छ कि।
0: हजुर,
1: त्यो मैले चुज गर्न चाहिँ ऊ भएन कि, जुन पेसा छान्नु पर्ने थियो त्यो चाहिँ छानिन जस्तो लाग्छ।
0: हजुर, अहिले आएर फर्केर हेर्दा चाहिँ के लाग्छ यहाँलाई, मैले साहित्य र सङ्गीतमै मात्रै लागेको भए हुने रहेछ कि जस्तो लाग्छ कि, के लाग्छ अहिले यहाँलाई फर्केर हेर्दा चाहिँ?
1: रुचि भएको विषयको हेर्दाखेरि त लागेको भए हुन्थ्यो भनेर, त्यही भएर त अहिले अझै लेख्दैछु लेख्दैछु, अब किताबहरू निकाल्ने ओर्ने, गीत लेख्ने, गीत निकाल्ने बुढेसकालमा गइरहेको त्यही रहर मेट नै हो कि। एकजना साहित्यकारले भन्नुभएको थियो कि मोमिला जोशी भन्ने, कविता लेख्दाखेरि मान्छेलाई चाहिँ देवत्व प्राप्त हुन्छ अरे कि, जब भगवान्ले आशीर्वाद दिनुहुन्छ तब मात्रै लेख्न सकिन्छ भन्ने सेन्समा उहाँले चाहिँ कस्तो मजाले भन्नुभएको थियो कि, त्यस्तो छोयो कि त्यसले उहाँले भनेको कुराले, ठ्याक्क त्यही नै हो कि। यो साहित्य सङ्गीत यो विधा भनेको चाहिँ
0: गीत गाउनु एउटा राम्रो प्रतिभा हुनु, स्वर मिठो भएर जन्मिनु पनि त सरस्वतीको कृपा हो नि त।
1: मैले चाहिँ त्यो चाहिँ चिन्न सकिनँ जस्तो लाग्छ कि आफूलाई, त्यो म डढाउने भएर त्यही भएर हो कि, नत्र त मेरो स्वर मिठो छ भनेपछि त म पनि बलियो हुन्थेँ होला कि। अब हजुरले यो भनेपछि चाहिँ म अब स्टुडियोमा उभिँदाखेरि मेरो गीत मिठो छ भनेर उभिन्छु। अनि अस्ति अब यो जुन यो आँसुको रङ रेकर्ड गर्दाखेरि त्यो स्टुडियोको टेक्निसियन कि भाइले अनि तपाईँको यो उमेरमा पनि कस्तो मिठो स्वर छ भनेर प्रोत्साहन गर्दै हुनुहुन्थ्यो कि,
0: अलिकति फरक युनिक पनि छ
1: हजुर, त्यस त्यो चाहिँ प्रोत्साहन गर्दै हुने अनि टेक्निसियनले त्यस्तो भनेपछि चाहिँ खुसी लाग्यो कि मलाई नि।
0: हजुर हजुर होइन, घरमा माइतीमा पनि सामदेव शर्मा जो शास्त्रीय सङ्गीतका विख्यात कलाकार हुनुहुन्छ होइन, उहाँको माहौल उहाँसँग हुर्किने मौका पाउनुभयो होइन, उहाँको सङ्गीत उहाँले गरेको त्यो सङ्गीत साधना देख्ने मौका पाउनुभयो होइन, र घर परिवार पनि एउटा साहित्यिक परिवार, त्यहाँ पनि यहाँले अवसर नपाउनु भएको त होइन, तर यहाँले त्यसलाई ब्यालेन्स गर्न चाहिँ
1: अहिले त मैले छानेको चाहिँ गल्ती भयो, त्यही त छानेको चाहिँ गल्ती भयो कि गीतमै लागिराख्या भए चाहिँ।
0: अहिलेसम्म जति गीत गाउनुभयो तीमध्ये यहाँलाई आफैलाई चाहिँ ओहो मैले यो गीत चाहिँ मिठो गाएछु भनेर आफैलाई मन परेको गीत चाहिँ त्यस्तो छ कि छैन?
1: छ, किन नहुनु, त्यस्तो त भइहाल्छ। त्यो हेर न बादल चाहिँ मनपर्छ, असाध्यै
0: मनपर्छ त्यो चाहिँ, त्यो एउटा कथा स्टोरी बोकेको भयो,
1: त्यही त मेरो जीवनको स्टोरी जति लेखा छ स्टोरी नै छ कि, आमा बितेको बेलामा लेखेको गीत आमाकै स्टोरीसँग, आमा बाबाको स्टोरीसँग मिल्यो, अनि यता अब मेरो बिहा हुँदाखेरि प्रेमको उसँग मिल्यो होइन,
0: हजुर,
1: अनि पछि बिछोड हुँदाखेरि हेर न बादल त्यही त्यही गीत भयो।

0: त गायिका नभइकन गीतकार पनि हुनुहुन्छ होइन। एउटा गीतकारले गीत बनाउँदाखेरि चाहिँ आफ्नो भित्रको मनको कुराहरू लेख्ने हो कि कल्पनाहरू पनि त्यहाँ केन्द्रित हुन्छन्?
1: कल्पना त साहित्य भनेको कल्पनै हो, तर चाहिँ कस्तो हुन्छ भने वास्तविकतासँग जोडेर लेखेकोमा चाहिँ त्यो 100% हुन्छ कि
0: आफ्नै जस्तो फिल,
1: त्यो त्यो चाहिँ ठ्याक्कै आइहाल्छ कि। जस्तो यो हेर न बादलमै हेरौँ न गीत त मेरो श्रीमान बितेपछिको मैले अब त्यो ठ्याक्कै मेरो भिडियो बनाउँदाखेरि त्यही छ होइन। बादल चाहिँ चिताबाट यसरी खुरुक गरे, हेर न बादल बिच तिमी धुवाँ भई मडारी हो, कस्तो त्यो ठ्याक्कै त्यही छ नि, के पनि फरक छैन कि, जे छ यथार्थमा त्यही हो।
0: यस्तै वियोगका कुराहरू सँगसँगै अब हामीले अरू ऊर्जावान कुराहरू पनि गर्दै जानुपर्छ। जुन कुरा भए भए, जुन पलहरू बिते बिते, अबका पलहरू त भनौँ न भगवान्ले दिनुभएको यो नश्वर शरीर।
1: मैले हिजो एउटा कविता लेखेको थिएँ कि त्यही भन्छु कि बिछोड त भयो
0: हजुर,
1: रुन्छु नि जस्तो कोहीले दिदीलाई सम्झेर रोएँ, मेरो श्रीमानलाई सम्झेर रुन्छु, यो चाहिँ प्रेम हो कि। प्रेम गरेपछि चाहिँ मान्छेले अब यस्तो यस्तो कुराहरू चाहिँ दर्शाउँछ, यो दर्शाउने भनेको पीडा पनि जाने हो कि। जब जब मान्छे रुन्छ सम्झेर उसको पीडा त यहाँ भित्रको त गयो कि। फेरि
0: साह्रै धेरै मनमा पीडा भएको छ भने पनि परबरी आँसु झर्यो भनेदेखि त्यो दिल हल्का हुन्छ,
1: त्यो राम्रो हो। त आँसुको त्यही त कविता लेख्दा पनि त्यस्तै हो कि, आँसु बहन्छ कसैको प्रेममा कि, प्रेममा आँसु बहन्छ र त्यही भएको आँसुले चाहिँ उसलाई पनि पखाल्छ कि।
0: बहु पाटोमा यहाँले आफ्ना साहित्यिक कुरा पनि अनि एउटा गीत सङ्गीतको कुरामा पनि यहाँले आफ्नो समयहरू खर्चिनु भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा पनि आबद्ध हुनुहुन्छ
1: छु, साहित्यिक संस्था भएर चाहिँ मैले चाहिँ अब आफूलाई यसो इङ्गेज गर्नु पनि खोजेको हो होइन। नेपाली तर विदेशमा भएको साहित्यकार सँग सबैसँग सम्पर्क हुन्छ हाम्रो, किनभने यसको केन्द्रीय कार्यालय चाहिँ अमेरिकामा छ
0: हजुर,
1: अनि हामी यो चाहिँ नेपाल च्याप्टरको कार्य समितिको सदस्य अहिले म होइन, केन्द्रीय कार्य समितिको सदस्य अहिले
0: हुनुहुन्छ
1: छु हजुर।
0: यहाँ पनि कहिले काहीँ बाहिरतिर त गइरहनुहुन्छ नि होइन?
1: गइन्छ, जो जिल्लामा पनि गइन्छ यही कार्यक्रमकै सिलसिलामा। विदेश अहिले भर्खर एउटा अमेरिका टोली गइरहेछ, कोही आइ फर्केर आउनु भएको छ, कोही उहीँ हुनुहुन्छ
0: हजुर, उहाँ
1: कार्यक्रम भएर जानु भएको थियो। यो चाहिँ यस्तो छ कि अब सबै खर्च हामीले आफैले गरेर गर्नुपर्छ, त्यही भएर त्यति अलिकति सहज चाहिँ छैन पैसा नहुनेलाई चाहिँ। म पनि पर्वत गएँ, पोखरा गएँ, अब कता कता कार्यक्रम भएको ठाउँमा, अस्ति खोटाङ गएँ।
0: समय पनि बितिरहेको छ, आफ्नो सृजनाहरू पनि पोखिरहेका छन्
1: हजुर, होइन त्यहाँ जाइन्छ, कविता भनिन्छ, गीत गाइन्छ होइन। त्यहाँ रमाइलो कुरा के भयो भने खोटाङमा गएँ होइन, अनि 4 दिनको थियो हाम्रो कार्यक्रम, त्यो नगरपालिकाले गरेको थियो कि, अनि त्यसपछि अनि त्यो उसको नगरपालिकाको हलमा अब सबैले आफ्नो प्रतिभा पोख्ने बेलामा चाहिँ मैले चाहिँ गीत गाएँ, अनि गीत गाएपछि त्यहाँको मान्छेहरूले भन्नुभयो तपाईँले गीत गाउँदा अचम्म भयो कि,
0: अचम्म लाग्यो उहाँहरूलाई,
1: सेतो कपाल फुले बुढी छ लुङलुङ परेको होइन,
0: त्यो स्वर सुनेर ओहो गायिका हुनुहुन्थ्यो कि क्या हो भन्ने पनि भयो होला नि मान्छे।
1: गायिका त मैले मेरो गीत भनेर अब परिचय त गायिका नै भएर परिचय भएर गाएँ गाउनु चाहिँ
0: हजुर, अविस्मरणीय पल जस्तै
1: हुन्छ कहिले काहीँ त्यस्तो हजुर
0: हजुर।

0: कार्यक्रमको तल तलतिर आउँदै गर्दाखेरि पारिवारिक कुराहरू पनि अलिकति गर्छु म, होइन? जस्तो अब यहाँको परिवारमा चाहिँ अहिले चाहिँ को को हुनुहुन्छ त?
1: परिवारमा अब अहिले छोरा बुहारी छोरी ज्वाइँ म,
0: भनेपछि यतिको परिवार छ।
1: हजुर,
0: अहिले यहाँ चाहिँ यहीँ हुनुहुन्छ, छोरा छोरीहरू चाहिँ बाहिर
1: छैन? हजुर, बाहिर छन्। उनीहरू चाहिँ दुईजना दुईतिर अस्ट्रेलिया र युरोप दुईतिर बाँडेर बसेका छन्।
0: हजुर,
1: म चाहिँ यहाँ छु।
0: मैले यो पारिवारिक कुरा चाहिँ किन गरेँ भने, जस्तो यहाँको परिवारभित्र यहाँको हजुरबुवा भनौँ न, साम्बदेव शर्मा हुनुभयो, उहाँलाई यहाँले देख्नुभयो, अझै आफ्नो भित्र भएको प्रतिभा प्रस्फुटन हुनलाई त्यो पनि एउटा अवसरको रूपमा भयो। यहाँका सन्तानमा चाहिँ यहाँको प्रभाव परेको छ कि छैन त?
1: अवश्य छ होला त्यो त। यसो कि उनीहरू प्रोफेसनल भएर आएनन् होइन?
0: हजुर,
1: के गर्छ भने मेरो छोराले चाहिँ सोयल इन्जिनियरिङ गर्दैछ होइन, पिएचडी गरिरहेछ अहिले।
0: हजुर,
1: अनि जतिखेर त्यो मैले सुन्ने पुराना यो के भक्तराज आचार्यको भजनहरू कि सबै गाउँछ अरे मेरो बुहारीले, अनि भन्छ कि ओमले त यस्तो पुरानो सबै हजुरले गाउने भजन जति सबै गाउँछ भनेर भन्छ कि अब ऊ चाहिँ त्यसरी आएन आउन चाहिँ होइन, तर विषय अर्कै लिएर पढ्यो, अर्कै लाइनमा गयो, तर रुचि चाहिँ एकदम छ कि, अनि एकदम गीत सुनेकै गर्ने हेबिट।
0: भनेपछि त्यो प्रतिभा चाहिँ छ, तर
1: मैले ट्र्याकमा गीत रेकर्ड गर्थेँ नि त, बिग्रेको बिग्रेन भनेर उसले पत्ता लगाउँथ्यो कि घरमा, तिमी भन्छन् मलाई होइन, तपाईँ भन्दैन, तिम्रो यहाँनिर गयो नि फेरि रेकर्ड गर्नुपर्छ अब भनेर भन्थ्यो कि, त्यस्तो पत्ता लगाउने भने जस्तो उसलाई नलेज त छ सङ्गीतको, मलाई पनि खुसी लाग्थ्यो कि यो चाहिँ
0: सुरताले यसरी
1: बस्ने, ऊ त्यहीँ सँगै बसेर रेकर्ड गराउने कि ल्यापटपमा खोलिओरी, अब म त पुरै ल्यापटप चलाउनु पनि जान्दिनँ नि त, उसैले गराइदिन्थ्यो रेकर्ड होइन, अनि कस्तो राम्रा राम्रा त्यो माइकहरू किनेर ल्याइदिने कि विदेशबाट, नेदरल्यान्डबाट आउँदाखेरि बोकेर ल्याएछ कि आमालाई यो चाहिन्छ भनेर होइन, रेकर्ड गर्दाखेरि चाहिँ अनि यहाँनिर चाहिँ सुर मिलाएछ नि, यहाँनिर ताल मिलाएछ नि, सबै पत्ता लगाउने कि त्यसले गीतको, त्यस्तो गर्थ्यो कि
0: छोराले, छोरामा चाहिँ भनौँ न त्यो खालको गुण सरेको रहेछ।
1: छोरी डान्सर हो नि त, छोरीले त गोल्ड मेडल पाछ हो,
0: उहाँ पनि कलामै हुनुहुनेछ,
1: हो इन्दिरा सङ्गीतमा विद्यालय यहाँ पुल्चोकमा, त्यहाँबाट चाहिँ प्र्याक्टिस गरेर कलामा चाहिँ छ मेरो परिवारमा।
0: यहाँले त पहिला स्कुल पनि पढाउनु भयो क्यारे होइन?
1: पढाएको स्कुल पनि, एसएलसी दिने बित्तिकै पढाएको मैले स्कुलमा।
0: हजुर,
1: त्यतिका ठुलो परिवार नि त मेरो त।
0: हजुर,
1: अनि अलिकति भए पनि कमाएर ल्यायो अथवा मेरो आफ्नै खर्च आफैले टार्यो भनेदेखि चाहिँ आमा बाबालाई चाहिँ कम बोझ हुन्छ जस्तो लाग्थ्यो कि।
0: हजुर, अब हामी अरू अब यहाँसँगका यी भलाकुसारीहरू कुराकानी गर्दै गर्दै हामी तल तलतिर पनि आउन थालिसकेका छौँ होइन, यो गीत सङ्गीत साहित्यमा यहाँले दिनहरू बिताउँदै गर्दा होइन, कुनै त्यस्ता पल छन् जुन पल चाहिँ यहाँले भुल्न नसकेको कुनै पलहरू छ त्यस्तो?
1: छ नि त्यस्तो, के भयो भने म आफ्टर स्कुल प्रोग्राम बाल मन्दिरमा जान्थेँ कि,
0: हजुर,
1: गायन प्र्याक्टिस गर्न संसारभरि हिँड्ने कि, कहाँ के भनेर त्यस्तो मनपर्ने कि गीत, अनि त्यहाँ जाँदाखेरि चाहिँ हामी पञ्चायत रज जयन्ती मनाउने बेला थियो कि त्यतिखेर,
0: हजुर,
1: अनि त्यहाँ चाहिँ गायन चाहिँ युगल हो होइन, युगल गायनमा गोल्ड मेडल पाएछ मैले त्यतिखेर बाल मन्दिरमा,
0: हजुर, बाल मन्दिरमा
1: बाट नवराज सुवेदीले हामीलाई पुरस्कार दिनुभएको थियो, अनि त्यो त मलाई त एकदम ठुलो कुरा भयो नि त,
0: हजुर,
1: सरप्राइज कि, त्यो यति खुसी लाग्छ।
0: यसरी नै अब साहित्य सङ्गीतमा अझै पनि लाग्ने त्यसैमा डुब्ने मन छ यहाँको?
1: अब यस्तो भयो, अहिले चाहिँ मलाई फुर्सद बढी भयो कि, अब हामीलाई कोगाई कोगाई पनि गर्नु छैन बच्चाहरूलाई, के गर्ने गराउनु छैन, न सासु ससुरा छन् न कोही छ, एकदम कोही पनि छैन कि,
0: हजुर,
1: एक्लो भएपछि यति धेरै फुर्सद, तर मलाई भगवान्को कृपा होइन, मैले यो फुर्सदलाई चाहिँ किचन गार्डन गर्छु घरमा, एयरबिएनबी छ, अब कहिलेकाहीँ विदेशीहरू आएर बस्छन् होइन,
0: हजुर, एकदमै ऊर्जावान हुनुहुन्छ, यो यहाँलाई देखेर चाहिँ सायद अरूले पनि सिक्नुपर्ने कुरा होइन, अलिकति अब 40 कटिसकेपछि अब त मेरो के समय छ र मैले के गर्न सक्छु र भन्ने धारणा बढी आउँछ नि त, तर त्यो त होइन रहेछ,
1: होइन त्यो त ठ्याप्पै होइन, हेर्नु त्यो त मैले एउटा लघुकथा लेखेको छु त्यो यही विषयमा भन्छु छोटो होइन, त्यसमा चाहिँ के छ भने छोराछोरीले चाहिँ एकदम सुविधा दिएर बाबुआमालाई अर्कै घरमै पुरानो घर छोडेर नयाँ घरको एउटा फ्ल्याट लिएर अनि त्यहाँ काम गर्ने मान्छे खाना पकाउने ड्राइभर सबै राखिदिएर अनि लो अब तिमीहरू चाहिँ एकदम सोख गर भनेपछि उनीहरूलाई रोग सुरु भयो अनि यो त होइन रहेछ ल भनेपछि अनि उनीहरूलाई छोराछोरीलाई रियलाइज भएपछि फेरि त्यहाँबाट बिस्तारै मान्छेहरू हटाएर ल तिमीहरू यसो गर्नुपर्छ बजार जानुपर्छ सामान ल्याउनुपर्छ भनेर फेरि दोहोऱ्याएर त्यो छोराछोरीले गरेपछि अनि उनीहरूको सबै रोगहरू एटलिस्ट नि ल माथिबाट तल ओर्लेर पसलमा गएर सामान किनेर ल्याउँदा नि थोरै भए नि एक्सर्साइज भयो
0: नि
1: किचन गार्डनमा काम गर्दा गुरुत्वाकर्षण शक्ति माटोको त्योले फाइदा गर्यो मान्छेलाई, त्यहाँबाट फलेका खानेकुरा ओहो मैले फला भने कति दङ पऱ्यो, मैले फर्सीको मुन्टा सिमी टिपेर तरकारी पकाएर राखेर आएको छु यताबाट गएर भात खानुपर्छ भनेर है, अनि त्यसपछि अब त्यो भयो कर्कलो फल्याएको छ यता हेरेर कति दङ लाग्ने कर्कलो, कति मिठो बारीको कर्कलो
0: हो नि आफूले उत्पादन गरेको होइन,
1: भान्टा फलिरहेछ यता सबै छ मेरो किचन गार्डनमा हेर्नु
0: एकदमै रमाइलो यहाँको जिन्दगी जियोस्, जसरी जिउँछु भनौँ त्यसै गरी जिइन्छ क्या जिन्दगी भनेको होइन। जस्तो अब यो गीतहरू चाहिँ यहाँले गाएका गीतहरू यहाँको श्रीमान घर परिवारले पनि सुन्नु भएको छ, छोराछोरीले पनि सुन्नु भएको छ, यहाँले गाएका गीतहरू मध्ये छोराछोरीलाई अथवा भनौँ न यहाँको श्रीमानलाई असाध्यै मन परेको गीत चाहिँ?
1: त्यस्तो त खासै भन्ने कुरा चाहिँ भएन, अब श्रीमान चाहिँ तिमी हजुरको लागि यो मैले गीत गाएँ भन्ने भन्दा त दङ्ग त परिहाल्छ होइन, फुर्क परेर हाँस्या यसो गरे त्यो चाहिँ आउँछ आँखामा होइन। अनि ससुरा बाजे कस्तो होइसन्थ्यो भने भजन थियो कि किरण साकेको सङ्गीतमा
0: हजुर
1: ली

0: जाऊ भन्ने यो बुद्धको भजन, अनि त्यहाँबाट चाहिँ बारम्बार बजाइदिनु त्यो बजाउ बुवा कि दौडेर ए आऊ आऊ आऊ तिम्रो भजन आइरहेछ भनेर बोलाउनु बोलाइसिन्थ्यो कि त्यो बुवाले बोलाएको देखेर चाहिँ यति खुसी लाग्थ्यो कि ससुराले बोलाएको देखेर त्यस्तो खुसी लाग्थ्यो
1: कसैले इन्करेज गर्थ्यो भने कति खुसी
0: इन्करेज त गर्ने ससुरा त्यस्तो होइसिन्थ्यो अब त्यो हिसाबले चाहिँ उहाँहरूलाई मैले गाएको मन पर्थ्यो होला
1: हजुर हजुर अबका दिनहरू पनि साहित्य र सङ्गीतमै लागेर यहाँका
0: अति नै अब त अति नै लाग्ने सुर म त बोलाएको ठाउँमा जाने आफ्नो कविताहरू वाचन गर्ने अग्रजहरूले चाहिँ के गर्नु कसरी लेख्नु हुँदो रहेछ भनेर सिक्ने अझै पनि त्यस्तो चाहिँ छ रुचि
1: अझै पनि
0: छ
1: हजुर
0: एकदम जान्छु हार्डली जान्छु म प्रोग्रामहरूमा
1: गीत गाउने हजुर कहिलेकाहीँ के लाग्छ मैले यतिका चिजहरू गरेँ साहित्य सङ्गीतमा पनि लागेँ यतिका चिजहरू गरेँ जीवनमा के उपलब्धि हासिल गरेँ त मैले भनेर कहिलेकाहीँ सोच्नुहुन्छ कि सोच्नुहुन्न
0: के अरे लता मङ्गेशकरले चाहिँ अब आफ्नो फेरि पनि अर्को जन्ममा पनि गाउनुहुन्छ भन्दा नाइ भन्ने अरे कि त्यत्रो ठुलो कलाकारलाई त त्यस्तो हुँदो रहेछ
2: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौ। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
3: तोकिएको स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000 पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
2: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
3: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
2: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
3: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पाइल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलोहर्जबाट बोलिरहेका छौँ। यति बेला यहाँले

हामीलाई एफएमबिआनको फ्रिक्वेन्सीहरू 98.3 मेगाहर्ज र अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। त्यसपछि यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम समय सङ्गीत अनिता आचार्यको साथमा। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सुनाउनेछौँ राष्ट्रभाषाका गीतहरू। अपराह 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। समाचारपछि नेपाल भाषाको कार्यक्रम जीवनदबु सुन्नुहुनेछ। 5:00 सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ केही दोहोरी गीतहरू। 5:45 समय रहनेछ उर्दू भाषाको समाचारको। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ दीपक खरेलले भने, रचना रहेको छ चुडामणि देवकोटाको, सङ्गीत रहेको छ शक्ति बल्लभको। यो स्वदेश गानपछि यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम समय सङ्गीत अनिता आचार्यको साथमा। सुन्दै रहनुहोला रेडियो नेपाल।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अनि त्यही भेटिन्छ। जहाँ सङ्गीतको कुरा हुन्छ त्यहाँ साहित्यले केही न केही अङ्कमाल गरेकै हुन्छ। हाम्रा गीतहरूमा सङ्गीत र साहित्यले एकअर्कामा लुकामारी खेलेको आवाज हुन्छ। मित्र, राम्रा र उत्कृष्ट गीतहरूलाई हामीले ध्यानपूर्वक सुन्यौँ भने त्यहाँ सङ्गीत र साहित्यले एकअर्कालाई चुमेका हुन्छन्, अंगालो मारेका हुन्छन् र दुवैको सुन्दर संयोजनबाट नै एउटा कृतिले इतिहास बनाएको हुन्छ। सङ्गीत र साहित्य एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन्, घनिष्ठ रूपमा सम्बन्धित छन्। साहित्यले शब्द, विचार र भावनालाई व्यक्त गर्छ भने सङ्गीतले ती भावनालाई स्वर, लय र ताल मार्फत अझ प्रभावकारी बनाउने काम गर्छ। गीतमा साहित्यका शब्द र सङ्गीतको धुन दुवै हुन्छन्। कविता, गजल आदिमा कविता, गजल, गीत आदिमा साहित्य र सङ्गीतको सुन्दर संयोजन पाइन्छ। त्यसैले सङ्गीत र साहित्यले मानिसको मन र भावनालाई छुने काम गर्छन्। यस्तै कृतिहरूभित्र समर्पणले भरिएका भावहरू प्रशस्तै भेटिने गरिन्छन् गीतमा। त मित्र, आजको प्रस्तुतिमा हामी त्यही नै समर्पण भावले भरिएका गीतहरू प्रस्तुत गर्दैछौँ, जुन गीतहरू खास गरी मायालु जोडीबीच एकअर्काको संवादको विषय पनि बनेको हुन्छ। त आउनुहोस्, कार्यक्रममा हामी अर्को गीत नै सुनाउँछौँ। यो गीतमा स्वरूपराज आचार्य र श्रेयासी चेम्जोङको स्वर रहेको छ भने गीत रचना गर्नुभएको हो रमेश पौडेलले, अनि सङ्गीत सुरेश अधिकारीको रहेको छ।

हजुर, प्रिय व्यक्तिसँग जोडिएको प्रेम र जीवनको सुन्दर अनुभूति व्यक्त गरिएको थियो यो गीतमा, होइन मित्र? प्रिय व्यक्ति नै आफ्नो साँझ र बिहान जस्तै महत्त्वपूर्ण भएको र उसैको साथले जीवन नयाँ तथा सुनौलो कथा जस्तो बनेको भाव अभिव्यक्त भएको थियो यो गीतमा। त मित्र, संसार मायामा अडेको छ, माया बिना संसारको कल्पना समेत पनि हामी गर्न सक्दैनौँ। सुन्दा पनि निकै प्यारो अनि अपनत्व झल्काउने शब्द माया, हजुर अचम्मकै छ मित्र। यो माया भन्ने चिज है, जसलाई हामी आफ्नो मनमुटुमा राख्छौँ, सबैभन्दा धेरै माया गर्छौँ अनि उसैलाई आफ्नो सबै थोक ठान्न थाल्छ अनि चाहन्छौँ हामी उसलाई कुनै अप्ठ्यारो नपरोस्, एउटालाई चोट लाग्यो भने अर्कोलाई दुखेको आभास हुने गर्छ मायामा, होइन? जो सच्चा भावले माया गर्छ नि मित्र, निस्वार्थ भावले माया गर्छ नि मित्र, उसले आफूले माया गरेको मान्छेको सदा सर्वदा खुसी चाहन्छ अनि उसको चाहनालाई पनि कदर गर्छ। त आउनुहोस् अब भने म अर्को गीत सुनाउँछु, मनोज राज र प्रविश अधिकारीको स्वरमा सजिएको, गीत रचना शेखर ढुङ्गेलले गर्नुभएको हो भने सङ्गीत टिका भण्डारीको रहेको छ।

हजुर, तिम्रो मेरो माया रहोस् जुनी जुनी गीतले यस्तै यस्तै भनिरहेको थियो मित्र। हामी पनि भन्छौँ तपाईँ अनि हाम्रो माया जुनी जुनीसम्म यसै गरी रहिरहोस् है। तपाईँको माया हाम्रो माया मिलेपछि मात्रै मायाले सार्थकता पाउनेछ होइन, नत्र एकरो माया चाहिँ घातक हुने गर्छ मित्र। यही कुरा सम्झाउँछु म, यही कुरा सम्झाउँदै कार्यक्रम समय सङ्गीतमा फेरि पनि स्वागत गर्छु। तपाईँलाई थाहा नै छ कार्यक्रम समय सङ्गीत तपाईँ प्रत्येक हप्ता बुधबार दिउँसो 2:20 देखि 3 बजेसम्म सुन्न सक्नुहुन्छ भन्ने कुरा होइन। अनि कार्यक्रम समय सङ्गीत एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने प्रयास गर्छौँ। यसै क्रममा आजको यो समयमा हामी समर्पण भावले भरिएका गीतहरू प्रस्तुत गरिरहेका छौँ, जुन गीतहरू खास गरी मायालु जोडीबीच एकअर्काको सम्वादको विषय पनि बनेको हुन्छ। त आउनुहोस् यसै क्रमलाई हामी निरन्तरता दिन्छौँ नरेन्द्र प्यासीको स्वरमा सजिएको यो गीतबाट।

प्रिय व्यक्ति आफ्नो जीवनमा यति महत्त्वपूर्ण छ कि उसको साथ बिना जीवन बिताउने कल्पनासम्म पनि गर्न सकिँदैन भन्ने गहिरो प्रेम र अभिव्यक्ति मिसिएको यो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम समय सङ्गीतमा। त मित्र, हामी पनि तपाईँहरू बिनाको जीवन सोच्नसम्म पनि सक्दैनौँ, त्यसैले हामीलाई साथ दिनुहोला, माया गर्नुहोला भन्ने आग्रह गर्छौँ हामी है। अनि यदि तपाईँलाई कुनै विषयसँग सम्बन्धित गीत सुन्न मन लागेको छ, यदि तपाईँ हामीलाई लेख्न चाहनुहुन्छ भने अवश्य पनि लेखेर पठाउन सक्नुहुन्छ। त्यसको लागि इमेल आइडी रहेको छ fanbox2077@gmail.com। त मित्र, यही आग्रह गर्दै अब भने आजको लागि कार्यक्रम समय सङ्गीतबाट बिदा भएर जानुपर्ने बेला भइसकेको छ। आज जो मित्रहरूले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँको अमूल्य साथ मायाको लागि धेरै धेरै धन्यवाद भन्छु म। अनि आज हामी कार्यक्रम अवधिभर भावनात्मक रूपमा समर्पण गरिएका गीतहरूबाट रम्यौँ अनि रमायौँ। आशा छ कार्यक्रमबाट तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिन सक्यौँ भन्ने। प्रतिक्रियाको लागि तपाईँ हामीलाई अवश्य पनि लेख्न सक्नुहुन्छ। अनि मित्र, प्रविधि संयोजन गरिदिनु भएकोमा पराग पोखरेललाई धेरै धन्यवाद भन्दै अनि तपाईँ सबैलाई धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा उदय श्रोताङको स्वरमा सजिएको यो ब्याकग्राउन्डमा बजिरहेको गीत सुनाउँदै बिदा हुन्छु म। गीत रचना उमेश लम्सालले गर्नुभएको हो भने सङ्गीत अभिदको रहेको छ। अनि जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी निता आचार्य बिदा भएँ। हौस् त नमस्कार।

0: निर्धारित गति भित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौ। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
3: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेश र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
2: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
3: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
2: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
3: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसद्वारा नेपालको विपदले जलवायु सङ्कट पुष्टि गरेको भन्दै विश्व समुदायको ध्यान आकर्षण। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसङ्घीय महासभालाई भोलि सम्बोधन गर्नुहुँदै चाडपर्व नजिकिँदै गरेकोले ग्यास लगायत दैनिक उपभोग्य सामग्री सहज बनाउन सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण र अमेरिका र इरानका प्रतिनिधिबीच न्युयोर्कमा राम्रो कुराकानी भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलासा। समाचार अब विस्तारमा। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको विपदले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको भन्दै विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभा अन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपालसहित हिमाली मुलुक बढी प्रभावित भएको बताउनुभयो। यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लने क्रम बढिरहे विश्वले अझै ठूलो समस्या झेल्नुपर्ने उहाँले बताउनुभयो। महासचिव गुटेरेसले 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै विश्व समुदायलाई चेतावनी दिनुभएको थियो। उहाँले नेपालको भोटेकोशी बाढी जस्ता विपदले जलवायुजन्य समस्यालाई वास्तविकतामा परिणत गरेको प्रष्ट गर्नुभयो। महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अब भविष्यको विषय नभई वर्तमानको वास्तविकता बनिसकेको प्रष्ट पार्नुहुँदै विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गर्ने मुलुकहरूले नै यसको ठूलो मूल्य चुकाइरहेको उल्लेख गर्नुभयो। उहाँले जलवायु न्यायको आवश्यकता औल्याउँदै प्रदूषण गर्नेहरूले नै त्यसको मूल्य तिर्नुपर्ने र जलवायुजन्य विपदबाट प्रभावित जोखिममा रहेका मुलुकले क्षतिपूर्ति स्वरूप न्याय तथा आवश्यक वित्तीय सहयोग पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। संयुक्त राष्ट्रसङ्घको

0: मन्त्रीको सम्मानमा आजै राष्ट्रसङ्घमा नेपालका लागि स्थायी प्रतिनिधिले आयोजना गरिने समारोहमा प्रधानमन्त्री शाह सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाह असोज 9 गते न्युयोर्कबाट कतारको दोहा प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री असोज 10 गते स्वदेश फर्कनुहुनेछ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुने क्रममा विभिन्न देशका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा भएको भेटमा उहाँले पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेल, जापानका विदेश मन्त्री मोटेगी तोसिमित्सु, पोल्यान्डका उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री राडोस सिकोर्स्की, युरोपेली सङ्घकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा तथा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गर्नुभयो। भेटवार्तामा नेपालसँग सम्बन्धित द्विपक्षीय सम्बन्ध, आपसी हितका विषयमा तथा सहयोगलाई थप विस्तार र सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री खनालको सचिवालयले जनाएको छ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतका विदेश मन्त्री डाक्टर एस जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा परराष्ट्र मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। भेटमा दुवै मन्त्रीले नेपाल भारत सम्बन्धका विविध तथा आपसी हितका विषयमा विचार आदान प्रदान गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ। नेपाल र ग्रेनाडा बीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाका अवसरमा न्युयोर्क स्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्र मन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभयो। ग्रेनाडसँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको सङ्ख्या 186 पुगेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले चाडपर्व नजिकैँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धि नियन्त्रण, ग्यासको सहज आपूर्ति लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले जनताको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको जिम्मेवारी भएको भन्दै बजारमा देखिएको मूल्य वृद्धि नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने, बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिबाट प्रभावित देशैभरका नागरिकका लागि राहत प्याकेजको व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनु भयो। बैठकमा सांसदहरूले मौसम पूर्वानुमान महाशाखाले यही असोज 8 गतेदेखि 12 गतेसम्म भारी वर्षा र बाढीको सम्भावना भएको भनेर सचेत गराइरहेको अवस्थामा नागरिकलाई सुरक्षित राख्न सरकारको तयारीबारे प्रश्न गर्नुभयो। चाडपर्वका बेला राजमार्गहरू थप व्यस्त हुने भएकोले समयमै जोखिमयुक्त सडकको मर्मत कार्य तीव्र बनाउनु पर्ने, भोटेकोशी बाढीमा बेपत्ताहरूको एकद्वार प्रणालीबाट सामूहिक मृत्यु घोषणा र द्रुत मृत्यु दर्ता गर्नुपर्ने, अभिभावक गुमाएको बालबालिकाका लागि विद्यालयमा निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री डाक्टर वाग्लेले मुलुकभित्रको आमदानी र खर्चका बीचमा खाडल रहेकोले आन्तरिक र बाह्य स्रोतको सन्तुलनका लागि त्यस्ता कोषलाई प्रतिफलमुखी र सुरक्षित रूपमा परिचालन गर्नुपर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीमा परि बेपत्ता तथा ज्यान गुमाएका विद्युत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रुपियाँ राहत उपलब्ध गराउने बताउनु भएको छ। मन्त्री श्रेष्ठले प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न जलविद्युत आयोजनामा कार्यरत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्कालका लागि 5 लाख रुपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभयो।
1: विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत 800 जना भन्दा बढी अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। राष्ट्र सेवा गर्दा गर्दै त्रिशुलीमा विलीन तथा सम्पर्कविहीन रहनुभएका विद्युत प्राधिकरणको कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रुपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराउँछ। आगामी दिनमा प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार थप सहयोग हुनेछ। त्यस्तै प्रभावित घर परिवार तथा व्यवसायीलाई विद्युत सेवासँग जोडिएको आर्थिक भारबाट थोरै राहत दिन बाढी प्रभावित ग्राहकको भदौदेखि न्यूनतम बिलिङ नगर्ने

0: क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र पुनः विद्युत सेवा लिन चाहनेलाई निशुल्क नयाँ मिटर उपलब्ध गराउने निर्णय भएको छ। समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानको लागि 3,90,32,30,00,00,00 रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
1: मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा सुचारू गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत सौर्य ऊर्जा प्रणाली र सुधारिएको चुलो वितरण गरिएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको निरीक्षण भ्रमण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री तिमिल सिन्हाले रेडियो नेपालको प्रमुख प्रसारण स्टुडियोका साथै संगीत नाट्य र समाचार स्टुडियोमा पुगी रेडियो नेपालबाट प्रसारण हुने समाचार तथा कार्यक्रम र प्रविधिबारे जानकारी लिनुभयो।
2: संचारले आज एउटा नयाँ युग सिर्जना गरेका छ, तर इतिहास कहिले पनि कम महत्त्वपूर्ण हुँदैन। रेडियो नेपालको महत्त्व नेपाली सञ्चार माध्यम जतिसुकै विकसित भएर अगाडि बढे पनि कहिले पनि कम हुँदैन। गरिमा बोकेको संस्थालाई चाहिँ अहिलेको समयमा पनि अन्य सञ्चार माध्यमहरूसँग चाहिँ काँधमा काँध मिलाएर पब्लिकलाई चाहिँ सही इन्फर्मेसन दिने सवालमा चाहिँ कसरी अगाडि बढाउने होला, यसलाई कसरी कम्पिटेन्ट बनाउने होला, त्यो हिजोको इतिहासको एउटा अर्थ छ र आजको चाहिँ कार्य सम्पादनको अर्को अर्थ छ होइन। अनि आजको समाजलाई पनि यसले महत्त्वपूर्ण योगदान दिने गरी विशेष गरी सुसूचित गर्ने जनतालाई त्यो हकमा कसरी बनाउने भन्ने नै छ।
1: सो अवसरमा मन्त्री तिमिल सिन्हाले सार्वजनिक सेवा प्रसारणलाई सही दिशामा अगाडि बढाउन सबभन्दा पहिला पहुँच बाहिर रहेका नागरिकमा सही सूचना पुर्याउन अग्रसर हुनुपर्ने बताउनुभयो। रेडियो नेपालमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यात, सञ्चालक समिति सदस्य सोभिता रिसाल, कामु प्रमुख प्रशासकीय अधिकृत आरती चौटोतो लगायतका पदाधिकारीले उहाँलाई स्वागत गर्नुभएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनु भएको छ। 20 संरक्षण दिवस तथा 2 राष्ट्रिय संरक्षण मञ्चका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालसँग संरक्षणका लागि नीति कानून र संस्थागत संरचनाहरू रहेका र वन क्षेत्र विस्तार तथा बाघ गैंडाको संख्या वृद्धि अन्तर्राष्ट्रिय रूपमा उदाहरणीय रहेको उल्लेख गर्नुभयो। सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्री परिषदको असोज 2 गतेको निर्णयअनुसार श्रेष्ठलाई बढीमा 4 वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो। बाँकेको सिदनिया घाटमा निर्माणाधीन पुलको झण्डै 75% भौतिक प्रगति सम्पन्न भएको आयोजनाले जनाएको छ। पुल निर्माण सम्पन्न भएपछि वर्षिनी डुबान र बाढीको जोखिम झेल्दै आएका बाँकेका डुडुवा, राप्ती सोनारी र नरेनापुरका बासिन्दालाई वर्षायाममा समेत जिल्ला सदरमुकाम नेपालगञ्जसम्म आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
3: बाँकेको सिदनिया घाटमा निर्माणाधीन पुलको काम 75% भन्दा बढी सम्पन्न भएको छ। पुल निर्माणपछि डुडुवा, राप्ती सुनारी र नरेनापुर गाउँपालिकाका बासिन्दालाई वर्षायाममा जिल्ला सदरमुकाम नेपालगञ्जसम्म आवाजावा सहज हुने अपेक्षा गरिएको छ। तर पुल निर्माणसँगै नदीको बहाव व्यवस्थित गर्न निर्माण हुने रिभर ट्रेनिङ तथा तटबन्धको संरचनालाई लिएर स्थानीय निर्माण पक्ष बीच मतभेद देखिएको छ। स्थानीय नेता चमेली बाकाबल र सब ओली लगायतले पुलको दुवै तर्फबाट तटबन्धन जोडिने गरी पुलको लम्बाई करिब 440 मिटर थप गर्नुपर्ने माग गरेका छन्।
4: डुडुवा र राप्ती सुनारीका बासिन्दालाई एकदमै ठुलो क्षति हुनेवाला छ। 700 मिटर भन्दा उता जुन बाँकी रहेको 440 मिटर छ, पहाडमा पानी पर्ने बित्तिकै आउँदा दिनहरूमा त्यो किसिमको जनधनको क्षति नहोस्।
5: 1140 मिटर पुल भयो भने कम हुन सक्छ, जीवनहरू पनि उनीहरूले खेती गरेर खाना पाउँछन्।
3: डुडुवा गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्ष झङ्क बहादुर थापा र राप्ती सुनारी गाउँपालिका वडा नम्बर 6 वडा अध्यक्ष लवराज खरेलले पनि पुलको लम्बाई नबढाई तटबन्ध निर्माण गर्दा बर्खामा नदीको पानी खेतयोग्य जमिन र बस्तीमा फस्ने जोखिम रहेको बताउनु भएको छ।
6: पुलको बाँकी भागलाई संरक्षण गरेर पुल सुचारू गर्ने बाटो सञ्चालन गर्ने भन्ने कुरो छ। त्यसले राप्ती सुनारीको 6 वडा पश्चिमको भागमा बालापुर, कम्दी अनि मिलनचोक र सिदेनिया दक्षिण गएर हल्कारापुरलाई सम्म एकदमै प्रत्यक्ष असर पार्ने, त्यो बस्ती नै नरहने अवस्था भएको,
7: राज्यले अतिक्रमण गर्यो भने उनीहरूले जुन वर्षौंदेखि नङ्ग्रा खिएर आफ्नो परिवारले पालिरहेको छ, परिवार पाल्नलाई कहाँ जाने त, भोलि फेरि कालापाड जाने, इन्डिया जाने हुन्छ। जुन रिभर ट्रेडिङ बाटोको पैसा छ त्यसमा केही पैसा थप्यो भने यो पुल त्यहाँसम्म पुग्छ।
3: हाल निर्माणाधीन सिदनिया घाट पुल 700 मिटर लामो र 11

0: किलोमिटर चौडा छ। करिब 1,79,00,00,000 रुपियाँको लागतमा निर्माण भइरहेको पुलको अधिकांश काम सम्पन्न भइसकेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्य नेपालगंजका आयोजना प्रमुख लीला बहादुर भण्डारीका अनुसार पुल आयोजना अन्तर्गत 4,600 मिटर रिभर ट्रेनिङ र 1,480 मिटर एप्रोच सडक निर्माण गर्ने योजना रहेको छ।
1: पुलको लगभग 75-76% भौतिक प्रगति हुँदाका बखत केही समस्याहरू सिर्जना भएर अब समूहमा हामी बसेर यो समस्याको समाधान कसरी गर्ने र स्थानीयका वास्तविक मागहरू के हुन्, हामीले गर्न सक्ने के हो र हामीले गर्न नसक्ने कुरा माथि विभाग अथवा मन्त्रालयमा हाम्रो निर्देशलाई नै पठाउँ।
0: विकास निर्माणका संरचना निर्माण गर्दा नदीको प्राकृतिक बहाव, खेतीयोग्य जमिन र बस्तीको सुरक्षालाई समेत समान रूपमा ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
2: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
3: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
2: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
3: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
2: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
3: र अझ रमाइलो कुरा,
2: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
3: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
2: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 #डायल गर्नुहोस्। 4G भोल्टे,
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा अमेरिकी अधिकारी र इरानी प्रतिनिधि मण्डलबीच धेरै राम्रो वार्ता भएको बताउनु भएको छ। इरानी विदेश मन्त्री अब्बास अराक्सी र अमेरिकी विशेष दूत स्टिभ विटकफ बीच न्युयोर्कमा भेटवार्ता भएको इरानी सरकारी सञ्चार माध्यमहरूले पुष्टि गरेका छन्। अब मौसम। आगामी असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा गड्याङगुडुङ चट्याङ हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना छ। साथै मध्य प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ हावाहुरीसहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको र कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। तसर्थ सम्भावित वर्षाको कारणले भूक्षय, बाढी पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासको निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सबैलाई अनुरोध गरिएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसद्वारा नेपालको विपदले जलवायु सङ्कट पुष्टि गरेको भन्दै विश्व समुदायको ध्यान आकर्षण। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसङ्घीय महासभालाई भोलि सम्बोधन गर्नुहुँदै चाडपर्व नजिकिँदै गरेकोले ग्यास लगायत दैनिक उपभोग्य सामग्री सहज बनाउन सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण र अमेरिका र इरानका प्रतिनिधिबीच न्युयोर्कमा राम्रो कुराकानी भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलासा। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

अनुसार प्रधानमन्त्री अनुसार मन्त्री परिषद कार्यालय जनाएर छ, प्रधानमन्त्री साग असोज 9 गते नियोग पार्टी कतार दुहाजैको असोज 10 गते आफ्नै देश फर्कला कार्यक्रम रहला छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बसिरहेको सिंहदरबारमा दिनका लागि तय आकलक बैठकमा सभामुख डोलप्रसाद आर्यले राष्ट्रपति कार्यालयबाट पाएर प्रधानमन्त्री काम सम्बन्धी पत्रक व्यवहार पढेको सुनाएर छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालक फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्छ। यसनिकै अर्थमन्त्री डाक्टर सोनीवालिक नागरिक लगानी कोषक तेस्रा फेरला विधेयक 2083 तसु भुक्तान अनुसार फर्सेट पहिला फेरला विधेयक 2083 उप विचार प्रस्तुत गरेर अक्ला कार्यसूची अनुसार बैठक बसिरहेको होस्नेकै कृषि वन अनुसार पर्यावरण मन्त्री गीता चौधरी राष्ट्रिय सभामा उत्पत्ति अक्ल संक्रमण पशु रोग रोकालय विधेयक 2083 उप विचार कर्लर बाजेर प्रस्ताव प्रस्तुत गर्नर छ। यसनिकै आज भिन्नै भिन्नै पाँचवटा संसदीय समिति बैठक बसिरहेकोमा संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था अंश सुशासन समिति, शिक्षा स्वास्थ्य अंश सूचना प्रविधि समिति तसु पूर्वाधार सबलीकरण अंश राष्ट्रिय सरकार समिति बैठक संघीय संसद सचिवालयका अनुसार आज लागि निकल अनुसार समय भिन्नै भिन्नै समिति बैठक रोकेको प्रतिनिधि सभा बैठक समयमै गरिरहेको छ। परराष्ट्रपति शिशिर खनाललाई ग्लोबल साउथक मुल्क विश्वव्यापी निकोल प्रक्रियामा प्रभावकारी रूपमा सहभागीको नियम पालना गर्ने अवस्थाबारे नियम बनाएलाई पकडार भूमिकामा आगु बढाउनमा बाजलर छ। संयुक्त राष्ट्रसङ्घ 81 महासभा उप स्तरक सप्ताहको अवसरमा न्युयोर्कमा आयोजना क्लब मन्त्री स्तरक विश्वव्यापी शासन प्रणालीमा अझ प्रभावकारी बना पर्ला बाजलर छ। भारतको विदेश मन्त्री डाक्टर एस जयशङ्करबाट आयोजित उए बैठकमा ग्लोबल साउथ बर्वेक विचारधारा क्लब मुलक अंश मित्र राष्ट्र लखक सहभागिता रहनर छ। यस निकै करिको परराष्ट्र मन्त्री शिशिर खनाल तसु अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उप विदेश मन्त्री एलियन हुकरसँगै द्विपक्षीय भेट गरेको कुरोकानी गरिरहेको छ। यी आगु परराष्ट्र मन्त्री खनालक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसङ्घ 81 महासभामा भाग लिएलाई सिलसिलामा नियोग रहला अक्ल सरकारक मुख्य प्रतिनिधिमण्डलक सम्मानमा आयोजन गर्दा स्वागत समारोहमा पनि सभा अक्ल छ। यसनिकै परराष्ट्र मन्त्री शिशिर खनालक आज संयुक्त राष्ट्रसङ्घ अमेरिकाको नियोगको ठाउँमा नेपाली महावाणिज्य दूतावासक डिठाल गर्न छ। संयुक्त राष्ट्रसङ्घ 81 महासभामा सहभागी अक्ल क्रममा नियोगमा रहल महावाणिज्य दूतावासक डिठाल गरिदल छ। ओक्रिक सचिवालय जनाएर छ ओस्निकै मन्त्री खनालक महावाणिज्य दूत दधिराम भण्डारीबाट आयोजना गरेर ब्रिफिङ कार्यक्रम सहभागी अक्ल छ। कार्यक्रममा महावाणिज्य दूतावासक सम्पादन भएर काम सेवा प्रभाव अंशु नेपाली समुदायसँग सम्बन्धित विषयमा जानकारी प्रस्तुत गर्न छ। उही अवसरमा मन्त्री खनाल विदेश ठाउँ रहला नेपाली न्युयोर्क लखक नेपाली राष्ट्रिय हित बढ्यालाई नेपाली मानस लागि चाहिँ कन्सुलर सेवा अंशु नेपालसँगै आर्थिक सामाजिक तसु सांस्कृतिक सम्बन्ध विस्तारमा निर्वाह गटी आयला भूमिका बारेमा जानकारी लिए लख्न छ। कार्यक्रममा सहभागी अधिकारी लखक महावाणिज्य दूतावासक आयला कार्यजन अंशु सेवा प्रभावलाई थप प्रभावकारी बनाएलामा विषयमा समेत सचेत गराला छ। राष्ट्रिय संरक्षण सम्मेलन 2026 बुधबारबाट सुरु अक्ल छ। दुई दिनसम्म चालला अक्ल उही सम्मेलन 20 राष्ट्रिय जोगाला दिवसक अवसर पारेको चालला अक्ल हो। सम्मेलनक बुधबार उद्घाटन गर्दै कृषि वन अंश पर्यावरण मन्त्री गीता चौधरी जोगाला तसु विकास लागि एक अर्का विरोधी नयाँकेको जोगाला जीविको पाचन तसु राष्ट्रिय समृद्धि सँगैसँगै आगो बटाला पर्ला तसु आइला दिनमा जोगाला तसु विकास एकैसाथ आगो लगालाई पर्ला बाजल छ। मन्त्री चौधरी वन्यजन्तु जोगाला सँगसँगै स्थानीय समुदायको जीविको पाचन तसु सुरक्षा सुनिश्चित गर्नतर्फ सरकार लागिरहला बाजल अक्ल सरकार यी आर्थिक वर्षदेखि मानिस वन्यजन्तु सह अस्तित्व कार्यक्रमलाई राष्ट्रिय बजेट प्रणालीमा समावेश गर्न बाजल छ। राष्ट्रपति रामचन्द्र पौडेलसँगै प्रधानमन्त्री समेत कार्यभार सम्हाल्न हल्क्ल अर्थमन्त्री डाक्टर सोनीवालकी शिष्टाचार भेट गर्न छ। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान एक्ल भेटमा अग्निक समय विषयमा कुरोकानी एक्ल राष्ट्रपति सचिवालय जनाएर छ। यसनिकै राष्ट्रपति रामचन्द्र पौडेल आग महिला आयोग आर्थिक वर्ष 2082-83 वर्षक प्रतिवेदन पेश गर्न छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगक अध्यक्ष कमला पराजुल उए प्रतिवेदन पेश गर्न एक्ल राष्ट्रपति आफ्नै सचिवालय जनाएर छ। सरकारक विज्ञान बोर्डक अध्यक्षमा सन्तोष लागि नियुक्त गर्न छ। मन्त्री परिषदक असोज 2 गते निकोल अनुसार काठमाडौँ महानगरपालिका 14 वर्षलाई श्रेष्ठलाई धेरैमा 4 वर्षलाई बोर्डक अध्यक्ष नियुक्त गर्न हो। नयाँ नियुक्त गर्न श्रेष्ठक आज सूचना अनुसार सञ्चार मन्त्री डाक्टर विक्रम तेन्नसेनक आगु पद अंशु गोपेन्द्रले शपथ लिएर गर्न छ। शपथ पाछु सूचना अनुसार सञ्चार मन्त्री डाक्टर विक्रम तेन्नसेनलाई नयाँ नियुक्त अध्यक्ष श्रेष्ठ लागि विज्ञापन क्षेत्रक नियमन व्यवस्थापन तसु सुधारकलाई परिणाममुखी ढङ्ग काम गरेर निर्देशन दिएर छ।
सम्भावित हके सक्ला बर्खे पानी पर्दा कारण दृष्टिकारीको काभ्रे प्रान्तक भिन्न भिन्न जोखिमयुक्त क्षेत्रमा उप सतर्कता अप्नाएलाई आगरा कटी सचेतना अभियान आगु बढाएर छन्। जिल्ला ठाउँ सशस्त्र पुलिसक बालक नेपाल 15 गाउँ हेडक्वार्टर तसु नेपाल पुलिसक मङ्गलबारदेखि सम्भावित जोखिमयुक्त क्षेत्र दोलालघाट रोसिलरी एर्सा ओर्सा भकुण्डेवेसी लगायत क्षेत्र स्कुल अंश सार्ने ठाउँमा माइकिङ अंश सचेतनामूलक कार्यक्रम चलाएला कल छन्। मनसुन जस्ने विपद मने कल कारण लागि तयारी अवस्थामा रहेला काभ्रे प्लान्चो ठाउँ जिल्ला विपद व्यवस्थापन समिति स्थानीय तह सुरक्षा निकाय आग्रह कलर छन्। एकरक साथै स्थानीय विपद व्यवस्थापन समितिको अवस्थाको बारेमा जानकारी कार्यालयलाई अनुरोध कलर छन्। जिल्लामा रहला सुरक्षा निकाय हुन्छौ भने आफ्नै लगक सङ्घीयहरूले जनशक्ति चलाउनलाई स्रोत साधन उपलब्ध कार्यालय सम्बद्ध निकाय बाहेक स्थानीय तहलाई अनुरोध कलर छन्। काभ्रे प्लान्चोकभित्र 13 स्थानीय तह रहला छन्। नेपाली काङ्ग्रेसक आज देशभर पालिका तह अधिवेशन चलिरहेको उही पार्टी 15 महाअधिवेशन अन्तर्गत स्थानीय तह साङ्गठनिक संरचना बनाएला कलाक्रममा पालिका अधिवेशन अखे लाग्न हो भने छिटपुट ठाउँ बाहेक देशभर ओडामा उत्साहजनक तसु शान्तिपूर्ण रूपमा नेतृत्व चालनार भैसिदाला काङ्ग्रेस केन्द्रीय समिति जनाएर छ। बारबाटै प्रभावित नुवाकोट तसु दार्जिलिङ सेब्बे ओडामा मङ्गलबार अधिवेशन सिद्धि सिद्धाला छन्। ओस्नेके मध्य प्रदेश सिरा सप्तरी सर्लाई तसु पर्साक मनेक ओडामा पनि अधिवेशन सफलतापूर्वक सिद्धि सिद्धाला चुनाव समिति जनाला छन्। बार पहिरा कारण बर्खे मानवीय अंश भौतिक नाश बेहर्ल अरसुवा जिल्लामा भने विशेष परिस्थिति लागि ध्यानमा धरेको मनेक दिन पाछु मात्रै अधिवेशन तयार गरेलाई मिलाएला चुनाव समितिको सदस्य सचिव राजु कटवाल जानकारी दिलर छन्। नयाँ विधान तसु निर्वाचन निर्देशका अनुसार आज अकेलाग्न पालिका अध्यक्षबाट सदुक पालिकामा 5 जना पदाधिकारी छनर छन्। ओस्नेक 1 सभापति 1 महिलासँगै 1-2 उपसभापति 1 सचिव तसु 1 सहसचिव चुनावबाट छानर व्यवस्था रहेछ। कोषाध्यक्ष भने सभापति चुनाव कार्य समिति सदस्यबाट मनोनयन कार्यालय प्रावधान रहल छन्। फेरि गठन गर्ला तसु फेरि बिहानलाई बहस केन्द्रित नेकपा एमाले जारी केन्द्रीय कमिटीको 3रा बैठक दिन आज चलिरहेको अग्नि बिहानीबाटै सुरु अख्ल बैठकमा केन्द्रीय सदस्य लगत आफ्नै धारणा धारेलाई क्रम जारी रहला छन्। उही पार्टीको प्रचार अंश प्रकाशन विभागका मुख्य निरज आचार्यका अनुसार मङ्गलबारसम्म 118 जना केन्द्रीय सदस्य लगत अध्यक्ष केपी शर्मा उल्लेख प्रस्तुत गर्न प्रतिवेदन उप धारणा धरिसिद्धाल रहेछ भने आज बाँकी सदस्य लगत धारणा धर्ल रहेछ। केन्द्रीय सदस्य लगको लागि सारालाई 3 मिनट समय दिएर गर्न छन्। प्रचार विभाग आचार्य अनुसार आज 1:30 केन्द्रीय धारणा धरिसिद्धालाई बिहिबार पार्टी सचिवालय बैठक बेसेलाई तयारी रहेछन्। सचिवालय बैठक मनेक महत्त्वपूर्ण निकल दसु निकल लखक अनुमोदनलाई केन्द्रीय समितिमा प्रस्तुत गरेलाई उही बाजल छन्। आजलाई धनुवारी भाषा समाचार सिद्धिली हस्त शिवा ढोक गरिनु।

यी रेडियो नेपाल हो, दनुवारी भाषक संचार भेष बहादुर दनुवारबाट सुना। संयुक्त राष्ट्रसँग 81 महासभामा सहभागी हकीलाई अमेरिकाको न्युयोर्क जयलाभ करिदार प्रधानमन्त्री बालेन्द्र साग अहिले कानु महासभा लागि सम्बोधन गरिदार छन्। महासभा लागि सम्बोधन गरिदारलाई प्रधानमन्त्री साग संयुक्त राष्ट्रसँग महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरिदार छन्। प्रधानमन्त्री साग आज राष्ट्रसङ्घलाई नेपालक स्थायी नियोजक पुगेको परराष्ट्र मन्त्रालय कार्यवाहक राजदूत अंश नियोजक ठाउँ नेपालक महावाणिज्य दूतावासक सँगै कुराकानी गर्दा कार्यक्रम

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 4 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका राष्ट्रभाषाका गीतहरू सुनाउनेछौँ। यो पहिलो राष्ट्रभाषाको गीत राख्दैछौँ मैथिलीमा, श्याम सुन्दर यादवको स्वरमा रहेको छ भने संकलन रहेको छ गायक स्वयंकै।

अहिले सुनायौँ राई भाषामा रहेको राष्ट्रभाषाको गीत, सूर्यकुमार राईको स्वरमा रहेको थियो भने सङ्कलन रहेको थियो गायक स्वयंकै. अब राख्दैछौँ भोजपुरी भाषामा, अशोक कर्णको स्वरमा रहेको छ भने राजु अग्रवालको सङ्कलनमा.

अहिले सुनायौँ थारू भाषाको राष्ट्रभाषाको गीत चेतमान गुरुङ नारायण राईमाझीको स्वरमा रहेको थियो भने अब अर्को गीत राख्दैछौँ नेपाल भाषामा उत्तर भुजेल शम्भु गुरुङको स्वरमा रहेको छ भने सानुमान ताम्राकारको सङ्कलन रहेको छ।

अहिले सुनायौँ झाँगड भाषामा ठकुरदेवी झाँगडको स्वरमा रहेको राष्ट्रभाषाको गीत भने करमलाल उरावको सङ्कलन रहेको थियो। अब केही समयपछि यहाँहरूले सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट समाचार, त्यसपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषाको समाचारपछि नेपाल भाषाको कार्यक्रम जीवन दबु सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो।

0: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैङ्क।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपदले जलवायु संकटको जोखिम पुष्टि गरेको भन्दै विश्व समुदायको ध्यानकर्षण गराउनु भएको छ। राष्ट्रसंघको 81 महासभा अन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले जलवायु परिवर्तनको कारण तापक्रम वृद्धि भई नेपाल सहित हिमाली मुलुक बढी प्रभावित भएको बताउनुभयो। यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लने क्रम बढिरहे विश्वले अझै ठूलो समस्या झेल्नुपर्ने उहाँले बताउनुभयो। महासचिव गुटेरेसले 3 वर्ष अघि नेपाल भ्रमणको क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै विश्व समुदायलाई चेतावनी दिनुभएको थियो। उहाँले नेपालको भुटेकोशी बाढी जस्ता विपदले जलवायु जन्य समस्यालाई वास्तविकतामा परिणत गरेको स्पष्ट गर्नुभयो। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन अमेरिकाको नियोग प्रस्थान गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले भोलि महासभामा सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाको लागि नेपालका कार्यवाहक राजदूत र नियोग स्थित नेपालका महावाणिज्य दूतसँग छलफल गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने क्रममा विभिन्न देशका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको भेटमा उहाँले पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेल, जापानका विदेश मन्त्री मोटेगी तोसी मित्सु, पोल्याण्डका उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री राडोल्स सिकोरस्की, युरोपेली संघकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा तथा भुटानका प्रधानमन्त्री छिरिङ तोक्बेसँग भेटवार्ता गर्नुभयो। भेटवार्तामा नेपालसँग सम्बन्धित द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहयोगलाई थप विस्तार र सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै परराष्ट्र मन्त्री खनालले आज संयुक्त राज्य अमेरिकाको नियोगमा भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा परराष्ट्र मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भुटेकोशी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। यस्तै परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकर बीच द्विपक्षीय भेटवार्ता भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धि नियन्त्रण, ग्यास

2083 माथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री डाक्टर वाग्लेले मुलुकभित्रको आमदानी र खर्चको बीचमा खाडल रहेकाले आन्तरिक र बाह्य स्रोतको सन्तुलनको लागि यस्ता कोषलाई प्रतिफलमुखी र सुरक्षित रूपमा परिचालन गर्नुपर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले भोटेको सिबाडीमा परि बेपत्ता तथा ज्यान गुमाएका विद्युत प्राधिकरण

5 लाख रुपियाँ राहत हुने समाचार तथा कार्यक्रम र प्रविधिबारे जानकारी लिनुभयो। निरीक्षणको क्रममा मन्त्री तिमल सिन्हाले मुलुकको प्रसारण इतिहासमा महत्वपूर्ण योगदान दिएको संस्था रेडियो नेपालले अबका दिनहरूमा अरू सञ्चार माध्यमसँग प्रतिस्पर्धा गरी नागरिकलाई सुसूचित गराउनु पर्नेमा जोड दिनुभयो। यस अवसरमा मन्त्री तिमल सिन्हाले सार्वजनिक सेवा प्रसारणलाई सही दिशामा अगाडि बढाउन सबैभन्दा पहिला पहुँच बाहिर रहेका नागरिकमा सही सूचना पुर्याउन अग्रसर हुनुपर्ने बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।

always fly. Nepal Telecom, Rashtrako Sanchar. विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा अमेरिकी अधिकारी र इरानी प्रतिनिधिमण्डल बीच धेरै राम्रो वार्ता भएको बताउनु भएको छ. इरानी विदेश मन्त्री अब्बास अराघाची र अमेरिकी विशेष दूत स्टिभ वेटकफ बीच न्युयोर्कमा भेटवार्ता भएको इरानी सञ्चार माध्यमले पुष्टि गरेका छन्। ट्रम्पले निकट भविष्यमै अमेरिका र इरान बीच थप वार्ता हुने बताउनु भएको छ. यसैबीच कतारका अमीर शेख तमिम बिन हमाद अल थानीले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै खाडी क्षेत्र अहिले सबैभन्दा जोखिमपूर्ण चरणमध्ये एकबाट गुज्रिरहेको बताउनु भएको छ. उहाँले क्षेत्रीय सङ्कटको दीर्घकालीन समाधानका लागि कूटनीति र संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार. सकियो. हौस् त, नमस्कार.

टुङ्छे गुटेरस्की छजोफर्ने खाकी चोतङ खाकी चङबुतिवा सिकुतङ काको रिम्बा फरिन गल्सिङ जम्बुलिङ लारङ कले हुङ्गुफ सुङसुङ्गो नोलुनपु डाक्टर सोनिम वाग्लेकी मिमाङ डोसुङकी कोसकी डोसुङडा च्याङबोताङ ख्यापसँग तेरुप्याने सब सुङसुङ प्रतिनिधि सभाकी आनिङकी चोकदुला नागरिक लगानी कोस विधेयक नितोङ गेजुग्या सुम्की कोला थेन्दोप छिवातिवी कोला ख्यान्तोक नङ्गिन लुनपु वाग्लेकी ग्यालखप नङ्गी डोसुङताङ ख्याप्साङ पला बङ्गी ख्यापर गोतोप ताप्की नङ्गीताङ फिकी लाकतिवा चुकपरङ जप तन्दोकला कोसला ख्याप्साङ शिला लानी ट्याङबोताङ सुङक्योप ख्याने लक्लेने कितोप सुङसुङ दिपलारङ प्रतिनिधि सभा कि आरिङकी छोक्दो तेमा फुक्तानी तेजिन फर्स्योर विधेयक नितोङ गेचुग्या सुम्की कोला टुङ्गो छुङनी तेरिकी थुन्दा मतेमा थाक्छो छुङ्गा छोक्दोला सिलोनकी लागेन लानङ्गुफ नोर्लोनपु डाक्टर सोनिम वाक्लेकी विधेयकी कोला नासम टुङ्गो कोर्की प्रस्ताव जाक्टङ्गोफियन लोकछु लोक्त जिन सिन्चाइ लोनफु भिराज वक्तर श्रेष्ठ कि फोटिको शिशो तक्ला स्वर्णी तोरुप तङ्ग गलुप विद्युत प्राधिकरण कि लचत पातिवी खाङबी मिला टेङ्गा बुमङ्गा तेरुप सुङसुङ प्रतिनिधि सभा कि आरिङ्गी छोकदुला सुङलफ नङ्गिन लोनफु श्रेष्ठ कि छुलोक आयोजना ना छोकला लाका खि गोतुप प्राधिकरण कि लचत पी खाङबी मिला सार्के टेङ्गा बुमङ्गा रातङ लाठुक सेकी लागि नङ्ला गेसा नप्चु टेङ्गा तेरुप थाक्छो क्याउ ख्यान्तोक नाङसुङ लोनफु श्रेष्ठ कि स्वतक कि सालेन्सी नेपाल विद्युत प्राधिकरणकी लचेतपा मेरा शिवजुस्या दिन्तङ छुलुक आयोजना नाचोक्ला लाका किरूप लचेतपा मेरा सही ग्यासेनाङ लाक्पा तोर्नी वोतो सुङसुङ लोनपु श्रेष्ठ कि रङजुङ कले जुग्ला लोक सखुल याङलुङ गोजु तोप्ताङ ल्याखुङ दिवा जप तन्दोक्ला तिरङ टेङ्गा खरब सुम अरब गुप्चु सिनाङ लाक्पा टेङ्गा खाक्से वोतोप न्यामयुङ क्याउ सुङसुङ दिसिनाङ गमला प्रतिनिधि सभा कि आरिङकी छोकदुला छोकमितिवी तुछेन दिवा हुङ्गिन वोतोप रिम्बला बजारला चालक दिवी गोङ फरुफ थोङ्गोफ ताप्की गोङ युङमो जोगो ग्यासकी टरिख जोलोमो जोगो चिङै कोर नासोकी कोला सुङला सुनाङ सुङ छोकमितिवी मिमाङकी रेवा जुपा कितो सुङकी ल्यागेन यिन्दो सुङ्गिन बजारला चालककी गोङ फरुफ नेताङ युङमो जप तन्दोङला खाक्छेन्पो चिने अनुगमनिकी गो स्वताक टोकपा चिङै रङजुङकाले तेमा क्यो नुफोको ग्यालखापकी मिमाङ तेरिकी तन्दोङला रातकी प्याकेज टरिकी गो कोलासाङ सुङला सुनाङ सुङ तुग्राङ क्याने छोकदोला छोकमितिवी मौसम पूर्वानुमान महाशाखाकी सोच गते लाकी गते ग्यास सलाने जुन गते चिङ्गी सेक्छेरवा बङ्गे गेको तङ तिकी जोसालेन्सी स्वतक टोकपा हुङ थोपु तपकी ती कोलासँग चकपो क्यानी मिमाङ तिमी सुङक्योपकी टरिकी तोब्लासँग सुङला सुनाङ सङ्ग दलेन तेजिन्न ग्याङसिङ लोनपु डाक्टर विक्रम तिमल सिनाकी आरिङ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालकी निरीक्षण जिकोर ख्यानङ निरीक्षणकी रिम्बला लोनपु तिमल सिनाकी रेडियो नेपालकी प्रसारण स्टुडियो तेजिन्न सङ्गीत नाट्य तङ साङ्ग्युरकी स्टुडियोला फेम्नी रेडियो नेपाल तेमा तोङ्गुप साङ्ग्युर तेजिन्न लरिमताङ लक्से कोला ख्यान्थोक लानाङसुङ तुग्राङ केने लोनपु तिमल सिनाकी ग्यालखपकी प्रसारण लोग्युला खाक्सेन्पो ल्यागेन च्यु रेडियो नेपालकी था होङ्गुप निमला यम्बा ग्याङसिङ छोकपा सिनाङ लागा ल्यामो किगो कोला सुग्यप नाङसुङ रेडियो नेपालला सार्वजनिक सेवा प्रसारण नेपालकी कार्यवाहक छोकजो उर्वशी बस्नेत छोकपी छोकमी सोभिता रिसाल कार्यवाहक छो प्रशासकीय अधिकृत आरती छोटो ताङयाम्बा कुछाव टिभी टस्तलेक सुनाङ भिएन सुङकी विज्ञापन बोर्डकी छोकचोकी कोसाला सन्तोष श्रेष्ठला कोच्याख्या नाङ असोसलाकी गतेङ्गीकी शेर्मोदेव लोनछोक छोकतोकी थाक्छोत नाङसिन काठमाडौँ महानगरपालिका वराङ चुप्जीकी श्रेष्ठला लोजीकी तन्दोग्ला बोर्डकी छोकचोकी कोसाला कोच्याक्या उएन सम्बा कोच्याक छुङ्गुप छोकचो श्रेष्ठला आरिङ दलेन तेजिन ग्याङसिङ लोनपु डाक्टर विक्रम तिमल सिनाकी कोसाकी तम्चे सुनाङ्गोभिएन कोसाकी तम्चे सुनाङसिमा दलेन तेजिन ग्याङसिङ लोनपु डाक्टर तिमल सिनाकी सम्बा कोच्याक छुङ्गुप छोकचो श्रेष्ठला विज्ञापन सखुकी सिजु टरिक तेजिन यर्केकी तोन्दोक्ला खाक्सेन्पो चिने लाका कितोप्ला निर्देशन नाङसोङ ग्यालुङ सुङ्क्यो फ्लेन्जोम निटोङ निसुथुक आरिङने जुन गोचुन ग्वा निमाङ निसेक जिन्क्योङ कितो फ्लेन्जोम थेङ निसुकी ग्यालुङ सुङ्क्यो तोछेनकी कप्ला जिन्क्योङ क्याउ येन लेन्जोमकी गोपतेम डेलख्या नङ्गेन कृषि नाथुङ तेजेन खोरिक लोनपु गीता चौधरीकी सुङ्क्यो तेजेन यर्केकी लाकाला फलासुला मुखोलोमा खेइ तेरिकी पला चिक्डेलख्याने लाका कि गो सुङसुङ लोनपु चौधरीकी नाथुङकी सेम्जेन छतिवा सुङ्क्योकी सान्देछुन चिचोकी मिजितङ सुङ्क्योकी तन्दोक्ला खाक्सेन्पोचि सुङ्की लाका खि गोतोप सुङ्गिन सुङ्की दिपजो लोने जुन मिमाङतङ सेम्जेन पर्की तम्जी कोर्के ल्यारिम ग्यालुङ बजेट प्रणालीलाई जोको सुङसुङ
सिङजिन रामचन्द्र पौडेल तङ क्यान कार्यवाग सिलोन तेजिन नोलोन पो स्वर्णिम वाकले कि थुक्टेट क्या नङ्गवा सिङजिन ल्याखुङ शीतल निवासला अनि टोप्ला छुङ्गोफ थुक्टेट कि रिम्बला कोर्ना सुकी कोला खोङतिवी पला टोङ्गो छुङ्गोफ येन दुग्राङ केने सिङजिन रामचन्द्र पौडेल छोक्ला राष्ट्रिय महिला आयोगकी पल्जोर लोङ यितोङ गेचुग्या यितङ गेचुग्या सुम्की लोखर प्रतिवेदनसँग चिकेम क्वा सिङजिन ल्याखुङ शीतल निवासला ल्यारिम चिकोटे क्यानी आरिङ आयोगकी चुख्याफ कमला फराजुले कि ती प्रतिवेदन चिकेको येन लोपजुङ तेजिन चेर्मो लोनखाङकी सामुदायिक लोपतला लागा कितुप गेगेन्तीवा छप्सी सोखा कि ल्यारिमला छोकछोक कितुप कोला ङ्याप्सिप क्यानी ठिम नाङसिन खाक सेन्पो ठिम तुङ्गुर्ला जोङखा दिन्छु थोन दिनकी लोपजुङ कोर्की छोकपातीवा तिरिला लेनताङ ग्वा लोनखाङकी लोपटा लोपजुङ साखा कि लेने ख्याफेला कि तन्दी तुसुला जोङखा नाचोकी गेगेन्तीवा

0: हजुर निरामी भाजुम एसपी सिङछेन जनासनाथी ख रेडियो नेपाल रेडियो नेपाल बुधबार पदिक झ्याका उयाजनगु जीवन दबु ज्याजो छिसेन झ्याका चनागु खप छिसेन छपो बुद्ध दर्शन बुद्ध धर्म विशेष थन चाहिँ छोगो प्रवचन छोगो मे चिन्तन हेबेटुङका छी डाक्टर साहेब कविन्द्र बचाचार्य नापा वेक चाहिँ वरिष्ठ मिखा रोग विशेषज्ञ ख चुत्यादि डाक्टर साहब छिठो विशेष त छि मिखा रोग विशेषज्ञ ज्वाल उन मस्ते गुपरी छिठोए अध्ययन चाहिँ छाए नादिगो ख थन छि नाप्लको नि
1: यसै लागि शुभ एमबिबिएस त यो डक्टर जिरुङका छो विषयले विशेषज्ञता एमडीएमा हो जल अहिले एमडी चाहिँ जाँच ब्याउनमा हो गुले जी जाँच बिउ ख उसले मिखायु सम्बन्धी न खुले जोज्या जाँच बिहा नप्याउल अहिले मिखा यो विशेषज्ञ यो रूपमा बुना बुनी श्रेय जी भैरवा यु लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पतालले ज्याया हुन अन एक डेढ वर्ष ज्याएर हुँगा अस्पतालले चौबिस सौ डाइरेक्टर जिर चाहिँ मिखायु मस्ते सम्बन्धी फेलोसिप यो लागि प्रस्ताव त्यहाँ भिजाट अहिले उहाँ प्रस्ताव जी स्वीकार होइन एक वर्ष होइन मस्ते मिखा सम्बन्धी अन्य अध्ययन होइन नप इन्डिया यु अरविन्द हुपडी चाहिँ मिखायु अस्पतालले हुन एक महिना अहिले हान छ हप्ता अमेरिका क्यासिया इन्स्टिट्युट हुन जी मिखायु मस्ते सम्बन्धी ट्रेनिङ कया ठुकठ मिखायु डक्टर जु अहिले मस्ते मिखा बुनिउपट्टि होटा चुला हो जुल
0: हजुर ध्याटला जिउ पनि स्वास्थ्य यु पनि खलाउ खस मेला तिथि कथ डाक्टर जिउ पनिलाई यक्कु यक्कु डु ओके मध्ये न आछि मिखै तहे छिन् चाहिँ नकर्ने छिन् ध्या दिनु ल मिखै तहे छिन् चाहिँ थो अध्ययन विषयवस्तु देखादिको छ्याक उके न मस्ते उ
1: मिखायु सम्बन्धी छौला पहिला भनौँले जे मिखायु भुन्यु ढ्यु मटी डुमुख हो तर वो गुपट्टि जित अपर्च्युनिटी होला मिखायु बुनिउले नाप्याउ कारण जी बुवाउन तर लिप मिखायु डक्टर जिरुङका अनन जी जब अपरेसन या सुरेन जित बडो गर्भटाल ठुलो सिके तरौँ विषय गेखमा न मचेट मचबिका मिखा खङ्का बि अठिए मिखाइ पि डक्टर पि ढाइपी निपाए मिखा मख पि नजिकै अपरेसन त याद न ठाउँ मखमा बुया हम लाजुना साला हम अपरेसन यहाँ कने खुनु खाना बडो खुसी ज्या एबी उनी जीवले चिसङलाई पुनर्जीवन हान खङ्का बिफेबुटी ठो मिखा यो चाहिँ झिउ संसार र स्वेबुटी ठो द्वार ख एजु कारण मिखा मन्टकीले झिमी छुए संसार खनिमुखो जल अहिले ठजौ खङ्का बिउ मिखायु शल्यक्रिया याउ अथवा विभिन्न कठ उपचार यहाँ मिखायु लुए लङ्का बिउहरूलाई छौ तरौँ पुण्य न लागु ठुके चाहिँ यो कसरी सेवा न या भयो ढ्युपट्टि जोबले जित एको गर्भटा मिखायु डक्टर ज्या नप हान मस्ते मिखाहरू गुली महत्त्वपूर्ण डल्ला छ छि उमेर हो नुगुपिन्ट अपरेसन याबले मानौ सत्तरी वर्ष जुमेछ जिसँग शल्यक्रिया टाछ सचिडम वासान सुई न ज्याल ज्याले जिउ हो मिखाजी तर नक्टिन भुमा दक्षिण मरणमा म चाहिँ अपरेसन याबले सचिड तक ज्याउ यो मिखा हो अहिले म चाहिँ मिखा हान बालको खङ्का बिमफट कि म मिखा मखनी जुगो मखो व सेकिन भइमुख बालक भुन्न भइमुखो मानसिक विकास न ल्याउनु लागि उजुल अलि छेँचो पि सखित न भोज युजुल यजु कारण मस्ते मिखालाई झनै उपचार यहाँमा अझ क्षेत्रीय जिल्ला डरका आवया स्वेबले चाहिँ बाला उठाइस जित ठो होटा चुला उल अर्का सक्लेप्रति जी आभार चाहिँ जी प्रकट हेर्न चुन
0: हजुर ध्याबे चाहिँ जीवन बिमा लुजुल मान जीवन बिउसान मिखा बालको मखङ्क चाहिँ जीवन चाहिँ सुधार लाइमुखो
1: हजुर
0: उजुका नयाँ मिखु अपरेसन यामल मिखुवै कारण चाहिँ मस्त चाहिँ मसिनमा धैगो कारण नए प्लस चाहिँ छिउ चाहिँ गुल्न फेलोसिप चाहिँ मिखाए जु कारण चाहिँ छि यहाँ दिल त्यहाँ त्यो नेपाली गुल्तक थो चाहिँ मस्त चाहिँ थियो पनि रोगी त छि चाहिँ खना दिल
1: आज जाइना चुनु अस्पताल भैरवा वो लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान धायु अस्पतालले निसिया सचिन से निस मस्त मिखायु जाँचु लागि वे लगभग 30,000 मस्ते चिसा जाँचे या वर्षदुनी अहिले वर्षदुनी मिखा मोतीबिन्दु जुमिस गया खुस बिरामी त चिसा मोतीबिन्दु मोतीबिन्दु झिसले उमेर ढुङ्गाजको मोतीबिन्दु हेर्छु नि अठे मोहो गुली गुली जन्म जाते मा बोपी मोतीबिन्दु डुपी मस्ते जिउ अथवा मायु पठाए चाहिँ बोले मा पिन्स जठालाको वासै नयाँ बिउ अथवा मा न बालक पौष्टिक आहार नै मुखनिउ अथवा मच भुइँ बोले मिखा चोट लगे जिउ अलि मच न हान प्रथम दोस्रो वर्ष न उयो नस बालक मनयु ठिठो झारबन्ड जियु ठिक ठिक विभिन्न कारण होइन अलि मिखा चोट पटक लायु अझ कारण होइन चाहिँ मस्ते त नौ मोतीबिन्दु जिय अलि अझको मोतीबिन्दुलाई दक्षिया चाहिँ लगभग खुस टिजै चिस सल्लिक रेया माला चौडु नप नप मस्त्यो मिखा चोट लाना मिखा टजेना वेपी चाहिँ दक्षिया सत्याटी मुनुट चिस सल्लिक रेया या माला चौ अवस्था डु तल्लास अहिले मिखा यार जिपी मिखा बाङ्गो जिपी अझ पिन चाहिँ दक्षिया डुनी सत्या टी चाहिँ सल्लिक्रिया चिस या उनी ना चुनौडु ठुला चाहिँ सल्लिक्रिया सम्बन्धी जुल
2: जुल
1: वास या मापी गुली गुली मस्त गुला पठाए चुनमाओ नेलाए बुट अथवा एकतिस हप्ता सिया झ बुल अथवा उयो भू बुले वजन चाहिँ 1500 ग्राम सिया कमजोर लाग्छ उयो मिखा गु पर्दा विकास जिमाउ ख ऊ बालको विकास मोजिया रेटिनोप्याथी अफ प्रिमेच्युरिटी राई ऊ पर्दा यो बिमारी जी
2: हजुर
1: अलि एउटा चाहिँ भू 4 हप्ता लिपे हुना मिखा डुनी पर्दा यो रोग डुलमल लगा जाचे नसुमा अलि एजो जो जब तक ऊ 44 हप्ता जुइम हो उब्लेटको ऊ मिखा सोया ठिक जो रहेछ तोटा बिउ ख ठिक म जसो होइन उपचार मचान सिया यामा अलि नप नप उखनी हप्ता चाहिँ छो अवेरनेस विक न ख छौ रेटिनोब्लास्टमा रहेपट्टि मिखा क्यान्सर जिउ चिसोसोले शरीर जो क्यान्सर जिठे छु नि तर मिखा न्यून मिखायु डुन्चो नान्चा यदि मर्चाका सोबले भौच्यो मिख्ने टल्के जुला लाछ ओ डुनी क्यान्सर डुला अथवा मोतीबिन्दु डुला रहेका चाहिँ चिस ओ सतर्क जिमाउपट्टि अवस्था डु अहिले ऊ क्यान्सर जुला कि मिखा मुख्ने जो मुखो ओ शरीर फैले ज्या मुनु मस्त ज्यानै हुने एजो कारण थो सचेतना नचिस या माउपट्टि जाँचु न मस्त मिखा अहिले चस्मा टेमाउ समस्या मिखा बाङ्गो जिउ यार जिउ समस्या मिखा चाहिँ एलर्जी जिउ समस्या भुसा नसिया या हामी मिखा इन्फेक्सन जिउ आइपिन डु ऊ अप्ठ्यामिया न्युनेटरम है मायु भू ठासा वेबले सरे ज्यायु अहिले ऊ बालको वासमा यसो मिखा मुखना मिखा चाहिँ डाग जुया भविष्य मुखनियौँ ठै ठै चाहिँ यो समस्या त मस्तेर नजिउ डु अहिले उयो विशेष रूपमा स्वयं लागि नेपाल पिपेमा जिठे जापी पेड्राटिक अफेमोलोजी डुगा ठाउँको हजुर अहिले जे चाहिँ ठु पेड्राटिक अफेमोलोजी सोसाइटी भाइस प्रेसिडेन्ट ठाउँको नै
2: हजुर ए भाइस प्रेसिडेन्ट हजुर
1: हजुर ओके कारण जे ठुकै सम्बन्धी विशेष चाहिँ सिउका चाहिँ ठो देश गेजा ठो सम्बन्धी यो कोठा चाहिँ ठो सेवा चाहिँ मरु
2: हजुर यो कोठा चाहिँ मरु
1: हजुर
2: ढाबले चाहिँ पी च्यामा मध्ये चाहिँ छिछम्न चाहिँ वरिष्ठ विशेषज्ञ जो हुने चाहिँ गोमा मस्ते त चाहिँ आतक चाहिँ अपरेसन यहाँ दिनु न
1: आतक डुनि चाहिँ मस्ते कम्ती न पेडो न्याडो
2: पेडो न्याडो
1: मिखायु मोतीबिन्दु जोपी मिखा चोट लापी अठिए मिखा चाहिँ ऊ यार ज्या डोसिटी चाहिँ मिखा यार जोपी मिले यामाउ सिद्ध यामाउ अब मिखा यार जेपी चाहिँ मस्तको मुखका उके चाहिँ छि ल्याम्पी टरिकपी टन यार जोपी टन चिसाए सेउ ख एक अझ कोठा चाहिँ पेडो न्या रोटी चाहिँ मस्ते अपरेसन याद न अहिले छि टरी पिन्न पो हिसाब याउ खस सुई डोटी मिखा यो चाहिँ सल्लिक्रे याउ जिट अवसर चाहिँ चोलाउ ख
2: सुइडो मछि
1: हजुर
2: थोला छौ रेकर्ड हे जुइमा पनि थिएँ सुइडो चाहिँ अपरेसन याद दिएर ल अझ विशेष त निवा त हरेक क्षेत्र दु तर लिकुना चङ्गुडु छ्या थिएँ छौँ छ्यादा छि साहित्यकार न ख बुद्धिस्ट फिलोसफर न ख छि पिएचडी न यना दिएर ल छ्या थु लिकुना चङ्गु ख ठु
1: ठु अवसर ठाउँ चुला त सम्भवतः अब यो दिने चिसँग अझ न प्रचार प्रसार न यो कुष्ठ ज्याओ पि ज्या छिपी प्याओ फेमा आटाको दिन ठ्याटेसे गुले गुले मिडिया सटु गना गना गना तर चाहिँ आठ अवसर गु चुलाउँदो छिटो न यो को शुभ आउ यो दिने छिपी यो प्रचार प्रसार न सेवा नाउन फट्टा छ उयो चिसँग
2: गति क्या छि धाया दिन ल यार जुइगु पनि प्रिमेचर बर्थ जुइरङ्गा जुइगु पनि रेटिना चाहिँ बालको चाहिँ डेभलप म जुया चाहिँ जुइ ठुङ्गो फुक्यो न त्यो उपचार सम्भव दु
1: ठु मिखा गु रेटिनोप्याथी अफ प्रिमेच्युरिटी नेलाए भुबी मस्त अथवा वस्या न्या भुबी मस्त मिखा यदि पर्दा असर जुला लाग्छ लेजर टेउपट्टि मिखा डुनी नु नस मवेमा रहेका चाहिँ ऊ इन्ट्राभिट्रल इन्जेक्सन है इन्जेक्सन टेउपट्टि अहिले सोझ्या पर्दा फाटे जस्तो यो अपरेसन या हो ऊ सुविधा झिकेडु एजो कारण यदि मेखा जाचे नाम मसल लास सिया चुनी मखु मेखनाय उनी जुल समयले मेखा जाचे माउ कारण वे बुया पेउ हप्तली पै छक मेखा जाचे गुन माउ अति आवश्यक दु अठिए मेखा गु क्यान्सर रेटिनोब्लास्टमा जुल लासन छप मेखा जुल क्यान्सर जुल मेउ मेखा सद्य जुल लास वो मेखा लिग्ना छया ओके नक्कली मेखा तया उ ज्यान न बचाय भई छप मेखा ल उ जीवन चले जी तर वो अपरेशन मया सुचकाट लास वो शरीर फैले जा लिप वो ज्यान न ओके काई एजु कारण उपचार दु मोतीबिन्दु उपचार ल डेडु जुल मेखा बाङ्गु जु उपचार डेडु अठिए चाहिँ मेखा छुन प्रकार उपरि इन्फेक्सन जुल अथवा एलर्जी जुल अथवा चाहिँ मेखा चोटपटक जुल लास उपचार दु समयले चाहिँ ठासे ठिङ्काउन माउजको ख
2: त्यसले नखन छिन दाइदिल मिखयु क्यान्सर चिन्य पसन्दै मिख तजेना मन त या त मिख तजेना चु थोय ख क्यान्सर मिखयु क्यान्सर
1: मिखयु क्यान्सर यो चाहिँ रेटिनोब्लास्टमा रगाटाइ होइट नज दैनन्दु भौजु मिख थे न्योन मिखा छि समुर चकासु लास छबु छौ चाहिँ उके याउ याउ नौपुरी पर्दा यो रिफ्लेक्स वे माउ खाऊ मो वसे टुयु पनि रिफ्लेक्स वाला लास ओके क्यान्सर जको खला अथवा मोतीबिन्दुको खला रका चाहिँ मिखाइ पि विशेषज्ञ पिन्ठा के हुन् मल अले वो मिखा टजेना चाहिँ वो पि सम्भवत मिखा वो रोग फैले जा अथि वो पिन खेफु तर चाहिँ रोग पाच यो युक्सित झिप्री रोग लामो हो वो दसौँ हजार पन्ध्रौँ हजारै डुनी छमनीमा मस्तै के छौ चाहिँ वंशानुगत रूपमा नै उठ यदि मा बाबिङके थो रेटिनोब्लास्टमा बिमारी दस ठाउँ म चाहिँ 45% पिङ्का चाहिँ ठो रोग वेफ हो तर मा बाबुके ठो रोग मर्सान 1% पिङ्का चाहिँ ठो रेटिनोब्लास्टमा पनि बिमारी वेफ हो छौ वंशानुगत रूपमा वै ढल्ला छौ चाहिँ वंशानुगत रूपमा मखो अठाइ खण्ड वै पनि न डु अहिले छमेसिके रेटिनोब्लास्टमा खण्ड ढास ठ डजगिजा मा बा क्याम ह्यापी सक्षतय चाहिँ मेखा जाचेना स्वयंमा उपटि जाउँ
2: हजुर गति मिखयु विशेष खलायपले मिख कहाँ जुपट्टि यहाँ खुवाउँछु ल मिख कहाँ चाहिँ छुचु कार्न जु नाच छिन धाइदिङ ल विशेष त मिख कहाँ छुचु कार्न जु गति कि नाप जी मिख बाँकै ख लिप चाहिँ छु एक्सटेन्ड जुल या त जे एकदम टाइफोइड जुल टाइफोइड जुया चाहिँ मिख छि कहाँ जुल धाइपट्टि न झिसे निना झि थन झे पासमी छम्निम न डु नाप चाहिँ फुटबल मिटा चाहिँ गोट या चाहिँ आ चाहिँ निगो निपाए मिखा चाहिँ मखन न धाइपट्टि दु छुख
1: ठो चाहिँ सिके जित न्यौ चाहिँ बालौ नि छिटाका छ्याएर छ जी म चाहिँ म मिखाइमजको विशेषज्ञ म हो जे चाहिँ मिखाइ नसाइ न विशेषज्ञ न्युरो अर्थोलोजिस्ट है
2: न्युरो
1: जी ऊ विभागे 12 वर्ष ज्या हेर्नु ज्या जी ऊके यो हेड अफ डिपार्टमेन्ट जोलोजी अहिले जी चाहिँ न्यु रिसर्च आर्टिकलमा पब्लिस हेर्न ठो विषयले मिखा मुखनी ऊ कहाँ ज्या छौ चाहिँ वंशाङ्गत रूपमा ए मिखायु स्वेव दृष्टि नस अप्टिक नब ढाइ ऊ विकास मधुसे जन्मजीवी डु ए जन्मजातीय कहाँ ज्यू मेउ चाहिँ चोटपटक जी नुगा छेने चोट लाट अथवा मिखा चोट जुल लास ऊ मिखाई स्वेव नस चाहिँ उसले मनाउ अलि बिस्तारो ऊ सुके जाउने अहिले ऊ मिखा मुखनी अठे चाहिँ चोटपटक जीव बाहेक न छेने डुनी क्यान्सर जुपिने प्रेसर बढे ज्या मिखा चाहिँ नसा मनाए लिपा वा सुके ज्याउने अठिए सुगर जुपिन्न एको वर्ष दयाउन सुगर कन्ट्रोल मजु लास नसा चाहिँ असरेन डायबिटिक पेप्लोप्याथी ज्या नसा लिप सुके ज्याउने अठिए प्रेसर एकदम बढे जुल लास न नसा सुके ज्या पहिला मनाउ अहिले लिप सुके ज्याउने अहिले गुली गुली चाहिँ टिबी वास नै पिन्डुनी टिबी वास अहिले टिबी रोग आफै न मिखायु नसा चाहिँ सुकै ज्यायो ठ्याउ चाहिँ यो कारण डु मिखायु पर्दा चाहिँ हिजमे जियु लिपौना चाहिँ मनाउ या नसा सुकै जियु नसा सुके कि अहिले कहाँ जियु अहिले छौ चाहिँ ठोजल ए मेउ चाहिँ छ जलबिनु रहेछ रोग डु
2: जलबिन्दु हजुर
1: जलबिनु रहे मिखा प्रेसर बढे जिया अथवा प्रेसर बढे मुजुसे खनिउपट्टि गु छियो भिजुअल फिल्ड है चिसा गुली चकङ्ग खण्डै मख वो कम कम खण्डै त्यो च्याप्प मखनियो मिखा अपोजिट चाहिँ प्रेसर बढे जा जिउ ज्या चाहिँ जलबिनु रह्यो प्रेसर बढे जा जिउ रोग घटाइ अहिले उकै कारण होइन हामी असर जिउ मिखाइ नसाएका जलबिन्दु प्रेसर बढे जा मिखाइ नसा सुके जिउ अहिले मिखा कहाँ जिउ ठ्याउ विभिन्न कारण चाहिँ मिखा कहाँ जिउपट्टि अझ ढ्याउ खस मोतीबिन्दु न अपरेसन समयले मेट्टा छ उकै जलबिन्दु ज्या लिपा नसा चाहिँ सुके ज्याउनु फु एजा यो विविध कारण डु के चाहिँ नसा चाहिँ अझ एला टुनी बिँ अपो चुरोट अपो टुनी बिँ अझ पिन्ट न मिखायु नसा कमजोर जो चाहिँ खण्डु अहिले ऊ भिटामिन्स त्यो कमी ज्या गुली गुली वंशाङ्गत रूपमा ए मुखनी पट्टि रतन्दो रह्यो बिमारी डु रेटिनाइटिस पिगमेन्टो छ है एमओ पनि नसके जम जन्म जाँदै कमजोर भने ज्यायो जुल अहिले हाना मायो प्यार हाउ टापको खनिमा हो एकको पावर दुपिन्न नसा चाहिँ कमजोर खण्डु ठ्याक्यो विभिन्न कारणले चाहिँ मेखाइ नसा सुके ज्याउन मेख काँझोपी चाहिँ चुको वगा
2: त्यसले चाहिँ रतन्दो अहिले मोतिया बिन्दु माइपिया छि धाइदिल तपुक नसुयो कारण
1: मायोपिया चाहिँ वास्तव एरर डायोइडर वास्तव नसायो मुख हो तर चाहिँ हाई मायोपिया रह्यो सिक्क यो कोही पावर डुबे -20 पावर यो डुबिन्यो चाहिँ नसा पर्दा साल्यो जुल पर्दा आए मिखायो नसा बने जिउ अहिले ऊ नसा चाहिँ कमजोर ज्याच्ने म ठो विभिन्न कारण चाहिँ नसा सुके ज्या कहाँ ज्या हो भी अहिले ठुवाना गयो बिमार इरिभर्सिबल ब्लाइन्डनेस आएको होइन एउटा मतलब मखन ढुङ्गा उयो खङ्क्यो उपाय मरू जस्तै जलबिन्दु जुवा चाहिँ मेखा मखन ढाँसो उयो खङ्क्यो उपाय मरू तर मोतीबिन्दु जुवा लाज चाहिँ ऊ लेन्स लिक्न आर्टिफिसियल लेन्स अनि चाहिँ त्यसमा इम्प्लान्ट नबिन्दाउ उहाँ पुरै ढाप्ने खने तर जलबिन्दु न मखम जुल्ला लाग्छ उयो उपचार चाहिँ रिटर्न या फै मको गुली डु उल्टेको बचाए फै उसियाँ फोल्डर चाहिँ झिसँग बचाए फै मको अझपट्टि चाहिँ या नसा चाहिँ टाइम टाइममा झिसँग किन माउ जरुरी खनागा
2: हजुर नकन छि चाहिँ नु शब्द पाइने नाद ल आर्टिफिसियल लेन्स
1: हजुर
2: ठो
1: चाहिँ एक्सिडेन्टली फाइन जो खा छम चाहिँ ठो पाइलट सम्बन्धी यो झेना चाहिँ त्यो वारे वहाँले मिखा चाहिँ ऊ गु ग्लास दै
2: हजुर
1: ऊ पिएमएम हाउबडी लेन्स टुक्रा छ मेखा उसले नाम्रो अपरेसन दुनि लेन्स त्यो चलाउन मरुगा जुन चाहिँ लेन्स चाहिँ लिउने घना छु अहिले अथवा ऊ लेन्स लिकायो अहिले स्वेटर टफ्यु चस्मा टेमाऊ अहिले जुनी लेन्स टेजी रुवा मुस्यो तर चाहिँ एक्सिडेन्टली ऊ खाटोजना मिखा लाभले बाँध खण्डेर खण्डले चाहिँ अहिले अनुसन्धान जो कि ठो मेटेरियल यदि मिखा डुन्टसल खनिउ जात न ढकासिया चाहिँ अहिले उयो त प्रयोग नसोले मिखा डुनी चाहिँ एसेप्ट हेरेको उयो त इनर्ट है डुन रियाक्सन मजु जुबले अहिले ऊ पिएमएमए लेन्स ठु 1949 पाके
2: 1949
1: हजुर
2: मख
1: ठो लेन्स चाहिँ दुनियाँ इम्प्लान्ट यापट्टि खा मिखा डुने इम्प्लान्ट यहाँ चाहिँ चिसँग मोतीबिन्दु शल्यक्रियाले रहेछ मिखा ऊ लेन्स दै
2: हजुर
1: ऊ लेन्स झन्चौँपट्टि भाग छौ टुक्रा लिक्न डुनी मोतीबिन्दु ज्या तोइसी चोङ्गा गु ज्याचौँपट्टि ऊ लेन्स त लिकायो अहिले ऊ गु ब्याग दै ल्याउने चाहिँ झिल्ली दिएको छु नि उके यहाँ चाहिँ आर्टिफिसियल लेन्स चाहिँ इम्प्लान्ट नभ्यो अनि त्यहाँ भ्यू कति छ ज्या मिखा डुनिए लेन्स ट्याउ ख अहिले अझ लेन्स न अहिले पहिला एडभान्स ज्याउ न मोतीबिन्दु अपरेसन विशेष होइन लाट या उर्घाटा हिउपट्टि छौ पछि टक्कु खाएन या अपरेसन एसआइसिएस है स्मल इन्सिजन क्याट्राक सर्जरी अनलेब चाहिँ फेको राउपट्टि मेसिन अपरेसन या होला गुके चाहिँ चिकु खाले न डुन्चौपट्टि लेन्स लिकाउ अहिले हान लेन्स सेट चाहिँ फोल लिएन दुनी चाहिँ छोया अहिले डुनी हान चकना चुनी ठ्याक्कै प्रकार डुनी आर्टिफिसियल लेन्स इम्प्लान्ट लिन चाहिँ खन्यो बुढी ठ्याक्कै प्रकार चाहिँ मोतीबिन्दु शल्यक्रिया खो
2: अहिले त आर्टिफिसियल लेन्स धापनी बायोलोजिकल मख त
1: बायोलोजिकल मखो इनर्ट सब्सटेन्स ख छौ चाहिँ पोलिमिथाइल मिठा एक्राइलेट ढाउपट्टि युज ज्याउँ रुठाउँको नै मेउ चाहिँ एक्रिलिक ढाउपट्टि लेन्स डु अठे चाहिँ सिलिकन जुल हाइड्रोजेल घाटाइ उकेन ठाउँको नै हाइड्रोफोबिक हाइड्रोफिलिक ढाउपट्टि लेन्स त डु नेपाल न चाहिँ टिलगङ्गा आँखा अस्पताल अन्तर्गत फ्रेड हलोज फाउन्डेसन लेन्स उत्पादन एक्सपोर्ट नै नचाउँ डु डल्ला छ कैयौँ लेन्स चाहिँ छिटा भारत अठे चाहिँ जर्मनी जापान पाखेँ गुली गुली चाहिँ युके पाखेँ अहिले अमेरिकान चाहिँ ऊ लेन्स त झि नेपालले चाहिँ प्रयोग जाँचौँ डो
2: हजुर त यहाँ नै मासुपट्टि छिनासम्म धाइदिनु ल मिख सिने ढङ्गा या त मिख कहाँ ध्यामस ल उजी ढङ्गा चाहिँ हाक्न मिख चाहिँ खन्देको कठाउँ छ यो छुनो उपचार मरो चाहिँ धाइद ल तर मनो त मरे ढङ्गा लेन्स कि आँखा छु धाइ जुन
1: कोर्निया
2: कोर्निया उट्टै अहिले चाहिँ मिख खन धाइ थोपट्टि चाहिँ गरी खी फुटिन्छ
1: ठुलो चिसो सिके माउपट्टि खख ठो चाहिँ झिउ मिखा मनो त मरे ढुङ्गा
2: हजुर
1: निगर्नु मिखा डकै झन्चौँ गु हाकु भाग हो उयो कोर्निया घर है ऊ हाकु भाग हो अहिले छु त टुयु भाग न लिकन ऊ चिज चाहिँ गेजी हल्ला छ संसारै डक्लै पहिला चाहिँ ह्युमन बडी ट्रान्सप्लान्ट जोडियो कोर्नियाका डोनर मरे ढुङ्गो मेस्यु कया मख मेस्युपट्टि यदि कर्णियाले जग्गा डाग डुट्यो खस ऊ तुयो डाग ज्याजौपट्टि कर्णिया चाहिँ उयो लेख्न बिहा अहिले नक्टिनी सी मेस्यु छ घन्टा बाह्र घन्टा भित्र काम आएको वा यो लेबापट्टि मोजिल अहिले ऊ त बालक प्रिजर्भेन अहिले हरुकी टेस्ट त्यहाँ भनेको अब रोग विभिन्न किसिमको उयो रोग डुम खला मखला टेस्ट होइन रोग मरुमपट्टि खर घा सिल्की अहिले नभए उके चाहिँ झिटा माउ इन्डोथेलियल सेल लाउँदै ऊ कोस त गुणी नम्बर देमा हो वान नम्बर ठिक जु ढ्यो खड्डा लाग्छ अहिले ऊ मोरमेसियोपट्टि नान्छ या डाग डुमेसियो डाग लिक्न अहिले अन चाहिँ टाका लागेन ट्याबियो जुबुलेला बिचे गु डाग डे मखना चमेसियो ला खनियो जुल्ने एजु कारण मिखा पुरा चाहिँ ट्रान्सप्लान्ट जिउमा हो जिसम मिखा डानिया आउन पुरा मिखा लिकायुमा हो झन्झौँ हाकु भागु टु यो छोक लिकायु ख
2: मेन लेन्स लिकायु ख
1: लेन्स मुख कर्निया
2: कर्निया
1: धाउ चाहिँ होइन त दाइ मोती बिन्दु जुइ ठ्याजु ल ऊ चाहिँ झिउ डुन्चो नानी सानो लिउने अहिले पर्दा सानो झ्याने हो भिट्रस धाउपट्टि जेल दै ऊ सानो झ्याउँदै हो लेन्स ढल्ला छ चिसन नक्न खल्नु ट्रान्सप्लान्ट धाउ चाहिँ झन्झौँ हाकुपट्टि भाग वा डाग ज्याजौँपट्टि उइटर लिकन सफापट्टि ग्लास त्यहाँ ढोका चाहिँ चस्मा फेरि अब चस्मा कुले कुले कोरेजु लाला चाहिँ मेरो नुपट्टि चस्मा टाइपले चाहिँ खनि नि अठिए ऊ ट्रान्सप्लान्टेसनले चाहिँ यही उल्जिकै ख तर चाहिँ छ महिसो न्यु मिखा दियो जुल अहिले मह पनि निमेस खङ्किजुल हान ठाउँको नै गयो सर्जरी बोल्ला छ वे कर्निया 540 माइक्रोमिटर जग्गा दैपट्टि जाट न ब बैन ड्याउँचौँ छ ब चाहिँ ड्याउने डाग डुमेस त ट्याउ लिउँचौँ छ ब चाहिँ डुन्चौँ वा इन्डोथेल सेल हाउ काउन्ट कमजुमेस त ट्याउ होइन छ उयो मिखा चाहिँ सोमपिमेस त खङ्का बियो अयो यो किसिम हुन चाहिँ ठाउँको नै प्रयोग ज्याचौँ डो
2: ठो सुविधा चाहिँ नेपाली नै
1: नेपाली नै डो ठो चाहिँ थो छौ फेरि एडभान्स सेटमा गुख मरे ढुङ्गो मेस्यु मिखा मखना जोपी जीवित जोपिन त खङ्का बिफयु एजु कारण झिसँग हिडानी है अठिए झिउ मिखा डानिया जिउ ठ मरे झ्याए जिउ मरे ढुङ्गा जिउ मिखा लिकासँग जिउ ढका सयजना टेमा आउजु ल अहिले 30 टिपिनसँग चाहिँ ऊ सर्टिफिकेट सोया 30 टिपिनसँग चाहिँ जिम्मे फलाना मन्ट एजुले मिखा लिका त झासँग ढका सटिमाका अलिक टिम भया सटा ऊ मिखायो नान्छ लिकाइ अहिले अन्त चाहिँ टोपिया मिखा टोपिया बि छैट झ्यामुङ मिखा ठमेस्या मसो सानो मेपिन्ट सुख फेउ जीवित रूपमा चाहिँ मेपिनी उपरि अङ्ग मेपिनी पाखे सुक सुख फेउपट्टि चौतर हुँठो पुण्य यो जान गेसका चिसमा हि डानेहरू चाहिँ जीवन डान हेर्नु मिखा डानेहरू चाहिँ छौ महाडान यो रूप चाहिँ चिसा क्या फाइ
2: हजुर त्यहाँबाट आठो गुल्न त मिखा डानिया ढङ्गा गुली समेतको थो प्रयोग या चाहिँ छाराजिन थो लगभग 18-19 वर्ष झन थो मिखयो पनि मोटो मेस्यो चाहिँ लिक्नालाई छौ चिरो बट्याटिया चाहिँ यिङको चाहिँ खना गुली तको समेतको थो युज या जी
1: ठुके चाहिँ महत्त्वपूर्ण खडियो चाहिँ 6 घन्टा 12 घन्टा दुनी ऊ लिका माउलो झुल लिका ढुङ्गा उयो घटना प्रिजर्भ या हो प्रिजर्भेटिभ डाइ यदि ऊ माइनस टेम्परेचर गुली माइनस टेम्परेचर उयो प्रिजर्भ या फट उसले टाहाको समेटको युज या भयोपट्टि चाहिँ ऊ जिउज ल एजु कारण नक्टिनी लेख्न नक्टिनी प्रयोग याले रहेछ ऊ तुरुन्त तुरुन्तै यामा तर झियो कोल्ड चेन्ज मेन्टेन होइन सिक्क माइनस टेम्परेचर एफोर्ट आएछ टाहाको समेटाको प्रिजर्भ होइन ऊ कर्निया एउटा ज्याउकि जिउ अहिले छुइरहेछ ठन मिखा लिका त उटा खुवामुपट्टि टेम्परेचर मेन्टेन बक्स त्यहाँ कोल्ड चेन्ज मेन्टेन जस्तै कि झिरा ठन काठमाडौँ उल्लेन टिलगङ्गा आकाश पाला सिक्क बाँलाउ झाइना चौँडु ठन चाहिँ गो झियो पशुपट्टि आर्यघाटे मोरपिनियो मिखा लिकन ठन्जुको अस्पताल प्रयोग गरिमा खो नेपालले डुने मेठा मेठा न चाहिँ कर्निया सप्लाई आएका झिउ अस्पताल होइन ठन छुया होगा झिउ अस्पताल होइन हविजाजे तयार छुया है अब कोल्ड चेन मेन्टेन हैजु कारण अहिले उयो अन्न चाहिँ प्रयोग गरे जिउ अझ न चाहिँ झिरा डेसेजको मुख बङ्गलादेश होइन सप्लाई आयो जानु जिउ खुना टिलिङ्गा अस्पताल छ हुना अहिले ऊ कर्णिया विभागे नहुना सोय भोलेलाई चाहिँ छौ नेपालमा बालावे गयो छौ डुला छौ धार्मिक रूपमा मनु पनि मुस्लिम समुदायले चाहिँ मिखा लिकाऊ लिकाग्यु ए न मयु तर चाहिँ झि ठन गु बुद्धिस्ट समुदाय डु अरे हिन्दू समुदाय डु ठन चाहिँ मिखा डान चाहिँ याउ छौ पुण्य ख ढा चाहिँ काइरहला छ गुल्सा गुल्सा मेखा डानेरकै मेरो जन्म मेखा मरुम ज्या जन्मजी अठे छौ मिसकन्सेप्ट चाहिँ ज्याचौँ डु तर वास्तवमा ढाउ खासलाई डानिया मिसिलो झन् बालो मेखा ज्या जन्मजी झिसँग गयो कर्मेट अठे फल भइ ढाइ बुझी चाहिँ विश्वास ख एजु कारण झियो धार्मिक ऊ छौ प्रभाव होइन झिठा मेखा डाने बि चाहिँ डुगा
2: ठुए खै कि चाहिँ मोरे ढङ्गा चाहिँ लास्यो पनि खरानीले चाहिँ मिखेनिग टेउपट्टि चाहिँ ठ्याक्कै व चाहिँ फल दु ठ्याक्कै नाम होला ओ टेल भ न अर्जुनी चाहिँ जित चाहिँ स्वप्ना चाहिँ बा या मा त चाहिँ मिख का जुइको ठम यो पुनर्जन्म जुइ जुल धैपट्टि झ्यो समाज न दु नखटनी खिन नखन धाइतला बौद्ध हो हिन्दू समाज नेपालले चाहिँ यो पनि दान पनि चलन दु छिन धाइतला गुल्तको ठुके अवेरनेस जुवा चौ दु थो दान बिगु पनि जस्तै चाहिँ 18 वर्ष झ तङ्खा यो पनि घनम ख गुल्तक अवेरनेस जुवा चौ दु थो पुण्य ख हिदान थे थो मिखना दान जुइ मारेका यो गुल्तक जुवा चौ दु
1: ठो चाहिँ विभिन्न सङ्घ संस्था मार्फत अस्पतालले चोपी डक्टर पि अथवा टेक्निसियन पि हुना मिखा दान्यु महत्त्व यो बढी चाहिँ अवेरनेस या माचि छ अब एउटा कनमागी ठो ठाइडल माल लुङ्गु ख माल लुङ्गु मिखा तर मे पनि जाओ यजु कारण ठुटे सिटी मुङ्के मजिलो ठुटो चाहिँ बच्चा पट्टा छ मे पिण्ड खङ्का बिच्यु उकेन झन् पुण्यलाई ठो बामलाउ मुखुटो झन् यामाउ ज्याख ढ्यो किसिम चाहिँ विभिन्न टोल टोले जाउँ सङ्घ संस्था पाखे आकाश दाले पिण्ड सटा या चिसा ठ्यो कार्यक्रम यामाल अहिले उसले चाहिँ पहिला ढान्न टेजुगा जे 20 वर्ष दिन डट असान जे 80 वर्ष लिपा मरेको खसान जे आए ढान्न चाहिँ साइन न टेजुगा अहिले जे 80 वर्ष डे उमेर ठ ठठी टिपिन सङ्गना चाहिँ अस्पतालले फोन यामा फोन ठन चाहिँ झिउ तिलङ्गान डु टिचिङ हस्पिटल डु आखा अस्पताल डु गनगन अस्पतालले ठो कर्णिया सङ्कलन या डु अनन चाहिँ ठो ज्याजी झिठा लुम्बिनी न ढाउ खस नापा चाहिँ वो डु ख ठाउँको प्रभावकारी रूपमा चाहिँ जुवा चौँ मरू धान या पनि यो कुडु मिखा कावर घाटाइबले चाहिँ काउनी टिम र चाहिँ एक्टिभेट मजिबले ठाकुवा चौँ डु तर आ हान चिसँग झियो अस्पताल होइन ठुटो चाहिँ या मलाई ढका नोपिन्ट चाहिँ ट्रेनिङ छ या वो ज्याजो चाहिँ उखी पाखिन सूर्य सुन डु
2: हजुर त्यसले थो पुण्य ज्या चाहिँ झी फुख ज्ञाने जुइमाल
1: हजुर
2: त्यहाँबाट आ छौ अवेरनेस यो ख छौ अछि ला गति कि ठाउँको नि युट्युब दो फेसबुक दो फुक दो सोसियल मिडिया उयरङला मोबाइलै मस्त 18 घन्टा तकै चुन्यौँ युट्युबे क्लासका युपट्टि हरेक युट्युबे युट्युब पाखे जुवा चौँ दो मोबाइल ल्यापटप छु ध्यादी ठो आतो तल छौ अवेरनेस न ख छि विशेषज्ञ जुली मस्तै यो विशेष छु ध्यादी त्यो विशेष
1: एकदम ठो समय न सापेक्ष ठो प्रश्न जुल 18 मे नसेको या ठो 24 ठो लगभग एक हप्ता ठुलो चाहिँ मायोपिया विक ढ्याडाई मायोपिया ढाइ चाहिँ छोरा छ तापाको कम खन्यौँ लिको चाहिँ सफा खन्यौँ पे अझ पनि 2050 तक डुनी 50% मस्तेर ठो रोग जुइरहेका चाहिँ डब्लुएचओ न चाहिँ प्रेडिक्ट ह्याडुङ होला ऊ चाहिँ जुले उत्सुया जु ढाबलाई चाहिँ अप्पो लिक्कतको ज्याइड नाभे पिनी जस्तो पिनी पिनी जग प्याउना चाहिँ गुल्जको पिन मिटाउँ छे वर्गा शर्मा हो आठौँले उल्टो ज्याउल पिनी मिटाउँले बाउ सक गुली मोबाइल डुन्दुको चुनाउँ घटाउँ होला एजो कारण चाहिँ आठौँको नै बरु डुन्दुको चुनमोटे पिनी बरु आउटडोर गेम ढाइमा टापकको सेउ पनि यामालाई छु लिक्कतको सोसो सोसो चाहिँ झन् झने लिक्क सफा खन्ड्याउनु टापक सेउ कम ज्याउँ उइट मायो प्यार घटायो एजो कारण झी मस्तलाई खाए खट ती तरिका पिन यो कुरा ठो मोबाइल त्यो स्वयं जिउला लाग्छ मायोपिया चाहिँ बढी जाउने मस्तै त विशेष नै जिउ जुल अब यो सोमबार छौ छिउ कार्यक्रम टेर्सन ठो विषयले अहिले ऊ मायोपिया जुपिन्ड प्रि मायोपिया है मुजुन पिण्ड घटना बचे आऊ जस्तै कि लिक्कजुको अपज्या शनि मुखो भुटी भुटी आठौँको नै मसोसिला मजिङ ल तर सर्टन समय छु समय जो प्रयोग चाहिँ या घिउ मेले चाहिँ बरु आउटडोर पाखे चाहिँ प्रमोट आऊ अहिले चाहिँ नेउपट्टि सम्बन्धी न चाहिँ भज चिसो बिजायामा निब्ले चुनिउपट्टि जुल अहिले मायोपिया ढे डसान उपचार विभिन्न तरिका डुडु मिखा वासर टेउ लो डोज एट्रोपिन ढाउडु अटे ठाउँ डिप फोकस ढाउ चस्मा भए चाहँ अर्थो केरा ढाउपट्टि चाहिँ मिखा कन्ट्याक्ट लेन्स त्यहीपट्टि उकेना चाहिँ पावर वृद्धि मजिक्यु ठ्याउ ठ्याउ उपायहरू चाहिँ वा चाहँ विशेष मिखा टाको जुल कि मायोपिया जिउका
2: हजुर
1: अहिले मस्त त्यो मिखा ढिउलाई उमेर भरे जुल चाहिँ मिखा टटक ज्याउ नि अहिले मस्त चाहिँ यदि सुया माइनस पावर चस्मा टेमा लाउँदो रहेछ उयो उमेर भरे जुल चाहिँ झन्झन पावर भरे ज्याउनेको मजबुले प्लस डुम्बरी चाहिँ उमेर बढेजुले प्लस घटेकर ज्याउ अलि छिटो प्रश्न मा बोपिन्छ कि थो चस्मा टयानो झन्झने पावर बढे जाउन डाक्टर साहब ढाइ तर ऊ चस्मा टौ कारण बढेजु मखी मिखा हाइट बढेजु हेन्डु मिखा साइज बढेज्यु अहिले साइज बढेजु पावर बढेज्यु अहिले ऊ साइज बढे मुजीको लागि चाहिँ विभिन्न उपाय ठौकने चाहिँ वया चौँटु सतर्क ज्या समयले जाँच आऊ मोबाइल लिक सेउपट्टि ग्याजेट्स चाहिँ अपप्रयोगमा हो उन छौ मायोपिया प्रिभेन्सन उपाय ख
2: हजुर डाक्टर साहब आगर्थी के अर्थ ऋतु धाउ बसन्त ऋतु न ख यो कुनैको चाहिँ एलर्जी फसाएँ एलर्जी श्वास यो पनि एलर्जी नदाई थुकै समाधान छु जे फो
1: एलर्जी धाउन छौ तरवै समस्या ख चिरा आज मिङ बिरामी सुन्मलाई लगभग गुली बिरामी सोया उयो 60% चाहिँ एलर्जी मस्त भइहाल्छ मस्त एउटा विशेष होइन टु स्प्रिङ टु समर तानो टाइम तानो समयले पोलेन ग्रेन्सको चाहिँ मिखा उकै एलर्जी टेम्परेचर बढेजी कारण एलर्जी अहिले ऊ एलर्जी त चाहिँ वासट या उयो कन्ट्रोल या चाहिँ जिउ एलर्जी वासट पुरा लनाउने मखु तर उयो कन्ट्रोल या अहिले खुवाउ नसिके यापट्टि जुल निबले हाकु चस्मा टाइपट्टि जुल अहिले मिखा वासन टाइम टाइममा मिलेन टल्ला छ ओके पाखा चाहिँ कन्ट्रोल यापट्टि सम्भावना दु तर पुरा लनाउने मखु हान सिजनल
2: हजुर डाक्टर साहब चाहिँ म यी व्याधिलाई चाहिँ निन्मु फुपु चाहिँ ध्यानमा पनि छु दस एक मिनट चाहिँ ध्यान दिए फेरि
1: लगभग थियो खजु विषयवस्तु त सिको भाला त पठे चुनि बेले नाभलको बुइ नसे कया बुइ ढुङ्गा बुइ साइड मेन मिखा मिखा खोबी उइपट्टि रोग जिपिन डु अहिले एउटा मसाज जगेन ऊ खोबी नली चाहिँ एक वर्ष दुनि चलाउने सम्भावना दै अझ रोग टुङ्गा दै अठिया मिखा चस्मा टेमा समस्यालाई झिसा खै ल्यान्न मायोपिया ठेन्डु हाइपरमेट्रोपिया एस्टिगमेटिजम ढाउन दै अहिले समयले मस्तिर केना चस्मा टेमा ल्याटेकमा अहिले समयले मटला छ मिखा अल्छी जियो मिखा अल्छी मजीको लागि चाहिँ चस्मा प्रयोग आऊ अहिले मिखा यार जुल्किन हान कम खनाउने हुन टाइमे अपरेसन याना जिल्ला चस्मा टेया जिल्ला मिखा सिधै यागमा ल अठिया चाहिँ मिखा विभिन्न किसिमको चाहिँ मोतीबिन्दु ठ्याउ ह्याउँ समस्या जुल्ला छ समयले चाहिँ

जितेका चाहना भएका त सटेको बचमा विषय ठाउँ ज्याजोले प्राधिक रूपमा थन पुष्प भ्रष्टाचारी जित ग्वाली नदिला वेक यात्र यो शुभ दिशा ज्याजो न्याकामा उपेश मर्जन ब्या शुभ्या।

0: लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊं।
1: जनहितका लागि रेडियो नेपाल।
2: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। प्रविधि संयोजनका साथी पुष्परत्न वज्राचार्य, उद्घोषण सहकर्मी विष्णुदेवी पौडेल र म उद्घोषक बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री भालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज 9 देखि असोज 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्दै यस्तो आग्रह गर्नुभएको हो। साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपालका विपदले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रसङ्घको 81 महासभा अन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपालसहित हिमाली मुलुक बढी प्रभावित भएको बताउनुभयो। यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लिने क्रम बढी रहे विश्वले अझै ठूलो समस्या झेल्नुपर्ने उहाँले बताउनुभयो। महासचिव गुटरेसले 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै विश्व समुदायलाई चेतावनी दिनुभएको थियो। उहाँले नेपालको भटेकोसी, बाढी जस्ता विपत्ति जलवायु जन्य समस्यालाई वास्तविकतामा परिणत गरेको स्पष्ट गर्नुभयो। महासचिव गुटरेसले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अब भविष्यको विषय नभई वर्तमानको वास्तविकता बनिसकेको स्पष्ट गर्नुहुँदै विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गर्ने मुलुकहरूले नै यसको ठूलो मूल्य चुकाइरहेको उल्लेख गर्नुभयो। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री भालेन्द्र शाहले भोलि महासभामा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहले आज राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र नियोगस्थित नेपालका महावाणिज्य दूतसँग छलफल गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाह असोज 9 गते नियोगबाट कतारको दोहा प्रस्थान गर्नुहुनेछ भने असोज 10 गते स्वदेश फर्कनुहुनेछ। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। बैठकमा अर्थमन्त्री स्वर्णिम बाग्लेले प्रस्तुत गर्नुभएको नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी फर्च्युट पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। यस्तै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ। यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज 9 देखि 11 गतेसम्म उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई अपिल गर्नुभएको छ। नेपाल मौसम विज्ञान विभागले प्रदेशमा मेघगर्जन, चट्याङ र हुरी बतासहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावित प्रक्षेपण गरेपछि उहाँले सो आग्रह गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले आज बिहान अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय, ग्रेगदान, बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताउनु भएकाले नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायात समेत प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ। नदी तथा खोला किनार, पहिरोको जोखिम रहेका बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना तथा निर्देशन पालना गर्न मुख्यमन्त्री आचार्यले आग्रह गर्नुभएको छ। धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था हेरेर कृषि विज्ञको सल्लाह अनुसार आवश्यक तयारी गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ। वर्षाका समयमा जोखिम मोलेर खेतबारीमा काम नगर्न र सम्भव भएसम्म अन्नबाली सुरक्षित स्थानमा व्यवस्थापन गर्न उहाँको आग्रह छ। सम्भावित विपदलाई मध्यनजर ध्यानमा राख्दै प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायलाई पूर्व तयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन गरिएको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जिल्लालाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउने आफ्नो पहिलो दायित्व हुने बताउनु भएको छ। आज भक्तपुरको बागमती क्लबले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो। मुख्यमन्त्री थापाले भन्नुभयो, भक्तपुरवासीलाई कुनै पनि रोगको उपचार गर्न काठमाडौँ वा धुलीखेल जानु नपरोस् भनेर लागेको छु। यसको लागि भक्तपुर, खोपा, सूर्य विनायक नगर, नेपाल कोरिया मैत्री नगर अस्पताल, क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, क्षयरोग अस्पताल, निजी अस्पताल लगायत भक्तपुरमा सञ्चालित सबै सरकारी तथा निजी अस्पतालसँग 2-3 महिनामै समन्वय गरेर प्रत्येक अस्पतालमा 1-1 वटा विशेषज्ञ सेवा सञ्चालन गर्ने जानकारी दिनुभयो। राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजना र गण्डकी प्रदेश सरकारको सहकार्यमा मङ्गलबार पोखरामा चाडपर्व लक्षित उपभोक्ता सचेतना कार्यक्रम भएको छ। सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रण विषयक अन्तर्क्रिया कार्यक्रममा सरकारी निकायका सरोकारवाला कर्मचारी, उद्योगी व्यवसायी र उपभोक्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणमा आधारित रहेर कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकीका महाशाखा प्रमुख महराज ढकाल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन र नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीव बहादुर कोइरालाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यपत्र पछिको छलफलमा सहभागीहरूले उपभोक्ताको हितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बरालले सबैजना आफ्नो आचार संहितामा बस्ने हो भने आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रण हुने बताउनु।

भयो। भोजपुरको दक्षिण क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाले स्थानीय किसानको आय आर्जन बढाउँदै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रविधि मैत्री तरकारी खेतीमा जोड दिएको छ। परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गर्दै आधुनिक प्रविधि न्याय ज्ञान र व्यावसायिकतातर्फ किसानलाई आकर्षित गर्ने गाउँपालिकाले अनुदान प्राविधिक सहयोगको कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएको हो। गाउँपालिकाले कृषि क्षेत्रको चौतर्फी विकास र स्थानीय किसानको जीवनस्तर सुधारका लागि विशेष ध्यान दिँदै अघिल्लो आर्थिक वर्षमा 5 लाख बजेट विनियोजन गरेर 62 वटा प्लास्टिक टनेल निर्माणमा किसानलाई अनुदान सहयोग उपलब्ध गराएको थियो। मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि प्लास्टिक टनेल निकै उपयोगी र प्रभावकारी हुने भएकाले किसानकै माग र आवश्यकता आधारमा सहयोग उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख ज्योति देवानले जानकारी दिनुभयो। इलामको इलाम नगरपालिका 9 स्थित भन्ज्याङबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागु औषध गाँजा सहित एउटा ट्रक नियन्त्रणमा लिएका छ। मेची राजमार्ग अन्तर्गत प्रहरी चौकी गोलाखर्कबाट प्रहरी सहायक निरीक्षक उत्तम भुजेलको कमानमा खटिएको टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा 4 ख 8996 नम्बरको फुलबडी ट्रकलाई नियन्त्रणमा लिएको हो। राजदुवाली सडकको खराब अवस्थाका कारण ठूलो सवारी साधनलाई केचना कञ्चनजङ्घा सडक खण्डतर्फ डाइभर्सन गराउने क्रममा उक्त ट्रक जबरजस्ती अगाडि बढेपछि प्रहरीले रोकेर सम्झाउने प्रयास गरेको थियो। सोही क्रममा चालक ट्रकलाई स्टार्ट अवस्थामै छाडेर फरार भएका थिए। घटना लगतै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक देवी दत्त मोतेका कमानमा थप प्रहरी टोली खटाइएको थियो। शंका लागेर जाँच गर्दा ट्रकको भित्री भागमा फल्स बटम बनाई त्रिपालले छोपेर 41 वटा बोरामा लुकाइराखेको अवस्थामा 1504 केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। नेपाल प्रहरीले लागु औषध 154 ग्राम ब्राउन सुगर र 11 ग्राम अफिम जस्तो देखिने पदार्थ सहित 2 जनालाई पक्राउ गरेको छ। लागु औषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको टोलीले आज सो ब्राउन सुगर सहित उनीहरूलाई कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेको नायब उपरीक्षक चक्रबहादुर मोलेले जानकारी दिनुभयो। पक्राउ पर्नेमा स्थानीय छिफरमाई गाउँपालिका 2 का रियाज आलम र जगन्नाथपुर गाउँपालिका 6 का सन्तोष प्रसाद पटेल रहेको प्रहरीले जनाएको छ। भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैँसे भीमफेदी दौराली कुलेखानी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिन अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती सडकमा सवारी सञ्चालनको समय निर्धारण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार असोज 9 गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्र चौघडाबाट काठमाडौँतर्फ सवारी प्रस्थान गर्न दिइनेछ। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: आदरणीय श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही दिनपछि यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 47 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। 7 बजे समाचार सुन्नुहुनेछ। 7 बजेको समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। त्यसपछि स्वरोजगार कार्यक्रम 8:10 सुन्न सक्नुहुनेछ। 8:30 आप्रवासन सम्वाद कार्यक्रम प्रस्तुत हुनेछ। राति 9 बजे समाचार सुन्न सक्नुहुनेछ। 9 बजेको समाचारपछि अमर गीतमाला कार्यक्रम प्रस्तुत हुनेछ। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि राति 10:10 प्रस्तुतिमा सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। त्यसपछिको बाँकी समयमा पुराना आधुनिक गीत सङ्गीतबाट मनोरञ्जन गराउनेछौँ। अनि राति 11 बजे समाचार सुन्न सक्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा नियमित प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने तपाईँले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन गराइरहनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट

0: नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ भाइ बहिनीहरू। कार्यक्रम बालबाटिकाको पर्खाइमा बस्नु नै सम्पूर्ण सम्पूर्णमा आज पनि यो बुधबारको बसाइमा तपाईँहरूकै दिदी विद्या चौधरी उपस्थित भइसकेकी छु। प्रविधि संयोजनमा हुनुहुन्छ मिनर्वा बज्राचार्य। भाइ बहिनीहरू, यो कार्यक्रम यहाँहरूले रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। आज कार्यक्रम बालबाटिकामा म यहाँहरू जस्तै साथीहरूलाई भेट्न किर्तिपुरमा रहेको वैष्णवी माध्यमिक विद्यालय भाजङ्गलमा आइपुगेकी छु। यति बेला सबै भाइ बहिनीहरू आफ्नो कक्षाको ठामा पढ्दै हुनुहुन्छ। अब म भने सात कक्षाको कोठामा प्रवेश गरिसकेकी छु। सबै भाइ बहिनीहरू पढ्दै हुनुहुन्छ। अब म एकजना तपाईँहरूकै साथीसँग गफगाफ गर्छु है। त तपाईँको साथीले कसरी पढ्दै हुनुहुन्छ अनि के केमा रुचि राख्नुहुन्छ अनि पढाइ बाहेक उहाँले के गर्न मन पराउनुहुन्छ त उहाँसँगको यो कुराकानी उहाँकै आवाजमा उहाँकै परिचयबाट है त भाइ बहिनीहरू।
1: नमस्ते, मेरो नाम आइसिंह ठकुरी, म कक्षा साथमा अध्ययनरत, विद्यालयको नाम चाहिँ वैष्णवी सेकेन्डरी स्कुल किर्तिपुर साथ भाजङ्गल। मलाई चाहिँ गीत गाउन मनपर्छ र गीत बाहेक खेलकुद पनि मनपर्छ।
0: कुन खेल मनपर्छ नि आयुषलाई?
1: मलाई क्रिकेट।
0: क्रिकेट मनपर्छ। क्रिकेटको बारेमा त मलाई अलि थाहा छैन, तपाईँ जस्तै साथीहरूलाई पनि थाहा नहोला होइन। थोरै क्रिकेटको बारेमा भनिदिनुहोस् न।
1: क्रिकेट एक चर्चित खेलकुद हो, विश्वमा धेरै चर्चित खेलकुद हो यो। क्रिकेटमा धेरै प्रचलित खेलाडीहरू रहेका छन्, त्यसैले मलाई क्रिकेट धेरै मन परेको।
0: तपाईँको मनपर्ने खेलाडी पनि हुनुहुन्छ होला?
1: हजुर।
0: कुन खेलाडी मनपर्छ नि?
1: सन्दीप लामिछाने।
0: उहाँलाई किन मन परेको नि?
1: उहाँको बलिङ।
0: बलिङ मनपर्छ हो। ठुलो भएपछि सन्दीप जस्तै बन्न मन छ?
1: हजुर।
0: अरू के गर्न रुचाउनुहुन्छ नि?
1: यति नै, गीत गाउन र खेलकुद खेल्न मन पराउँछु।
0: पढाइको सँगसँगै गीत गाउन अनि खेल पनि खेल्न रुचाउनुहुन्छ होइन। कसरी पढ्दै हुनुहुन्छ?
1: अहिलेसम्म राम्रोसँग पढिरहेको छु।
0: आयुषको घर चाहिँ कहाँ हो नि? यही काठमाडौँमै हो?
1: होइन, मेरो बझाङ सुदूरपश्चिम।
0: किर्तिपुरमा बसेर पढ्न लागेको कति जति भयो नि?
1: 4 वर्ष हुन लाग्यो।
0: आयुषको घरमा को को हुनुहुन्छ नि?
1: यता चाहिँ 3 वटा दिदी र म, गाउँमा बाबा मम्मी।
0: दिदीहरूसँग बसेर पढ्दै हुनुहुन्छ?
1: हजुर।
0: जङ्क फुडहरू खानुहुन्छ कि हुँदैन नि?
1: खान्छु।
0: जङ्क फुडले त असर गर्छ नि त?
1: हजुर।
0: होइन र, आयुषलाई गीत पनि गाउन मनपर्छ भन्नुभयो ल। आयुषको मिठो यो आवाजमा गीत पनि सुनौ हामी।

0: धन्यवाद।
1: आयुष
0: हजुर,
1: तपाईँ जस्तै साथीहरूलाई केही भन्न चाहनुहुन्छ?
0: त्यति धेरै त भन्न चाहन्न, तपाईँ पनि यस्तै गीत गाउन, खेलकुद खेल्न र रुचाउनुहुन्छ भने त्यस्तै खेलकुद र गाउनतिर लाग्नुहोस्, तपाईँको भविष्य बन्छ भन्ने भन्न चाहन्छु। सम्झना पर्ने रुमिस धेरै भन्न चाहन्न, उहाँ राम्रो शिक्षक हुनुहुन्छ, राम्रोसँग पढाउनुहुन्छ र जङ्क फुड नखाऊ पनि भन्नुहुन्छ,
1: तर आयुषले खानुहुन्छ होइन? ल हुन्छ, थ्याङ्क यू आयुष।
0: धन्यवाद मिस।
2: भाइ बहिनीहरू, तपाईँ भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो नेपालबाट कार्यक्रम बाल बाटिका सुन्दै हुनुहुन्छ। यति बेला हामी किर्तिपुरमा रहेको वैष्णवी माध्यमिक विद्यालय भाजङ्गलमा आइपुगेका छौँ। आज वैष्णवी माध्यमिक विद्यालयमा भाइ बहिनीहरूले कसरी पढ्दै हुनुहुन्छ त, अनि उहाँहरू के गर्न रुचाउनुहुन्छ पढाइ बाहेक भन्ने कुराकानी हामी यहाँहरूलाई मजाले सुनाइरहेका छौँ र यहाँहरू पनि सुनेर मजाले साथ दिँदै हुनुहुन्छ है। त हामी यही विश्वासका साथमा फेरि अब म कक्षा 10 कक्षा कोठामा प्रवेश गरिसकेकी छु। अनि तपाईँहरू जस्तै कक्षा 10 पढ्ने अर्को एकजना साथीको पढाइ बाहेक उहाँले पनि के गर्न रुचाउनुहुन्छ त, कसरी पढ्दै हुनुहुन्छ त भन्ने बारेमा उहाँले आफ्ना केही जिज्ञासा र आफ्ना प्रतिभाहरू सुनाउँदै हुनुहुन्छ। ल सुन्नुहोस् है त, उहाँकै आवाजमा उहाँकै अनुभव।
1: नमस्ते, स्वागत छ कार्यक्रम बाल बाटिकामा।
3: धन्यवाद। मेरो नाम चाहिँ प्रतीक्षा भट्ट।
1: त यहाँको घर चाहिँ कहाँ होला?
3: मेरो घर चाहिँ पश्चिम कर्णाली प्रदेश कालीकोट। म चाहिँ यहाँ वैष्णवी माध्यमिक विद्यालयमा कक्षा 10 पढ्दैछु र म चाहिँ यहाँ मेरो फ्यामिली सबै मम्मी बाबा दादा भाइसँग बस्छु।
1: प्रतीक्षाको घर कालीकोट रहेको छ अनि यहाँ किर्तिपुरमा बसेर पढ्दै हुनुहुन्छ कक्षा 10 है?
3: हजुर।
1: पढाइ कस्तो छ नि प्रतीक्षाको?
3: अहिलेसम्म राम्रै छ।
1: राम्रै छ है?
3: हजुर।
1: कसरी पढ्नुपर्छ नि?
3: स्कुलमा पढ्नुपर्छ, बिहान कोचिङ हुन्छ अनि स्कुलमा दिएको नोटहरू गर्नुपर्छ।
1: सर म्यामहरूले भनेको मान्नुपर्छ, ज्ञानी भएर बस्नुपर्छ है?
3: हजुर।
1: प्रतीक्षालाई पढाइको बाहेक अरू के गर्न मनपर्छ नि?
3: पढाइ बाहेक अरू चाहिँ त्यस्तै गीत कविताहरू गाउन त्यस्तै मनपर्छ।
1: आज यहाँले कार्यक्रम बालबाटिकामा गीत पनि गाउन पाउनुहुन्छ अनि कविता पनि भन्न पाउनुहुन्छ है त प्रतीक्षा?
3: हुन्छ।
1: तपाईँको त धेरै साथीहरू हुनुहुन्छ होला है तपाईँ जस्तै?
3: हजुर।
1: घरमा कतिको पढ्नुहुन्छ नि?
3: घरमा पनि टाइम भएको बेलामा पढ्छु, नभएपछि अब मम्मी बाबालाई सघाउने।
1: त्यसरी नै पढ्नु भएको छ है?
3: हजुर।
1: अनि पढाइको बाहेक अरू के गर्नुहुन्छ नि यहाँले?
3: पढाइ बाहेक अलि खाली टाइममा त्यस्तै गीतहरू गाएर आफ्नो मनोरञ्जन गर्छु।
1: अनि आज चाहिँ हामीलाई कविता सुनाउने कि गीत सुनाउने, दुबै सुनाउनुहोस् है, हामी त यही आग्रह गर्छौँ।
3: हस् हुन्छ, म चाहिँ कविता सुनाउँछु।
1: हस् ल सुरु गर्नुहोस्।
3: मेरो कविताको शीर्षक चाहिँ आदिकविको सम्झना रहेको छ। यो कविता चाहिँ शार्दूल विकृति छन्दमा रहेको छ। पृथ्वीले जब छिन्न भिन्न धर

0: कार्यमा धन्यवाद।
1: प्रतीक्षालाई एकदमै मिठो कविता सुनाउनु भयो, हामी एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ।
2: भाइ बहिनीहरू, अब भने म तपाईँहरूलाई नै पढाउने शिक्षक हुनुहुन्छ, अङ्ग्रेजी विषय पढाउनुहुन्छ। अब भने उहाँको अहिलेसम्म पढाउँदै गरेको अनुभव अनि विद्यार्थी भाइ बहिनीहरूले कसरी पढ्नुपर्छ अनि त्यसमा पनि घरमा अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई कसरी हेर्नुपर्छ र कसरी गाइड गर्नुपर्छ भन्ने कुरामा उहाँले आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ। ल, एकदमै ध्यानपूर्वक सुन्नुहोला है तपाईँहरू।
3: हजुर नमस्कार, म श्री भक्त महर्जन। यो म चाहिँ वैष्णवी माध्यमिक विद्यालयको निवाबी अङ्ग्रेजी पढाउँछु, साथसाथै कम्प्युटर पनि पढाउँछु। बच्चाहरू अहिले पढ्दैनन् भन्ने चाहिँ सबैको सवाल छ। यहाँ चाहिँ नपढ्ने कारण के हो भन्ने कुरा चाहिँ हामीले चाहिँ अहिलेसम्म पनि हामीले चाहिँ खोजी नै गरिरहेछौँ, जसमा चाहिँ हामी अभिभावकहरू भएर अथवा शिक्षक भएर चाहिँ कसरी गर्नुपर्छ भन्ने कुरामा चाहिँ मलाई एउटा सानो कुरा राख्न मन लागेको छ, जसमा विद्यार्थीहरू पढेन भन्दाखेरि पनि उनीहरूलाई पढ्ने रुचि चाहिँ जगाउनुपर्छ जस्तो लाग्छ सबभन्दा पहिला। किनभने उनीहरूले रुचि नजगाइकन पढाउँदाखेरि हामी रुचि नभएको खाना खा जस्तै हुन्छ। त्यही भएर सबभन्दा पहिला शिक्षकहरूले चाहिँ पढाउनुभन्दा पहिला उनीहरूलाई पढ्ने रुचि चाहिँ जगाउनुपर्छ जस्तो लाग्छ। पढ्ने जब रुचि जाग्छ, हामीले 15-20 मिनट पढाए पनि उनीहरूले छिटो बुझ्छन् र त्यो पढाएको जति हो त्यति बुझ्न सक्छन्। धेरै पढाउने अनि धेरै बुझ्छन् जस्तो चाहिँ हामीले चाहिँ फिल गर्नु हुँदैन, हामीले जति थोरै जति राम्रो तरिकाले बुझायो त्यति बुझ्छन्। अनि सँगसँगै शिक्षक त्यसमा सचेत हुनु पर्यो, साथसाथै अभिभावक पनि के बुझ्नु पर्यो भन्दाखेरि

भनेर राख्दैमा बच्चा राम्रो हुन्छ भन्ने धारणा चाहिँ यो अहिले बिल्कुल गलत भइँदै आइरहेको छ। हो, एउटा व्यवस्थापन राम्रो हुनुपर्छ, पढाइ राम्रो हुनुपर्छ, रेगुलर क्लास राम्रो हुनुपर्छ, त्यो त हो। हरूले चाहिँ त्यो बिल्कुल अहिलेसम्म गरिरहनु भएको गलत क्रियाकलाप हो अथवा धारणा हो। जब हामी विद्यालय पठाउँछौँ, विद्यालयबाट फर्केपछन् भन्ने कुरा दैनिक रूपमा नसके पनि हप्ताको दुई दिन तिन दिन गरेर चेक गर्नु भएमा उनीहरूले गरे

0: गाली गर्ने त्यो चाहिँ गर्नु भएन।
1: मेरा प्यारा प्यारा भाइ बहिनीहरू, आज कार्यक्रम बालबाटिकामा किर्तिपुरमा रहेको वैष्णवी माध्यमिक विद्यालय भाजङ्गलमा आइपुगेकी थिए। यहाँसँग धेरै भलाकुसारी अनि रमाइला रमाइला गफगाफहरू सुनाउन मन थियो, तर समयले आजलाई यति नै भनिसकेको छ। अर्को साता फेरि अर्को कुनै नयाँ विषयमा यहाँकै स्कुलहरूमा यहाँसँगै भेट हुने नै छ। अनि रमाइला रमाइला यहाँको प्रतिभाहरू अनि रमाइला रमाइला गफगाफहरू त सधैँ नै छन्। अनि यतिन्जेल यहाँको आवाज रेडियो तरङ्ग मार्फत यहाँकै घर आँगनसम्म पुर्याए।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, विशेष कृषि संवादमा स्वागत गर्दछु। म नरेश न्यौपाने। आजको विशेष कृषि संवादमा हामी नेपालमा पशु वत्सला तथा मासु जाँच ऐन 2055 किन कार्यान्वयनका लागि आवश्यक पर्यो, यो ऐन कार्यान्वयनका लागि आवश्यक पूर्वाधार, बजेट तथा स्रोत साधनको अवस्था कस्तो छ, ऐन कार्यान्वयनमा आउने क्रममा योसँग सम्बन्धित व्यवसायीहरूलाई पर्ने प्रभाव र समग्रतामा नेपालको मानव स्वास्थ्य र मुलुकको अर्थतन्त्रमा यो ऐन कार्यान्वयनमा आइसकेपछि पुग्ने मद्दत के हुन सक्छ जस्ता प्रश्नहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र मिश्र। यहाँलाई विशेष कृषि संवादमा स्वागत छ।
2: धन्यवाद, नमस्कार।
1: संवादको प्रारम्भ चाहिँ पशु वत्सला तथा मासु जाँच ऐन 2055 यो यतिखेर कार्यान्वयनमा लैजान खोजिरहनु भएको छ यहाँहरूले, यतिखेर धेरै वर्षपछि यो कार्यान्वयन गर्नुपर्ने आवश्यकता कसरी महसुस गर्नुभयो?
2: आवश्यकता पहिले

0: यो सरकारको भूमिका के हुन्छ? यहाँहरूले जसरी यो चरणबद्ध रूपमा कार्यान्वयन गर्न खोज्दै हुनुहुन्छ, यसमा तत्तत्का सरकारहरूको भूमिका चाहिँ के हुन्छ?
1: पहिलो सङ्घीय सरकारको भूमिका भनेको त जस्तो हामीले पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनको लागि नीतिगत रूपमा जुन तयारी गर्यौँ त्यो सङ्घीय सरकारको काम हो। अब दोस्रो सङ्घीय सरकारको काम के हो भने समन्वयको काम, प्रदेश सरकार स्थानीय सरकारहरूसँग समन्वय गर्ने र उहाँहरूलाई आवश्यक पर्ने साधन स्रोत र जनशक्ति जुटाउनेतर्फ हामीले काम गर्ने हो यो सङ्घीय सरकारमा। हो भने प्रदेश सरकारले स्थानीय तहहरूलाई समन्वय गरेर फेरि उनीहरूको लागि यो ऐनमा भएका प्रावधानहरूलाई कार्यान्वयन गर्नका लागि के केमा सहयोग चाहिन्छ स्थानीय तहलाई त्यो चाहिँ प्रदेश सरकारले गर्छ भने स्थानीय तहहरू फ्रन्ट लाइनमा भएका हुनाले उहाँहरूले चाहिँ यो दुईटै प्रदेश सरकार र सङ्घ सरकारको सहयोगमा यसमा भएका प्रावधानहरू कार्य काम गर्नलाई आर्थिक रूपमा उहाँहरूलाई के आवश्यक हुन्छ, कसरी त्यसलाई कार्यान्वयन गर्ने, पूर्वाधार विकासहरू कसरी गर्ने, वधस्थलहरूको पहिचान गर्ने, वधशालाहरूको निर्माणका लागि आवश्यक निजी क्षेत्रलाई सहजीकरण गर्ने, त्यसपछि आएर यसको रिपोर्टिङको मेकानिजमहरू
0: व्यवसायीहरूसँग प्रत्यक्ष
1: सम्पर्कमा गर्ने, उपभोक्ताहरूका लागि विभिन्न खालका सञ्चारका मेटेरियलहरू तयार गरेर उहाँहरूलाई सूचित गराउने र त्यसपछि यसका अतिरिक्त स्थानीय तहहरूले जुन जनशक्तिको आवश्यक

0: होइन, बिस्तारै उहाँहरू पनि अपग्रेड हुन खोजिराख्नु भएको छ। अपग्रेड हुन खोज्ने क्रममा सरकारले उहाँहरूकै चाहनालाई स्फुरित गरिदिएको मात्रै हो यो तरिकाले। जस्तो साना व्यवसायीहरू विस्थापित हुन्छन् कि मासु व्यवसायी भन्ने कुरामा, मासु व्यवसायीलाई विस्थापित गर्दैन, वधशालाहरूलाई र वधस्थलहरूलाई व्यवस्थित गर्ने विषय हो, जुन उहाँहरूले पनि चाहिराख्नु भएको छ कि अलिकति सफा, अलिकति खुला, अलिकति राम्रो ठाउँमा वधशाला भइदिए हामीलाई काम गर्न सहज हुन्थ्यो भन्ने कुराको लागि।
1: अहिले कतिपय मासु व्यवसायीहरूले सँगै कुखुरा वध गर्नुहुन्छ, सँगै मासु बिक्री वितरण गर्नुहुन्छ। अब वधशालामा जानुपर्ने भएपछि उनीहरू लागतका हिसाबले महँगोमा पर्नुहुन्छ कि भन्ने एउटा,
0: हामी व्यवसायीहरूको विशिष्टीकृत अवस्थाको चरणमा छौँ। हरेक व्यवसायहरू बिस्तारै विशिष्टीकृत हुँदै गएका छन् भने मासु बेच्ने व्यवसायीहरूले मासु काट्नुपर्छ भन्ने होइन, होइन, उनीहरूले गुणस्तरीय मासु बेच्ने हो, उनीहरूको व्यवसायलाई यसले राम्रै गर्छ, किनकि जति व्यवस्थित गुणस्तरीय भयो त्यति उपभोक्ताहरू आकर्षित हुने हो भने। अब जस्तो मासु वधस्थल सञ्चालन गर्ने अर्थात् वधशाला सञ्चालन गर्ने व्यवसायहरू त्यतापट्टि लाग्छन्, वधशालाको स्पेसलाइजेसन हुन्छ भने यी दुइटै जोडेर बजारमा एउटा जुन हामी आपूर्ति श्रृङ्खला भन्छौँ त्यो आपूर्ति श्रृङ्खलाको विकास हुन्छ। त्यसैले यो स्पेसलाइजेसनको पार्ट भएको हुनाले यसले सँगै छेउमा राखेर कुखुरा काट्नु हुँदैन, होइन, यो कुखुरा छानेर यहीँनिर काट्दै भन्ने कुरालाई डिस्करेज गर्छ। तर त्यही रूपमा जुन साथीहरू वधशाला सञ्चालन गर्न चाहन्छन्, जुन साथीहरू वधस्थल सञ्चालन गर्न चाहन्छन्, तिनीहरूलाई व्यवसायहरूलाई हामी त्यतातिर स्पेसलाइजेसनको लागि भनौँ न हाम्रो नीतिगत रूपमा जे सहुलियतहरू प्रदान गर्न सकिन्छ गर्छौँ। जसले होइन म त वधस्थल सञ्चालन गर्दिनँ, वधशाला सञ्चालन गर्दिनँ भन्छ, उसले चाहिँ मासुको व्यवसाय बिक्री वितरणमा काम गर्छ।
1: सचिवज्यू, जस्तो यो अहिले चाहिँ हाम्रो यो पशु चाहिँ वधशाला र त्यस सम्बन्धी पूर्वाधारको नेपालको अहिलेको विद्यमान अवस्था के हो?
0: एउटा सरकारी स्तरका पूर्वाधारहरू पनि हामीले कतिपय ठाउँ बनायौँ, छुट्टमा कतिपय चलेका छन्, कतिपय चलेका छैनन्, हामीले बनाइसकेर निजी क्षेत्रलाई सञ्चालनको लागि दिएको अवस्था हो। कतिपय चाहिँ सञ्चालनमा छैनन् विविध व्यवस्थापकीय कारणले, अर्थात् अब एकातिर हामी खुला रूपमा सबैलाई एलाउ गरिरहेछौँ भने त्यो ठाउँमा किन जाने भन्ने हिसाबले पनि होला भने, अहिले हामीसँग वधस्थल र वधशालाको लागि चाहिने सबै आवश्यक पूर्वाधार पर्याप्त छन् भन्ने होइन। अब बिस्तारै व्यवसायीहरूले म्यापिङ गर्दै जान्छन् आफ्नो व्यवसाय विकासका लागि, यहाँनिर हाम्रो वधशाला चल्न सक्छ अथवा वधस्थल सञ्चालन गर्नुपर्छ भन्ने कुरा हुने, त्यो बनाउने क्रममा अब हामीले सहयोग गर्छौँ। अब उनीहरूलाई सफ्ट लोनमा सहयोग गर्न सकिन्छ कि होइन, उनीहरूलाई केही म्याचिङ ग्रान्टमा सहयोग गर्न सकिन्छ कि,
1: यसमा त कठिनाई पर्ने नै अलिक बढी सम्भावना छ होइन, जस्तो ऋणमा अनुदानमा सहुलियतमा केही छ त्यस्तो योजना?
0: होइन, पहिला यो स्पेसलाइजेसनको बाटो आइसकेपछि अनि हामीले अब नयाँ फिस्कल प्लानिङदेखि लिए हामी कसरी उहाँहरूको व्यवसायलाई मोर व्यवस्थित गर्नका लागि वधस्थल र वस्तालाई व्यवस्थित गर्नका लागि सहयोग गर्ने भन्ने कुरा व्यवस्था गरेर अगाडि बढ्छौँ, ताकि तिन चार वर्षमा हेर्दाखेरि हामीसँग व्यवस्थित वधस्थलहरू व्यवस्थित वधशालाहरू बनाउन सकौँ भन्ने हाम्रो प्रयास हो।
1: एउटा अर्को महत्त्वपूर्ण कुरा चाहिँ यो अहिले मासुको चाहिँ प्रोसेसिङको चाहिँ उद्योगहरू सञ्चालन हुने त्यो त्यसको विकास विस्तार बढिरहेको अवस्था छ, यसको थप अझ आधुनिक हिसाबले विकास गर्नका निम्ति सरकारको दीर्घकालीन योजना के छ?
0: निजी व्यवसायहरूको विकासलाई प्रवर्धन गर्ने हो मूलत, जति निजी क्षेत्रले व्यवसाय विकास

0: अन्त उसको सूचीकरण दर्ताबाटै हुन्छ, किनकि त्यो हाम्रो सम्बन्धित निकायमा दर्ता भएर चाहिँ अगाडि बढेको हुन्छ।
1: सुरुमा ख्याल गर्ने कुरा त्यो
0: त्यो चाहिँ दर्ता गर्नु पर्यो, अब भ्यालुएट गर्यो नि त त्यसले होइन। त्यसपछि दोस्रो चाहिँ त्यहाँ स्ट्याम्पिङ भएको हुन्छ, आधिकारिक भेटनेरियनबाट त्यहाँ स्ट्याम्पिङ गरिएको मासु पनि हुन्छ, ताकि यसरी हो कि यो चाहिँ इन्सपेक्सन गरेको सोर्सबाट आएको हो भन्ने कुराका लागि खुलाइएको हुन्छ त्यहाँ। यसले गर्दाखेरि भोलि अब यो निजी क्षेत्रले नै यसलाई एस्योर गरेर हुन्छ कि हेर्नुहोस् तपाईँ म यसरी वधशालामा वध गरिएको स्वस्थ एनिमलको मासु बेच्छु, त्यसैले उपभोक्तालाई सूचित गर्ने बित्तिकै त त्यहाँ उसको भ्याल्यु एड हुन्छ, उसको मार्केट बढ्छ। मलाई लाग्दैन कि यो भोलि समस्या आउँछ यसमा।
1: यति महत्त्वपूर्ण जो यो पशु वधशाला तथा मासु जाँच ऐन 2055 छ, यो कार्यान्वयनका क्रममा कृषि वन तथा पर्यावरण मन्त्रालय यसको अब मुख्य स्टेक होल्डर जस्तो देखिन्छ भने यहाँहरूले अगाडि कार्यान्वयनका क्रममा देख्नुभएका चुनौतीहरू चाहिँ के के छ?
0: सबैभन्दा चुनौतीपूर्ण त के छ भने हामी एक्टर्सहरू धेरै छौँ। यसमा सरकारी एक्टर नै 753 स्थानीय तह भए, उहाँहरू फ्रन्ट लाइनमा हुनुहुन्छ। त्यसपछि आएर प्रदेश 7 भए, त्यसपछि आएर हामी सङ्घमा छौँ भने यति त हामी सरकारी उनी छौँ, खास गरी
1: यसमा काम गर्ने संयन्त्र
0: नै छ डाइरेक्टली भनौँ। त्यसका अतिरिक्त निजी क्षेत्र जो यसमा लगानी गर्ने हो, जो यो सरकारको ऐनको मकसदलाई मूल मर्मलाई कार्यान्वयन गर्ने हो त्यो क्षेत्र छ। त्यसपछि उपभोक्ता छ, उपभोक्तालाई सुसूचित गराउने काम, यसमा यो राइट वे हो भन्ने कुराको लागि गर्ने काम। तेस्रो चाहिँ यी सबै कुराको लागि लगानी चाहिन्छ, ब्याङ्किङ सेक्टरको भूमिका रहन्छ, र यी समग्र एक्टरहरूलाई एक ठाउँमा ल्याएर सँगै हिँडाउनु पर्ने र एउटै लयमा एउटै दिशामा उहाँहरूलाई कन्भिन्स गरेर लैजानु पर्ने चाहिँ अहिले हाम्रो लागि चुनौतीपूर्ण हो। र तेस्रो भनेको सरकारी लगानी पनि हो हाम्रो, फेरि अर्को एउटा पार्टमा पूर्वाधारहरूको विकास गर्नु छ होइन। गुणस्तरीय पूर्वाधारहरूको विकास हामीले गर्न सकेनौँ भने भोलि गुणस्तरीय मासुको पार्टमा यसरी गर्न कठिनै हुन्छ। यसको लागि फेरि सरकारी क्षेत्रको लगानी पनि निकै चाहिन्छ। सरकारी क्षेत्रको लगानी थप गर्नु अर्को हाम्रो लागि चुनौतीपूर्ण छ भने अब कतिपय वधस्थलहरू बनाउने बेला जग्गाका कुराहरू पनि छन्। अलिकति आइसोलेटेड ठाउँमा स्लटर हाउस बनाउने, वधशाला वधस्थलहरू बनाउने कुराहरू हुन्छ, बस्तीहरूबाट अलिकति टाढा राख्न खोज्छन्, इन्भाइरोमेन्टल पार्टहरू आउलान भोलि, यी सबैलाई हामीले व्यवस्थापन गर्दै समाधान गर्दै दक्ष जनशक्ति चाहियो, यो कुरालाई सम्बोधन गर्दै अगाडि बढ्नु चाहिँ हाम्रो लागि चुनौतीको विषय हो अहिले।
1: हस्, यहाँले यो पशु वधशाला तथा मासु जाँच ऐन 2055 जोडिएका अत्यन्त महत्त्वपूर्ण विषयमा आम सरकारवालाहरूलाई जानकारी पुग्ने गरिकन धेरै महत्त्वपूर्ण कुराहरू राख्नुभयो। हाम्रो यो विशेष संवादलाई आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि धन्यवाद मलाई यो अवसर दिनुभएकोमा, र सबैलाई नमस्कार।
1: आजको विशेष कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्र। आजलाई विशेष कृषि संवाद यति नै। कार्यक्रमबाट म नरेश देउपानी आज्ञा चाहन्छु। नमस्कार।
2: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौ। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
5: तोकिएको स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
4: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
5: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
4: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 मा फोन गरौँ।
5: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम घटना र विचार प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। पर्सि 9 गते शुक्रबारदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना। आवश्यक तयारी, समन्वय र पूर्व सतर्कता अपनाउन सम्बन्धित निकायलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। प्रधानमन्त्री शाहले भोलि संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्नुहुने। भोटेकोसी बाढीपछि ऊर्जा क्षेत्रको पुननिर्माणका लागि 3 खर्ब 90 अर्ब भन्दा बढी आवश्यक पर्ने प्रारम्भिक अनुमान। पाकिस्तान अफगानिस्तान सीमा क्षेत्रमा फेरि तनाव सुरु। र 20 एसियन गेम्समा नेपालका तेन्जिङ शेर्पा कराँतेको कुमुतेतर्फ पहिलो काँस्य पदक जित्न सफल।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: अब समाचार विस्तारमा। पर्सी 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान, बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। विभागले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनुभएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न, विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्दै त्यस्तो आग्रह गर्नुभएको हो। साथै प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन समेत अनुरोध गर्नुभएको छ। भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैँसे भीमखेदी देउराली कुलेखानी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिन अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असोज 9 गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्र चौघडाबाट काठमाडौँतर्फ सवारी प्रस्थान गर्न दिइने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभयो। त्यस्तै भैँसे भीमफेदी देउराली कुलेखानी सडक खण्डमा बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म हेटौडाको चौकी टोलबाट काठमाडौँतर्फ तथा फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्र भन्ज्याङबाट हेटौँडातर्फ सवारी प्रस्थान गर्न दिइने उहाँले बताउनुभयो। सुवेदीका अनुसार कान्ति राजमार्ग र भैँसे भीमफेदी देउराली कुलेखानी सडक खण्डमा बेलुकी 7 बजेपछि रातिको समयमा सवारी आवागमनमा पूर्ण रूपमा बन्द गरिनेछ। भारी वर्षाका कारण बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तोकिएको समयभित्र मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बिपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको

0: नेपाल विद्युत प्राधिकरणका 47 जना सहित विभिन्न जलविद्युत आयोजनामा कार्यरत 800 भन्दा बढी व्यक्तिहरू अझै सम्पर्क विहीन रहेको सदनमा जानकारी गराउनु भयो।
1: विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत 800 जना भन्दा बढी अझै सम्पर्क विहीन रहेको जानकारी प्राप्त भएको छ। राष्ट्र सेवा गर्दा गर्दै त्रिशुलीमा विलीन तथा सम्पर्क विहीन रहनु भएका विद्युत प्राधिकरणको कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रुपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराउँछ। आगामी दिनमा प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार थप सहयोग हुनेछ। त्यस्तै प्रभावित घर परिवार तथा व्यवसायीलाई विद्युत सेवासँग जोडिएको आर्थिक भारबाट थोरै राहत दिन बाढी प्रभावित ग्राहकको भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र पुनः विद्युत सेवा लिन चाहनेलाई निशुल्क नयाँ मिटर उपलब्ध गराउने निर्णय भएको छ। समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानको लागि 3 खर्ब 90 अरब 32 करोड 30 लाख रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
0: मन्त्री श्रेष्ठले विपदपछि ऊर्जा क्षेत्रको पुननिर्माण र पुनरुत्थानका लागि मात्र 3 खर्ब 90 अर्ब रुपियाँ भन्दा बढी रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनुभयो। मन्त्री श्रेष्ठले बाढीका कारण नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका गरी 11 वटा विद्युत उत्पादन केन्द्र बन्द हुँदा राष्ट्रिय प्रणालीबाट कुल 410 मेगावाट विद्युत बाहिरिएको र सञ्चालनमा रहेका 275 मेगावाटका आयोजनामा प्रत्यक्ष क्षति पुगेको बताउनुभयो। यस्तै बाढीबाट प्रसारण लाइन बिग्रदा 135 मेगावाट उत्पादन ठप्प भएको सदनमा जानकारी

तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ। यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2000

0: गतेसम्म भारी वर्षा र बाढीको सम्भावना भएको भनेर सचेत गराइरहेको अवस्थामा नागरिकलाई सुरक्षित राख्न सरकारको तयारीबारे प्रश्न गर्नुभयो। उहाँहरूले विपत आएपछि उद्धार र राहत नभई पहिले नै पूर्व सूचना प्रणालीको व्यवस्था गरी समयमै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। चाडपर्वका बेला राजमार्गहरू थप व्यस्त हुने भएकाले समयमै जोखिमयुक्त सडकको मर्मत कार्य तीव्र बनाउनु पर्ने, भोटेकोसी बाढीमा बेपत्ताहरूको एकद्वार प्रणालीबाट सामूहिक मृत्यु घोषणा र द्रुत मृत्यु दर्ता गर्नुपर्ने, अभिभावक गुमाएका बालबालिकाका लागि विद्यालयमा निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि असोज 8 गते बिहिबार बिहान 11 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा भोलि सम्बोधन गर्नुहुनेछ। महासभामा सहभागी हुन हिजो अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले भोलि महासभामा सम्बोधन गर्नु अघि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्क नेपालका महावाणिज्य दूतसँग छलफल गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्रीको सम्मानमा आजै राष्ट्रसङ्घमा नेपालका लागि स्थायी प्रतिनिधिले आयोजना गर्ने समारोहमा प्रधानमन्त्री शाह सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्कनुहुनेछ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुने क्रममा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा भएको भेटमा उहाँले पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेल, जापानका विदेश मन्त्री मोटेगी तोसिमित्सु, पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री राडोल्स सिकोरस्की, युरोपेली सङ्घकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा तथा भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्तामा नेपालसँग सम्बन्धित द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहयोगलाई थप विस्तार र सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा परराष्ट्र मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भोटेकोसी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपालका विपदले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको भन्दै विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभा अन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपालसहित हिमाली मुलुक बढी प्रभावित भएको बताउनुभयो। यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लने क्रम बढिरहे विश्वले अझै ठूलो समस्या झेल्नुपर्ने उहाँले बताउनुभयो। महासचिव गुटेरेसले 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै विश्व समुदायलाई चेतावनी दिनुभएको थियो। उहाँले नेपालको भोटेकोसी बाढी जस्ता विपदले जलवायुजन्य समस्यालाई वास्तविकतामा परिणत गरेको स्पष्ट पार्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डाक्टर सोनी वाग्लीले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री डाक्टर तिमल सिन्हाले रेडियो नेपालको प्रसारण स्टुडियोका साथै सङ्गीत, नाट्य र समाचार स्टुडियोमा पुगी रेडियो नेपालबाट प्रसारण हुने समाचार, कार्यक्रम र प्रविधिबारे जानकारी लिनुभयो। निरीक्षणका क्रममा मन्त्री डाक्टर तिमल सिन्हाले मुलुकको प्रसारण इतिहासमा महत्त्वपूर्ण योगदान दिएको रेडियो नेपालले अबका दिनमा अरू सञ्चार माध्यमसँग प्रतिस्पर्धा गरी नागरिकलाई सुसूचित गराउनु पर्नेमा जोड दिनुभयो।
1: संचारले आज एउटा नयाँ युग सिर्जना गरेका छ, तर इतिहास कहिले पनि कम महत्वपूर्ण हुँदैन। रेडियो नेपालको महत्व नेपाली संचार माध्यम जतिसुकै विकसित भएर अगाडि बढे पनि

0: कहिले पनि कम हुँदैन।
1: गरिमा बोकेको संस्थालाई चाहिँ अहिलेको समयमा पनि अन्य संचार माध्यमहरूसँग चाहिँ काँधमा काँध मिलाएर पब्लिकलाई चाहिँ सही इन्फर्मेसन दिने सवालमा चाहिँ कसरी अगाडि बढाउने होला, यसलाई कसरी कम्पिटेन्ट बनाउने होला, त्यो हिजोको इतिहासको एउटा अर्थ छ र आजको चाहिँ कार्य सम्पादनको अर्को अर्थ छ। आजको समाजलाई पनि यसले महत्वपूर्ण योगदान दिने गरी विशेष गरी सुसूचित गर्ने जनतालाई त्यो हकमा कसरी बनाउने भन्ने नै छ।
2: त्यस अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यात, संचालक समिति सदस्य सोभिता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत लगायतका पदाधिकारीले स्वागत गर्नुभएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा आज आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्दै उहाँले पत्रकारिता आफैमा एउटा संस्था भएकाले यसको शाखा मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी कुनै एउटा व्यक्ति वा संस्थाको मात्र नभई समग्र पत्रकारिता क्षेत्रको भएको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक सेवा प्रसारण संस्था लगायत सार्वजनिक संचार संस्थाको अवस्थाबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो। समारोहमा हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट यस वर्ष 5 पत्रकार पुरस्कृत हुनुभएको छ। 2082 भदौमा भएको जेनजी आन्दोलनका क्रममा जोखिमपूर्ण रिपोर्टिङ गरेका हिमालय टेलिभिजनका संवाददाता रामचन्द्र अरियाल, क्यामेरा पर्सन दिवाकर पोखरेल तथा कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन श्याम श्रेष्ठलाई पुरस्कृत गरिएको छ। त्यस्तै जलवायु परिवर्तन तथा वातावरणीय जोखिम सम्बन्धी समाचार सामग्रीका लागि नेपाल टेलिभिजनका धादिङ संवाददाता शिव सिलवाल र भक्तपुर संवाददाता अञ्जीर सिंह विकलाई पनि सम्मान गरिएको छ। हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले विक्रम सम्वत 2064 हरेक वर्ष असोज 7 हेम सुनिल साहसिक टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। भौतिक तथा अन्य जोखिम मोलेर साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई यो पुरस्कार प्रदान गरिन्छ। बाँकेको सिधनिया घाटमा निर्माणाधीन पुलको झण्डै 75% भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। वर्षेनी डुबान र बाढीको जोखिम झेल्दै आएका बाँकेका डुडुवा, राप्ती सुनारी र नरैनापुरका बासिन्दालाई पुल निर्माण भएपछि वर्षायाममा समेत जिल्ला सदरमुकाम नेपालगञ्जसम्म आवत जावत गर्न सहज हुने अपेक्षा गरिएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
3: बाँकेको सिधनिया घाटमा निर्माणाधीन पुलको काम 75% भन्दा बढी सम्पन्न भएको छ। पुल निर्माण पछि डुडुवा, राप्ती सुनारी र नरैनापुर गाउँपालिकाका बासिन्दालाई वर्षायाममा जिल्ला सदरमुकाम नेपालगञ्जसम्म आवाजावाज सहज हुने अपेक्षा गरिएको छ। तर पुल निर्माणसँगै नदीको बहाव व्यवस्थित गर्न निर्माण हुने रिभर ट्रेनिङ तथा तटबन्धको संरचनालाई लिएर स्थानीय निर्माण पक्ष बीच मतभेद देखिएको छ। स्थानीय नेता चमेली बाकाबल र सब ओली लगायतले पुलको दुवै तर्फबाट तटबन्धन जोडिने गरी पुलको लम्बाई करिब 440 थप गर्नुपर्ने माग गरेका छन्।
4: डुडुवा र राप्ती सुनारीका बासिन्दालाई एकदमै ठुलो क्षति हुनेवाला छ। 700 भन्दा उता जुन बाँकी रहेको 440 छ, पहाडमा पानी पर्ने बित्तिकै आउँदा दिनहरूमा त्यो किसिमको जनधनको क्षति नहोस्।
5: 1140 पुल भयो भने नियन्त्रण कम हुन सक्छ, जीवनहरू पनि उनीहरूले खेती गरेर खाना पाउँछन्।
3: डुडुवा गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्ष झङ्क बहादुर थापा र राप्ती सुनारी गाउँपालिका वडा नम्बर 6 वडा अध्यक्ष लवराज खरेलले पनि पुलको लम्बाई नबढाई तटबन्ध निर्माण गर्दा बर्खामा नदीको पानी खेतयोग्य जमिन र बस्तीमा फस्ने जोखिम रहेको बताउनु भएको छ।
6: पुलको बाँकी भागलाई संरक्षण गरेर पुल सुचारू गर्ने बाटो सञ्चालन गर्ने भन्ने कुरो छ। त्यसले राप्ती सुनारीको 6 वडा पश्चिमको भागमा बालापुर, कम्दी अनि मिलनचोक र सिदेनिया दक्षिण गएर हल्कारापुरलाई सम्म एकदमै प्रत्यक्ष असर पार्ने त्यो बस्ती नै नरहने अवस्था भएको
7: राज्यले अतिक्रमण गर्यो भने उनीहरूले जुन वर्षौंदेखि नङ्ग्रा खिएर आफ्नो परिवारले पालिरहेको छ, परिवार पाल्नलाई कहाँ जाने त, भोलि फेरि कालापाड जाने, इन्डिया जाने हुन्छ। जुन रिभर ट्रेडिङ बाटोको पैसा छ त्यसमा केही पैसा थप्यो भने यो पुल त्यहाँसम्म पुग्छ।
3: हाल निर्माणाधीन सिधनिया घाट पुल 700 लामो र 11 चौडा छ। करिब 1,19,00,000,000 रुपियाँको लागतमा निर्माण भइरहेको पुलको अधिकांश काम सम्पन्न भइसकेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्य नेपालगञ्जका आयोजना प्रमुख लीला बहादुर भण्डारीका अनुसार पुल आयोजना अन्तर्गत 4,600 मिटर रिभर ट्रेनिङ र 1,480 मिटर एप्रोच सडक निर्माण गर्ने योजना रहेको छ।
0: पुलको लगभग 75-76% भौतिक प्रगति हुँदाका बखत केही समस्याहरू सिर्जना भएर अब समूहमा हामी बसेर यो समस्याको समाधान कसरी गर्ने र स्थानीयका वास्तविक मागहरू के हुन्, हामीले गर्न सक्ने के हो र हामीले गर्न नसक्ने कुरा माथि विभाग अथवा मन्त्रालयमा हाम्रो निर्देशलाई नै पठाउँ।
3: विकास निर्माणका संरचना निर्माण गर्दा नदीको प्राकृतिक बहाव, खेतीयोग्य जमिन र बस्तीको सुरक्षालाई समेत समान रूपमा ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
2: विश्व वन्यजन्तु कोष WWF नेपालले रसुवाको भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि 1,50,00,000 सहयोग हस्तान्तरण गरेको छ। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बहादुर अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रेसेन्ट महासंघ IFRC का एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्यू बीच भेटवार्ता भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित 20 संरक्षण दिवस तथा 2 राष्ट्रिय संरक्षण मञ्चको कार्यक्रममा उहाँले नेपालसँग संरक्षणका लागि नीति, कानून र संस्थागत संरचनाहरू रहेका बताउनुभयो। इन्द्र जात्रा आजदेखि विधिवत रूपमा सुरु भएको छ। आज बिहान शुभ सायतमा इन्द्र ध्वजोत्थान गरेपछि इन्द्र जात्रा विधिवत रूपमा सुरु भएको मानिन्छ। महोत्तरीको सदरमुकाम जलेश्वरमा सञ्चालित एक आवासीय मदरसा नियम विपरीत रहेको पाइएको छ। अनुगमनका क्रममा शैक्षिक संस्था सञ्चालनका लागि सरकारले बनाएको मापदण्ड विपरीत सञ्चालन भएको पाइएकाले मदरसा बन्द गर्नुपर्ने सरकारवालाहरूको माग छ। गत भदौ 25 गतेदेखि उक्त मदरसाबाट 3 छात्र बेपत्ता छन्। महोत्तरीबाट संवाददाता मन्जित रामको रिपोर्ट।
8: महोत्तरीको सदरमुकाम जलेश्वर 2 मुख्य बस्तीमा रहेको शहीदा फतिमा मदरसामा अध्ययनरत 3 भादौ 25 गतेदेखि नै बेपत्ता भएपछि अभिभावकहरूले मदरसा बन्द गर्नुपर्ने माग गरेको छ। एक बालिकाको बुबा मोहम्मद मुकिम अन्सारी,
9: मदरसा बन्द गर्न चाहते है, एक और है, पतले करके उसको नागरिकताको चेकिन होना चाहिए और मदरसा बन्द होना चाहिए।
8: मदरसामा छोरीलाई खोज्न आउँदा उल्टै छोरीमाथि विभिन्न किसिमको आरोप लगाएको र अहिलेसम्म कुनै खोज खबर नरहेको अर्को बेपत्ता बालिकाको बुबा नाजिम शाफी,
10: एतवारको पता चला, फोन किए, 3 है यहाँ से चली गई है, तो हम आए तब वो लोग बहुत सारा बात जाम पे जाम लगाया हुआ है कि ऐसा है वैसा है, हम लोग कई दिन से परेशान है, अभी तक हम लोग को नहीं मिला है।
8: सदरमुकाम जलेश्वर 2 मुख्य बस्तीमा रहेको मदरसाबाट छोरी बेपत्ता भएको खोज तलासको उजुरी प्रहरीमा परेपछि घटना बाहिरेपछि स्थानीय प्रशासन तथा स्थानीय तहको ध्यान आकर्षण भएको छ। आवासीय सुविधा सहित सञ्चालित उक्त मदरसामा नेपाल सरकार र स्थानीय सरकारले शैक्षिक संस्था एनको मापदण्ड विपरीत रहेको अनुगमनमा पाइएको वडा नम्बर 2 जलेश्वरका वडाध्यक्ष वरुण कुमार दहाल,
11: विगतमा पनि हामीलाई गैर कानुनी हिसाबमा मदरसा चलाएको, गैर कानुनी हिसाबमा होस्टेल चलाएको भन्ने हिसाबमा कम्प्लेन आएको थियो। हामीले अनुगमन गर्यौँ, नगरपालिका प्रहरी, वार्ड, जिल्ला प्रशासन कार्यालय, पत्रकारहरू लगायत हामी सबै अनुगमन गर्दाखेरि उसको अनलिगल हिसाबले थियो। हामीले उहाँलाई पटक पटक जानकारी दियौँ, तपाईँ यो अनलिगल काम नगर्नुहोस्, तपाईँलाई मदरसै चलाउँछ, तपाईँलाई होस्टेल चलाउँछ भने दर्ता गरेर लिगल हिसाबमा चलाउनु।
8: स्थानीय निकायको अनुगमन टोलीले मदरसाको दर्ता, सञ्चालन अनुमति, विद्यार्थी को विवरण तथा आवासीय व्यवस्थामा समेत कानून विपरीत रहेकोमा मदरसा बन्द गर्न निर्देशन दिएको जलेश्वर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ यादव,
12: होस्टलैको कुरो गर्नुहुन्छ भनेदेखि आवासीय छ, बस्ने व्यवस्था छ, यसमा कुनै किसिमको क्राइटेरिया पुरा भएको देखेन, इन्फ्रास्ट्रक्चर पनि छैन, विद्यार्थीहरूलाई सुत्ने खाने कुनै व्यवस्था देखेन, हचुवा तालमा गरेको छ, नियम अनुसार यो सञ्चालकलाई कारवाही हुनुपर्ने हो।
8: सदरमुकाम जस्तो ठाउँमा अवैध रूपमा मदरसा सञ्चालन हुनु र 3 छात्राहरू अझैसम्म बेपत्ता हुनु स्थानीय सरकार र प्रहरी प्रशासनमाथि प्रश्न चिन्ह खडा भएको छ। मन्जित कुमार राम, महोत्तरी।
2: कैलालीको डल्फिन क्षेत्रमा विश्वकै दुर्लभ जलचर प्राणी डल्फिनको गणना गरिएको छ। कैलाली दक्षिण पूर्वी क्षेत्रमा रहेका मोहना, पथरैया, काँडा, कान्द्रा र कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा यही असोज 3-5 डल्फिनको गणना गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तान अफगानिस्तान बीच सीमा क्षेत्रमा फेरि तनाव सुरु भएको छ। पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगान तालिबान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार र अन्य भारी हतियारबाट गोलाबारी गरेको आरोप लगाएका छन्। काबुलले भने आफ्ना सुरक्षाकर्मीले त्यस्तो कुनै आक्रमण नगरेको दावी गरेको छ। अब आर्थिक समाचार।

0: आन्तरिक बचतबाट मात्रै आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक लगानी धान्न सकिने अवस्था नरहेकोले आन्तरिक बचत परिचालन सँगै प्रत्यक्ष वैदेशिक लगानी मार्फत बाह्य बचत समेत आकर्षित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। मुस्ताङ भन्सार कार्यालयले भोटेकोशी बाढी पछिको 20 दिनमा 2,54,53,00,000 रुपियाँ भन्दा बढी राजस्व संकलन गरेको छ। बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द हुँदा नेपाल भित्र नै विद्युतीय सवारी र अधिकांश माल वस्तु बोकेका कन्टेनरहरू रुट परिवर्तन गरी कोरला नाका हुँदै भित्रिएका छन्। कोरला नाकाबाट
1: उहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
2: बिसौं एसियन गेम्समा नेपालले पहिलो पदक हासिल गरेको छ। नेपालको लागि कराँतेको कुमुतीतर्फ तेन्जिङ शेर्पाले काँस्य पदक जितेका हुन्। उनले लाओसका मथ्यान छ्यासनलाई 9-1 पराजित गर्दै काँस्य पदक जितेका हुन्। सेमी फाइनलमा इराकका महमुद निजामितीसँग 5-0 पराजित भएका तेन्जिङले नेपालको लागि काँस्य पदक जितेका हुन्। खगेन्द्र रोकामगरले बक्सिङको प्रारम्भिक चरणको खेलमा शानदार जित हासिल गरेका छन्। 60 केजी तौल समूहमा खगेन्द्रले मकाउका एल्भिन जुन रेस सालिनासलाई 5-0 स्कोरमा पराजित गरेका हुन्। टेबल टेनिसको महिला सिङ्गल र मिक्स डबल्समा नेपालको चुनौती समाप्त भएको छ। महिला खेलाडी इभाना थापा र नमिता श्रेष्ठ सिङ्गल प्रतिस्पर्धामा पहिलो चरणबाटै बाहिरिए। त्यस्तै रुबिन महर्जन र इभानाको मिक्स डबल्स जोडीले पनि हार बिहोर्यो, हङकङसँग पराजित भए। त्यसै गरी पौडीको महिला 100 मिटर ब्रेस्टस्ट्रोक्समा नेपालकी डुबाना लामा हिट चरणबाटै बाहिरिएकी छिन्। डुबानाले 1:19.47 समय निकाले। 25 खेलाडी सहभागी प्रतिस्पर्धामा उनी समग्रमा 20 स्थानमा रहिन्। बुधबारको नतिजासँगै एसियाडमा पौडीतर्फ नेपालको अब 2 प्रतिस्पर्धा मात्र बाँकी छन्। अभि प्रधानले 50 मिटर वाटरफ्लाई तथा जादेनले 50 मिटर ब्रेस्टस्ट्रोक्समा प्रतिस्पर्धा गर्न बाँकी छ।
1: अब मौसम। आज राति कोशी प्रदेशको तराई भूभागका थोरै स्थान मधेस प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको हिमाली पहाडी र तराई भूभाग, बागमती प्रदेशको पहाडी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27.3, न्यूनतम 19.8 वर्षा 2.2 मिलिमिटर, काठमाडौँको अधिकतम 24, न्यूनतम 19.8 वर्षा 4.5 मिलिमिटर, पोखराको अधिकतम 30, न्यूनतम 20.4 वर्षा 23.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.8, न्यूनतम 21.3 वर्षा फाटफुट र दिपायलको अधिकतम 34, न्यूनतम 22.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पर्सी 9 गते शुक्रबारदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना। आवश्यक तयारी, समन्वय र पूर्व सतर्कता अप्नाउन सम्बन्धित निकायलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। प्रधानमन्त्री शाहले भोलि संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्नुहुने। भोटेकोशी बाढीपछि ऊर्जा क्षेत्रको पुननिर्माणका लागि 3.90 खर्ब भन्दा बढी आवश्यक पर्ने प्रारम्भिक अनुमान। पाकिस्तान अफगानिस्तान सीमा क्षेत्रमा फेरि तनाव सुरु र बिसौं एसियन गेम्समा नेपालका तेन्जिङ शेर्पा कराँतेको कुमुतीतर्फ पहिलो काँस्य पदक जित्न सफल। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्कमा भोलि महासभालाई सम्बोधन गर्दै जलवायु न्यायको मुद्दा उठाउने, भुक्तानी प्रणालीलाई समयानुकूल र सुरक्षित बनाउन भुक्तानी तथा फरचोट विधेयक ल्याइएको कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डाक्टर सोनी मुआगलेको भनाई, विश्वका विभिन्न मुलुकका प्रतिनिधि र कूटनीतिज्ञहरूको बाक्लो उपस्थितिले न्यूयोर्क भारी भराउ, परराष्ट्र मन्त्री शिशिर खनाल पनि कूटनीतिक भेटवार्तामा व्यस्त, राष्ट्रसङ्घमा नेपालको 7 दशक लामो यात्रा सम्बन्धी विशेष विश्लेषण र मौसम विपद जोखिमलाई

0: ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अपनाउन प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह।
1: कार्यक्रम सुरु गरौँ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा सम्बन्धी प्रसङ्गबाट। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्युयोर्क पुग्नुभएको छ। पहिलो विदेश भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी न्युयोर्कमा पुगेर महासभामा नेपालको सहभागिताबारे ब्रिफिङ लिनुका साथै उहाँको सम्मानमा आयोजित समारोहमा सहभागी हुनुहुनेछ। भोलि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्तापछि प्रधानमन्त्री शाहले महासभालाई नेपालका तर्फबाट सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री शाह हिजो साँझ काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको थियो। यसपटक प्रधानमन्त्री शाहको विदेश प्रस्थान विगतको जस्तो औपचारिक तामझाम र सम्मान गारत राखिएको थिएन। प्रधानमन्त्रीलाई विमानस्थलमा गृहमन्त्री सुदन गुरुङ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विदाई गर्नुभएको थियो। न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह आज संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्युयोर्क स्थित नेपालका महावाणिज्य दूतले उहाँलाई भ्रमण र महासभामा नेपालको सहभागिताबारे ब्रिफिङ गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा आयोजित समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। भोलि अर्थात् सेप्टेम्बर 24 प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। त्यस लगत्तै उहाँले महासभाको उच्चस्तरीय जेनेरल डिबेटलाई नेपालका तर्फबाट सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्रीको सम्बोधनमा जलवायु परिवर्तन, जलवायु न्याय तथा नेपालले भोगिरहेको हिमाली र प्राकृतिक विपदको जोखिमलाई प्राथमिकताका साथ उठाइने तयारी गरिएको छ। विशेष गरी हालैको भोटेकोशी बाढी

0: आइपुग्ने कार्य असंलग्न परराष्ट्र नीति साना राष्ट्रको सुरक्षा क्षेत्रीय सहकार्य लोकतन्त्र र मानवाधिकार शान्ति प्रक्रिया अल्प विकसित तथा भूपरिवेष्टित मुलुकका समस्या हुँदै अहिले हिमाल जलवायु परिवर्तन र जलवायु न्यायसम्म अहिले संयुक्त राष्ट्रसङ्घको 81 महासभा जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहले सेप्टेम्बर 24 अर्थात् नेपाली समयअनुसार असोज 8 गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री शाहको सम्बोधनको मिति पुष्टि गरेको छ। तर प्रधानमन्त्री शाहको सम्बोधनलाई बुझ्न नेपालको 7 दशक लामो राष्ट्रिय संघीय यात्रातर्फ फर्किन आवश्यक हुन्छ। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
1: 14 डिसेम्बर 1955 नेपाल संयुक्त राष्ट्र संघको सदस्य बन्यो। त्यसको अर्को वर्ष 11 महासभाको सामान्य बहसमा तत्कालीन परराष्ट्र मन्त्री चुडामणी शर्माले 29 नोभेम्बर 1956 नेपालको तर्फबाट पहिलो सम्बोधन गर्नुभयो। त्यति बेला नेपालका लागि मुख्य प्रश्न थियो नयाँ सदस्य राष्ट्रका रूपमा आफ्नो पहिचान र स्वतन्त्र परराष्ट्र नीति विश्व सामु स्थापित गर्नु। शर्माले नेपाललाई हिमालयमा अवस्थित सानो मुलुकका रूपमा प्रस्तुत गर्दै संयुक्त राष्ट्र संघको बडा पत्रका सिद्धान्तप्रति नेपालको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँको सम्बोधनमा शान्तिपूर्ण सह अस्तित्व सार्वभौमिकता र असंलग्नताको भाव स्पष्ट देखिन्थ्यो। त्यसपछि महासभा नेपालका लागि आफ्नो राष्ट्रिय सरोकार अन्तर्राष्ट्रिय समुदाय समक्ष राख्ने नियमित मञ्च बन्दै गयो। सन् 1967 राजा महेन्द्रले महासभालाई सम्बोधन गर्दा नेपालको प्राथमिकता थियो साना राष्ट्रको स्वतन्त्रता र सुरक्षाका लागि बहुपक्षीय संस्थाको भूमिका। राजा महेन्द्रको सम्बोधनको एउटा महत्त्वपूर्ण सन्देश थियो ठुला शक्ति राष्ट्रको बीचमा रहेका नेपाल जस्ता साना मुलुकका लागि संयुक्त राष्ट्र संघ केवल आदर्शको संस्था होइन राष्ट्रिय स्वतन्त्रता र सुरक्षाको महत्त्वपूर्ण आधार पनि हो। संयुक्त राष्ट्र संघका अभिलेखमा समेत त्यस समय नेपालको तर्फबाट साना मुलुकको स्वतन्त्रताको संरक्षण र राष्ट्रिय संघीय शान्ति स्थापनाको भूमिकामा जोड दिइएको देखिन्छ। यसरी नेपालको प्रारम्भिक राष्ट्रिय संघीय कूटनीतिमा सार्वभौमिकता असंलग्नता र साना राष्ट्रको सुरक्षा मुख्य विषय बने। समय बदलियो, नेपालमा राजनीतिक परिवर्तन पनि भयो। 2046 सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनस्थापित भयो। यही परिवर्तित सन्दर्भमा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सन् 1993 48 महासभालाई सम्बोधन गर्नुभयो।
2: We have reasons to be satisfied with the excellent relations we have with the countries in our immediate neighborhood. We are partners with our friends in South Asia in an effort to forge a mutually beneficial scheme of cooperation for welfare of our people under the aegis of the South Asian Association for Regional Cooperation.
1: कोइरालाको सम्बोधनमा लोकतन्त्र मानवाधिकार नागरिक स्वतन्त्रता र आर्थिक विकाससँगै दक्षिण एसियाली क्षेत्रीय सहकार्यको विषय महत्त्वपूर्ण थियो। सार्कको माध्यमबाट दक्षिण एसियाली जनताको हितमा सहकार्य बढाउनु पर्ने धारणा उहाँले राख्नुभयो। संयुक्त राष्ट्र संघीय अभिलेखमा समेत उहाँको सम्बोधन शान्ति मानवाधिकार गरिबी शान्ति स्थापना र क्षेत्रीय सहकार्य सम्बन्धी विषयसँग जोडिएको देखिन्छ। शीत युद्ध समाप्त भइसकेको अवस्थामा विश्व व्यवस्थामा आएको परिवर्तनलाई पनि नेपालले महासभाको मञ्चबाट आफ्नो दृष्टिकोण सहित प्रस्तुत गरिरहेको थियो। सन् 1995 तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले 50 महासभालाई सम्बोधन गर्नुभयो। त्यसपछि कृष्ण प्रसाद भट्टराई गिरिजा प्रसाद कोइराला लगायतका नेताहरूले महासभामा नेपालको प्रतिनिधित्व गर्नुभयो। यो चरणमा नेपालको अन्तर्राष्ट्रिय प्राथमिकतामा अर्को महत्त्वपूर्ण पक्ष थपियो। अल्प विकसित र भूपरिवेष्टित मुलुकले विकासका क्रममा भोग्ने संरचनागत कठिनाई नेपालले अन्तर्राष्ट्रिय सहयोग संयुक्त राष्ट्र संघीय सुधार क्षेत्रीय शान्ति तथा विकासका विषय उठाउँदै आयो। यसैबीच नेपाल आफै पनि संयुक्त राष्ट्र संघीय शान्ति स्थापनामा योगदान गर्ने महत्त्वपूर्ण मुलुकका रूपमा स्थापित हुँदै गयो। गणतन्त्र स्थापनापछि नेपालका लागि महासभाको मञ्चमा नयाँ राजनीतिक सन्दर्भ प्रस्तुत गर्ने जिम्मेवारी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाउनुभयो। सन् 2008 63 महासभामा सम्बोधन गर्दै उहाँले नेपालको शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय समुदाय सामु

प्रस्तुत गर्नुभयो। नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, लोकतान्त्रिक संक्रमण र विकासका चुनौतीसँगै यही चरणबाट जलवायु परिवर्तन र हिमाली क्षेत्रको जोखिम नेपालको उच्च स्तरीय कूटनीतिक एजेन्डामा अझ स्पष्ट रूपमा आउन थाल्यो। त्यसपछि नेपालका प्रधानमन्त्री तथा उच्च स्तरीय प्रतिनिधिहरूका सम्बोधनमा हिमाल पग्लिँदै गएको, हिमताल विस्फोटको जोखिम बढेको, बाढी

जलवायु कूटनीति एउटा महत्वपूर्ण चरणमा प्रवेश गरेको देखिन्छ। जलवायु परिवर्तनको असर बारे बोल्ने मात्र होइन, जलवायु न्याय र वित्तीय दायित्वको प्रश्न उठाउने चरण पनि यहीबाट सुरु भयो। सन् 2009 तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले 64 महासभामा सम्बोधन गर्दा हिमाली पारिस्थितिक प्रणाली, हिमताल विस्फोटको सम्भावित जोखिम र बाढीको बढ्दो विनाश बारे अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औल्याउनु भएको थियो। त्यसपछि बाबुराम भट्टराई, खिलराज रेग्मी र सुशील कोइरालाका सम्बोधनमा पनि अल्प विकसित मुलुकको

राष्ट्र संघ संयोग पनि अर्थपूर्ण छ। महासभाको यही उच्च स्तरीय सप्ताहमा जलवायु कार्य र न्यायोचित रूपान्तरण तथा समुद्री सतह बढ्ने जोखिम सम्बन्धी उच्च स्तरीय बैठकहरू पनि भइरहेका छन्। नेपाल भने यति बेला आफै जलवायुजन्य विपदको गम्भीर अनुभवबाट गुज्रिरहेको छ। भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीपछि खोज, उद्धार, पुनस्थापना र पुनर्निर्माणसँगै जलवायु न्यायको बहस पनि थप तीव्र भएको छ। नेपालले जलवायु परिवर्तनमा आफ्नो न्यून योगदान भए पनि त्यसको असमान असर भोगिरहेको विषयलाई अन्तर्राष्ट्रिय वित्त, प्रविधि र सहयोगको प्रश्नसँग जोड्दै आएको छ। त्यसैले यसपटक प्रधानमन्त्री शाहको महासभा सम्बोधनमा नेपालको परम्परागत एजेन्डा र वर्तमान सङ्कट बीचको सम्बन्ध विशेष चासोको विषय बनेको छ। हिमालको संरक्षण, जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानी, विपद जोखिम न्यूनीकरण, दिगो विकास, भूपरिवेष्टि तथा अल्प विकसित मुलुकका सरोकार, शान्ति स्थापना र बहुपक्षीय सहकार्य, यी विषय नेपालको 7 दशक लामो कूटनीतिक यात्राका निरन्तर मुद्दा हुन्। तर 7 दशक लामो यात्रालाई केवल भाषणहरूको सूचीका रूपमा हेर्नु पर्याप्त हुँदैन। चुडामणी शर्माले नेपालको सार्वभौमिकता र असंलग्नताको कुरा गर्नुभयो। राजा महेन्द्रले साना राष्ट्रको सुरक्षा र संयुक्त राष्ट्रसङ्घको भूमिकाको कुरा उठाउनु भयो। गिरिजा प्रसाद कोइरालाले लोकतन्त्र, मानवाधिकार र दक्षिण एसियाली सहकार्यको आवाज उठाउनु भयो। शेरबहादुर देउवा र त्यसपछिका नेतृत्वले विकास, शान्ति र भूपरिवेष्टित मुलुकका समस्यालाई अन्तर्राष्ट्रिय एजेन्डासँग जोड्ने काम गर्नुभयो। पुष्पकमल दाहालले शान्ति प्रक्रियासँगै जलवायु सङ्कट र जलवायु न्यायलाई थप स्पष्ट रूपमा अन्तर्राष्ट्रिय बहसमा ल्याउनु भयो। केपी शर्मा ओलीले जलवायु न्याय, हिमाल संरक्षण र बहुपक्षीयताको पक्षलाई अझ स्पष्ट रूपमा उठाउनु भयो। अब प्रधानमन्त्री बालेन्द्र शाहका सामु चुनौती छन्। यी सबै निरन्तर मुद्दालाई आजको नेपालको वास्तविक सङ्कट र नयाँ पुस्ताको अपेक्षासँग कसरी जोड्ने भनेर नेपालले वर्षौंदेखि जलवायु न्यायको आवाज उठाउँदै आएको छ। तर अब प्रश्न आवाजको मात्र होइन, जलवायु वित्त कहाँ छ, हानि तथा नोक्सानीको वास्तविक सहयोग कहाँ छ, अनि प्रविधि

0: र ती मुद्दालाई अन्तर्राष्ट्रिय प्रतिबद्धता स्रोत र परिणामसँग जोड्ने आधार कति बलियो बनाउँछ। यसैमा 81औं महासभामा नेपालको उपस्थितिको वास्तविक महत्त्व जोडिएको छ।
1: संयुक्त राष्ट्रसङ्घको मुख्यालय रहेको न्युयोर्क अहिले विश्वभरका मुलुकका प्रतिनिधि र कूटनीतिज्ञहरूको बाक्लो उपस्थितिले व्यस्त छ। संयुक्त राष्ट्रसङ्घको 81औं महासभाको उच्च स्तरीय सत्र चलिरहँदा नेपाल पनि आफ्ना राष्ट्रिय प्राथमिकता र अन्तर्राष्ट्रिय सरोकार लिएर विश्व मञ्चमा सक्रिय छ। यसै क्रममा परराष्ट्र मन्त्री शिशिर खनालको न्युयोर्क भ्रमणले नेपालको कूटनीतिक सक्रियतालाई थप फराकिलो बनाएको छ। थप सामग्रीसहित सहकर्मी हरिराम पौडेल।
2: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभाको मुख्य कार्यक्रममा सहभागी भइरहँदा परराष्ट्र मन्त्री खनाल भने त्यसअघि नै न्युयोर्क पुगेर विभिन्न मुलुकका विदेश मन्त्री, सरकार प्रमुख र अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीसँग भेटवार्ता गर्दै नेपालको प्राथमिकता प्रस्तुत गर्नुभएको छ। परराष्ट्र मन्त्रालय

यसै क्रममा अघि बढाइएको छ। तर मन्त्री खनालको न्युयोर्क भ्रमण द्विपक्षीय भेटवार्तामा मात्र सीमित छैन, विश्व व्यवस्थामा विकासशील मुलुकको भूमिका र आजको विषय पनि उहाँले उठाउनु भएको छ। भारतका विदेश मन्त्री एस जयशंकरले आयोजना गरेको ग्लोबल साउथका समान विचारधारा भएका मुलुक तथा मित्र राष्ट्रको उच्च स्तरीय बैठकमा मन्त्री खनालले विकासशील मुलुकहरू अरूले बनाएका नियम पालना गर्ने भूमिकामा मात्र सीमित हुन नहुने धारणा राख्नु भएको छ। विश्वका निर्णय प्रक्रियामा ग्लोबल साउथको आवाज प्रभावकारी हुनुपर्ने र नियम निर्माणसँगै विकासशील मुलुकको भूमिका बढाउनु पर्ने उहाँको जोड छ। नेपालका लागि यो धारणाले विशेष अर्थ राख्छ। भौगोलिक रूपमा सानो र आर्थिक रूपमा विकासोन्मुख मुलुक भए पनि जलवायु परिवर्तन, दिगो विकास, अन्तर्राष्ट्रिय व्यापार, विकास वित्त र बहुपक्षीय संस्थाको सुधार जस्ता विषयमा नेपालले आफ्नो दृष्टिकोण विश्व मञ्चमा राख्दै आएको छ। नेपालले बहुपक्षीयता, अन्तर्राष्ट्रिय कानुन, जलवायु कार्य र दिगो विकासप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। नेपालले महासभाको साइड लाइनमा सगरमाथादेखि समुद्रसम्म शीर्षकमा जलवायु परिवर्तन र हिमाली क्षेत्रमा त्यसको प्रभावसँग सम्बन्धित कार्यक्रम समेत आयोजना गर्दैछ। मन्त्री खनालले अति कम विकसित मुलुक, भूपरिवेष्टित विकासशील मुलुक, असंलग्न आन्दोलन तथा G77 र चीनसँग सम्बन्धित मन्त्री स्तरीय छलफलमा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ। यसरी न्युयोर्कमा परराष्ट्र मन्त्री खनालको सक्रियता हेर्दा नेपालको कूटनीतिक प्राथमिकता 3 प्रमुख विषय वरिपरि केन्द्रित देखिन्छ। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने, जलवायु परिवर्तनबाट प्रभावित मुलुकका रूपमा नेपालको सरोकार विश्व मञ्चमा बलियो रूपमा राख्ने र विभिन्न मुलुकसँगको द्विपक्षीय तथा बहुपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने। एकातिर भोटेकोशी बाढीपछि नेपाललाई आवश्यक पर्ने सहयोग र पुननिर्माणका विषय अन्तर्राष्ट्रिय साझेदार समक्ष पुर्याएको छ, अर्कोतिर जलवायु सङ्कटलाई विपदको विषय मात्र नभई न्याय, वित्तीय र विकाससँग जोडिएको अन्तर्राष्ट्रिय

0: पूर्व तयारी, सूचना प्रवाह र उद्धार संयन्त्रलाई प्रभावकारी बनाउने चुनौती सम्बन्धित निकाय सामु देखिएको छ। अबको तीन दिनमा हुने वर्षाको प्रभाव विशेष गरी जोखिमयुक्त भूगोलमा बढी पर्न सक्ने भएकाले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विपद व्यवस्थापनसँग सम्बन्धित संयन्त्रलाई तयारी अवस्थामा राख्नुपर्ने देखिन्छ। सम्भावित जोखिमलाई व्यवस्था नगरी पूर्व सूचना पालना गर्ने, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्ने र आपतकालीन अवस्थामा सम्बन्धित निकायसँग समन्वय गर्ने नै आगामी दिनमा नागरिक सुरक्षाको मुख्य आधार बन्ने देखिन्छ।
1: कार्यक्रमको अन्त्यमा आर्थिक सम्बन्धी एउटा प्रसङ्ग। तीव्र गतिमा विकास भइरहेको वित्तीय प्रविधि अनुसार नेपालको भुक्तानी प्रणालीलाई आधुनिक, सुरक्षित र प्रभावकारी बनाउन सरकारले भुक्तानी तथा फर्चुट सम्बन्धी कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ। प्रतिनिधि सभामा विधेयकमाथिको छलफलका क्रममा कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले डिजिटल भुक्तानीको विस्तारसँगै अन्तर्राष्ट्रिय सेवा प्रदायकको प्रवेश, ग्राहकको तथ्याङ्क सुरक्षा, तरलता व्यवस्थापन र जोखिम न्यूनीकरणलाई कानुनी दायरामा ल्याउन संशोधन आवश्यक भएको बताउनु भएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
0: नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला सरकारले भुक्तानी तथा फर्चुट सम्बन्धी विद्यमान कानूनलाई समयानुकूल बनाउने तयारी गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा भुक्तानी तथा फर्चुट पहिलो संशोधन विधेयक 2083 माथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले वित्तीय प्रविधिको तीव्र विकाससँगै कानुनी व्यवस्था पनि अद्यावधिक गर्नुपर्ने आवश्यकता औल्याउनु भयो।
2: नयाँ सरकार आएपछि अर्थतन्त्रको औपचारिकीकरण, अर्थतन्त्रको आधुनिकीकरण इत्यादिका लागि सुधारका दर्जनौ पहलहरू एकै पटक थालेका छौँ हामीले।
0: विधेयकले भुक्तानी सेवाको परिभाषा र कार्यक्षेत्र विस्तार गर्नुका साथै नयाँ वित्तीय प्रविधिको परीक्षणका लागि रेगुलेटरी स्ट्यान्ड बक्सको कानुनी व्यवस्था गर्न खोजेको छ। यसबाट नयाँ प्रकृतिका वित्तीय प्रविधिको सीमित अवधि र निश्चित दायराभित्र परीक्षण गर्न नेपाल राष्ट्र ब्याङ्कले अनुमति दिन सक्ने व्यवस्था हुनेछ। भुक्तानी सेवा प्रदायक तथा बैङ्क तथा वित्तीय संस्थाले सेवा विस्तारका लागि आधिकारिक एजेन्ट नियुक्त गर्न सक्ने कानुनी आधार समेत विधेयकले तयार गर्नेछ। सरकारले विधेयकलाई संविधान तथा प्रचलित कानूनसँग अनुकूल बनाउँदै आवश्यक संशोधन सहित अघि बढाउन सकिने जनाएको छ। विधेयकमाथि सम्बन्धित संसदीय समितिमा विज्ञ सांसद, सरकारका सम्बन्धित निकाय र नेपाल राष्ट्र ब्याङ्कको सहभागितामा थप विस्तृत छलफल हुनेछ। यो सँगै सरकारले डिजिटल भुक्तानीको विस्तारसँगै त्यसको सुरक्षा, नियमन, ग्राहक संरक्षण र अन्तर्राष्ट्रिय कारोबारलाई समेत एउटै आधुनिक कानुनी संरचनाभित्र व्यवस्थित गर्ने प्रयास अघि बढाएको छ।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौ। नमस्कार।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
7: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: का युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। कुनै समय जाजरकोटको कुसे गाउँपालिकाको उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नु भएकी रामछाया साईले अहिले आफ्नै हातले बनाएको अचार मार्फत फरक परिचय बनाउनु भएको छ। राजनीतिक गतिविधिसँगै उद्यमशीलतालाई पनि सँगसँगै अगाडि बढाउँदै उहाँ अहिले अचार उत्पादनमा व्यस्त हुनुहुन्छ। स्थानीय स्तरमा पाइने कच्चा पदार्थ प्रयोग गरेर अहिले अचार उत्पादन थालेको पनि हामीसँगको कुराकानीमा उल्लेख गर्नुभएको छ। उहाँले अहिले जाजरकोट जिल्लाको खलङ्गामा बसेर नियमित रूपमा अचार उत्पादन गरिरहनु भएको छ। सुरुवाती दिनमा उहाँले युट्युब मार्फत भिडियोहरू हेरेर यो व्यवसाय सिकेको पनि कुराकानीमा उल्लेख गर्नुभएको छ। अचार बनाउने काम सिक्दै अगाडि बढ्दै गरेको अवस्थामा शान्ता चौधरीले जाजरकोटमै सञ्चालन गरेको अचार बनाउने तालिमले थप यो काम गर्न आत्मविश्वास र व्यावसायिक सिप प्रदान गरेको पनि उहाँले कुराकानीमा उल्लेख गर्नुभएको छ। अहिले उहाँले उत्पादन गरेको अचारहरू विभिन्न जिल्लामा बिक्री वितरण समेत भइरहेको छ। स्थानीय स्वाद र परम्परागत परिकारलाई आधुनिक प्याकेजिङ सहित बजारमा पुर्याउने उहाँको प्रयासले राम्रो प्रतिक्रिया पाएको पनि उहाँले बताउनु भएको छ। हाल उहाँले आफ्नो अचार बनाउने व्यवसायमा अरू धेरै महिला दिदीबहिनीहरूलाई समेत समावेश गर्नुभएको छ र ती दिदीबहिनीहरूलाई अचार बनाउने विषयमा तालिम दिने काम पनि गर्दै आउनु भएको छ। आज हामीले जाजरकोट जिल्ला कुसे गाउँपालिका वडा नम्बर 7 नारेकी यिनै उद्यमी महिला राम छाया साईसँग स्वरोजगार कार्यक्रममा कुराकानी गरेका छौँ।
1: मैले अहिले चाहिँ अब यो अचारतिर लागिरहेको छु। म लगभग 1 वर्ष जति भयो म अहिले अचारको व्यवसायतिर छु, यसैमा व्यस्त छु र पार्टीको कामतिर पनि अब कहिले काहीँ यसो हुन्छ। अन्तर्पार्टी महिला सञ्जालको अध्यक्ष पनि हो म जिल्लाको हिजोसम्म। आफ्नो व्यवसाय सँगसँगै म सामाजिक काममा पनि व्यस्तै हुन्छु भनौँ न, त्यतिखेर छु।
0: हजुर, अहिले यहाँले भन्नुभयो नि अचारको व्यवसाय भनेर भन्नुभएको छ नि, यो कहिलेदेखि यो अचारको व्यवसाय सुरु गर्नुभयो यहाँले?
1: मैले चाहिँ पोहोर साल भदौ 2 गतेदेखि मैले यसो युट्युब हेर्ने अलिक खाली खाली भए जस्तो पनि भयो अनि त्यो जनप्रतिनिधि भएर निस्किसकेपछि अब गाह्रो हुन्छ। म खास यही रेडियो नेपाल मार्फत सन्देश पनि दिन चाहन्छु। खास जनप्रतिनिधि महिलाहरूलाई त कुनै न कुनै पेसामा जोडिन त आवश्यकै छ छ। त्यो निस्किसकेपछि मैले धेरै 2-3 वटा व्यवसाय सुरु चाहिँ गर्छु भनेर बिचमा पनि म खाली भएपछि जो 2074 साल पछि मैले आफ्नो कार्यकाल पुरा गरेँ 5 वर्ष, त्यसपछि म निस्केपछि के गर्ने भन्ने भयो। त्यसपछि म चाहिँ होटल व्यवसायतिर लागेँ एकचोटि, बिचमा त्यस्तै भयो, फेरि त्यो छोडेँ मैले, त्यसमा होटल गरेँ। छोडिसकेपछि मैले यो पोर्साल भदौ 2 गतेबाट मैले केही न केही गर्नुपर्छ भनेर हाम्रो एउटा समूह पनि छ, यहाँ दिदी बहिनी भन्ने समूह छ। त्यो समूहबाट त्यहाँका 2-4 जना अलिक सक्रिय महिलाहरू यसो गरौँ न के हुन्छ भनेर युट्युबहरू हेर्दै अनि त्यो भिडियो बनाउँदै त्यसपछि हामीले अचार सुरु गऱ्यौँ त्यो समूहमा। अचार सुरु गरेपछि हामीले 5-6 महिना राम्रै बेच्यौँ, हामीले राम्रै लगभग हामीले 6-7 लाखको अचार चाहिँ युट्युब भिडियोबाटै हेर्दै बेच्दै गऱ्यौँ। त्यसपछि अलिकति पार्टीको काम चाहिँ लाग्नु पर्ने भयो। म अलिकति आफै अध्यक्ष मान्छे नै निर्वाचनतिर लागेपछि साथीहरू ल के गर्ने त के गर्ने भनेर अन्यलमा पर्नु भयो।
0: गत वर्षको भदौदेखि चाहिँ मैले यो व्यवसाय सुरु गरेँ भनेर भन्नुभएको छ नि, अचारकै व्यवसाय सुरु गर्न पर्छ भन्ने चाहिँ तपाईँलाई किन लाग्यो? अचार बनाउने पनि कुनै सिपहरू सिक्नु पर्थ्यो होला, के थियो त्यो बारेमा अलिकति भनिदिनु न।
1: यस्तो थियो हजुरको, यो चाहिँ के हो भने महिलाहरूलाई धेरै महिला खुलेर बाहिर हिँड्न पनि गाह्रो मान्ने, अरू व्यवसायमा पनि धेरै लगानीहरू लाग्ने है। यसमा चाहिँ थोरै लगानीले के हामीले 6 जनाले 2-2 हजारबाट 12 हजार उठाएर हामीले सुरु गऱ्यौँ, लगानी थोरै पनि लाग्ने भयो। त्यसपछि गएर महिलाहरू धेरै जस्तो गृहिणी भएको हुनाले पनि घरमा एकदमै काम गर्न रुचाउने, अब यो भान्सातिर धेरै हामी, म आफै पनि भान्सामा एकदमै मिहिनेत गर्न मन लाग्छ, भान्सामा भयो भने एकदमै मिठो खाना पकाउनु पर्छ भन्ने मेरो मेरोमा अनुसार हुन्छ, त्यस्तै सबै दिदी बहिनीको हुन्छ होला। अब यसमा लगानी पनि कम हुन्छ। यो जाजरकोट जिल्लामा अहिलेसम्म अचारको उत्पादन गर्ने, अचार बनाउने त्यस्तो खालको कार्यक्रमहरू पनि नहुने र अनि बजारमा त्यस्तो व्यवसाय पनि देखिएन कतै पनि। अनि हामीले नयाँ व्यवसाय गरौँ न त भनेर चाहिँ हामीले चार पाँचजनाले सल्लाह गरेर हामी चाहिँ यसमा लागेको।
0: अचार बनाउने पनि सिप सिक्नु पर्थ्यो होला, सिप पनि सिक्नु भयो यहाँले?
1: हामीले यस्तो, मैले काठमाडौँ जाँदा चाहिँ मैले त्यो अचार तालिममा, मैले त्यो अचार बनाउने ठाउँमा मैले चिनेको मान्छे भएको हुनाले म अलि धेरै बसेको थिएँ। एकचोटि निर्वाचनपछि चार पाँच महिना बस्ने अवसर पाएँ। त्यसपछि मैले हेरिरहेको हुन्थेँ कि त्यहाँ गएर, नजिकै पर्थ्यो त्यो अचार बनाउने ठाउँहरू, अनि म त्यहाँ गएर हेरिरहने अनि त्यो चाहिँ सिक्न मन लाग्ने आफूलाई, है त्यो गर्न पाए हामी पनि सक्ने रहेछौँ भन्ने चाहिँ मनसा मेरो त्यहाँबाट भएको। अनि यहाँ आइसकेपछि ल गरौँ न त भनेर चाहिँ हामीलाई थप युट्युबले पनि अलि सपोर्ट गर्यो, हामीलाई हेर्ने त्यो अचारहरू तालिमहरू हेर्ने, त्यसपछि अचार बनाएको हेर्ने, त्यसको रेसिपी हेर्ने, त्यो गर्दा गर्दै बनाउने चाहिँ हामीले सुरु गर्यौँ।
0: यहाँहरूको चाहिँ के समूह, महिला दिदी बहिनीको एउटा समूह पनि छ?
1: हजुर, समूह छ। हामी थोरै महिनामा बचत गर्छौँ, त्यसपछि थोरै ब्याज लिएर त्यहीँभित्र त्यही समूहका साथीहरूलाई कसैलाई अप्ठ्यारो पर्यो भने, कोही बिरामी हुनुभयो भने, कसैलाई एकदमै पैसा अब यहाँ अब यो हाम्रो चाहिँ यो 80 भूकम्पले धेरै क्षेत्र विक्षेप भएको छ जाजरकोट जिल्ला चाहिँ, त्यही भएर पनि अब कोही घर बनाउने, कोही केही गर्ने, यही भित्रबाट हामीले ब्याज थोरै लिएर लाउँ न त्यो लगानी गरौँ भनेर हामीले त्यसरी चाहिँ बजेटहरू उठाउने, रकमहरू उठाउने गरेका छौँ। अहिले हामी सरदर 12-15 लाखतिर पुगिसकेका छौँ। 12-15 लाख जम्मा छ यो समूहमा।
0: जाजरकोटको सदरमुकाम खलङ्गामै तपाईँहरूले यो अचार उद्योग सञ्चालन गर्नुभयो?
1: एकदम हजुर, अहिले सदरमुकाम हाम्रो त गाउँमा सम्भव हुँदैन, सदरमुकाममै छौँ। अहिले सदरमुकामै अचार चाहिँ उत्पादन गरिरहेको छौँ, 3-4 जना छौँ यसमा हामी।
0: यो युट्युबबाट मात्रै तपाईँले सिप सिक्नु भयो कि अन्त कतै पनि सिप सिक्नु भएको थियो?
1: तपाईँलाई सहयोग पनि भएको छ नि हजुर। हामीले चाहिँ युट्युबबाट मात्रै गर्दा चाहिँ जाजरकोटमा ल अचार उद्योग खुल्यो भन्ने हल्ला पनि चल्यो। हल्ला चलेपछि के भयो, स्थानीय तहहरूलाई पनि त्यो चाहिँ अलिकति सजिलो, त्यो यहाँ यस्ता मान्छेहरू छन्, महिलाहरू छन्, यसो सिपै नसिकिकन, तालिमै नगरिकन यसो व्यवसाय सुरु गरेका छन् भन्ने पनि पर्यो होला। त्यसपछि भेरी नगरपालिकाले जेठको 21 गतेबाट एउटा अचार तालिम सुरु गर्यो है। यहाँको उपमेयर सीता जोशी भन्ने हुनुहुन्छ, उहाँले चाहिँ महिला लक्षित कार्यक्रमतिर भएको बजेटलाई अचारतिर पनि लाउनु भयो। त्यसै शान्ता चौधरी नेमालेको नेत्री हुनुहुन्छ, उहाँ चाहिँ एकदम लगनशील उद्यमशीलता हो, उहाँलाई बोलाएर हामीलाई 7 दिनको तालिम चाहिँ दियो। त्यसमा चाहिँ हामी पनि सहभागी हुन सफल भयौँ। जे बाहिरको भए पनि हामी अलि धेरै नगरपालिकाभित्र नपर्ने, बाहिरको भए पनि यहाँकै जनप्रतिनिधि भनेर टोकिएको थियो त्यो कार्यविधिमा, तर पनि हामी चाहिँ अचार बनाइराख्या हुनाले त्यसमा हामी सहभागी भयौँ। हामीलाई थप सपोर्ट चाहिँ त्यो भयो नि त हजुरको, हामीले युट्युबले मात्रै पुगेका थिएन, हामीलाई त्यो अचारमा राख्नुपर्ने चिजहरू अझै पनि कम रहेछ, त्यसपछि बनाउने त्यो प्र्याक्टिकलहरू भयो, त्यो भाँडाहरू भयो, भाँडा कस्तो युज गर्ने, काट्ने चक्खुहरू कसरी युज गर्ने,

0: बाट झिकाउने गरेर त हामीले चाहिँ हजुर बिचमा एकदम फेरि सेला हो कि अब के गर्ने भन्ने जस्तो भएको थियो. अनि त्यसपछि फेरि यो तालिम प्राप्त भइसकेपछि अगाडिको अचारमा अलिकति ढुसी पर्यो जस्तो हुने, धेरै नरहने जस्तो, त्यस्तो त्यस्तो देखियो. देखेपछि के हो त यो, हामीले किन सकेनौँ भन्ने खालको भएको थियो मनमा, त्यस्तो पस्या थियो. पछि तालिम प्राप्त भइसकेपछि हामी तालिम गरेको सकेको भोलिपल्टदेखि नै म एकदम सुरु गरेँ. अहिले त लगभग 2 महिना पनि पुगेका छैन भनौँ न, राम्रोसँग 2 महिना पनि पुगेका छैन. तर म यहाँ चाहिँ अहिले 2 महिना नपुग्दै पनि म 2-2.5 लाखको चाहिँ बेच्न सफल भएको छु. लगानी पनि त्यत्तिकै जान्छ, जान त अब गइरहेछ. अहिले बर्खाको सिजन छ, यो यहाँको डेलिभरीले पनि टाइममा सामान नपुर्याइदिने भएको हुनाले पनि, जस्तै डोल्फा पठाउन असजिलो, जुम्ला पठाउन असजिलो, यो बाहिर जिल्लाहरूमा पठाउन अलिक असजिलो भएको हुनाले नत्र त काम जान्छ हजुर. यो महिनामै हामी सरदर लगानी अनुसारको हामी चाहिँ फाइदा लिने सक्छौँ. यसमा एकदमै राम्रो छ
1: हजुर. जस्तो स्थानीय स्तरमै पाइने कच्चा पदार्थहरूलाई प्रयोग गरेर तपाईँले अचार उत्पादन गरिरहनु भएको छ?
0: एकदम हामीसँग पाउने भनेको, यहाँ प्रशस्त पाउने भनेको मुला, करेलाहरू भयो, आँपहरू भयो, स्टक राख्छौँ हामी नुन पानीमा डुबाएर, अनि तामाहरू भयो सबै. अहिले चाहिँ मसँग 15 आइटम छ अहिले अचारको, 15 आइटम चाहिँ बनाइरहेको छु. अब यो मटन चिकनहरू भयो, यहाँ पाउने यो लोकल खसीहरूको, हामी जे छ यहीँको लोकलहरू. अलिकति अखबारी खुर्सानी यहाँ नपाउने भएको हुनाले त्यो चाहिँ बाहिरबाट झिसाउनु पर्छ, यहाँ पाउँदैन. अलिक सिजनमा पछि पाउला पाउन त, तर अब यहाँ उत्पादन अलिक कम हुन्छ हजुरको है. त्यही भएर पनि कच्चा पदार्थ हामीलाई गएर लसुनहरू प्रशस्त पाउँछ, टिमुरहरू भयो. अहिले अत्याधिक चल्ने भनेको टिमुर र लसुनको अचार हो हजुरको हाम्रो बजारमा.
1: हजुर,
0: बाहिर पनि त्यो माग हुन्छ, राम्रै पाइरहेको छ हामीले.
1: हजुर, आज मैले यति बेला स्वरोजगार कार्यक्रममा झाझरकोट जिल्ला कुसे गाउँपालिका वडा नम्बर 7 नारेकी राम छाया साईसँग कुराकानी गरिरहेको छु, र उहाँको यो अचारको व्यवसायकै बारेमा आज हामी केन्द्रित भएर कुराकानी गरिरहेका छौँ. साईजी, जस्तो यो व्यवसायमा तपाईँले अरू महिला दिदी बहिनीहरूलाई समेटेर उहाँहरूलाई पनि काम दिनुभयो होला नि?
0: एकदम हजुर, मैले त अरू अन्य पालिकामा गएर पनि मैले चाहिँ उपमेयरहरूसँग पनि मैले समन्वय गरेर तपाईँहरू कुनै न कुनै, यो मात्रै होइन, अचार मात्रै होइन, यस्तो खालको व्यवसाय अचारमा, जस्तै मलाई के लाग्छ भने हामी 47 जना महिलाले भेरी नगरपालिकाले ट्रेनिङ दियो, 47

शिक्षामा चाहिँ जोडिनुपर्छ भन्ने उद्देश्यका साथ मैले खेडागाड नगरपालिकामा पनि गएर नेतृत्व विकास तालिम सँगसँगै यो उद्यमशीलतातिर पनि जोडिनुपर्छ है भन्ने हिसाबले हामीले एउटा कार्यक्रम गरेका थियौँ। म यसरी नै

0: एकदमै खोजिराख्नु भएको छ। म आफै पनि जनप्रतिनिधि पहिलो कार्यकाल मैले पुरा गर्दा पनि केही न केही गर्नुपर्छ भन्ने चाहिँ मेरो पनि भनाइ हो। यस्ता खालका कार्यक्रमहरू जस्तै यहाँ आलोहरू पाउँछ हजुरको, होइन, यो चिलाई बनाइ हरेक कुराहरू क्या गर्न चाह्यो भने स्थानीय सरकार भनेको एकदम हामी जनताको नजिकको सरकार हो। सरकारले चाह्यो भने के जुनसुकै कुरा पनि हुन्छ, तर गरौँ भन्ने सबै महिला त हुँदैन, गरौँ भन्ने केही इच्छुक महिलाहरूलाई केही न केही पेसामा स्थानीय तहले लाउन सक्छ र लाओस् पनि भन्न चाहन्छु। म धेरै स्थानीय तहहरूले अहिले यो हामीले अचार उत्पादन जागरूकमा गरिसकेपछि धेरैलाई लागे पनि छ त्यस्तो, त्यो कति लिन्छ ट्रेनिङ गराउँदा चाहिँ कति खर्च लाग्छ भनेर मसँग चाहिँ सहकारी गरिराख्नु भएको छ उपमेयरहरूले, त्यहाँको जनप्रतिनिधि महिला कार्यपालिकाको सदस्यज्यूहरूले, मैले लाग्दैन थोरै लाग्छ तपाईँहरू यसरी लाग्नुहोस् गर्नुहोस् बजेट छुट्याउनुहोस् त्यहाँ केही गरौँ भन्ने महिलाहरूलाई। अब त निर्वाचन पनि अब त उहाँहरूको कार्यकाल पनि पुरा हुन थालिसक्यो, अब त दुई चार महिनापछि फेरि निर्वाचन आउँछ, सबै महिलाहरू दोहोरिनुहुन्छ दोहोरिनुपर्छ भन्ने छैन नि त। जस्तै म पाँच वर्ष खाली बसेँ त्यसरी बस्ने महिलाहरू अरू पनि हुनुहुन्छ, तर त्यहाँबाट निस्किसके कति गाह्रो हुन्छ त्यो त मैले भोगेको कुरा हो। त्यसकारण मैले सबै पालिकालाई मैले यो पनि सन्देश दिएको छु कि त्यहाँबाट निस्किने महिला जस्तै वडाबाट दुईजना महिलाहरू हुनुहुन्छ उहाँहरूलाई केही न केही पेसामा लगाएर निकाल्नुहोस् न तपाईँ भनेर चाहिँ मैले सन्देश दिइरहेको छु। गर्छु भन्ने कुरा भएको छ, गर्नुहुन्छ होला मलाई
1: हजुर। यहाँले उत्पादन गरेको अचारको अलिकति अघि पनि कुरा गर्नुभएको थियो, डोल्पा त्यस पछाडि दाङ सुर्खेततिर पठाइरहेको छौँ भनेर भन्नुभयो नि, कस्तो छ अहिले चाहिँ बजारीकरणको चाहिँ कुनै समस्या छ कि छैन?
0: समस्या चाहिँ यहाँ त सानो ठाउँ भएर यहाँ समस्या छ हजुरको, बाहिर पठाउनलाई हामीले चाहिँ यातायातको कुरा छ त्यसले गाह्रो बनाएको छ हामीलाई, चुनौतीको ठुलो विषय त त्यो छ हामीलाई। बाहिर एकदम बाहिर डिमान्ड भएर आउँछ, जस्तै नेपालीहरू जाजरकोटको नेपाली दाजुभाइहरू त थुप्रै विदेशमा हुनुहुन्छ नि है, उहाँहरूले चाहिँ मगाइराख्नु भएको छ कि, अनि मैले त्यो सिङ्गापुर एउटा अचार पठाउनलाई आज तिन दिन भयो, हिजो मात्र दाङ गइपुग्यो के, दाङमा पठाएर दाङबाट त्यो सिङ्गापुर जाने थियो त्यो अचार है, कति गाह्रो भयो, तिन दिन सुर्खेत गएर सुर्खेतबाट दाङ पुग्यो के, दाङबाट काठमाडौँ जाँदैछ, त्यसरी पठाइरहेको छु कि। हामीलाई चुनौती त छ नै छ, अब धेरै कुराको चुनौती छ, पहाडी जिल्लाहरू पनि यसमा यातायातको कुरा हरेक कुरा छ नि।
1: हामी कुराकानी गर्ने क्रमको अन्ततिर पनि आइसकेका छौँ। जस्तो अहिले पनि हाम्रो कस्तो छ भने गाउँघरतिर हाम्रो बस्तीतिर अहिले पनि धेरै मान्छेहरू चाहिँ विदेश जान पाए हुन्थ्यो, त्यहाँ कमाइ हुन्थ्यो होला भनेर कोही विदेश जाने तर्खरमा नि हुनुहुन्छ, होइन, युवाहरू हुनुहुन्छ, जस्तो उहाँहरूले स्वदेशमै बसेर पनि काम गर्ने वातावरण छ, काम गर्न सक्नुहुन्छ, अहिले आफ्नै ठाउँमा पनि त्यहाँको स्थानीय सरकारले सहयोग गरिरहेछ काम गर्न भनेर भन्नका लागि यहाँ केही भन्न चाहनुहुन्छ?
0: म सबै युवा तथा विदेश जाने साथीभाइहरूलाई म यो सन्देश दिन चाहन्छु, धेरैजना साथीहरू त विदेशबाट फर्केर पनि हाम्रै जाजरकोटमा पनि, म उहाँकोमा उहाँलाई हौसला दिला, एकजना भाइ हाम्रो युके जानलाई इलिगलबाट जानु भएछ, त्यसो फिर्ता कति धेरै पैसा चाहिँ खर्च भएर फिर्ता हुनुभयो कि, अहिले होटल गर्नुभएको छ, म उहाँले होटल स्थापना गरेको दुई तिन महिना भयो, तर म त्यहाँ चाहिँ दुई दिन तिन दिन गइसकेँ क्या खाजा खान, उहाँलाई चाहिँ त्यो प्रोत्साहन दिनलाई मैले, यस्तो काम हो यहाँ पनि यस्तो हुन्छ नि त, त्यत्रो लाखौँ पैसा खर्च गरेर किन जानु पर्यो, केही न केही व्यवसाय हामी सुरु गरौँ न आफ्नै ठाउँमा, आफ्नै फ्यामिलीसँग आफ्नै जान परिवारसँग श्रीमान श्रीमती छोरा छोरी सबै व्यवसायसँग पढाइ सँगसँगै व्यवसायसँग लागेर संयुक्त काम गर त कति मजा छ कि, कति आनन्द छ कि वास्तवमा भन्यो भने, पैसा चाहिँ हामीले जान्यौँ भने हामीसँग मेरो घरमै आएर अहिले मान्छेहरूले खोजी कान्छाको अचार कहाँ छ भनी खोजी लिइरहेको छ नि त, मलाई विदेश जान किन पर्यो, मेरो छोरालाई विदेश जान किन पर्यो, यही व्यवसाय म ठुलो बनाउन चाहन्छु, मेरो एउटा छोरा छ, म छोरालाई पनि व्यवसायतिर लाउन चाहन्छु, त्यसकारण म सबै युवा युवतीलाई पढ्ने, अब यो पढाइको सिलसिलामा जानुहुन्छ भने त केही पनि भएन होइन, नेपालमा त्यति शिक्षाको पनि छैन, तर अरू यो काम गर्ने सिलसिलामा हामी चाहिँ विदेश गएर धेरै कमाउँछु भन्ने सिलसिलामा चाहिँ म नजानु होला भन्ने आग्रह गर्न चाहन्छु। केही न केही गरेर हामी बस्यौँ भने यहाँ सबै छ, हाम्रो माटोमा सुन फलाउँ भने पनि फलाउने माटो छ, फलाउन सक्छु, तर हिम्मतका साथ चाहिँ कुनै न कुनै व्यवसायमा चाहिँ लाग्नुपर्छ भन्न चाहन्छु। यति विदेश गएर दुःख पाएका पाइरहनु भएको छ भने पनि यहाँलाई फिर्ता भएर आफ्नै ठाउँमा आफ्नै गाउँमा जे उब्जन्छ जसरी चाहिँ जुन व्यवसायमा हामी सफल हुन्छ त्यो व्यवसाय सोचेर बुझेर लाग्न अनुरोध पनि गर्न चाहन्छु यो भिडियो मार्फत। सबै साथीहरू आफ्नै ठाउँमा आफ्नै गाउँमा फर्केर केही न केही व्यवसायतिर जोडियौँ र विशेष गरी महिलाहरू त जन अनिवार्य जोडिनुपर्छ, काम राजनीति गर्ने महिलाहरूलाई त आवश्यक छ, त्यसैले मैले सबैजनालाई यो मेरो आफ्नो भोइस मार्फत र रेडियो नेपाल मार्फत मलाई हिजोदेखि टाइम मागेर हजुरले टाइम लिइदिनु भयो, मेरो भोइस लिइदिनु भयो।

0: मैले चाहिँ सानो व्यवसाय भए पनि मैले चाहिँ यसलाई एकदम मैले सपना देखाएको छु, मैले सपनामा पुरा गर्छु भन्ने म लागेको छु। यसमा चाहिँ सबैको माया साथ सपोर्ट चाहिएको छ। धन्यवाद।
1: भर्खरै यहाँले सुन्नुभयो जाजरकोट जिल्लाको कुसे गाउँपालिका वडा नम्बर 7 नारेकी राम छाया साईसँग गरिएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा, सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ। त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् त swarojgar2018@gmail.com। ठेगाना पुनः एकपटक swarojgar2018@gmail.com। अवस्थ आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचासहित आजको कार्यक्रमबाट प्राविधिक साथी सुलोचना वज्राचार्यसहित म टङ्क खनाल बिदा हुन्छु। नमस्कार।
2: आप्रवासन संवाद कथा श्रम र यात्राको
3: अङ्क 16 नेपाली समाजमा डायस्पोराको योगदान।
4: मानिसहरू आफ्ना सपनाहरू पछ्याउने क्रममा देश छोड्न पुग्छन्, तर देशसँगको सम्बन्ध भने छोड्दैनन्। संसारको जुनसुकै कुनामा पुगे पनि मनको कुनै कुनामा आफ्नो ठाउँ र आफ्नो देशलाई सजाएर बाँचेका हुन्छन्। यसरी देश छोडेर टाढा पुगेकाहरूमध्ये कसैले कमाएको पैसा घर पठाउँछन्, कसैले गाउँमा विद्यालय, स्वास्थ्य वा खानेपानीका लागि सहयोग गर्छन्, कोही नयाँ सिप, ज्ञान र प्रविधि लिएर फर्किन्छन्, कोही विदेशमै बसेर नेपाली भाषा, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गर्छन्। यिनै व्यक्तिगत प्रयासहरूलाई सामूहिक रूप दिने एउटा संस्था हो गैर आवासीय नेपाली सङ्घ, अर्थात् NRNA। देश बाहिर रहेका नेपाली र मातृभूमि बीचको सम्बन्धलाई जोड्ने सेतु बन्ने प्रयासमा रहेको संस्था।
5: मेन उद्देश्य भनेको नेपालसँग बाहिर बसेको नेपालीलाई जोड्ने एउटा पुलको काम गर्ने हो। त्यो नै पहिलो स्टेप भइहाल्यो।
6: डायस्पोरा ग्रुपहरूलाई चाहिँ एउटा के अधिकार दिनु पर्यो भने नि, यहाँबाट वैदेशिक रोजगारमा जाने दिदीबहिनी दाजुभाइहरूलाई चाहिँ उहाँहरूले कम्तीमा पनि पोस्ट अराइभल ओरिएन्टेसन दिने खालको वातावरण चाहिँ बनाइदिनु पर्यो कि।
7: सबैजनालाई म त्यही भन्छु, बाटो अगाडि हिँड्नको लागि नडराउनुहोस्। बाटो रोमाञ्चक हुन्छ, जति एडभेन्चरस हुन्छ त्यति रमाइलो हुन्छ।
4: नेपाली डायस्पोराको रोमाञ्चक र स्वप्नदर्शी यात्राले नेपाली समाजको सामाजिक र आर्थिक अवस्थालाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। अहिले संसारभर रहेका नेपाली डायस्पोरालाई गैर आवासीय नेपाली सङ्घ अर्थात् NRNA जोड्ने काम गरिरहेको छ। सन् 2003 अक्टोबरमा विधिवत रूपमा स्थापना भएको NRNA उद्देश्य नै देशभित्र र देश बाहिर रहेका नेपालीबीच सेतु बन्नु हो, जुन सेतुले भावनाहरू मात्रै जोड्दैनन्, अनेकन ज्ञान, सिपदेखि आर्थिक अवसर पनि भित्र्याउँछन्। NRNA केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राई।
5: मेन उद्देश्य भनेको नेपालसँग बाहिर बसेको नेपालीलाई जोड्ने एउटा पुलको काम गर्ने हो। त्यो नै पहिलो स्टेप भइहाल्यो। त्यसमा चाहिँ बाहिर बसेको नेपालीहरूलाई आपत पर्दाखेरि होइन तत्काल हामीसँग भएको रिसोर्सेस नेटवर्क त्यसलाई युज गरेर चाहिँ हामी हाम्रो सम्पत्ति भनेको नै नेटवर्क हो। हाम्रो नेटवर्कले चाहिँ त्यहाँ भएको समस्याहरूलाई पनि समाधान गर्ने र नेपाल सरकारलाई अथवा नेपालको समृद्धिको लागि पनि त्यहाँ बसेका हाम्रो नेपालीहरू जुन चाहिँ ज्ञान सिप हासिल गर्नुभएको छ, पुँजी पनि छ, र हाम्रो सेकेन्ड जेनेरेसनहरू हुनुहुन्छ जुनमा जोसँग चाहिँ ज्ञान पनि छ, सिप पनि छ, सबै कुरा छन् होइन। हाम्रो देशले पढाएको होइन, उहाँ उतैबाट पढाएका बच्चाहरू पनि हुनुहुन्छ भनेपछि हामीसँग विभिन्न क्याटेगोराइजको NRNहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो आफ्नै क्षेत्रमा चाहिँ सहयोग गर्न सक्नुहुन्छ।
4: रोजिना प्रधान राई आजभन्दा 23 वर्ष अघि विद्यार्थीका रूपमा बेलायत गएकी थिइन्। अध्ययनका लागि बेलायत पुगेकी उनी त्यही स्थापित भइन्। तर विदेशमा आफ्नो जीवन स्थापित गरे पनि नेपालप्रतिको उनको चासो र सम्बन्धमा भने कुनै कमी आएको छैन। आज पनि देशका लागि केही गरौँ भन्ने हुटुटी उत्तिकै छ।
5: जाँदाखेरि सानो एउटा विद्यार्थी बच्चा गएको थिएँ, त्यो बेलामा इम्याच्योर बच्चा भन्छु, त्यो बेलामा नेपालमा एउटा केही भएन भन्नुभन्दा पनि नेपालमा साँच्चीकै भविष्य खोजेर विदेश गयो। विदेश गइसकेपछि त्यहाँ कमाएको एउटा पुँजी अनि सिकेको ज्ञान होइन सिपलाई चाहिँ अब अलिक बुझ्ने भएर एउटा मेच्योर भइसकेपछि चाहिँ नेपालमै केही गर्नुपर्छ। जे कुरा पनि कुनै पनि हरेक देशमा जान्छौँ हामी एज अ एनआरएन, हरेक कन्ट्रीमा जाँदाखेरि त्यहाँ केही एउटा राम्रो एउटा बनेको छ भने ओहो नेपालमा त यो गर्न पायौँ। त्यसै गरी हजारौँ 80 लाख नेपालीलाई चाहिँ अहिले नेपालकै प्रति चिन्ता हुन्छ। नेपाल बिहान उठेर एक कप चिया खाएर हेर्ने पनि हामीले नेपालको न्युज हो, के भइरहेछ नेपालको न्युज, त्यहीबाट चाहिँ हाम्रो दिनको सुरुवात हुन्छ। त्यसैले गर्दा जति हामी शरीर जहाँ भए पनि हाम्रो भावना, हाम्रो बच्चा सेकेन्ड जन्मेको बच्चाहरूलेसम्म नेपाल नेपाल भनेर चाहिँ।
4: काठमाडौँका किरण केसीको डायस्पोरा यात्रा पनि विदेशमा पढ्ने सपनासँगै भयो।
7: मेरो एजुकेसनल ब्याकग्राउन्ड चाहिँ इन्जिनियर सेक्टरको हो। मैले इन्डियाको बेङ्गलोरमा चाहिँ भिटियु युनिभर्सिटीबाट इन्जिनियरिङ गरेर नेपाल आइसकेपछि 2 वर्ष मैले आफ्नै पेसामा चाहिँ एक्सपिरियन्स लिएँ, अन्टरप्रिनियरसिपको एउटा स्टेप चालेँ, बिजनेस सुरु गरेँ। अनि त्यसपछि यतिले मलाई पुग्दैन, म अझ हायर एजुकेसन नेपालभन्दा बाहिर अझ अलिकति विकसित मुलुकको एजुकेसन लिएर चाहिँ फेरि नेपाल फर्किँदाखेरि मैले मेरो देशको लागि अझ बढी योगदान पुर्याउन सक्छु भन्ने मलाई त्यो भाव, यो इन्टरनेसनल डेस्टिनेसन जहाँ चाहिँ मोस्टली यो पोलिटिकल क्राइसिस नहुने र डेभलपमेन्टको पनि एउटा चाहिँ राम्रो नमुना हेर्न सक्ने ठाउँ देखेर अस्ट्रेलिया गएको थिएँ।
4: अस्ट्रेलियातिर सोझिएको किरण केसीको यात्रा पढाइमा मात्र सीमित रहेन। अस्ट्रेलिया पुगेपछि उनले एमबीए पुरा गरे, तर उनको यात्रा त्यतिमै रोकिएन। उनले सूचना प्रविधिका कम्पनीहरू स्थापना गरे र धेरैलाई रोजगारीको अवसर पनि दिए। उनको यो प्रयास सानैदेखिको उद्यमी बन्ने सपनासँग जोडिएको थियो।
7: मलाई सानै बेलादेखि अन्टरप्रिनियरसिपमा रुचि, मलाई व्यवसाय गर्न इन्ट्रेस्ट भएकोले अब जागिर खाएर होइन नेपाली भए पनि विदेश भए पनि यो पृथ्वीको डल्लो हो, हामी सदा क्षमता राख्छौँ, त्यहाँ काम गर्न सक्छौँ भनेर व्यवसाय सुरु गर्ने सोच राखेँ। अनि मैले आफ्नै जानेको सेक्टर यो अटोमोबाइल एक्सेसरिजको चाहिँ एउटा सानो होम डेलिभरीबाट सुरु गरेको बिजनेस फैलिँदै गर्दा त्यसलाई बढाउँदै गर्दाखेरि 1.5-2 वर्षको अन्तरालमै मैले अस्ट्रेलियाको 7 वटा डिफ्रेन्ट ठाउँमा चाहिँ व्यवसाय गर्न सफल भए।
4: अस्ट्रेलियाका विभिन्न ठाउँमा व्यवसायिक कम्पनीहरू स्थापना गर्नु आफैमा खुसीको कुरा हो, तर यो सफलता कडा मिहिनेतसँग जोडिएको छ, जुन यात्रा सुरुमा अलिअलि अन्यलतामै रुमलिएको थियो, केही हदसम्म जोखिमसँग तर्सिएको पनि थियो। तर किरण केसीलाई यो पनि थाहा थियो, साहस नगरी नयाँ काममा सफलता पाउन सकिँदैन।
7: आज त रमाइलो लाग्छ, मैले सिडनीमा बसेर ब्रिस्बेनमा व्यापार गर्न जाँदै गर्दाखेरि म कहाँ जाने, कहाँ बस्ने, के खाने भन्ने पनि एउटा टुङ्गो थिएन। सायद नयाँ बाटोमा हिँड्न यतिकै गाह्रै नै हुन्छ, तर आज रमाइलो लाग्छ। त्यो बेला आँटेको भए अब सबैजनालाई म त्यही भन्छु, बाटो अगाडि हिँड्नको लागि नडराउनुहोस्, बाटो रोमाञ्चक हुन्छ, जति एडभेन्चरस हुन्छ त्यति रमाइलो हुन्छ।
4: अरूको देश जाने अवसर पाउँदा जसरी खुसी मिल्छ, त्यसै गरी नयाँ ठाउँमा काम गर्दाका चुनौती र अप्ठ्याराहरू पनि आइलाग्छन्। त्यहाँ आफ्नै देशका मानिसले व्यापार व्यवसाय गरिरहेको ठाउँमा काम गर्न पाइयो भने केही सहज हुन्छ। किरण केसीले अस्ट्रेलिया जाने नेपालीहरूलाई यस्तै अवसर प्रदान गरिरहेका छन्।
7: जुन हिसाबले मैले अस्ट्रेलिया जाँदाखेरि मलाई काम पाउनको लागि अलिक समस्या भयो र मलाई अलिकति नेपाली भएर जाँदाखेरि एउटा इङ्ग्लिस बोल्नको लागि वा इङ्ग्लिस कम्युनिकेसनको लागि अप्ठ्यारो परेको थियो। त्यो कारणले मैले मेरो कम्पनीमा विशेष गरी सबैलाई नेपालीलाई नै राखेको छु, एकदम हाई पेइङ, कम्तीमा पनि $35 पर आवर चाहिँ पे गरेर उहाँहरूको चाहिँ पार्ट टाइम फुलफिल गर्ने, मोस्टली स्टुडेन्ट अनि सिटिजन पनि हुनुहुन्छ तर नेपाली नै, उहाँहरूलाई चाहिँ काममा राखेको छु। अब ओभरअल 10-12 जना टाइम पार्ट टाइम फुल टाइमर गरेर हुनुहुन्छ, साथसाथै रोजगारी त्यहाँको व्यवसायको लागि आइटी चाहिँ मैले नेपालबाट नै चलाइरहेको छु। अहिले व्यवसाय त अस्ट्रेलियामा हुन्छ तर पनि एउटा केही पर्सेन्ट चङ्क चाहिँ नेपालमा पैसा आउँछ र त्यसले नेपालमा पनि रोजगारी सृजना गरिरहेको छ।
4: अस्ट्रेलिया पुगेका र नेपालमै रहेका नेपालीहरूलाई काम र आर्थिक अवसर प्रदान गरेका किरण केसी नेपाल सरकारको नीति तथा व्यवहारसँग भने उत्ति खुसी छैनन्। उनको अनुभवमा सरकार गैर आवासीय नेपालीप्रति उदार हुन सकेको छैन।
7: एक बारको नेपाली सधैँको नेपाली भन्ने खाले कुरा चाहिँ स्लोगनमा मात्र भइदियो। विदेशमा नागरिकता त लिनुभयो तर नेपालकै लागि गर्न चाहनुहुन्छ भने उहाँले लगानी गर्ने वातावरण अलिकति कठिन छ। यसलाई सहज बनाउने हो भने आफ्नो देशको माया त जन्मेको हुर्केको खेलेको ठाउँ यहाँ लगानी गर्नको लागि र अझ बेनिफिट केही लिउँ भन्ने हुँदैन, अब दिउँ भन्ने हुन्छ। आफूलाई पुग्ने त त्यहाँ गरिसक्नु भयो नि, मानौँ कि हाइड्रोमा लगानी गर्नुभयो, बिजुली उत्पादन भयो, यहाँको रिसोर्सेसहरू चाहिँ युटिलाइज हुने भयो, त्यहाँ हजारौँले रोजगारी पाउने भयो, त्यो त प्रत्यक्ष नै फाइदा छ। साथसाथै कहिले नबन्ने केही पनि नहुने खाले कुरा त लगानी चाहियो। अब विदेशी लोन लिएर गर्नुभन्दा त नेपाली नागरिकले नै लगानी गरोस् न, 10% जस्तो फाइदा त्यहीँको समुदायलाई नै गर्ने भन्ने प्रावधानहरू पनि छन् त। विदेशमा बसेका नेपालीहरूले नेपालमा लगानी गर्दाखेरि घाटा चाहिँ 1% पनि छैन।
4: गैर आवासीय नेपालीले नेपालमा ज्ञान सिप मात्र भित्राउन चाहँदैनन्, देशको आर्थिक उन्नतिका लागि लगानी पनि भित्राउन चाहन्छन्। तर देशको उन्नतिको चाहना राख्दै गर्दा यहाँको राजनीतिक माहौल र नेपाल सरकारले लिएका नीतिप्रति भने गैर आवासीय नेपाली संघको संशय छ। संघका केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राई,
5: एज ए एनआरएनएको लिडरको हैसियतले मैले भन्नुपर्दा चाहिँ अहिले साँच्चीकै हामीले विदेशबाट ल्याएको सम्पत्ति सुरक्षित छ त, अथवा यहाँको के नीति नियम मन्डोर प्रणाली छ त, अथवा के अरे हाम्रो सम्पत्तिहरूलाई चाहिँ कसरी सुरक्षित गर्न सकिन्छ, अथवा सरकारको स्थिरता छ त भन्ने क्वेसनहरू हामीले एज अ व्यवसायी रिस्क लिन सकिन्छ, तर स्थिरता नभएको देशको एउटा रिक्स लिन सकिँदैन। त्यसैले गर्दा एज अ व्यवसायी, एज अ हामी एज अ एनआरएन बाहिर बस्ने नेपालीहरू, डाइस्पोराहरू र प्लस रिटर्निङ माइग्रेन्टहरूलाई चाहिँ त्यहाँ सिक्यो ज्ञान सिप, उहाँले भने जस्तै के अरे एउटा त कसले कहाँ कहाँ के गर्न सक्नुहुन्छ भन्ने कुरा उहाँहरूलाई चाहिँ ल्याएर एउटा स्थान चुज गरेर चाहिँ काम गर्न दिन पर्यो, र स्पेसली चाहिँ नीति नियममै चाहिँ सहजीकरण गरिदिन पर्यो।
4: गैर आवासीय नेपालीलाई आफ्नो देश र विकसित मुलुक दुवैतिर काम गरेको अनुभव छ। उनीहरूको अनुभवमा विदेशमा काम गर्दा त्यहाँ प्रणालीले काम गरिरहेको हुन्छ, पद वा शक्तिमा रहेको कुनै व्यक्तिको तजबिजीमा काम हुँदैन, नियम र प्रक्रियाले काम गर्ने भएकाले आफ्नो योजना र लगानीमा पनि सहजता हुन्छ। तर नेपालको अनुभव भने त्यति सुखद र सकारात्मक छैन। नेपालमा आएका कठिनाइहरूका पछाडि व्यक्तिको तजबिजी र कामप्रतिको हाम्रो नकारात्मक सोचले काम गरिरहेको छ। किरण केसीको अनुभव,
7: अब आजको दिनमा मेरो अस्ट्रेलियाको बिजनेस 3-3.5 वर्ष भयो होला, आजसम्म एक दिन पनि मैले हेर्नै परेको छैन। त्यो अटोमेटिक आफ्नो काम गर्ने मान्छे आउँछ, काम गर्छ, जान्छ, उनीहरूलाई त्यहाँनिर लिन दिन केही छैन, आफ्नो ड्युटी हो, ड्युटी पुरा गर्छन् जान्छन्। अब मेरो व्यवसायले चाहिँ त्यहाँनिर रोजगारी दिएको छ, मैले त्यहाँको सरकारलाई कर तिरिया छु, त्यहाँनिर चाहिँ मैले गर्नुपर्ने मेरो दायित्व त त्यो पनि अटोमेटेड ब्याङ्कबाट अटोमेटिक काटिन्छ, स्टाफले तलब हप्ता हप्तामा पे हुन्छ, हप्ताको एक दिन पनि कट्दैन, सेम डे पे हुन्छ। अब यहाँ त सरकारसँग आफूले पैसा पाउने एक त मुस्किल, त्यो पछि त्यो पैसा कर्मचारीलाई दिनु पर्यो, अब कर्मचारीको चित्त बुझाउनको लागि अलिकति धेरै पैसा दिउँ न त भन्दा आमदानी पनि त धेरै गर्नु पर्यो।
4: किरण केसीको अनुभवमा देशमा काम गर्न खोज्दा अनेकन अप्ठ्याराहरू छन्, लगानी भित्राउन खोज्दा जोखिमहरू छन्, काम गर्न खोज्दा अनेक तगाराहरू पनि छन्। तर यी अप्ठ्याराहरूका बावजुद गैर आवासीय नेपालीहरू देशमा केही गर्न किन खोजिरहेका छन्? उनीहरूको देशसँगको सम्बन्ध र योगदान गर्ने चाहनाको आधार के हो?
7: यो देशप्रतिको माया हो। अब हामी नेपाली भएर जन्मिसकेपछि हाम्रो पेट्रियोटिक फिलिङ चाहिँ जुनसुकै देशमा भए पनि मर्दैन। अस्ट्रेलियाको सफा बाटो हेर्दाखेरि मेरो देशको बाटो किन यस्तो भएन? अस्ट्रेलियामा जति सहज तरिकाले व्यवसाय गऱ्यौँ, जसरी सम्भव हुन्छ, त्यो नेपालमा किन छैन? यो कुराहरूलाई चाहिँ हामीहरूले पुरा गरेन, हामी चाहिँ त्यसबाट भाग्यौँ भने अब कसले गर्ने त? अरूले गरेन भनेर छोड्ने भन्दा पनि हामी चाहिँ आफैले गर्नुपर्छ भनेर सोध्छौँ र अगाडि यसरी नै प्रेजेन्ट भइरहेछौँ। मलाई नेपालमा पनि रोजगारी सृजना गर्नु छ, नेपाललाई समृद्ध देश बनाउनु छ, र जुन तरिकाले मैले चाहिँ एउटा विकसित देशमा पढ्छु भनेर जानु पर्यो, यदि नेपाल त्यही लेभलको विकसित भइदिएको भए म मेरो बुवाआमासँगै बसेर पढ्थेँ नि। त्यस कारणले अबको आउने पुस्ताको लागि हामीले नेपालमै बसेर, नेपालमै कन्ट्रिब्युट गरेर, नेपालमा रोजगारी सृजना गरेर यसलाई अर्थतन्त्र अलिकति चलायमान बनाउन थोरै केही प्रतिशत वा केही सानो हिस्सा पनि योगदान दिन सक्छौँ भने हामीहरू गर्नुपर्छ जस्तो लाग्छ।
4: देशप्रेम र देशको उत्पादनप्रतिको लगाव जहाँ पुगे पनि नेपालीको मनमा बाँचिरहन्छ। नेपाल समृद्ध बनोस् अनि नेपालको उत्पादनले संसार ढाकोस् भन्ने चाहना सदैव रहन्छ। गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राई,
5: अनि म आफैले पनि लगानी गरेको छु नेपालको एउटा हिमालयन जाब भन्ने ब्रान्ड छ, जुन ब्रान्ड चाहिँ अहिले विदेशमा स्टारबक्स के ब्रान्ड हुन्छ, मैले किन नेपालको हिमालयन जाब नै चुज गरेँ भन्दा चाहिँ त्यो हिमालयन जाब संसारको हरेक के अरे एयरपोर्ट र संसारको हरेक ठाउँमा चाहिँ हिमालयन जाब कफी नेपालको 1999 चाहिँ यो इस्टाब्लिस भएको हो भनेर चाहिँ देखियोस् भने त मेरो एउटा बिजनेस मात्रै नभएर त्यसमा भावना त्यसमा स्टोरी जोडिएको छ। त्यसैले गर्दा हामीले छरिएर रहेको यो जुन के अरे लगानीहरूलाई चाहिँ एउटा संस्थागत गर्ने र एनआरआई नेपाल डेभलपमेन्ट फन्डबाट अहिले 10 अरबको भनेको छ भोलि खरब होला त्योबाट नै हामीले गर्न सक्यौँ भने पनि र यसरी हामी कोलाबोरेसन गरेर काम गर्न सक्यौँ भने देशको पनि समृद्धि हुने भयो र ठुलो भोल्युममा काम पनि गर्न सक्यो र जसले गर्नुहुन्छ उहाँहरूको लगानी पनि सुरक्षित भयो।
4: तर देश विकासको लागि विकसित मुलुकको काम गर्ने संस्कार बुझ्नु र त्यसलाई व्यवहारमा उतार्नु पनि जरुरी छ। किरण केसीको प्रयास विदेशमा सिकेको राम्रो कुरा नेपालमा लागू गर्नेसँग जोडिएको छ। त्यसका लागि हामीले आफ्ना नराम्रा संस्कार त्याग्दै बाहिरका सकारात्मक व्यवहार र कार्य संस्कृतिलाई अनुसरण गर्नु आवश्यक छ।
7: त्यहाँको सोच त्यहाँको संस्कृति त्यो कुराहरूलाई चाहिँ व्यापारमा पनि राखिसकेपछि बल्ल त्यही लेभलको त्यो स्ट्यान्डर्डको व्यापार बन्दै जाने हो नि त। विशेष गरी अस्ट्रेलियाकै कुरा गर्छु म, आफ्नो टाइममा आउने आफ्नो काम गर्ने अनि आफ्नो घर जाने, काम गर्ने ठाउँभित्र त पोलिटिक्स गरिराख्नु पर्दैन नि। हो त्यस्तो खाले कल्चरहरू हामीले चाहिँ एडप्ट गर्दै पनि छौँ, एकै दिनमा हुँदैन रहेछ, यसलाई बिस्तारै क्रमैबद्ध रूपमा

0: प्रेषण बनिरहेका बेला कतिपय नेपालीहरू श्रम आप्रवासका क्रममा अप्ठ्यारोमा परेका श्रमिकको उद्धारका लागि समय मिलाउनेदेखि आर्थिक सहयोग जुटाउनेसम्मका काममा अग्रसर छन्।
1: दिदी बहिनीहरूले चाहिँ ल मलाई बचाउनु पर्यो, मलाई उद्धार गर्नु पर्यो भनेर भन्दाखेरि चाहिँ अब पैसा हुने त ट्रान्सफर ग्रुप नै हो, अनि उहाँलाई नै हामीले अप्रोच गर्नुपर्छ कि एनआरएनएहरूलाई नै, उहीँ बसिरहेको मतलब राम्रै काम गरेर बसिरहेकोहरूलाई नै, ब्लू कलर वर्क गर्नेहरूलाई नै भन्छौँ कि हामीले ल है यहाँ यस्तो आपत पऱ्यो उहाँलाई उद्धार गरेर पठाइदिनु पऱ्यो भन्छु, उहाँहरूले नै सेल्टरमा लगेर राखिदिने, उहाँहरूले नै एम्बेसीमा खबर गरिदिने, एम्बेसीसँग उहाँहरूलाई कनेक्ट गराइदिने काम चाहिँ उहाँहरूले नै गर्नुभएको छ। र अर्को चाहिँ अब इनकेस त्यहाँ डेथ भयो भने, माइग्रेन्टको डेथ भयो भने पैसा उठाएर पठाउनु त त्यो डायस्कर ग्रुप नै हो नि त, त्यस कारण डायस्पोरा ग्रुपको चाहिँ एकदमै उहाँको भूमिकाहरू महत्त्वपूर्ण छ कि उहाँहरूले सहयोग गरे मतलब उद्धार गर्ने काममा होइन, लासहरू पठाउने आउने डेड बडीहरू पठाउने काममा उहाँहरूको धेरै ठुलो भूमिका छ।
0: गैर आवासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईका अनुसार सङ्घले विभिन्न विपद र महामारीमा विभिन्न सङ्घ संस्थाहरूसँग सहकारी गरेको अनुभव छ।
2: भूकम्प जाँदा होस् होइन, अनि कोभिड हुँदा होस्, हामीले चाहिँ कोभिडकै टाइमको एउटा सम्झिन चाहन्छौँ। हामी आइएलओसँग मिलेर चाहिँ लगभग 28,000 हुनुहुन्थ्यो, 28,000 हाम्रो इमिग्रेन्टहरूलाई चाहिँ प्रत्यक्ष हामीले सहयोग गरेर 27,000लाई त हामीले त रिपार्टिसन यता फर्काउने कामको लागि पनि विभिन्न सङ्घ संस्थासँग मिलेर हामीले काम गर्यौँ र आइएलओसँग पनि मिलेर काम गरेको।
0: आपत विपदमा मात्र होइन, आउने पुस्ताको भविष्य उज्यालो बनाउन र उनीहरूको क्षमता प्रस्फुटन गराउन पनि गैर आवासीय नेपाली सङ्घले काम गरिरहेको छ। यसकै उदाहरण हुन् चितौनकी भावना रेग्मी र कपिल वस्तुका सचिन प्रजापति। उनीहरू अहिले गैर आवासीय नेपाली सङ्घको छात्रवृत्ति पाएर उज्बेकिस्तानमा चिकित्सा शास्त्र पढिरहेका छन्।
3: अहिले मलाई यहाँ पढ्न एनआरएनएले सहयोग गर्दै हुनुहुन्छ। एनआरएनएसँग जोडिएको चाहिँ उहाँहरूले लिनुभएको इक्जाम मार्फत नै हो। इक्जामको फर्म भरे र त्यसपछि इक्जाम दिएँ, इक्जाममा राम्रो मार्क्स ल्याउन सफल भएँ, अनि त्यसपछि चाहिँ त्यसरी नै म जोडिएको हो।
4: अब जस्तो त्यहाँ स्कलरसिपका लागि एक्जाम हुँदैछ भन्ने सूचना अथवा जानकारी तपाईँले कसरी पाउनु भएको थियो?
3: मेरो एउटा सर हुनुहुन्थ्यो, उहाँबाट पाएको।
4: अहिले एनआरएनएको सहयोगमा त तपाईँ त्यहाँ पढिरहनु भएको छ, यदि उहाँहरूले सहयोग नगरेको भए तपाईँले बाहिर गएर डक्टर पढ्ने सम्भावना थियो कि थिएन?
3: उहाँहरूले सहयोग नगर्नु भएको भए म अहिले बाहिर आएर पढ्ने त थिइनँ, सायद मैले फेरि एउटा ड्रप इयर लिन्थे होला। सानैबाट नै डक्टर बन्न मन थियो तर फ्यामिलीबाट एमबिबिएस पढाउन सक्ने चाहिँ अलि थिएन।
0: सचिन प्रजापतिको आर्थिक अवस्था आफैले खर्च गरेर एमबिबिएस पढ्न सक्ने खालको थिएन, तर पढाइमा तीक्ष्ण भएका कारण चिकित्सा शास्त्र पढ्ने सोच पनि थियो। यही सोचलाई साकार बनाउन सहयोगी बनिदियो गैर आवासीय नेपाली सङ्घले प्रदान गरेको छात्रवृत्ति।
5: डक्टर पढ्न त धेरै खर्च लाग्छ, अनि फ्यामिलीको इकोनोमिक फाइनेन्सियल ब्याकग्राउन्ड चाहिँ त्यति राम्रो छैन, लाइक यहाँ आएर डक्टर पढ्न सकिन्छ भनेर। आर्थिक सहयोग त अब कलेजको फी, होस्टेलको फी, अनि त्यो अरू त एनआरएनए र एआईको त्यसबाट भइहाल्यो, अनि पर्सनल खर्चहरू मात्रै लाग्छ, त्यो चाहिँ बाबाले म्यानेज गर्नुहुन्छ।
0: सचिन प्रजापति र भावना रेग्मीले आफ्नो सपना साकार पार्ने अवसर पाएका छन्, तर उनीहरूले आफ्नो सपना पूरा गर्ने क्रममा हासिल गरेको ज्ञान र अनुभवबाट अन्य नेपाली पनि लाभान्वित हुन्छन्। उनीहरूले विदेशमा आर्जन गरेको ज्ञान, सिप र अनुभव भविष्यमा देशले उपयोग गर्न पर्ने भएकाले यस्तो सहयोगको लाभ व्यक्ति हुँदै समाज र देशसम्म पुग्छ।
3: म यहाँ 6 वर्ष पढेपछि नेपालमै आएर नेपालमै केही गर्ने सोचिरहेको छु। उहाँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँहरूले गर्दा मेरो एउटा डक्टर बन्ने सपना पुरा हुन सक्ने भएको छ।
0: आप्रवासी महिला कामदार समूहकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठका अनुसार नेपाली डायस्पोरा समाजको सहयोगमा श्रम आप्रवासनमा जाने नेपालीहरूको काम र यात्रालाई पनि सहज र व्यवस्थित बनाउन सकिन्छ।
1: डायस्पोरा ग्रुपहरूलाई चाहिँ एउटा के अधिकार दिनु पर्यो भने नि, यहाँबाट वैदेशिक रोजगारमा जाने दिदीबहिनी दाजुभाइहरूलाई चाहिँ उहाँ चाहिँ उहाँहरूले कम्तीमा पनि पोस्ट अराइभल ओरिएन्टेसन दिने खालको वातावरण चाहिँ बनाइदिनु पऱ्यो कि। त्यहाँ गएपछि चाहिँ कमसेकम त्यो देशको नियम कानुनको बारे बेसिक लहरू अनि बेसिक भाषा पनि कतिको जानेर सिकेर आएको छ भनेर बेसिक भाषा बेसिक कानुनहरूको बारेमा चाहिँ सिकाउने चाहिँ काम चाहिँ डायस्पोरा ग्रुपको जस्तो लाग्छ मलाई, र सरकारले डायस्पोरा ग्रुपलाई पनि त्यतिकै महत्त्व दिनुपर्छ जस्तो लाग्छ, किनभने डायस्पोरा ग्रुपको पनि भूमिका चाहिँ त्यत्तिकै महत्त्वपूर्ण छ कि हाम्रो वैदेशिक रूपमा जाने दाजुभाइ दिदीबहिनीको लागि। त्यस कारण डायस्पोरा ग्रुपलाई पनि हामीले चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट स्टेक होल्डर नै भनेर मान्छु म चाहिँ।
0: कतिपय देशले वैदेशिक रोजगारमा जाने आफ्नो नागरिकको यात्रा सहज र सुरक्षित

0: बनाउनुको लागि सम्बन्धित देशमा रहेको आफ्नो डायस्पोरा कम्युनिटीलाई प्रयोग गर्ने गर्छ। उदाहरणको रूपमा फिलिपिन्स,
1: जस्तै फिलिपिन्सको डायस्पोरा ग्रुपहरू कस्तो अर्गनाइज छ, उहाँहरूले त तालिम दिनुहुन्छ बेला बेलामा, उहाँहरूको माइग्रेन्ट वर्करलाई बोलाएर, महिनामा दुई महिनामा माइग्रेन्ट वर्करलाई बोलाएर। अब किनभने लेबर इन्स्पेक्सनको कुरा तपाईँले सुन्नु भएको छ, लेबर इन्स्पेक्सन चाहिँ हाम्रो के हो त, विशेष गरी खाडी मुलुकमा त जुन घरमा कामदार गरिरहेको छ त्यहाँ गएर हाम्रो एम्बेसेडरै जान सक्दैन कि, त्यति कडा छ त्यहाँको। तर फिलिपिनोहरूले के गर्छ त, उहाँहरूले चाहिँ यस्तो वातावरण गरेको छ कि उनीहरू कामदारलाई दुई महिनामा एक महिनामा चाहिँ बोलाएर, एक ठाउँमा बोलाएर चाहिँ उहाँहरूलाई एक किसिमको ओरिएन्टेसन गराउँछ कि, ओरिएन्टेसन गराउँदाखेरि चाहिँ उहाँहरूलाई कतिको सुरक्षित छ, एम्प्लोयरहरूले कतिको उहाँहरूसँग व्यवहार गरिरहेछ भनेर उहाँहरूलाई चाहिँ उहाँहरूसँग चाहिँ जियोस् के अरे इन्टरेक्सन भइरहेको हुन्छ। त्यस्तै हाम्रो सरकारले पनि गर्नु पऱ्यो कि, उहाँहरूलाई केही रिसोर्सेस छुट्याउनु पऱ्यो, उहाँहरूलाई अर्गनाइज हुने वातावरण बनाइदिनु पऱ्यो, उहाँहरूलाई त्यतिकै एउटा स्टेक होल्डर, इम्पोर्टेन्ट स्टेक होल्डर्सको रूपमा मान्नु पऱ्यो सरकारले जसलाई। त्यो भयो भने चाहिँ डायस्पोरा गुरुहरू पनि अलिकति भए पनि उहाँहरूको मोटिभेसन हुन्छ र अझै पनि अझै बढी योभन्दा बढी चाहिँ माइग्रेन्ट वर्करलाई चाहिँ हामीले सहयोग गर्नुपर्छ भन्ने उहाँहरूको भावना चाहिँ आउँछ जस्तो लाग्छ मलाई।
0: नेपाल सरकारले वैदेशिक रोजगारमा जानेहरूका लागि प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङ अर्थात् पूर्व प्रस्थान अभिमुखीकरण तालिम अनिवार्य गरेको छ। आप्रवासी महिला कामदार समूहकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठको बुझाइमा यो तालिममा जाने श्रमिकलाई गन्तव्य मुलुकमा रहेको डायस्पोराको सम्पर्क बताउने र उनीहरूसँग जोड्ने प्रयास गर्नुपर्छ।
1: यहाँबाट संस्कृति लिएर जाने माइग्रेन्ट वर्करहरूलाई चाहिँ प्री डिपार्चर ओरिएन्टेसनमा चाहिँ डायस्पोरा ग्रुपहरूको पनि एड्रेसहरू, ठेगाना र सम्पर्क नम्बरहरू चाहिँ दिएर पठाउनुपर्छ जस्तो लाग्छ। अनि मात्रै उहाँहरूले चाहिँ वहाँ गएर चाहिँ उहाँहरूलाई आपत पर्दा चाहिँ उहाँले गर्छ। सकेसम्म चाहिँ उहाँलाई के भने, जाने बित्तिकै तपाईँहरूले कमसेकम पनि एम्बेसीमा जहाँ जुन नजिक छ, एम्बेसी नजिक भने एम्बेसीमा, नभए डायस्पोरा ग्रुपमा पनि तपाईँको चाहिँ एउटा चाहिँ रेजिस्टर गराउनु भनेर चाहिँ हामीले यहाँबाट प्री डिपार्चर ओरिएन्टेसनमा हामी सिकायौँ भने कमसेकम उहाँहरू अलिक सुरक्षित हुन्छ नि त। उहाँलाई डायस्पोरा ग्रुपले पनि परेको बेलामा तुरुन्तै सहयोग गर्ने त को हो त, डायस्पोरा ग्रुप हुन्छ नि त।
0: नेपाली समाजमा डायस्पोराको योगदान आर्थिक सहयोग र विप्रेषणमा मात्र सीमित छैन। ज्ञान, सीप, पुँजी र अनुभव भित्राउनेदेखि शिक्षा, रोजगारी र सामाजिक सहयोगका क्षेत्रमा पनि उनीहरूको योगदान जोडिएको छ। आपत विपदमा परेका नेपालीको उद्धारदेखि नयाँ पुस्ताको भविष्य निर्माण गरिएको सहयोगसम्म डायस्पोराको भूमिका विभिन्न रूपमा देखिन्छ। विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई नेपालसँग जोड्न सके त्यसको लाभ व्यक्ति र परिवारमा मात्र सीमित रहँदैन, समाज र देशले पनि पाउँछ। त्यसैले नेपाली समाजको विकासमा डायस्पोराको योगदानलाई अझ प्रभावकारी रूपमा जोड्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ।
2: कार्यक्रम आप्रवासन संवाद सुरक्षित आप्रवासन प्रवर्धनका लागि तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले उत्पादन गरेको हो। आजको अङ्कमा नेपाली समाजमा डायस्पोराको योगदानबारे कुरा गर्यौँ। आप्रवासन संवादको 17 अङ्क पर्सि शुक्रबार यही समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्रस्तोता दीपक समीर, प्रविधिज्ञ दिनेश प्रजापतिसँगै कार्यक्रम उत्पादनमा संलग्न जनकराज भट्ट, भानु बोखिम, युवराज बङ्गाली र स्मृति खनालसँगै म पूजा तिमल सिन्हा पनि बिदा चाहन्छु। नमस्कार।
3: यो अडियो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन आइओएमको विकास कोष मार्फत प्राप्त सहयोगमा उत्पादन गरिएको हो। कार्यक्रमका क्रममा व्यक्त विचारहरू वक्ताहरूका निजी हुन्। ती विचारहरूले आइओएमको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैनन्।
4: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: सपना तपाईँको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
8: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
4: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
8: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
4: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
8: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।
10: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। पर्सि 9 गते शुक्रबारदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना। आवश्यक तयारी, समन्वय र पूर्व सतर्कता अप्नाउन सम्बन्धित निकायलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। प्रधानमन्त्री शाहले भोलि संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्नुहुने। भोटे कोशी बाढीपछि ऊर्जा क्षेत्रको पुननिर्माणका लागि 3,90,00,000,000 भन्दा बढी रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान। पाकिस्तान अफगानिस्तान सीमा क्षेत्रमा फेरि तनाव सुरु र 20 एसियन गेम्समा नेपालका तेन्जिङ शेर्पा कराँतेको कुमुतेतर्फ पहिलो काँस्य पदक जित्न सफल। अब समाचार विस्तारमा। पर्सि 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवा यातायातमा समेत अवरुद्ध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अप्नाउन विभागले अनुरोध गरेको छ। विभागले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनु भएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न, विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय र पूर्व सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज 9 देखि असोज 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्दै त्यस्तो आग्रह गर्नुभएको हो। साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन समेत अनुरोध गर्नुभएको छ। भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैँसे भीमफेदी देउराली कुलेखानी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागको मौसमी विशेष मौसमी बुलेटिन अनुसार असोज 9 देखि 11 गतेसम्म हावाहुरी भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असोज 9 गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म चौघडाबाट काठमाडौँतर्फ सवारी प्रस्थान गर्न दिइने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभयो। बिहान 5 देखि बेलुका 5 बजेसम्म मात्र सवारी छुट्न दिइनेछ। यस्तै भैँसे भीमफेदी देउराली कुलेखानी खण्डमा बिहान 5 देखि बेलुका 5 बजेसम्म हेटौँडाको चौकी टोलबाट काठमाडौँतर्फ तथा फाखेलको हनुमानी हुमाने तथा सिस्नेरीको रामचन्द्र भन्ज्याङबाट हेटौँडातर्फ सवारी प्रस्थान गर्न दिइने उहाँले बताउनुभयो। सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बिपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बिपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोसी बाढीमा परि बेपत्ता तथा ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5,00,000 रुपियाँ राहत उपलब्ध गराउने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री श्रेष्ठले विभिन्न जलविद्युत आयोजनामा कार्यरत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्कालका लागि 5,00,000 रुपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभयो। मन्त्री श्रेष्ठले बाढीका कारण नेपाल विद्युत प्राधिकरणका 47 जनासहित विभिन्न जलविद्युत आयोजनामा कार्यरत 800+ व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको सदनमा जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले विपदपछि ऊर्जा क्षेत्रको पुननिर्माण र पुनरुत्थानका लागि मात्रै 3,90,00,000,000 रुपियाँभन्दा बढी रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनुभयो। मन्त्री श्रेष्ठले बाढीका कारण नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रमा गरी 11 जलविद्युत उत्पादन केन्द्र बन्द हुँदा राष्ट्रिय प्रणालीबाट कुल 410 MW विद्युत बाहिरिएको र सञ्चालनमा रहेका 275 MW आयोजनामा प्रत्यक्ष क्षति पुगेको बताउनुभयो। यस्तै बाढीबाट प्रसारण लाइन बिग्रदा 135 MW उत्पादन ठप्प भएको सदनमा जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रस्तुत गर्नुभएको नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी फर्स्योट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। यस्तै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् प्रस्ताव पनि सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ। यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि असोज 8 गते बिहान 11

ले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा परराष्ट्र मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भोटेकोसी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपदले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको भन्दै विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रसङ्घको 81 महासभा अन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपाल सहित हिमाली मुलुक बढी प्रभावित भएको बताउनुभयो। यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लने क्रम बढिरहे विश्वले अझै ठूलो समस्या झेल्नुपर्ने उहाँले बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको निरीक्षण गर्नुभएको छ।

0: प्रसारण इतिहासमा महत्त्वपूर्ण योगदान दियो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सेनाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा आज आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्दै मन्त्री डाक्टर तिमल सेनाले पत्रकारिता आफैमा एउटा संस्था भएकाले यसको साख मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी कुनै एउटा व्यक्ति वा संस्थाको मात्र नभई समग्र पत्रकारिता क्षेत्रको भएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तान अफगानिस्तान बीच सीमामा फेरि तनाव सुरु भएको छ। पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगान तालिबान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा अन्य भारी हतियारद्वारा गोलाबारी गरेको बताएका छन्। काबुलले भने आफ्ना सुरक्षाकर्मीले त्यस्तो कुनै आक्रमण नगरेको दावी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार पाकिस्तानी सेनाले आतंकवादी समूहको सीमापार घुसपैठ प्रयास विफल पारेपछि अफगान तालिबान सेनाले सीमा चौकीलाई लक्षित गरी गोलाबारी गरेको हो। पाकिस्तानी सेनाले जवाफी कारवाहीमा तालिबान का सीमा चौकी, मोर्टार प्रहार गर्ने स्थान र अन्य रक्षात्मक संरचनालाई तोपखानाबाट निशाना बनाएको उनीहरूले बताएका छन्। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
1: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आन्तरिक र बाह्य स्रोतको सन्तुलनका लागि नागरिक लगानी कोष लगायतका सार्वजनिक कोषहरूलाई प्रतिफलमुखी र सुरक्षित रूपमा परिचालन गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभामा बुधबार नागरिक लगानी कोष ऐन 2047 संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री वाग्लेले सरकारको बजेट सन्तुलनमा सार्वजनिक कोषहरू सहयोगी हुने बताउनुभयो। गएको आर्थिक वर्षमा करिब 1,250 अर्ब राजस्व संकलन भएको र चालू आर्थिक वर्षमा 2,124 अर्ब रुपियाँ खर्च गर्ने लक्ष्य रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले स्रोत परिचालनमा रहेको ठूलो अन्तर सन्तुलनका लागि सार्वजनिक कोषहरू उपयोगी हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले नेपालको आन्तरिक बचतबाट मात्रै आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक लगानी धान्न सकिने अवस्था नरहेकोले आन्तरिक बचत परिचालन सँगै प्रत्यक्ष वैदेशिक लगानी मार्फत बाह्य बचत समेत आकर्षित गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। मुस्ताङ भन्सार कार्यालयले भोटेकोसी बाढी पछिको 20 दिनमा 2,54,53,00,000 रुपियाँ भन्दा बढी राजस्व संकलन गरेको छ। बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द हुँदा नेपाल भित्र नै विद्युतीय सवारी र अधिकांश माल वस्तु बोकेका कन्टेनरहरू रुट परिवर्तन गरी कोरला नाका हुँदै भित्रिएका छन्। कोरला नाकाबाट भदौ 10 गते पछि मात्रै 564 कन्टेनर र 1,090 विद्युतीय सवारी इभी गाडीको भन्सार जाँच पास भएको मुस्ताङ भन्सार का प्रमुख विदुर चुडालले बताउनुभयो। अहिले नेपाल चीन तर्फका प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी पूर्ण रूपमा बन्द अवस्थामा छन्। यस्तो अवस्थामा चीनबाट पैठारी हुने एकमात्र वैकल्पिक मार्गको रूपमा कोरला नाका बनेको छ। फ्लाई दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको छ। पोखरा विमानस्थल 2079 पुष 17 गतेदेखि सञ्चालनमा आएको भए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। अहिले दुबई पोखरा दुबई रूटमा दैनिक नियमित उडान सुरु भएको पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाइ दुबईले नियमित उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्। दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाइ दुबईले 120 भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठले बताउनुभयो।
2: बीसौं एसियन गेम्समा नेपालले पहिलो पदक हासिल गरेको छ। नेपालको लागि कराँतेको तेन्जिङ शेर्पाले काँस्य पदक जितेका हुन्। उनले लाओसका मथ्यान छ्यासनलाई 9-1 पराजित गर्दै काँस्य पदक जितेका हुन्। सेमिफाइनलमा इराकका महमुद निजामितसँग 5-0 पराजित भएका तेन्जिङले नेपालको लागि काँस्य पदक जितेका हुन्। खगेन्द्र रोकामगरले बक्सिङको प्रारम्भिक चरणको खेलमा शानदार जित हासिल गरेका छन्। 60 केजी तौल समूहमा खगेन्द्रले मकाउका एल्भिन जोन रेस सालिनासलाई 5-0 स्कोरमा पराजित गरेका हुन्। टेबल टेनिसको महिला सिङ्गल र मिक्स डबल्समा नेपालको चुनौती समाप्त भएको छ। महिला खेलाडी इभाना थापा र नमिता श्रेष्ठ सिङ्गल प्रतिस्पर्धामा पहिलो चरणबाटै बाहिरिए। त्यस्तै रुबिन महर्जन र इभानाको मिक्स डबल्स जोडीले पनि हार बिहोर्यो, हङकङसँग पराजित भए। त्यसै गरी पौडीको महिला 100 मिटर ब्रेस्टस्ट्रोक्समा नेपालकी

0: डुबाना लामा हिट चरणबाटै बाहिरिएकी छिन्। डुबानाले 1:19.47 समय निकाले। 25 खेलाडी सहभागी प्रतिस्पर्धामा हुने समग्रमा 20 स्थानमा रहिन्। बुधबारको नतिजासँगै एसियाडमा पौडीतर्फ नेपालको अब 2 प्रतिस्पर्धा मात्र बाँकी छन्। अभि प्रधानले 50 मिटर वाटरफ्लाई तथा जादेनले 50 मिटर ब्रेस्ट्रोकमा प्रतिस्पर्धा गर्न बाँकी छ। स्क्वासको मिक्स डबल्स प्रतिस्पर्धामा नेपाली टोली पहिलो चरणबाटै बाहिरिएको छ। सम्पूर्ण राउन्ड अफ 32 खेलमा विपना भलोन र अरहन्त सिमाहको जोडी पाकिस्तानी टोलीसँग 2-0 पराजित भएको हो। हारसँगै नेपाली स्क्वासको एसियाड यात्राको अन्त्य भएको छ। मदन भण्डारी स्पोर्ट एकाडेमीको आयोजनामा 2 संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ सिल्क पुरुष भलिबल प्रतियोगिता बुटोलमा आयोजना हुने भएको छ। आयोजक मदन भण्डारी स्पोर्ट एकाडेमीले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिता यही असोज 12 गतिदेखि 17 गतिसम्म लुम्बिनी प्रदेशको बुटोलमा सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा नेपालका साथै भारत श्रीलङ्का गरी 8 पुरुष भलिबल टोलीले सहभागिता जनाउनेछन्। प्रतियोगितामा विजेता टिमले 7,00,000 रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुनेले 3,50,000, तृतीयले 1,75,000 र सान्त्वना पुरस्कार स्वरूप 75,000 रुपियाँ प्रदान गरिनेछ।
1: अब मौसम। आज राति कोशी प्रदेशको तराई भूभागका धेरै स्थान, मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको हिमाली पहाडी र तराई भूभाग, बागमती प्रदेशको पहाडी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पर्सि 9 गते शुक्रबारदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना। आवश्यक तयारी, समन्वय र पूर्व सतर्कता अप्नाउन सम्बन्धित निकायलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। प्रधानमन्त्री शाहले भोलि संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्नुहुने। भोटेपछि बाढीपछि ऊर्जा क्षेत्रको पुननिर्माणका लागि 3,90,000,000,000 भन्दा बढी रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान। पाकिस्तान अफगानिस्तान सीमा क्षेत्रमा फेरि तनाव सुरु र 20 एसियन गेम्समा नेपालका तेन्जिङ शेर्पा कराँतेको कुमुतेतर्फ पहिलो काँस्य पदक जित्न सफल। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: यो सुन्नुहोस् लोकसेवा आयोगको सिफारिस सम्बन्धी सूचना। लोकसेवा आयोगबाट प्रकाशित विभिन्न विज्ञापनको सिफारिस सम्बन्धी सूचना आयोगको वेबसाइटका साथै सम्बन्धित कार्यालयको सूचना पाटीमा टाँस गरिएको र आयोगको मिति 2083 असोज 7 गतेको सूचना पत्रमा समेत प्रकाशित गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। विज्ञापन नम्बर 17340 देखि 17343 2082-83 सेवा स्वास्थ्य पद नर्सिङ अधिकृत। विज्ञापन नम्बर 17344 2082-83 सेवा स्वास्थ्य पद कम्युनिटी नर्सिङ अधिकृत। विस्तृत जानकारीका लागि मिति 2083 असोज 7 गतेको गोर्खापत्र साथै लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लग अन गरी हेर्न सकिन्छ। लोकसेवा आयोग। अब सुन्न सक्नुहुनेछ अमर गीतमाला।

0: अमर गीतमाला,
1: अमर गीतमाला
0: देशकै प्रसारण इतिहासको जननी संस्था रेडियो नेपाल, जसले नेपाली संगीत आकाशबाट कहिले नअस्ताउने अजर अमर गीतहरू जन्मायो र चिनायो कैयन कलाकर्मीहरूलाई।
1: नेपाली संगीत इतिहासको सुनौलो युगमा चम्किएका त्यस्तै सदाबहार गीतहरूको एउटा माला कार्यक्रम अमर गीतमाला
0: प्रत्येक बुधबार राति 9 बजेको समाचार पछि
1: संगीत सुनेर आनन्द लिने बानी बसालौ।
2: नमस्कार, रेडियो नेपालको केन्द्रीय प्रसारण मार्फत साप्ताहिक रूपमा प्रस्तुत हुँदै आएको अमर गीतमाला कार्यक्रमको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई स्वागत गर्दछु। म विमल गेवाली, मसँगै प्रविधि संयोजनतर्फ सहकर्मी लक्ष्मण विष्ट हुनुहुन्छ। हामी कार्यक्रममा नेपाली सङ्गीत आकाशका अजम्बरी गीतहरू सङ्ग्रह गर्ने गरेका छौँ। गत साताको श्रृङ्खलामा लोकलयमा आधारित विभिन्न लोकगीतहरू सङ्ग्रह गरेर मैले सुनाएको थिएँ। आजको कार्यक्रममा युगल स्वरमा सजिएका त्यस्तै सुमधुर केही गीतहरूको सङ्ग्रह गर्ने निधो मैले गरेको छु। कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप नारायण गोपाल र मीरा राणाले गाउनु भएको एउटा कर्णप्रिय युगल गीत छ। गोपाल युञ्जनको रचना र सङ्गीत यो गीतमा रहेको छ। सुनौ यो सदाबहार सङ्गीत।

सुर सम्राट नारायण गोपाल र गायिका मीरा राणाको युगल सुरमा सजिएको यो गीत यहाँहरू समक्ष प्रस्तुत गऱ्यौँ। अब यसपछि दोस्रो साङ्गीतिक माला उड्ने क्रममा अर्को एउटा गीत सुनाउँछु। यसमा पनि नारायण गोपाल नै हुनुहुन्छ स्वरतर्फ। युगल सुरमा गायिका सुर किन्नरी तारा देवी नारायण गोपालसँगै हुनुहुन्छ। रत्न शमशेर थापाले लेख्नुभएको र नारायण गोपालले आफैले सङ्गीत गर्नुभएको यो गीत हो, अजम्बरी कोटीको यो गीत।

नारायण गोपाल र तारादेवीको युगल स्वरमा श्रद्धेय गीतकार रत्न शमशेर थापा एउटा अजम्बरी गीत यहाँहरूको माझमा प्रस्तुत गरे। अब यस्तै अर्को एउटा गीतमा फेरि एकपल्ट नारायण गोपाललाई अरुणा लामासँग सुन्दैछौँ। यो गीतमा गोपालञ्जनको रचना र सङ्गीत रहेको छ। गीतका शब्दहरूमा गोपालञ्जन निकै माया प्रेमका भावहरूमा खुल्ने गर्नुहुन्छ। माया प्रेमका भावहरू समेटेर तयार पारिएका गोपालञ्जनले लेख्नु भएर सङ्गीत गर्नुभएका गीतहरू अत्यन्त मार्मिक खालका सुनिन्छन्। विशेष गरी युगल जोडीलाई प्रेमी प्रेमिकाहरूको निम्ति तयार पारिने ती गीतहरूको परिकल्पनामा गोपालञ्जन खप्पिस स्रष्टा हुनुहुन्थ्यो। उहाँले आफैले गीत रचनामा पनि गीत रचनाको गहिराईलाई बुझेर त्यसलाई आत्मसात गरेर गीतहरू रचना गर्ने सामर्थ्य राख्नुहुन्थ्यो। सङ्गीत उहाँको विशिष्ट परिचय हो। गायनमा समेत उहाँको अब्बल प्रस्तुति रहेको पाउँछौँ। गायकका रूपमा पनि गोपालञ्जन अब्बल कोटिका गायक पनि हुनुहुन्छ। तिनटै विधामा उत्कृष्ट सर्जकको रूपमा गोपालञ्जन नेपाली सङ्गीत आकाशमा एउटा उत्कृष्ट कलाकारको रूपमा चम्किनु भएको छ। सुनौ, उहाँले नै रचना र सङ्गीत गर्नुभएको यो गीत।

अमर गीतमाला सुन्दै हुनुहुन्छ। आजको अमर गीतमाला प्राय जसो गीतहरूमा नारायण गोपाल स्वरतर्फ मेरो छनौटमा पर्नुभएको छ। नारायण गोपालले विभिन्न गायिकाहरूसँग गाउनुभएका गीतहरू सुनाउने क्रममा तारा देवी, मीरा राणा, अरुणा लामा का स्वरहरू नारायण गोपालसँग युगल स्वरमा सजिएका गीतहरू मैले सुनाएँ। अब फेरि एकपल्ट गायिका दिलमाया खातीसँग नारायण गोपालको अर्को एउटा कालजयी गीत मैले सुनाउँछु। यो गीतमा नारायण गोपालले आफैले सङ्गीत गर्नुभएको हो, बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा। सुनौ यो अर्को एउटा पुरानो युगल अजम्बरी गीत।

गायिका दिलमाया खातीसँग नारायण गोपाल आफैले सङ्गीत भर्नुभएको यो विगतमा रेकर्ड गरिएको अत्यन्त सदाबहार गीत। अब यसपछि गायिका ज्ञानु राणासँग फेरि एकपल्ट नारायण गोपाललाई सुनौँ। यो पनि तपाईँले विगतमा धेरै मन पराउनु भएको भाका हो, स्वर हो। यो गीतमा शिवशङ्करको सङ्गीत रहेको छ। शिवशङ्कर नेपाली सङ्गीत आकाशका अर्का अत्यन्त सम्मानित स्रष्टा हुनुहुन्छ। उहाँले पनि धेरै गीतहरूमा सङ्गीत भर्नुभएको छ। लामो समयसम्म रेडियो नेपालमा रहेर शिवशङ्करले सङ्गीतज्ञको रूपमा धेरै योगदान पुर्याउनु भएको हो। विगतमा गीतकार राममान त्रिसितको रहेको छ मान्छेको माया।

नारायण गोपाल र ज्ञानु राणाको युगल स्वर। आजको अमर गीतमाला युगल स्वरमा सजिएका विगतका अत्यन्त सुमधुर सुरीला सदाबहार कोटिका युगल स्वरहरू समेट्ने कोसिस मैले गरिरहेको छु। अब मसँग अर्को एउटा गीत रहेको छ, भक्तराज आचार्य र कुन्ती मोक्तानको युगल स्वरमा सजिएको अर्को एउटा सदाबहार गीत यहाँहरूको समक्ष प्रस्तुत छ। यसमा गीत रचना बुद्धवीर लामाको रहेको छ भने सङ्गीत बुलुमु कारुङले गर्नुभएको हो।

मा निम्त्याएर विगतमा रेकर्ड भएका यी गीतहरूको बारेमा त्यो अनुभूति जान्ने कोसिस पनि हामी गर्नेछौँ, ताकि कलाकारहरूको अनुभव अनुभूतिको विषय पनि आजको पुस्ताले सुन्नुपर्छ भन्ने सन्दर्भ हो। आगामी श्रृङ्खलाहरूमा अन्तर्वार्ता मार्फत पनि हामी ती स्रष्टाहरूलाई रेडियो नेपालको स्टुडियोमा निम्त्याउने कोसिसमा रहनेछौँ। आगामी श्रृङ्खलामा गायिका ज्ञानु राणालाई बोलाएर उहाँसँगको अन्तरङ्ग कुराकानी, नेपाली सङ्गीतको इतिहाससँग जोडिएको अनेक पाटो छ। सुप्रसिद्ध जनकवि केशरी धर्मराज थापाकी सुपुत्री हुनुहुन्छ उहाँ। उहाँसँग नेपाली सङ्गीतको इतिहासको बारेमा, ती विविध पक्षहरूको बारेमा अन्तरङ्ग कुराकानी गर्ने जमर्को आगामी दिनमा म अवश्य पनि गर्नेछु। आजको लागि जुजुकाजी रञ्जित र ज्ञानु राणाको युगल स्वर छोडेर आउँदो सातासम्मको लागि मेरा प्राविधिक सहकर्मी लक्ष्मण विष्टलाई धन्यवाद दिएर म विमल गेवाली बिदा हुन्छु। बुधबार राति रेडियो नेपालको केन्द्रीय प्रसारण मार्फत तपाईँले यो कार्यक्रम सुन्दै आउनुभएको छ। भोलिपल्ट हामी युट्युब मार्फत पनि तपाईँलाई सुनाउनेछौँ। त्यसो त रेडियो नेपालको अनलाइन पोर्टलभित्र पनि प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ यो कार्यक्रमलाई। सामाजिक सञ्जालका विविध प्लेटफर्महरू मार्फत पनि हामी यो कार्यक्रम यी गीत सङ्गीतका स्रष्टाहरूको आवाज घन्काउने, नयाँ पुस्तालाई सुनाउने कोसिस गर्दै जानेछौँ। यो सङ्गीतसँगको इतिहास जोडिएका प्रसङ्गहरू खोज्ने एउटा अभियान हो। त्यही रूपमा यो कार्यक्रमलाई लिनको लागि मेरा श्रोताहरूलाई आग्रह गर्दै आजको लागि म विमल गेवाली बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नामबाट सुन्न सक्नुहुन्छ।
1: दाउन्ने नवलपरासी, बर्दाघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।

0: मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौँ। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
6: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
5: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
6: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
5: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
6: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि कार्यक्रम संगीत साधनाको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
2: कोशी प्रदेशमा
3: भेडेटार धनकुटा,
2: आइतबारे इलाम,
3: पत्ताले डाँडा सोलुखुम्बु
2: र सिलौटी डाँडा पाँच थर,
3: मधेस प्रदेशमा
2: जितपुर बारा
3: र गौरी डाँडा महोत्तरी,
2: बागमती प्रदेशमा
3: खुमलटार ललितपुर,
2: सिमभन्ज्याङ मकवानपुर
3: र चरीकोट दोलखा,
2: गण्डकी प्रदेशमा
3: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
2: दुर्लुङकोट पर्वत,
3: पोखरा कास्की,
2: जोमसोम मुस्ताङ
3: र

0: मकवानपुर तनहुँ
1: लुम्बिनी प्रदेशमा
0: सातदो बाटो रोल्पा
1: बगनास काली पाल्पा
0: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला
0: खलङ्गा जुम्ला
1: मानमा कालीकोट
0: मुर्माटप मुगु
1: जुफाल डोल्पा
0: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
0: सुदूरपश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली
0: खोडपे बैतडी
1: छापरी दार्चुला
0: हेमन्तबाडा बजाङ
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखेगढी बाजुरा
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, उर्लेका उराली, घाम पानी, रात प्रभात अनि तिता मिठा बोगाईहरूसँगै उहाँहरूकै जीवन सङ्गालो समेटिएको कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने राधिका ओझासँगै दुर्गा अधिकारीको सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू यहाँहरूले सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा हामी वरिष्ठ गायिका, गीतकार एवं साहित्यकार इन्दिरा ढकाललाई प्रस्तुत गर्नेछौँ।

गोपाल प्रसाद थपलियाको रचना, जगन्नाथ सापकोटाको सङ्गीत अनि इन्दिरा ढकालको स्वरमा रहेको मिठो गीत थियो यो। कहिलेकाहीँ जीवन आफै एउटा गीत भन्छ, जहाँ केही हरफहरू खुसीका हुन्छन्, केही पीडाका र केही सम्झनाका। समयको यात्रामा कतिपय स्वरहरू रेडियोका तरङ्गसँगै घर घरमा गुन्जिन्छन् अनि केही समयका व्यस्त मोडहरूमा अलिक पर पुगेर फेरि नयाँ ऊर्जा लिएर फर्कन्छन्। विक्रम सम्बत 2048 सालमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गर्दै साङ्गीतिक यात्रामा पाहिला चाल्नुभएकी गायिका इन्दिरा ढकाल पनि यस्तै एक प्रेरणादायी यात्राकी पात्र हुनुहुन्छ। जीवनका अनेक जिम्मेवारी, जागिरको व्यस्तता, पारिवारिक उत्तरदायित्व, प्रिय जीवनसाथीको वियोग र छोराछोरीको टाढाको बसाई, यी सबै अनुभवलाई आत्मसात गर्दै उहाँले समयसँगै आफ्ना भावनाहरूलाई शब्द र सुरमा उतारिरहनु भएको छ। आज फुर्सदका क्षणहरूमा उहाँ फेरि साहित्य र सङ्गीतको संसारमा रमाइरहनु भएको छ। कविता लेख्दै, लघु कथा सृजना गर्दै, गीत कुर्दै र आफ्नै स्वरमा तिनलाई जीवन दिँदै जीवनका आरोह अवरोहलाई सिर्जनाको शक्तिमा रूपान्तरण गर्ने उहाँको यात्रा वास्तवमै प्रेरणादायी छ। यिनै अनुभव, सङ्घर्ष, सम्झना र सृजनाका रङ्गहरूलाई समेट्दै आजको सङ्गीत साधना कार्यक्रममा हामी गायिका इन्दिरा ढकालसँग भएका कुराकानी अबको क्रममा प्रस्तुत गर्न लागेका छौँ। तर त्योभन्दा अगाडि फेरि पनि आँसुको रङ्ग, गोपाल प्रसाद थपलियाको रचना, जगन्नाथ सापकोटाको सङ्गीत अनि इन्दिरा ढकालको स्वरमा रहेको यो गीतको दोस्रो अन्तरा यहाँहरू समक्ष राख्छु। त्यसपछि कुराकानीलाई अगाडि बढाउनेछु।

0: तपाईँलाई धेरै धेरै स्वागत छ हाम्रो रेडियो नेपालको सङ्गीत साधना कार्यक्रममा।
1: धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: ठिक छ नि।
0: दिनहरू चाहिँ कसरी बितिरहेछन् त यतिखेर यहाँका?
1: अब म त गृहिणी भएँ होइन,
0: हजुर,
1: घर पनि हेर्नु पर्यो, अनि फेरि एयरबिएनबी छ घरमा, अनि त्यसपछि गीत गाउँछु, लघु कथाहरू लेख्छु, कविता लेख्छु मुड चलेको बेलामा, अनि कार्यक्रमहरूमा जान्छु, मजाले बितिरहेको छ दिन त।
0: हजुर, अनि सङ्गीतको साधना पनि गर्नुहुन्छ होला?
1: सङ्गीतको साधना नगरी त हुँदै हुँदैन, सङ्गीत त गर्छु, हार्मोनियममा प्र्याक्टिस गर्छु।
0: तर यहाँ पहिला त सरकारी सेवामै हुनुहुन्थ्यो नि होइन? लगभग कति, 30 वर्ष?
1: 30 वर्ष खाएँ जागिर मैले 46 सालमा सुरु गरेको।
0: हजुर,
1: महिला विकास विभागमा 46 सालमा सुरु गरेर 69 सालमा छोडेँ जागिर। त्यसपछिको दिन चाहिँ अलि मेरो दुःखद छ होइन, मैले जागिर पनि त्यही कारणले छोडेँ। 69 सालमा मेरो श्रीमान बितेको, अनि त्यसपछि अब म जागिरमा चाहिँ अब कहिले जिल्ला पनि जानुपर्ने त्यस्तो हुन्थ्यो, त्यही भएर जागिर खान मिलेन मेरो, र अनि मैले छोडिदिएँ आफ्नो घर हेर्नुपर्छ भनेर, अनि छोडिदिएको थियो त्यसपछि।
0: हजुर, उहाँ कि अचानक त्यस्तो खालको परिबन्ध आयो?
1: परिबन्ध आयो, हजुर हजुर।
0: भनेपछि अहिले यहाँ एकल हुनुहुन्छ, अनि एकल जीवन नै 69 सालदेखि चाहिँ एकल जीवन नै बिताइराख्नु भएको छ। यहाँका अरू परिवारका कुराहरू त हामी कार्यक्रमको तलतिर गर्दै जाउँला। अब हामी एउटा साङ्गीतिक मुडमा, साङ्गीतिक माहौलमा छौँ, ती दिनहरूलाई अहिले हामी सम्झन चाहन्छौँ होइन। 2048 सालमा रेडियो नेपालमा यहाँले स्वर परीक्षा पास गर्नुभयो
1: होइन?
0: 2048 सालमा स्वर परीक्षा पास गरेर आफ्नो गायन यात्रालाई औपचारिकता दिनुभएकी इन्दिरा ढकाल फेरि आज करिब 3 दशकपछि रेडियो नेपालको स्टुडियोमा सहभागी हुनुहुन्छ, हामी कुराकानी गरिरहेका छौँ होइन। कस्तो लागिरहेछ अहिले यहाँलाई?
1: कस्तो रमाइलो लागिरहेछ, म त यो स्टुडियोमा यहाँ कार्यक्रम पनि, अफिसको कार्यक्रम पनि चलाउँथेँ हाम्रो गाउँ, हाम्रो सहर, अनि थोरै समय चलाएँ, 2-2.5 वर्ष त्यस्तै, अनि त्यसपछि अब रेडियोमा उतापट्टि ठुलो उसमा गीतहरू रेकर्ड हुन्थ्यो होइन, त्यो अनुभव
0: म्युजिक स्टुडियोमा,
1: अनि कस्तो रमाइलो लाग्यो कि, खुसी लाग्यो, एकदम खुसी लागेको छ मलाई।
0: यहाँले गीत गाउन थाल्दा त्यतिखेर लाइभ नै हुन्थ्यो कि रेकर्ड?
1: लाइभ हुन्थ्यो, अनि डर लाग्थ्यो कि, कन्फिडेन्ट नभएर कस्तो थर थर कामेर गाउँथेँ कि म त,
0: डराउने चाहिँ
1: हजुर हजुर, बर्ता कन्सियस भएको अब त्यो हेबिट हुन्छ मान्छेको होइन, मेरो चाहिँ त्यस्तो डराउने हेबिट चाहिँ थियो कि।
0: हजुर हजुर, त्यतिखेरको माहौल एकचोटि सम्झिन्न, त्यतिखेर यहाँले रेडियो नेपालमा गीत गाउँदै गर्दा को को हुनुहुन्थ्यो,
1: तर
0: परिवेश कस्तो थियो?
1: हो नि, त्यतिखेरको माहौल त एकदमै उच्च स्तरको थियो, शिवशङ्कर श्रेष्ठ, नातिगाजी त्यस्तो वरिष्ठ, कोइल देवी दिदी त्यस्तो वरिष्ठ, झन् एक महिला कस्तो स्ट्रङ कि, मीरा राणा हुनुहुन्थ्यो यतापट्टि कोठामा ज्ञान भाकर पौडेल हुनुहुन्थ्यो, लहरै कि त्यहाँ त्यस्तो सिनियरहरू कोठाभित्र पस्दाखेरि ढक्क लाग्थ्यो कि, अनि म खुर्क कोइलदेवी दिदीको कोठामा जान्थेँ, अनि त्यसपछि अनि रमाइलो कुरा के भएको थियो भने ज्ञान भाकर पौडेल चाहिँ मेरो गीत सुन्नुहुँदो रहेछ कि, मैले रियाज गरेको थिएँ त्यहाँ बसेर, रियाज गर्दा उहाँलाई चाहिँ स्वर मन पर्थ्यो अरे कि, ज्ञान भाकर
0: कोइली दिदी
1: रियाज
0: गर्दाखेरि
1: उहाँले सुनेर चाहिँ मेरो स्वर चाहिँ मन पर्थ्यो, अनि उहाँले त्यो, अब म त अलिक केटाकेटी बुद्धि कि, उहाँले एउटा पत्रकारलाई चाहिँ इन्टरभ्यू पनि गराइदिनु भएको थियो कि उत्तिखेर, अनि तर त्यो इन्टरभ्यू मसँग छैन कि, यहाँ भएदेखि दिनुहुन्थ्यो मलाई, कुन पत्रिका कुन पत्रकार के पनि छैन, केटाकेटी बुद्धि के पनि त्यस्तो राख्नुपर्छ भन्ने चाहिँ भएन कि।
0: कोइली देवीसँगको सम्झना त यहाँको अलिक धेरै नै छ होला?
1: कोइली देवी दिदी त मलाई देउता जस्तो लाग्छ, रियल्ली रुन मन लाग्छ, उहाँ त सङ्गीतको त कस्तो कि,
0: हजुर,
1: सङ्गीत प्रेमी,
0: कोइली देवीलाई सम्झेर यहाँ भावुक पनि हुनुभयो है, त्यति सङ्गीत प्रेमी। मैले सुनेअनुसार कोइली देवी अनि उहाँको श्रीमानसँगै यहाँ आउनुहुन्थ्यो,
1: खाजा पनि खान्थिने अझ फेरि कि, खाजा पनि खुवाउनुहुन्थ्यो उहाँको, कतिचोटि मैले त खाजा पनि खाएर गएको छु, जेरी के लिएर आएर बाँड्ने त्यस्तो पनि खाएर गएको छु।
0: उहाँको सङ्गीतमा यहाँले गीत पनि गाउनुभयो नि?
1: गाएँ, त्यही एउटा आधुनिक गीत अनि भजन गाएँ, भजनहरू गाएको छु,
0: एउटा सानो हार्मोनियम, अनि आएपछि बसाएर रियाज गराउने,
1: बस्नुहोस् भन्ने, कस्तो मोटिभेसन गर्ने कि,
0: गर्न सक्नुहुन्छ
1: तपाईँ कस्तो राम्रो गाउनुहुन्छ, ल प्र्याक्टिस गर्नुहोस् प्र्याक्टिस भन्ने, अनि त्यसपछि
0: प्रेरणा दिने है सबैलाई,
1: त्यो त ठुलो मान्छे भएर ठुलो मान्छे जस्तो नपल्टिने कि,
0: साह्रै सहज रे। अहिले जति पनि सङ्गीत साधनामा यो कार्यक्रममा रेडियो नेपालसँग जोडिएका जो कलाकारहरू छ मैले कुराकानी गरेको छु, उहाँहरूले कोइली देवीको बारेमा सधैँ त्यही कुरा गर्नुभयो क्या, केही न केही चिजहरू उहाँको पोल्टोमा सधैँ हुन्थ्यो नै, एउटा न एउटा चिज केही न केही यो खाऊ यो गर भन्नु नै हुन्थ्यो, यो प्रेरणाका कुरा सधैँ हुन्थेनै भनेर सुनेको छु कि. भनेपछि यहाँ त झन् नजिकमा कोइलीदेवीको भनौँ न नजिकमा बसेर रियाज गर्नुभयो, गीतै गाउने अवसर पाउनु भयो होइन,
1: त्यत्रो ठुलो स्रष्टाबाटको सङ्गीतमै गाउने त्यस्तो सौभाग्य चाहिँ प्राप्त भयो. फेरि एउटा होइन अलिक तिन चारै गाएँ होइन,
0: तिन चारवटै गीत गाउँ.
1: हजुर हजुर, भजन र गीत, आधुनिक गीत त एउटा मात्रै हो मैले गाएको उहाँको.
0: हजुर
1: भजन गाएँ.
0: हजुर, कोइली देवीले विशेष गरी भजनलाई एकदमै जोड पनि गर्नु,
1: आफै लेख्ने नि, कस्तो ट्यालेन्ट के मान्छे,
0: आफै लेख्ने आफै गाउने
1: आफै लेख्ने आफै सङ्गीत भर्ने एउटा महिला, ऊ जमानाको महिला कस्तो तगडा कि.
0: तर पनि भित्र शालीनता,
1: शालीन त अति नै शालीन, डर लाग्दो चाहिँ बनाउनु भएन कि उहाँले.
0: साहित्यका अरू पाटामा आफ्नो कलम पनि चलाउनु भएको छ. गीत एउटा पाटो भयो भने साहित्यको अर्को पाटो यहाँले कविता गजल मुक्तकहरू पनि लेख्नुहुन्छ.
1: हजुर हो,
0: साहित्यका यी विविध पाटाहरूमध्ये चाहिँ सबैभन्दा पहिला यहाँ प्रवेश गरेको पाटो चाहिँ कुन, गीत सङ्गीत हो कि
1: कविता? त्यसको चाहिँ अभिलेख चाहिँ केही भएन. मैले राष्ट्र बैङ्कले प्रकाशित गर्ने पत्रिकामा चाहिँ म युवा हुँ भनेर ऊ जमानामा युवा भएको बेलामा युवा कविता लेखेर त्यहाँ छापेर सुरु गरे हो कि
0: आफ्नो साहित्यिक यात्रा.
1: हजुर साहित्यिक यात्रा.
0: त्यसपछि कविताको त एउटा किताब पनि निकाल्नु भयो क्यारे होइन,
1: लघु कथाको चाहिँ निकाल्ने किताब, कविताको चाहिँ निकाल्ने अब कलेक्सन हुँदैछ, अब पालमा हुँदैछ.
0: लघु
1: कथा चाहिँ निकाल्ने, अर्को पनि निकाल्दैछु लघु कथाको चाहिँ.
0: कविताबाट यहाँको साहित्यिक यात्रा त सुरु भयो होइन, त्यसपछि यो सङ्गीतको यात्रा चाहिँ यहाँको कसरी प्रारम्भ भयो?
1: सङ्गीतको यात्रा त पुरानो, म स्कुलमा पनि गाउँथेँ कि.
0: हजुर,
1: स्कुलको प्रोग्राममा अब वार्षिक उत्सवहरू के कार्यक्रमहरूमा त्यतिखेर गाउँथेँ म स्कुलमा.
0: यहाँ जन्मनु भएको काठमाडौँमा?
1: काठमाडौँ, मेरो जन्मस्थल चाहिँ चन्डोलमा, मेरो बाजेको घर भएको ठाउँ चन्डोल हो.
0: यहाँ त विभिन्न मठ मन्दिरहरू भजन कीर्तनहरू भइरहने काठमाडौँमा त होइन, धेरै सांस्कृतिक सम्पदाहरू भएको थलो, यिनै कारणले हो कि अथवा पारिवारिक विरासत नै यस्तै थियो कि?
1: बाई बाई बाई बर्थै हो मेरो है. मैले स्कुलमा चाहिँ गाउँदाखेरि मेरो बाजेसँग पनि कनेक्सन थिएन कि सङ्गीतको विषयलाई लिएर.
0: हजुर,
1: जुम साम्बदेव शर्मा, पछि उहाँले चाहिँ मलाई गाइड गर्नुभयो. म पिकेमा पढेँ पनि होइन, भोकलै लिएर पढेको हो, ग्रेजुएटै भोकलमै गरेँ हो पिकेबाट. रोयल कलाकार हो साम्बदेव शर्मा त.
0: हजुर,
1: हार्मोनियम वादन गर्ने उस दरबारमा, नारायणको मन्दिर छ नि दरबारको नाराइटीमा, त्यहाँ चाहिँ उहाँहरूको एकदम रेगुलर कार्यक्रम हुन्थ्यो पहिले.
0: त्यति मात्र होइन, ध्रुपद गायनको लागि
1: हो नि यहाँ रेडियोमा एकदमै
0: साम्बदेव शर्माको जस्तो आवाज ध्रुपदको लागि होइन, र उहाँ चाहिँ नेपालमा सबभन्दा राम्रो नै भनिन्छ साम्बदेव.
1: होइन उहाँ त अब रोयल कलाकार, महेन्द्र सरकार पालको रोयल कलाकार भनेपछि कुरै सिद्धियो कि, जो पाए उहिले त्यहाँ खुट्टा टेक्न पाउँदैन थियो दरबारमा, त्यस्तो सेलेक्टेड पर्सन बाहेक होइन. अब हाम्रो सौभाग्य के परिवारमा त्यस्तो हुनु होइन, तर उहाँसँग चाहिँ मैले सितार सिक्थेँ, सितारमा जुनियर डिप्लोमा पनि गरेँ मैले त्यतिखेर. अनि त्यसपछि सितार चाहिँ अगाडि लैजान सकिनँ, अब मैले ब्यालेन्स मिलाउनु चाहिँ सकिनँ कि. अनि उहाँको छोरा जगन्नाथ सापकोटाले सङ्गीत भरिदिनुहुन्थ्यो मेरो गीतमा, र अनि मैले त्यसरी गाउनलाई सजिलो भयो कि मलाई.
0: हजुर, भनेपछि त यहाँले सिक्न पनि साम्बदेव शर्मासँगै
1: सिकेको,
0: सङ्गीतको ज्ञान पनि लिनुभयो?
1: लिएको लिएको त्यहीँ सिक्थेँ कि, उहाँसँग प्र्याक्टिस गर्थेँ.
0: कस्तो सहज सरल प्रकार,
1: उहाँ त मान्छे कस्तो भगवान् जस्तो कि, त्यस्तै त्यस्तै भएर त मैले अलिकति सपोर्ट पाएँ नि, भगवान् जस्तो मान्छे कि, कहिले केही भनी नबिजाउने, त्यस्तो राम्रो कि मान्छे, नानी नानी भने हुरुक्क हुने ल, त्यस्तो दुईजना बुढाबुढी नै त्यस्तै उहाँको चाहिँ परिवार.
0: ए
1: त्यस्तो राम्रो कि, हजुरआमा पनि त्यस्तै भइसिन्थ्यो एकदमै.
0: अब 2048 सालमा यहाँले स्वर परीक्षा पास गर्नुभयो रेडियो नेपालमा, त्योभन्दा अगाडि स्कुलमा गाएको गीतभन्दा अरू कुनै रेकर्डेड यस्ता गीतहरू त गाउनु भएको थिएन नि?
1: रेकर्डेड त थिएन, रेयुकाईमा जान्थेँ होइन.
0: हजुर,
1: काकालाई नै लिएर जान्थेँ, जगन्नाथ सापकोटाई हामी सबैजना घर गाउँथ्यौँ त्यहाँ रेयुकाईमा.
0: अनि औपचारिक रूपमा रेकर्ड भएको पहिलो गीत चाहिँ यहाँको
1: त्यो तिम्रा सारा इच्छाहरू मैले त्यसै बिर्सिदिएँ थिएँ, त्यही नै हो भोइस टेस्ट पास गरेपछि.
0: हजुर, भनेपछि रेडियो नेपालमा रेकर्ड गरेको होइन, बाहिरै
1: रेकर्ड गरेको होइन. तिम्रा

0: लिएर त्यही भाव व्यक्त गरेर यो गीत चाहिँ मेरो श्रीमानको लागि भनेर लेखेको।
1: तपाईँले आफै
0: लेखेको? हजुर।
1: अनि यसको सङ्गीत चाहिँ
0: सङ्गीत जगन्नाथ
1: जगन्नाथ कोटाले गर्नुभएको?
0: हजुर।

0: 2048 सालमा स्वर परीक्षा पास गरेर जति गीतहरू गाउनलाई सक्रियता रूपमा अगाडि हुनुहुन्थ्यो, कोइली देवी जस्ता मान्छेहरूसँग यहाँको सङ्गत थियो होइन, यो बिचको समयमा त्यति धेरै आउन सक्नु भएन जस्तो छ।
1: हो नि, छुट्यो, यस्तो भयो, कोइली देवी दिदीको मेरो त्यो गीत त्यति रेकर्ड भए पश्चात उहाँको यहाँको कार्य समय चाहिँ समाप्त भयो। त्योभन्दा पछाडि नि भइदिएको भेदेखि चाहिँ मलाई सजिलो हुन्थ्यो। अनि पछि भूपेन राईमाझीको सङ्गीतमा गाएँ गीत मैले,
0: त्यसपछि उहाँसँग चाहिँ फेरि सहकार्य गर्ने मौका मिलेन।
1: हजुर, उहाँ पनि अब बुढी, एकदम बुढी नै होइन, अब म पनि बिहा भयो, व्यस्त भएँ कि घरमा, अब बच्चा, प्रेग्नेन्ट बच्चा, फेरि एउटा बच्चा होइन दुईवटा बच्चा, अनि बाहुनको बुहारी, अलिकति म पनि हराएँ जस्तो भयो त्यो बिचमा चाहिँ। ए, 58 वर्षमा मैले एउटा गीत रेकर्ड गरी हेर्छु अब कस्तो हुँदो रहेछ भनेर लेखेँ। फेरि आमा बितेको, आमा बितेपछि मैले त्यो गीत लेखेको। बुढा

0: बाबु फेरि यो बिचको समयमा यहाँले पारिवारिक कुराले भनौँ, आफ्ना व्यक्तिगत कुराहरूले भनौँ, गीत सङ्गीतमा उति धेरै पाइलाहरू अगाडि बढाउन नसके पनि अहिले आएर चाहिँ फेरि म अब गर्छु भन्ने लागिरहेछ होइन।
1: अनि भेराइटी अब अहिले चाहिँ त्यही भएर अब अलिकति एउटा दुइटा पनि यसो गर्नु पर्यो भनेर गीतको चाहिँ भेराइटी छ होइन।
0: हजुर,
1: जस्तो अब यो बुढाबुढीको गीत भयो, अनि बिछोडको गीत छ मेरो श्रीमान बितेपछि मैले लेखेको त्यो हेर न बादल बिच तिमी दुवा भई मडारियो, यो मेरो श्रीमान बितेको बेलामा लेखेँ होइन।
0: हजुर,
1: त्यसपछि अब अहिले अहिलेका छोराछोरीको अब हुन्छ नि त कुनै कुरा पनि चित्त नबुझाएको बेलामा छोराछोरी यस्तो छन् भनेर, अनि अब त्यो विदुर अधिकारी भन्ने चितवनको मान्छेले लेख्नुभएको गीत कि त्यो चाहिँ अहिलेको यो यही परिस्थितिलाई सुहाउने गीत चाहिँ फटाह जन्मी छोरो वंश ध्वस्तै बनाउँछ सुकेको रुख एउटैले बन सारा जलाउँछ भनेर, यो भेराइटी छ गीतको चाहिँ होइन, एकै खालको गीत त्यस्तो बियोगान त मात्रै पनि छैन गीतहरू, त्यसरी कोसिस गरेर गर्दैछु।
0: यहाँलाई गाउन मन लाग्ने गीत चाहिँ कस्ता खालका गीतहरू बढी गाउन मन लाग्छ?
1: अब यस्तो थियो म्याडम, अब कोही बेला प्रेमको गीत गाउन मन लाग्थ्यो, प्रेमकै गीत लेखेँ, प्रेमकै गीत गाएँ होइन। अहिले अब बिछोडको बेला छ, बिछोडकै गीत लेखेँ।
0: प्राय आफूले गाएका गीत सबै नै आफैले लेख्नु भएको छ होला?
1: छैन, एउटा गोपाल थपलियाले त्यो लेख्नुभएको गीत गाएको छु अहिले पछिल्लो समयमा। आँसुको रङ्ग सबको एकै तर बुझ्न अति कठिन रहेछ, यो पनि बियोगान्त नै गीत छ, उहाँले अब आफूलाई परेको पीडा लेख्नुभएको थियो, त्यो गीत मैले गाएँ। अब अहिले चाहिँ मलाई बियोगान्त गाउन मन लाग्छ होइन।
0: हजुर,
1: अनि राष्ट्रिय गीत गाउनु मन लाग्छ, बाल गीत गाउनु मन लाग्छ, अझै गर्न बाँकी छ।
0: काठमाडौँमै जन्मिनु भयो, हुर्किनु भयो, यहाँको वातावरण अलिकति गाउँको अलिक परको भन्दाखेरि अलिकति सहज नै थियो होला, त्यही पनि महिलाहरूलाई त्यतिखेर सङ्गीततिर आउँदा घर परिवार समाजले भन्ने कुराहरू हेर्ने दृष्टिकोणहरू चाहिँ कस्ता थिए त्यतिखेर?
1: म त भाग्यवानी म्याडम है यो कुरामा।
0: हजुर,
1: यो मेरै कमजोरीले भयो, मेरो ससुराले त जागिर छोडिदेऊ गीत गाऊ भन्छन्थ्यो। मेरो ससुरा साहित्यकार हो वासुदेव ढकाल, उहाँले 8 किताब लेखिसकेको छ होइन, अनि उहाँ चाहिँ सहसचिव भइसिन्थ्यो सामान्य प्रशासन मन्त्रालयमा, अनि उहाँले चाहिँ ल इन्दिरा अब त्यो जागिर सागिर त्यो खाएर केही हुनेवाला छैन, जागिर छोड बरु गीत गाऊ तिमी भने त्यस्तो भन्छन्थ्यो। अहिले त उहाँहरू अब यस धरतीमा होइसिन्न होइन, सबैजना बिदा भएर गइसके माथि, जागिरपट्टि अलिकति

0: मोहित भयो जस्तो छ कि जागिर बचाउनु पर्छ। घर र जागिर भएपछि के चाहियो म्याडम, हजुरलाई पनि अनुभव गर्ने कुरा हो।
1: बिल्कुलै घर परिवार गर्नु,
0: बच्चा
1: बच्चीलाई उनीहरूको
0: त्यो मनले मान्दै मान्दैन नि। थपक्क गएपछि त बेलुका अफिसबाट आएपछि त डाइनिङ टेबलमा थप पुसपास पारेर पढ्न त्यहीँ बसाल्ने हो, अनि आफू चाहिँ भान्सामा अब के गर्नुपर्छ गर्ने हो। त्यसै के टाइम हुन्छ अनि त्यसपछि थकाइ लागे हुन्छ खाएपछि त, अनि त्यसपछि नौ त यसै बजिहाल्छ, भुकलुको सुत्यो सिद्धो त्यो। त्यही भएर लाइफ स्टाइल चाहिँ अलिकति भएन कि जस्तो लाग्यो मेरो, कि
1: घर परिवार अनि जागिर बच्चा बच्ची सम्हालेर यति गर्नु पनि ठुलो कुरा हो नि होइन र यसलाई केही गर्न सकिनँ भन्दा पनि यति गर्न नगर्नुभएका कति दिदीबहिनीहरू पनि हुनुहुन्छ नि होइन, बाहिर निस्किन नपाउनुभएका, बाहिर काम गर्न नपाउनुभएकाहरू पनि कति हुनुहुन्छ, उहाँहरूलाई गर्न पाए हुन्थ्यो भन्ने लागिरहेछ। यो त यहाँको सौभाग्य हो नि।
0: हजुर हो,
1: होइन
0: हजुर,
1: घर परिवारले पनि
0: साथ दिने दिएको दिएको। श्रीमानले रेकर्डिङ गर्नु जाँदाखेरि पुर्याउनु गइसिन्थ्यो होइन, कुरेर लिएर आइसिन्थ्यो, अनि कोही अब सङ्गीतकारहरूलाई कहाँ जाँदाखेरि बोकेर लगिन्थ्यो होइन, त्यस्तो त गरेको, सहयोग त गरेको। तर म त्यो यसमा चाहिँ मेरै कमजोरी भयो जस्तो लाग्छ कि
1: हजुर,
0: त्यो मैले चुज गर्न चाहिँ ऊ भएन कि, जुन पेसा छान्नु पर्ने थियो त्यो चाहिँ छानिन जस्तो लाग्छ।
1: हजुर, अहिले आएर फर्केर हेर्दा चाहिँ के लाग्छ यहाँलाई, मैले साहित्य र सङ्गीतमै मात्रै लागेको भए हुने रहेछ कि जस्तो लाग्छ कि, के लाग्छ अहिले यहाँलाई फर्केर हेर्दा चाहिँ?
0: रुचि भएको विषयको हेर्दाखेरि त लागेको भए हुन्थ्यो भनेर, त्यही भएर त अहिले अझै लेख्दैछु लेख्दैछु, अब किताबहरू निकाल्ने ओर्ने, गीत लेख्ने गीत निकाल्ने, बुढेसकालमा गइरहेको त्यही रहर मेट नै हो कि। एकजना साहित्यकारले भन्नुभएको थियो कि मोमिला जोशी भन्ने, कविता लेख्दाखेरि चाहिँ मान्छेलाई चाहिँ देवत्व प्राप्त हुन्छ अरे कि, जब भगवान्ले आशीर्वाद दिनुहुन्छ तब मात्रै लेख्न सकिन्छ भन्ने सेन्समा उहाँले चाहिँ कस्तो मजाले भन्नुभएको थियो कि, त्यस्तो छोयो कि त्यसले उहाँले भनेको कुराले, ठ्याक्क त्यही नै हो कि। यो साहित्य सङ्गीत यो विधा भने

0: अलिकति फरक युनिक पनि छ।
1: हजुर, त्यस त्यो चाहिँ प्रोत्साहन गर्दै हुने अनि टेक्निसियनले त्यस्तो भनेपछि खुसी लाग्यो कि मलाई नि।
0: हजुर हजुर, होइन घरमा माइतीमा पनि सामदेव शर्मा जो शास्त्रीय सङ्गीतका

0: मनपर्छ असाध्यै
1: असाध्यै मनपर्छ त्यो चाहिँ त्यो एउटा कथा स्टोरी बोकेको भयो
0: त्यही त मेरो जीवनको स्टोरी जति लेखा छ स्टोरी नै छ कि आमा बितेको बेलामा लेखेको गीत आमाकै स्टोरीसँग आमा बाबाको स्टोरीसँग मिल्यो अनि यता अब मेरो बिहा हुँदाखेरि प्रेमको उसँग मिल्यो होइन
1: हजुर
0: अनि पछि बिछोड हुँदाखेरि हेर न बादल त्यही गीत

0: यहाँ त गायिका नभइकन गीतकार पनि हुनुहुन्छ होइन। एउटा गीतकारले गीत बनाउँदाखेरि चाहिँ आफ्नो भित्रको मनको कुराहरू लेख्ने हो कि कल्पनाहरू पनि त्यहाँ केन्द्रित हुन्छन्?
1: कल्पना त साहित्य भनेको कल्पनै हो, तर चाहिँ कस्तो हुन्छ भने वास्तविकतासँग जोडेर लेखेकोमा चाहिँ त्यो 100% हुन्छ कि
0: आफ्नै जस्तो फिल,
1: त्यो त्यो चाहिँ ठ्याक्कै आइहाल्छ कि जस्तो यो हेर न बादलमै हेरौँ न गीत त मेरो श्रीमान बितेपछिको मैले अब त्यो त्यो ठ्याक्कै मेरो भिडियो बनाउँदाखेरि त्यही छ होइन। बादल चाहिँ चिताबाट यसरी खुरुक गरे हेर न बादल बिच तिमी धुवा भई मडारी हो कस्तो, त्यो ठ्याक्कै त्यही छ नि, के पनि फरक छैन कि जे छ यथार्थमा त्यही।
0: यस्तै बियोका कुराहरू सँगसँगै अब हामीले अरू ऊर्जावान कुराहरू पनि गर्दै जानुपर्छ। जुन कुरा भए भए, जुन पलहरू बिते बिते, अबका पलहरू त भनौँ न भगवान्ले दिनुभएको यो नश्वर शरीर।
1: मैले हिजो एउटा कविता लेखेको थिएँ कि त्यही भन्छु कि बिछोड त भयो
0: हजुर,
1: रुन्छु नि जस्तो कोहीले दिलाई सम्झेर रोएँ, मेरो श्रीमानलाई सम्झेर रुन्छु, यो चाहिँ प्रेम हो कि प्रेम गरेपछि चाहिँ मान्छेले अब यस्तो यस्तो कुराहरू चाहिँ दर्शाउँछ, यो दर्शाउने भनेको पीडा पनि जाने हो कि जब जब मान्छे रुन्छ सम्झेर उसको पीडा त यहाँ भित्रको त गयो कि फेरि।
0: साह्रै धेरै मनमा पीडा भएको छ भने पनि परबरी आँसु झर्यो भनेदेखि त्यो दिल हल्का हुन्छ,
1: त्यो राम्रो हो त आँसुको। त्यही त कविता लेख्दा नि त्यस्तै हो कि आँसु बहन्छ कसैको प्रेममा कि प्रेममा आँसु बहन्छ र त्यही त्यही बहेको आँसुले चाहिँ उसलाई पनि पखाल्छ कि।
0: बहु पाटोमा यहाँले आफ्ना साहित्यिक कुरा पनि अनि एउटा गीत सङ्गीतको कुरामा पनि यहाँले आफ्नो समयहरू खर्चिनु भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा पनि आबद्ध हुनुहुन्छ होइन?
1: साहित्यिक संस्था भएर चाहिँ मैले चाहिँ अब आफूलाई यसो इङ्गेज गर्नु पनि खोजेको हो होइन। नेपाली तर विदेशमा भएको साहित्यकार सँग सबैसँग सम्पर्क हुन्छ हाम्रो, किनभने यसको केन्द्रीय कार्यालय चाहिँ अमेरिकामा छ
0: हजुर,
1: अनि हामी यो चाहिँ नेपाल च्याप्टरको कार्य समितिको सदस्य अहिले म होइन, केन्द्रीय कार्य समितिको सदस्य अहिले
0: हुनुहुन्छ
1: छु हजुर।
0: अनि यहाँ पनि कहिले काहीँ बाहिरतिर त गइरहनुहुन्छ नि होइन?
1: गइन्छ, जो जिल्लामा पनि गइन्छ यही कार्यक्रमकै सिलसिलामा। विदेश अहिले भर्खर एउटा अमेरिका टोली गइरहेछ, कोही आइ फर्केर आउनु भएको छ, कोही उहीँ हुनुहुन्छ
0: उहाँ
1: कार्यक्रम भएर जानुभएको थियो। यो चाहिँ यस्तो छ कि अब सबै खर्च हामीले आफैले गरेर गर्नुपर्छ, त्यही भएर त्यति अलिकति सहज चाहिँ छैन पैसा नहुनेलाई चाहिँ। म पनि पर्वत गएँ, पोखरा गएँ, अब कता कता कार्यक्रम भएको ठाउँमा अस्ति खोटाङ गएँ।
0: समय पनि बितिरहेको छ, आफ्नो सृजनाहरू पनि पोखिरहेका छन्
1: हजुर होइन। त्यहाँ जाइन्छ, कविता भनिन्छ, गीत गाइन्छ होइन। त्यहाँ रमाइलो कुरा के भयो भने खोटाङमा गएँ होइन, अनि 4 दिनको थियो हाम्रो कार्यक्रम, त्यो नगरपालिकाले गरेको थियो कि, अनि त्यसपछि अनि त्यो उसको नगरपालिकाको हलमा अब सबैले आफ्नो प्रतिभा पोख्ने बेलामा चाहिँ मैले चाहिँ गीत गाएँ, अनि गीत गाएपछि त्यहाँको मान्छेहरूले भन्नुभयो तपाईँले गीत गाउँदा अचम्म भयो कि,
0: अचम्म लाग्यो उहाँहरूलाई,
1: सेतो कपाल फुल्या बुढी छ लुङलुङमा परेको होइन,
0: त्यो स्वर सुनेर ओहो गायिका हुनुहुन्थ्यो कि क्या हो भन्ने पनि भयो होला नि मान्छे।
1: गायिका त मैले मेरो गीत भनेर अब परिचय त गायिका नै भएर परिचय भएर गाएँ गाउनु चाहिँ
0: हजुर, अविस्मरणीय पल जस्तै
1: हुन्छ कहिले काहीँ त्यस्तो हजुर।

0: कार्यक्रमको तल तलतिर आउँदै गर्दाखेरि पारिवारिक कुराहरू पनि अलिकति गर्छु म, होइन? जस्तो अब यहाँको परिवारमा चाहिँ अहिले चाहिँ को को हुनुहुन्छ त?
1: परिवारमा अब अहिले छोरा बुहारी छोरी ज्वाइँ म,
0: भनेपछि यतिको परिवार छ।
1: हजुर,
0: अहिले यहाँ चाहिँ यहीँ हुनुहुन्छ, छोराछोरीहरू चाहिँ बाहिर
1: छैन? हजुर, बाहिर छन्। उनीहरू चाहिँ दुईजना दुईतिर अस्ट्रेलिया र युरोप दुईतिर बाँडेर बसेका छन्।
0: हजुर,
1: म चाहिँ यहाँ छु।
0: मैले यो पारिवारिक कुरा चाहिँ किन गरेँ भने, जस्तो यहाँको परिवारभित्र यहाँको हजुरबुवा भनौँ न, साम्बदेव शर्मा हुनुभयो, उहाँलाई यहाँले देख्नुभयो, अझै आफ्नो भित्र भएको प्रतिभा प्रस्फुटन हुनलाई त्यो पनि एउटा अवसरको रूपमा भयो। यहाँका सन्तानमा चाहिँ यहाँको प्रभाव परेको छ कि छैन त?
1: अवश्य छ होला त्यो त। यसो कि उनीहरू प्रोफेसनल भएर आएनन् होइन?
0: हजुर,
1: के गर्छ भने मेरो छोराले चाहिँ सोयल इन्जिनियरिङ गर्दैछ होइन, पिएचडी गरिरहेको छ अहिले।
0: हजुर,
1: अनि जतिखेर त्यो मैले सुन्ने पुरानो यो भक्तराज आचार्यको भजनहरू कि सबै गाउँछ अरे मेरो बुहारीले, अनि भन्छ कि ओमले त यस्तो पुरानो सबै हजुरले गाउने भजन जति सबै गाउँछ भनेर भन्छ कि अब ऊ चाहिँ त्यसरी आएन आउन चाहिँ होइन, तर विषय अर्कै लिएर पढ्यो, अर्कै लाइनमा गयो, तर रुचि चाहिँ एकदम छ कि, अनि एकदम गीत सुनेकै गर्ने हेबिट।
0: भनेपछि त्यो प्रतिभा चाहिँ छ, तर
1: मैले ट्र्याकमा गीत रेकर्ड गर्थेँ नि त, बिग्रे कि बिग्रेन भनेर उसले पत्ता लगाउँथ्यो कि घरमा, तिमी भन्छन् मलाई होइन, तपाईँ भन्दैन, तिम्रो यहाँनिर गयो नि फेरि रेकर्ड गर्नुपर्छ अब भनेर भन्थ्यो कि, त्यस्तो पत्ता लगाउने भने जस्तो उसलाई नलेज त छ सङ्गीत, मलाई पनि खुसी लाग्थ्यो कि यो चाहिँ
0: सुरताले यसरी
1: बस्ने ऊ त्यहीँ सँगै बसेर रेकर्ड गराउने कि ल्यापटपमा खोलिवरी, अब म त पुरै ल्यापटप चलाउनु पनि जान्दिनँ नि त, उसैले गराइदिन्थ्यो रेकर्ड होइन, अनि कस्तो राम्रा त्यो माइकहरू किनेर ल्याइदिने कि विदेशबाट, नेदरल्यान्डबाट आउँदाखेरि बोकेर ल्याएछ कि आमालाई यो चाहिन्छ भनेर होइन, रेकर्ड गर्दाखेरि चाहिँ अनि यहाँनिर चाहिँ सुर मिलाएछ नि, यहाँनिर ताल मिलाएछ नि, सबै पत्ता लगाउने कि त्यसले गीतको, त्यस्तो गर्थ्यो कि
0: छोराले, छोरामा चाहिँ भनौँ न त्यो खालको गुण सरेको रहेछ।
1: छोरी डान्सर हो नि त, छोरीले त गोल्ड मेडल पाछ
0: उहाँ पनि कला उसले
1: हो, इन्दिरा सङ्गीतमा विद्यालय यहाँ पुल्चोकमा, त्यहाँबाट चाहिँ प्र्याक्टिस गरेर कलामा चाहिँ छ मेरो परिवारमा।
0: यहाँले त पहिला स्कुल पनि पढाउनु भयो क्यारे होइन?
1: पढाएको स्कुल पनि, एसएलसी दिने बित्तिकै पढाएको मैले स्कुलमा।
0: हजुर,
1: त्यतिका ठुलो परिवार नि त मेरो त।
0: हजुर,
1: अनि अलिकति भए पनि कमाएर ल्यायो अथवा मेरो आफ्नै खर्च आफैले टार्यो भनेदेखि चाहिँ आमा बाबालाई चाहिँ कम बोझ हुन्छ जस्तो लाग्थ्यो कि।
0: हजुर, अब हामी अरू अब यहाँसँगका यी भलाकुसारीहरू कुराकानी गर्दै गर्दै हामी तल तलतिर पनि आउन थालिसकेका छौँ होइन। यो गीत सङ्गीत साहित्यमा यहाँले दिनहरू बिताउँदै गर्दा होइन, कुनै त्यस्ता पल छन् जुन पल चाहिँ यहाँले भुल्न नसकेको कुनै पलहरू छ त्यस्तो?
1: छ नि त्यस्तो। के भयो भने म आफ्टर स्कुल प्रोग्राम बाल मन्दिरमा जान्थेँ कि,
0: हजुर,
1: गायन प्र्याक्टिस गर्न संसारभरि हिँड्ने कि, कहाँ के भनेर त्यस्तो मनपर्ने कि गीत, अनि त्यहाँ जाँदाखेरि चाहिँ हामी पञ्चायत रज जयन्ती मनाउने बेला थियो कि त्यतिखेर,
0: हजुर,
1: अनि त्यहाँ चाहिँ गायन चाहिँ युगल हो होइन, युगल गायनमा गोल्ड मेडल पाएछ मैले त्यतिखेर बाल मन्दिरमा,
0: हजुर, बाल मन्दिरमा
1: बाट नवराज सुवेदीले हामीलाई पुरस्कार दिनुभएको थियो, अनि त्यो त मलाई त एकदम ठुलो कुरा भयो नि त,
0: हजुर,
1: सरप्राइज कि, त्यो यति खुसी लाग्छ।
0: यसरी नै अब साहित्य सङ्गीतमा अझै पनि लाग्ने त्यसैमा डुब्ने मन छ यहाँको?
1: अब यस्तो भयो, अहिले चाहिँ मलाई फुर्सद बढी भयो कि, अब हामीलाई कोकाई कोकाई पनि गर्नु छैन बच्चाहरूलाई, के गर्ने गराउनु छैन, न सासु ससुरा छन् न कोही छ, एकदम कोही पनि छैन कि,
0: हजुर,
1: एक्लो भएपछि यति धेरै फुर्सद, तर मलाई भगवान्को कृपा होइन, मैले यो फुर्सदलाई चाहिँ किचन गार्डन गर्छु घरमा, एयरबिएनबी छ, अब कहिलेकाहीँ विदेशीहरू आएर बस्छन् होइन,
0: हजुर, एकदमै ऊर्जावान हुनुहुन्छ, यो यहाँलाई देखेर चाहिँ सायद अरूले पनि सिक्नुपर्ने कुरा होइन, अलिकति अब 40 कटिसकेपछि अब त मेरो के समय छ र मैले के गर्न सक्छु र भन्ने धारणा बढी आउँछ नि त, तर त्यो त होइन रहेछ,
1: त्यो त ठ्याप्पै होइन, हेर्नु त्यो त मैले एउटा लघुकथा लेखेको छु, त्यो यही विषयमा भन्छु छोटो होइन, त्यसमा चाहिँ के छ भने छोराछोरीले चाहिँ एकदम सुविधा दिएर बाबुआमालाई अर्कै घरमै पुरानो घर छोडेर नयाँ घरको एउटा फ्ल्याट लिएर, अनि त्यहाँ काम गर्ने मान्छे खाना पकाउने ड्राइभर सबै राखिदिएर, अनि लो अब तिमीहरू चाहिँ एकदम सोख गर भनेपछि उनीहरूलाई रोग सुरु भयो, अनि यो त होइन रहेछ ल भनेपछि, अनि उनीहरूलाई छोराछोरीलाई रियलाइज भएपछि फेरि त्यहाँबाट बिस्तारै मान्छेहरू हटाएर ल तिमीहरू यसो गर्नुपर्छ बजार जानुपर्छ सामान ल्याउनुपर्छ भनेर फेरि दोहोऱ्याएर त्यो छोराछोरीले गरेपछि अनि उनीहरूको सबै रोगहरू एटलिस्ट नि ल माथिबाट तल ओर्लेर पसलमा गएर सामान किनेर ल्याउँदा नि थोरै भए नि एक्सर्साइज भयो
0: नि,
1: किचन गार्डनमा काम गर्दा गुरुत्वाकर्षण शक्ति माटोको त्योले फाइदा गर्यो मान्छेलाई, त्यहाँबाट फलेका खानेकुरा ओहो मैले फला भने कति दङ पऱ्यो, मैले फर्सीको मुन्टा सिमी टिपेर तरकारी पकाएर राखेको छु यताबाट गएर भात खानुपर्छ भनेर है, अनि त्यसपछि अब त्यो भयो कर्कलो फल्या छ यता हेरेर कति दङ लाग्ने कर्कलो, कति मिठो बारीको कर्कलो
0: हो नि आफूले उत्पादन गरेको होइन,
1: भान्टा फलिरहेछ यता सबै छ मेरो किचन गार्डनमा हेर्नु
0: एकदमै रमाइलो यहाँको जिन्दगी जियोस्, जसरी जिउँछु भनौँ त्यसै गरी जिइन्छ क्या जिन्दगी भनेको होइन। जस्तो अब यो गीतहरू चाहिँ यहाँले गाएका गीतहरू यहाँको श्रीमान घर परिवारले पनि सुन्नु भएको छ, छोराछोरीले पनि सुन्नु भएको छ, यहाँले गाएका गीतहरूमध्ये छोराछोरीलाई अथवा भनौँ न यहाँको श्रीमानलाई असाध्यै मन परेको गीत चाहिँ?
1: त्यस्तो त खासै भन्ने कुरा चाहिँ भएन, अब श्रीमान चाहिँ तिमी हजुरको लागि यो मैले गीत गाएँ भने भन्दा त दङ्ग त परिहाल्छ होइन, फुर्को परेर हाँस्यो यसो गरे त्यो चाहिँ आउँछ आँखामा होइन। अनि ससुरा बाजे कस्तो होइसन थियो भने भजन थियो कि किरण साकेको सङ्गीतमा
0: हजुर
1: ली

0: जाऊ भन्ने यो बुद्धको भजन, अनि त्यहाँबाट चाहिँ बारम्बार बजाइदिन्छ त्यो बजाउ बुवा कि दौडेर ए आऊ आऊ आऊ तिम्रो भजन आइरहेको छ भनेर बोलाउनु बोलाइसिन्थ्यो कि त्यो बुवाले बोलाएको देखेर चाहिँ यति खुसी लाग्थ्यो कि ससुराले बोलाएको देखेर त्यस्तो खुसी लाग्थ्यो
1: कसैले इन्करेज गर्थ्यो भने कति खुसी
0: इन्करेज त गर्ने ससुरा त्यस्तो होइसिन्थ्यो अब त्यो हिसाबले चाहिँ उहाँहरूलाई मैले गाएको मन पर्थ्यो होला
1: हजुर हजुर अबका दिनहरू पनि साहित्य र सङ्गीतमै लागेर यहाँका
0: अति नै अब त अति नै लाग्ने सुर म त बोलाएको ठाउँमा जाने आफ्नो कविताहरू वाचन गर्ने अग्रजहरूले चाहिँ के गर्नु कसरी लेख्नु हुँदो रहेछ भनेर सिक्ने अझै पनि त्यस्तो चाहिँ छ रुचि
1: अझै पनि
0: छ
1: हजुर गीत गाउने
0: एकदम जान्छु हार्डली जान्छु म प्रोग्रामहरूमा
1: गीत गाउने हजुर कहिलेकाहीँ के लाग्छ मैले यतिका चिजहरू गरेँ साहित्य सङ्गीतमा पनि लागेँ यतिका चिजहरू गरेँ जीवनमा के उपलब्धि हासिल गरेँ त मैले भनेर कहिलेकाहीँ सोच्नुहुन्छ कि सोच्नुहुन्न
0: के अरे लता मङ्गेशकरले चाहिँ अब आफ्नो फेरि पनि अर्को जन्ममा पनि गाउनुहुन्छ भन्दा नाइ भन्ने अरे कि त्यत्रो ठुलो कलाकारलाई त त्यस्तो हुँदो रहेछ हामी त के हो र होइन अनि अब म यस्तो लाग्छ आफूले गरेको यो चाहिँ बिग्रियो त्यो चाहिँ बिग्रियो जस्तो लागेर अझै राम्रो गर्न सके हुन्थ्यो भन्ने जस्तो चाहिँ लाग्छ त्यही हो
1: इन्दिरा ढकाल भनेर सबैले चिन्नु नै
0: चिन्न त यो माध्यम त भयो माध्यम
1: होइन साहित्य सङ्गीतले गर्दा यहाँको नाम परिचित छ यहाँलाई चिन्नुहुन्छ यहाँको स्वर सुन्नुहुन्छ त्यो त ठुलो उपलब्धि हो नि त है
0: हजुर
1: हस् अब हामी कार्यक्रमको बिल्कुलै अन्तिममा छौँ यहाँको यसरी नै उर्वर भएर समयहरू बितुन् होइन साहित्य सङ्गीतको अनुराग सधैँभरि बढिरहोस् हामी यही कामना गर्दछौँ जाँदा जाँदै हाम्रा श्रोतालाई यहाँको आवाजमा एउटा गीत राख्दै राख्दै हामी बिदा हुन्छौँ
0: कोइल देवी दिदीलाई नै समर्पण गरेँ उहाँकै आधुनिक गीत गाउँछु दिदी दिदीलाई चाहिँ शान्ति मिलोस् दिदीलाई भन्ने एउटा समवेदना प्रकट गर्दै

0: कोइलीदेवीको सङ्गीत
1: हजुर, सङ्गीत शब्द रचना उहाँकै
0: हो होइन। आज रेडियो नेपालको स्टुडियोमा यति लामो समयपछि यहाँ आइदिनु भयो, आफ्ना मनका कुराहरू राखिदिनु भयो, हामी एकदमै धेरै आभारी छौँ।
1: तपाईँलाई धन्यवाद। हामी जस्ता ओझेलमा परेकाहरूलाई चाहिँ अझै अझै उजागर गरिदिनुहोस् होइन। हस् धन्यवाद।
0: अहिले भर्खरै सुन्नुभयो वरिष्ठ गायिका, गीतकार एवं साहित्यकार इन्दिरा ढकालसँग भएको यो कुराकानी। यहाँहरूलाई कार्यक्रम सङ्गीत साधना कस्तो लागिरहेको छ हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला। हवस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै कलाकारका सङ्गीत साधना र जीवनयात्राका कुरा लिएर आउने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने राधिका ओझासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल।

0: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
1: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
0: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
1: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा

यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। पर्सि 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान, बहाव, डुबान तथा सड़क र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। विभागले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनु भएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न, विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज 9 गतेदेखि असोज 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्दै त्यस्तो आग्रह गर्नुभएको हो। साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गर्नुभएको छ। भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन शाखा मकवानपुरले कान्ति राजमार्ग र भैँसे भीमफेदी देउराली कुलेखानी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिन अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असोज 9 गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बेलुका 5 बजेसम्म मात्रै चौघडाबाट काठमाडौँतर्फ सवारी प्रस्थान गर्न दिइने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभयो। सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको जानकारी दिनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीमा परि बेपत्ता तथा ज्यान गुमाएका विद्युत प्राधिकरणका कर्मचारीको आश्रित परिवारलाई तत्काल 5 लाख रुपैयाँ राहत उपलब्ध गराउने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री श्रेष्ठले विभिन्न जलविद्युत आयोजनामा कार्यरत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्कालका लागि 5 लाख रुपैयाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी फर्च्यौट पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: हस्त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फ रामकृष्ण शाह, सहयोगी राजु श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको

0: www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा हामी उपस्थित भइसकेका छौँ र आज कार्यक्रम आजका नारीमा हामी एउटा यस्तो अनुभव सुनाउँदैछौँ, नेपाली पत्रकारिताको क्षेत्रमा जसले आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ, आफूलाई स्थापित गर्नुभएको छ भन्ने पर्दा लगभग 3 दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रहेर सामाजिक रूपान्तरण, लैङ्गिक न्याय, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउँदै कलम चलाउँदै कुनै न कुनै रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको निर्मला शर्मा आज हामीसँग हुनुहुन्छ। नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्षको रूपमा अहिले हामीले उहाँलाई लिइरहेका छौँ भने नेपाल पत्रकार महासंघको 7 दशकको इतिहासमा पहिलो महिला अध्यक्षको रूपमा निर्मला शर्मा निर्वाचित हुनुभएको छ। उहाँ अध्यक्षमा निर्वाचित भएसँगै 69 वर्ष इतिहासमा पत्रकार महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ। 2081 साल मंगसिर 28 गते भएको महासंघको अधिवेशनबाट उहाँ अध्यक्षको रूपमा निर्वाचित हुनुभएको हो। सबैभन्दा पहिला त यहाँलाई यो नेतृत्वदायी भूमिकामा र यो निर्वाचनको सफलताको लागि बधाई र कार्यकालको सफलताको लागि पनि शुभकामना व्यक्त गर्छौँ रेडियो नेपाल परिवारको तर्फबाट।
1: धन्यवाद चन्दाजी।
0: र आज उहाँसँगको यो कुराकानी सुरु गर्नुभन्दा अगाडि अलिकति पृष्ठभूमि पनि राख्न मन लागेको छ। कास्की पोखरा जन्मथलो, 2052 सालमा श्री सगरमाथा राष्ट्रिय दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभयो। 2054 सालमा रेडियो नेपाल प्रवेश गर्नुभयो। त्यसपछि रेडियो सगरमाथा, यसै गरी उज्यालो रेडियो नेटवर्क,
1: हजुर
0: पछिल्लो समयमा भनौँ न प्रिन्टदेखि होइन सबै विदा हुँदै गर्दा टेलिभिजनबाट समकोण कार्यक्रमबाट देशको विभिन्न ठाउँमा गएर महिला सवाललाई उठान पनि गर्दै आउनु भएको छ। यो 30 वर्ष एउटा अनुभव पनि छ र 30 वर्ष अनुभवमा आज नेपाल पत्रकार महासंघको नेतृत्व सम्हालिरहँदा यो जितलाई यहाँले कसरी लिनुभएको छ?
1: धन्यवाद चन्दाजी। त्यति बेला चाहिँ यो स्टुडियोमा 28 वर्ष अगाडि
0: हजुर
1: मैले आजको अखबार कार्यक्रम चलाउन भनेर म आएको थिएँ। त्यति बेला मलाई लाग्छ यही माइकमा नि मेरो भोइस टेस्ट भयो।
0: हजुर हजुर,
1: म प्रिन्ट मिडियाबाट आएको मान्छे, आजको अखबार कार्यक्रम चलाउनका लागि म चाहिँ यही माइकबाट मैले भोइस टेस्ट मेरो गरिएको म अहिले सम्झना आयो। यति बेला मलाई एकदम पुरानो याद आयो होइन?
0: हजुर।
1: अब यो निर्वाचनको बेला र निर्वाचित भइसकेपछि कस्तो भने पहिला चाहिँ एकदम धेरै नै यो कठिन पनि थियो, छ पनि होइन, महासङ्घको नेतृत्वमा अध्यक्षमा महिला पुग्न कठिन कुरा हो। त्यो जुन कठिन कुरालाई चाहिँ जुन अवसरको रूपमा हामीले प्राप्त गऱ्यौँ होइन, यो सबै पत्रकारिता जगतकै जित हो भन्छु म। एउटा मिडियाले चाहिँ परिवर्तन चाहिँ गर्यो, मिडिया जगत चाहिँ परिवर्तन चाहन्छ। यो तपाईँ हामी 1, 2, 3 अथवा थोरै महिलाको मतले पनि हुँदैन थियो। त्यस कारणले मैले समग्र पत्रकारिता क्षेत्रका व्यक्तिहरू, जो मतदाताहरू, जो शुभेच्छुकहरू हुनुहुन्थ्यो, जो चाहिँ मलाई निर्वाचन लड्नुपर्छ भनेर मलाई शुभेच्छा व्यक्त गर्दै मैले आर्ट गरेको थिएँ, त्यसैमा मलाई थप हौसला पनि दिनुहुन्थ्यो, सबैजनालाई म धन्यवाद दिन चाहन्छु। पत्रकार महासङ्घको करिब 70 वर्षको इतिहासमा चाहिँ महिला अध्यक्ष बन्ने मौका हामीले बनाएका छौँ। त्यो मेरो जित मात्रै होइन, सबैको जित हो भन्ने मलाई लाग्छ। कठिन छ र खुसी पनि त्यतिकै छु, च्यालेन्ज पनि मेरो अगाडि छन्। अरूले त पत्रकार महासङ्घ अध्यक्ष बन्छ, त्यो 3 वर्ष जान्छ, धेरै कामको मूल्याङ्कन चाहिँ पुरुषहरूका लागि चाहिँ त्यति हुँदैन थियो होला। म त एउटा इतिहास बनाएको छ भनेर चाहिँ अझ मैले झन् राम्रो काम गरेर देखाउनु पर्नेछ। त्यस कारणले पनि मैले एकदमै धेरै अवसर र
0: चुनौती र अवसर दुइटै छ।
1: हजुर,
0: यो चुनौती र अवसर दुइटै लिएर पत्रकार महासङ्घको नेतृत्व सम्हालिरहनु यो इतिहासमा होइन, 69 वर्षको इतिहासमा महासङ्घले पहिलो महिला नेतृत्व र महिला नेतृत्वले फेरि गरेरै देखाउनु पर्ने
1: एकदमै
0: पर्ने नै छ,
1: अझ झन् धेरै गरेर।
0: हजुर, यो इतिहास तोड्न सफल किन निर्मला शर्मा नै भए त? निर्मला शर्मा को त यो इतिहासलाई तोड्ने नेतृत्वदायी भूमिका निर्वाह गर्दै हुनुहुन्छ त धेरैलाई जिज्ञासा हुन सक्छ। हुन त यो निरन्तर पत्रकारितामा लागिरहँदाखेरिको एउटा आफ्नो अनुभव र कार्यदक्षतालाई देखाउने एउटा मौका पनि हो भने धेरैलाई जिज्ञासा पनि हुन सक्छ। तर पत्रकारिता क्षेत्रमा लागिरहेका पत्रकार महिलाहरूको लागि पत्रकारितामा महिलाको संख्यात्मक र गुणात्मक हिसाबले अभिवृद्धि र

0: सोच बढाउनको लागि सङ्घर्षसँगै आफूभन्दा पछिल्लो पुस्तालाई सँगसँगै लिएर अगाडि बढ्नु पनि त्यो असाध्यै महत्त्वपूर्ण कुरा हो। पछिल्लो पुस्ताले, युवा पुस्ताले निर्मला शर्मालाई कसरी चिनेको छ, कसरी लिएको छ र उहाँहरूलाई पत्रकारिता क्षेत्रमा अगाडि बढाउनको लागि, स्थापित गराउनको लागि उहाँको भूमिका कस्तो छ त, यसको लागि हामीले नेपाली पत्रकारिताको क्षेत्रमा असाध्यै क्रियाशील, आफूलाई स्थापित गराउन सफल दुई युवा पुस्ताका पत्रकार महिलाको अनुभव समेटेका छौं। सुदूरपश्चिमबाट पत्रकारिता आरम्भ गर्नुभएको लोकसरी कुवर र चितवनबाट पत्रकारिता गरिरहनु भएको प्रतिमा सिलुवालले व्यक्त गर्नुभएको यो अनुभवलाई यहाँहरूमा राख्दैछौ।
1: निर्मला शर्मालाई जति बेला म पत्रकारिताको सुरुवात गरेँ त्यति बेलादेखि नै चिन्छु। अर्थात् मैले 2060 सालमा सुदूरपश्चिमको धनगढीबाट पत्रकारिता सुरु गरेको। पत्रकारितामा महिला अनुहार देख्ने बित्तिकै ए काठमाडौँमा अर्थात् केन्द्रमा त यस्तो महिला हुनुहुन्छ भन्ने दुई चारजना महिलाहरू भनौँ न, वन्दना राणा, बबिता बस्नेत अनि निर्मला शर्माहरूको नामहरू सुनिन्थ्यो। त्यति बेलादेखि नै चिन्यौँ र पछि लगत्तै निर्मला शर्माबाट चाहिँ मैले तालिम लिने अवसर पनि पाएको थिएँ। सञ्चारिकाले फिचर सेवा सुरु गरेको थियो र उहाँ सञ्चारिकाको अध्यक्ष हुँदा महिला खबर .com मैले सम्पादकको रूपमा काम गर्ने अवसर पाएँ उहाँको नेतृत्वमा। त्यो चाहिँ मेरो लागि एउटा स्वर्णिम समय थियो जस्तो लाग्छ। मलाई निर्मला शर्मा चाहिँ नेपाली पत्रकारिताको अथवा नेपाली महिला आन्दोलनको एउटा आइकन जस्तो लाग्छ कि। एउटा निडर क्षमता होइन, आफूले उठाएको कुरालाई पूर्ण रूप उहाँले दिनै पर्ने कामप्रतिको इमान्दारिता, लगनशीलता चाहिँ निर्मला शर्माबाट हामी जस्तो मान्छेहरूले सिक्नुपर्ने चाहिँ गुणहरू हुन् जस्तो लाग्छ। असाध्यै धैर्यताका साथ काम गर्ने उहाँको बानी होइन, अनि लागेपछि त्यो कामलाई चाहिँ चुचुरोमा पुर्याएर छोड्ने उहाँको जुन एउटा शैली छ नि, त्यो असाध्यै प्रिय लाग्छ मलाई। अब अहिले हामीले पत्रकार महासङ्घको अध्यक्ष हाम्रो जित यो निर्मला शर्माको भन्दा पनि समग्र नेपाली महिला आन्दोलन र पत्रकारितामा एउटा महिलाको जितो भन्ने हामीले त्यसलाई त्यसरी बुझेका छौँ होइन। सामाजिक सञ्जालमा पत्रकार मात्र होइन, मानवाधिकार कर्मीहरू मात्रै होइन, आम मान्छेले पनि निर्मला शर्मा चाहिँ अध्यक्षमा जित्नुपर्छ भन्ने एक खालको हुन जो हामीले देख्यौँ नि, त्यो चाहिँ उहाँको पेसाप्रतिको इमान्दारिता, लगनशीलता, क्रियाशीलता नै थियो। पत्रकारको मात्र होइन, आम मान्छेको कति धेरै विश्वास, कति धेरै भरोसा रहेछ, कति धेरै त्यो पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा जिताउने कति ठुलो चाहिँ सपना रहेछ भन्ने कुरा चाहिँ हामीले देख्न पायौँ। त्यसर्थमा चाहिँ अहिलेको जेनेरेसनले त झन् उहाँबाट थुप्रै कुराहरू सिक्नुपर्ने मैले देखेको छु।
2: मैले पत्रकारिता थालेको 17 वर्ष लगभग भयो। चितवनबाट पत्रकारिता थाले, सुरुवाती अवस्थामा थिएँ पत्रकारिताको। चितवनका केही पत्रकारहरू मभन्दा सिनियर हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ पत्रकार भएर अब महिला भएर आउँदाखेरि चाहिँ निर्मला शर्माहरू जस्तो हुनुपर्छ भन्नुहुन्थ्यो कि। जति बेला मैले उहाँलाई चिनेको थिइनँ त्यति बेला, ओहो कस्तो रहेछ निर्मला शर्माहरू भन्ने लाग्थ्यो मलाई होइन। त्यति बेला निर्मला शर्मा मात्रै व्यक्ति होइन कि, ब्रान्डको रूपमा कुरा गर्थे। आजको दिनमा पनि अब पत्रकार निर्मला शर्मा पत्रकार महासङ्घको अध्यक्ष हुनु भयो, यो एउटा इतिहास, नेतृत्वको इतिहास चिर्नु भयो। यद्यपि उहाँ पत्रकार महासङ्घको अध्यक्ष भएर मात्र होइन, निर्मला शर्मा पत्रकारको एउटा ब्रान्ड भएर चाहिँ हामीले गौरव गर्ने ठाउँ हो भन्ने मलाई लाग्छ। 6-7 वर्षको हाराहारीमा चाहिँ मैले उहाँसँग प्रत्यक्ष काम गर्ने मौका पनि पाएँ र मलाई एउटा के पनि गौरव लाग्छ भने उहाँले दिनुभएको तालिम पछि चाहिँ आफ्नो सिप निखार लिएर आएर पत्रकारितामा अझ राम्रोसँग काम गर्न सकेको पत्रकार पनि हो क्या म। त्यस कारणले आजको दिनमा भन्दा एक निर्मला शर्मा नेपाली पत्रकारिताकै ब्रान्ड हो। उहाँ अध्यक्ष मात्रै भएर होइन, मैले फेरि पनि भनेको छु, पत्रकारितामा महिलाहरूलाई लिएर आउनु, क्षमता अभिवृद्धि गर्न र पत्रकारिता क्षेत्रमा चाहिँ महिलाका विषयलाई मूल प्रवाहीकरण गर्न उहाँले जति भूमिका चाहिँ नेपाली पत्रकारिताको इतिहासमा विरल अरूले खेलेका छन्, त्यसमाथि नेतृत्वमा पनि पटक पटक हार बेहोरेर पनि लागिरहने एउटा नाम पनि निर्मला शर्मा हो, जसको कारणले हामी जस्ता पत्रकारहरूलाई र महिलाहरूलाई चाहिँ के पनि उत्साह भएको छ भने, पत्रकारितामा यदि लागिरह्यो भने एउटा महिलाले महिला भएकै कारणले पत्रकारिताबाट हात धुनु पर्दैन भन्ने कुराको एउटा उदाहरण र उत्प्रेरणाको स्रोत पनि निर्मला शर्मा हो भन्ने मलाई लाग्छ। र अब उहाँ चाहिँ हामी पत्रकारहरू र त्यसमा पनि महिलाको पहुँच भन्ने कुरा चाहिँ उहाँको नेतृत्वले देखाउँछ जस्तो लाग्छ। जब निर्मला शर्मा निर्वाचित हुनुभयो, एकजना पुरुष पत्रकारले चाहिँ ल न उहाँसँग यसरी सम्पर्क गर्न पर्यो भन्नुभयो क्या। अनि मलाई के फिल भयो भने त्यहाँ चाहिँ पत्रकार पुरुष हुँदाखेरि मलाई कोही पनि एउटा पुरुष पत्रकारले ल यो अध्यक्षलाई फोन गर वा उहाँसँग कम्युनिकेसन गर भनेर भन्दैन थियो। भनेपछि मेरो पुरुष पनि निर्मला शर्मा रहेछ नि त, त्यो भनेको व्यक्ति होइन, उहाँ चाहिँ पत्रकारिताको ब्रान्ड हो, नेतृत्व हामी जस्ता दोस्रो तेस्रो पुस्ताका पत्रकारहरूको लागि वा मार्गदर्शक र हामी पत्रकार महिलाहरूको लागि पत्रकारितामा र पत्रकार महासङ्घमा नेतृत्व बढाउने क्षमता अभिवृद्धि गर्ने र झन अगाडि बढ्ने प्रेरणा पनि हो भन्ने रूपमा चाहिँ मैले उहाँलाई लिएको छु।
0: अहिले हामीले नेपाली पत्रकारिताको क्षेत्रमा युवा पुस्ताका दुई असाध्यै क्रियाशील पत्रकार व्यक्तित्वहरूले निर्मला शर्माको सन्दर्भमा व्यक्त गर्नुभएको अनुभव र विचारलाई यहाँहरूमाझ राख्यौँ। यो राखिरहँदा यहाँलाई पनि अब आफ्नो जुन पत्रकारिता क्षेत्रको यात्रा छ त्यो यात्राका धेरै कुराहरू सम्झना भयो होला होइन?
3: सबभन्दा पहिला त मलाई उहाँहरूको कुराले एकदम भावुक चाहिँ बनाएको छ होइन।
0: हजुर,
3: धेरै नै काम गरेको छु मैले, उहाँहरूले त यति मजाले भन्नुभएको छ कि त्यो मलाई यति बेला अघि मैले भर्खरै सुन्दा पनि मलाई एकदम सेन्टी बनाएको छ। र अब यो सबै महिलाहरूको लागि पनि एकदमै ठुलो उपलब्धि हो भन्छु म। मान्छेलाई के लाग्छ भने निर्मला शर्मा यतिकै अध्यक्ष बनेको होला भन्ने लाग्छ, तर मैले धेरै नै काम गरेको छु, धेरै नै सङ्घर्ष गरेको छु, एकदमै धेरै।
0: पक्कै पनि यो 30 वर्षको अवधि जुन छ, यो अवधिमा एउटा छोरीको रूपमा आमाको भूमिका निर्वाह गर्दै गर्दाखेरि र आफ्नो कार्यक्षेत्रलाई सँगसँगै लैजाँदाखेरिका कठिनाइहरू थुप्रै हुन्छन्, भन्नलाई सजिलो छ, तर पत्रकारिता क्षेत्र अहिले पनि महिलाहरूको लागि अवसर र चुनौती दुवै रहेको छ र त्यो दुवै कुरालाई लिएर सँगसँगै अहिले हिँड्नु पनि परेको छ, यो एउटा अहिलेको वास्तविकता पनि त हो नि होइन?
3: हजुर चन्दाजी, मलाई चाहिँ यति यो चुनाव जितेर म धेरै इन्टरभ्यू गरेँ तर मलाई यति सेन्टी चाहिँ बनाएको थिएन, आज मलाई धेरै सेन्टी भए होइन। कस्तो भन्दा यो मलाई के मेरो उपलब्धि के भन्छ, निरन्तरता हो कि, म कति धेरै दुःख होस् सङ्घर्ष होस् होइन निरन्तर हतोत्साहित नभइकन गरेको एउटा उपलब्धि हो भन्ने लाग्छ मलाई, गरेको कारणले हुने अघि प्रतिमाजीले भन्नुभएको छ। कहिलेकाहीँ तपाईँलाई हेरेर हामी पत्रकारितामा लागेको तपाईँ जस्तो व्यक्तिले पनि अपर्च्युनिटी पाउनुहुन्न भने हामीले कहिले पाउँछ र भन्नुहुन्थ्यो उहाँहरूले। म पत्रकार महासँग पटक पटक निर्वाचन लडेको हो, पत्रकारिता क्षेत्र र पत्रकार महासँग पुग्नु फरक कुरा हुन् होइन। सबै मान्छे पत्रकारिता गरेको मान्छे पत्रकार महासँगमा पुग्ने इच्छा पनि राख्दैनन् कति धेरैले होइन। मलाई पत्रकारिता सँगसँगै पत्रकार महासँग जाने इच्छा मसँग जुन रह्यो नि त्यसलाई चाहिँ मैले पटक पटक प्रयास गरेँ तर कहिले पनि हतोत्साहित चाहिँ भइनँ, त्यसैको उपज भन्ने लाग्छ मलाई चाहिँ। अरूले भन्दा बढी सङ्घर्ष चाहिँ महिलाले गर्नै पर्छ किन भन्दा काममा त्यत्तिकै धेरै च्यालेन्ज हुन्छ, घर व्यवहार त्यत्तिकै हुन्छ महिलाहरूको, अनि कन्टेन्टमा पनि त्यत्तिकै आफूलाई अब्बल बनाउनु पर्ने, रिसोर्स अथवा सूचनाको पहुँचमा पनि पुग्नुपर्ने, अनि नेतृत्वदायी भूमिकामा पनि अब्बल ठहरिनुपर्ने धेरै च्यालेन्ज छ महिलाहरूको लागि। त्यो चाहिँ मलाई कस्तो भयो भने रिपोर्टिङमा पनि मैले सँगसँगै आफ्नो काम गर्दै गएँ, त्यस सँगसँगै मैले एउटा महिला पत्रकारलाई सङ्गठित गर्ने, महिला पत्रकारको क्यापासिटी बढाउने, सङ्ख्या बढाउने, उहाँहरूको गुणात्मक वृद्धिका लागि पनि म सञ्चारिका समूह मार्फत मैले धेरै समय मेरा जीवनका ऊर्जावान समय चाहिँ मैले त्यहाँ व्यतीत गरेको छु कि। मेरो 22-25 वर्ष चाहिँ मैले आफ्नो मिडियामा काम गर्ने सँगसँगै सञ्चारिका समूहलाई मैले समय दिएको छु, मैले छोराछोरीलाई नदिने समय त्यहाँ दिएको छु, त्यसकारणले पनि मलाई महिला पत्रकारहरूले गरेका कुराहरूसँग म अलिक सेन्टिन हुन्छु। अब अहिले पत्रकार महासङ्घमा गएर गर्नुपर्ने धेरै च्यालेन्जहरू छन्। अब अहिले मैले पत्रकारितामा महिलाको सङ्ख्या बढाएँ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि लडेँ, पत्रकारहरूको श्रमजीवी मुद्दालाई चाहिँ कसरी पत्रकारलाई यही पेसामा नै श्रमको सुरक्षा दिने लगायतका विषयमा मैले काम गरेँ, त्यसै गरी व्यवसाय र जवाफदेही पत्रकारितामा अझ बढी सुदृढ बनाउने यो पेसालाई भनेर म लागेको छु। मेरो टिम आएको छ केन्द्रदेखि जिल्ला प्रदेशमा, टिम वर्कको पत्रकार महासँग सफल हुने भन्ने कुरा चाहिँ, तर मैले यो 3 वर्ष पनि त्यत्तिकै धेरै नै समय दिएर मैले यसलाई चाहिँ सफल बनाउँछु भन्ने विश्वास पनि लिएको छु।
0: हजुर, यो टिसुको आवाज पनि आइरह्यो यो अनुभव व्यक्त गर्दा,
3: हजुर हजुर
0: आँसु पनि बग्यो, किन भन्दा यो पत्रकारिता क्षेत्रमा जीवनको धेरै समय व्यतीत भएको छ,
3: हजुर,
0: र त्यो जीवनको धेरै समय पनि एउटा ऊर्जावान समय व्यतीत मात्र भएको छैन, यसमा जीवनका सम्पूर्ण महत्त्वपूर्ण जुन सम्बन्धहरू, महत्त्वपूर्ण विषयहरू, महत्त्वपूर्ण अवस्थाहरू गाँसेको हुन्छ, र यो सङ्घर्षमा पूर्ण रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने एउटा पत्रकार मात्र भएर चिनिनु भएको छैन। उहाँको अर्को एउटा भूमिका पनि असाध्यै महत्त्वपूर्ण छ जो नजिकका मान्छेहरूले चिन्नुहुन्छ, आमाको भूमिका। आमा बन्नु सजिलो छैन भनिन्छ होइन, कार्यक्षेत्रसँगै आमाको एउटा असल आमाको भूमिका निर्वाह गर्ने आमाको रूपमा पनि निर्मला शर्मा चिनिनुहुन्छ, दुई छोरीको आमा होइन। छोरीहरू अहिले आफ्नो कार्यक्षेत्रमा
3: पढाइ सकेर आफै काम गर्न थालेका छन् दुईजना छोरीहरू।
0: आमा स्थापित हुँदाखेरि आमाको भूमिका, कामलाई एउटा गर्व गर्न सक्ने छोरीहरू र गर्व गर्न लायक आमा, यी दुई पुस्ताको कुरा पनि पत्रकारिता क्षेत्रसँग जोडेरै अगाडि बढिरहेको हुने त होइन?
3: एकदमै, मैले जब पत्रकारिता सुरु गरेँ त्यो बेलादेखि मेरो सानो छोरी त अझ भर्खरै एक वर्ष डेढ वर्षको थियो होला मैले छोडेर पत्रकारितामा सुरु गरेको। मैले पत्रकारितामा मैले लागेको भएर समय चाहिँ अलिक कम दिए होला भन्ने लाग्छ। अनि यसपटक चाहिँ मेरो छोरीहरू जब म पत्रकार महासङ्घको निर्वाचनमा लड्दै गर्दा उनीहरूलाई के एउटा भइरहेको थियो भने, ओहो मम्मीले हार्यो भने चाहिँ के गर्नु होला भन्ने, उनीहरूलाई के खुसी पनि थियो तर हार्न हुँदैन भन्ने पनि, उनीहरूले एकदम धेरै सचेत भएर न्युजहरू हेरिरहेको थिए, बाहिर छन् दुईजना होइन, खुसी चाहिँ एकदम धेरै खुसी छन् किनभने मैले गरेको दुःख चाहिँ बच्चाहरूले एकदम धेरै देखेका छन्। पत्रकारिता मार्फत गरेको आमाको दुःख देखेको हुनाले पत्रकार महासङ्घमा उनीहरू जित्दा चाहिँ एकदम धेरै खुसी पनि भए। म मम्मीले कसरी समय व्यवस्थापन गर्नुभयो हामीलाई सँगसँगै काम सँगसँगै भन्ने कुरा चाहिँ अहिले रियलाइज गर्दैछन् कि, उनीहरूलाई अहिले परिरहेछ। अनि अहिले चाहिँ मम्मीले त्यति बेला पनि यत्रो च्यालेन्जिङ सोसाइटीमा चाहिँ आफूलाई कसरी इस्टाब्लिस गर्नुभयो भनेर उनीहरू अहिले मलाई बिहान बेलुका मसँग कुरा हुन्छ अनि सोध्छन् उनीहरू होइन, कस्तो भने मसँग नि त परिवारसँग जाने समय होइन, अरू चाडपर्व होला, मेरा छिमेकीहरू होलान्, आमा बुवालाई अथवा मेरो सामाजिक ती परम्पराहरूमा म धेरै कम जान्थेँ किन भन्दा मेरो टाइमै यता हुन्थ्यो धेरै, मम्मीले भ्याउनुहुन्न भन्ने कुरा चाहिँ उनीहरू सुनिरहेको हुन्थ्यो, मेरो परिवारबाट त मैले भ्याउँदिनँ भनेर कतिपय एकदम नजिकको चाडपर्व हुन्छ नि फ्यामिली ग्यादरिङमा पनि बोलाउँदैन थिए किन भन्दा ऊ आउन भ्याउँदैन भनेर, म कहिलेकाहीँ समय व्यवस्थापन गरेर गएँ अहिले भने उनीहरू खुसी हुन्छन् कि, ए तिमीले कसरी समय निकाल्यौ भनेर, भनेको मेरो एउटा खालको काममा लागिसकेपछि मैले दुवैतिर त लड्डु हातमा हुँदैन मलाई थाहा छ होइन, तर मैले जति समय नानीहरूलाई दिनुपर्ने समय, उनीहरूको एजुकेसनलाई दिनुपर्ने समय बाहेक अरू धेरै सामाजिक ग्यादरिङमा मैले समय दिन पाइनँ।
0: आमाको एउटा भूमिकाले परिवारलाई र उसको सन्तानलाई कसरी सहयोगी भूमिका निर्वाह गर्यो अथवा बाटो देखायो त्यसले चाहिँ ठुलो प्रभाव पार्दो रहेछ। हरेक आमाले आफ्नो कार्यक्षेत्रलाई पनि सँगसँगै लानुपर्ने र लग्यो भने कुनै न कुनै दिन त्यसको मूल्याङ्कन पनि हुँदो रहेछ नि त होइन?
3: हो एकदमै, मैले चाहिँ त्यो चन्दाजीले भनेको जस्तो दिनुपर्ने बिहान बेलुकाको समय होइन, व्यवस्थापन गर्नुपर्ने समय, उनीहरूको एजुकेसनमा ध्यान दिनुपर्ने समय, उनीहरूको हुर्काइमा उनीहरूले

0: भन्ने गरेका छौँ, त्यो पनि व्यवस्थापन गर्ने, काममा पनि सँगसँगै समय दिने, त्यो दुइटै सँगै लैजान सकिन्छ। म अहिले पनि भन्छु सकिन्छ, तर इच्छा हुनु पर्यो।
1: हजुर, त्यसमा धैर्यता हुनु पर्यो, मनको आँट हुनु पर्यो, त्यो ठिक छ र निरन्तरता दिनुपर्छ भन्ने चाहिँ हुनु पर्यो। एउटा धेरै घर परिवारको लागि एउटा सन्देश पनि हुन सक्छ, होइन? र अर्को कुरा भनेको, घर परिवारबाट सहयोग र साथ भयो भने मात्र अगाडि बढ्न सकिन्छ। त्यो वातावरण हुनु पर्यो भन्ने कुरा पनि उठ्छ। कुनै वातावरण नहुँदा, कुनै साथ सहयोग नहुँदा पनि मैले यो गर्नै पर्छ, यो मेरो जिम्मेवारी हो र यो कार्यक्षेत्रमा म जुट्नै पर्छ भने एउटा पत्रकारिता क्षेत्रमा भएको एउटा अवसर र चुनौती दुइटैलाई लिएर अगाडि बढ्नु भयो नि त, त्यहाँबाट पनि सिक्नुपर्ने कुरा छ नि त।
0: परिवारमा कस्तो, पहिला त तिमी आट म पुर्याउँछु भन्छन् भगवान्ले पनि भनेर भन्छ नि, मैले चाहिँ आट गरेँ काम गर्छु भनेर, तर परिवारबाट मलाई त्यसमा रोग चाहिँ भएन। व्यवस्थापन समय चाहिँ आफैले गर्नु पर्यो, होइन? कतिपय होइन, सबै गरिदिएर मात्रै आएको पनि होइन। मैले घरको कामहरू व्यवस्थापन बिहान 2 बजे 3 बजे उठेर राति सकेर पनि बिहान, पहिला पनि रेडियोमा हामी 6:30 आउनु पर्दाखेरि पनि बिहान म 2 बजे उठेर काम सकेका हुन्थेँ कि, भनेको बेलुका 12 बजे सुते, 2 घन्टा 3 घन्टा नै सुत्न पाइएन। अब अहिले पनि म पछिल्लो समय 10-12 वर्ष त मैले पब्लिक हियरिङ टेलिभिजन कार्यक्रम चाहिँ त्यो पनि जिल्लामा गएर होइन सञ्चालन गर्दाखेरि, त्यो सँगसँगै सञ्चारिका मार्फत महिला पत्रकारलाई तालिम दिने क्रममा मेरो समय भनेको काम गर्ने राति मात्रै हो। मैले एडिट गरेर बिहान 4 बजे गएका, बेलुका 9 बजे, किनभने महिलाहरूले धेरै लामो बोल्नुहुन्छ, त्यहाँ बोल्न दिने क्या, किनभने माइक दिएपछि उहाँहरूको कुरा त आउनु पर्यो नि। ट्याक्क माइक दिने बित्तिकै कहाँ हामीले सोध्या प्रश्न गर्नुहुन्छ, र मैले हरेक करिब 350-400 एपिसोड भयो, सबै एडिटिङमा म आफै बसेर गरेको छु, एउटा पनि आफूले एडिट नगरी गएको छैन। कन्टेन्टलाई यति धेरै दुःख गरेर मैले रिसर्च गराएको छु, उनीहरूको भोइस ल्याएको छु, मैले के कुरा त्यहाँ हाल्ने भन्ने कुरा मेरो जेन्डरमा र मेरो इस्युमा चाहिँ जति मेरो कन्फिडेन्ट हुन्छ त्यो त एडिटरसँग हुँदैन, त्यही भएर म आफै नै बसेर।
1: हजुर, यही विशेषताले त हुन सक्छ, होइन?
0: हजुर,
1: निरन्तर रूपमा अगाडि मात्र बढाएन, चुनौतीलाई अवसरको रूपमा पटक पटक गरेर यो आजको सफलतासम्म पुग्नु पनि भएको छ। यति बेला फेरि पनि हामी भन्न चाहन्छौँ, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ भने आज कार्यक्रम आजका नारीको यो श्रृङ्खलामा हामीले एउटा इतिहास बनाउन सफल नेपाल पत्रकार महासङ्घको पहिलो महिला अध्यक्ष निर्मला शर्मासँग कुराकानी गरिरहेको छौँ। धेरै अन्तर्वार्ता हुन्छन् होला, तर ती अन्तर्वार्ताले कति जीवनका अनुभवलाई सङ्घर्षलाई समेटे त्यो छुट्टै होला, र पनि आज यो बसाइ भने हामीले उहाँको अलिकति जीवनीप्रति नै हामीले केन्द्रित गरेका छौँ भन्दा पनि हुन्छ। पोखरामा जन्मनु भयो,
0: हजुर,
1: उच्च शिक्षाको आरम्भ पनि पोखराबाट नै भयो,
0: होइन?
1: त्यो परिवारमा रहँदा, त्यहाँ पढाइ गरिरहँदाखेरि लाग्थ्यो नेपाली पत्रकारिताको क्षेत्रमा यहाँसम्म पुग्छ भन्ने, अथवा पत्रकारिता क्षेत्र रोजाइको विषय थियो?
0: थिएन, पत्रकारिताको विषय थिएन। मैले आइएसम्म पोखरामा पढेँ, ब्याचलर र मास्टर चाहिँ मैले यहीँ पढेको। काम गर्ने क्रममा चाहिँ म पत्रकारिता क्षेत्रमा आएको, होइन, डेस्कमा, त्यो पनि ट्रान्सलेसन गर्ने क्रममा चाहिँ म आएको थिएँ। तर जब ट्रान्सलेसन गर्ने क्रममा चाहिँ बोरिङ हुने, म त रिपोर्टिङ गर्छु भनेर 3 महिना ट्रेनिङ लिएर, तालिमै लिएर अनि म पत्रकारितामा आएको। जब रिपोर्टिङ सुरु गरेँ नि, अनि मलाई त्यसलाई कहिले छोड्नै मन लागेन कि, सधैँभरि नयाँ विषय, नयाँ मान्छे भेटुने, नयाँ कुराको जानकारी हुने। रिपोर्टिङ क्षेत्र त अहिले पनि मलाई पत्रकार महासङ्घमा अध्यक्ष भएर मैले अब सुरु गरेपछि मलाई त्यो मेरो कार्यक्रम, मेरो रिसर्च, मेरो इन्टरभ्यू मैले लिने होइन, त्यो कुरा मिस गरिरहेको छु क्या मैले।
1: हजुर,
0: भनेको अब मलाई त्यसैले नै यहाँसम्म ल्याएको होला भन्ने लाग्छ क्या मलाई चाहिँ। एकचोटि नयाँ कन्टेन्टहरू थाहा पाउने, आम नागरिकको लागि सूचना दिने कुरा भयो होइन, त्यसलाई चाहिँ हामीले थप इन्भेस्टिगेटिभ गरेर राज्यलाई झक्सगाउने कुरा लिएर कानुन परिवर्तन कुरामा लाग्ने भएको भएर होला म रिपोर्टिङ सुरु गरेँ। त्यसपछि मलाई कहिले पनि यो पैसा छोडाउनै लागेन क्या, कति दुःख त भयो। अब अहिले जस्तो पनि थिएन, पारिश्रमिक पनि न्यून थियो, तर पारिश्रमिक नलिएर त म काहीँ पनि काम गरिनँ होइन। एरियो नेपालमा पनि म पहिलो महिला रिपोर्टर हो है, अब यहाँ कतिको फाइलमा रहेको छ छैन मलाई, जस्ट 56 सालमा म छिर्दाखेरि म पहिलो महिला रिपोर्टरै हो। त्यतिखेर रिपोर्टिङमा महिला हुनुहुन्थेन, प्रोग्राममा हुनुहुन्थ्यो, घटना र विचारमा पनि मैले काम गरेँ। जहिले पनि रिपोर्टिङ म इन्जोय गर्ने भएको भएर होला, पत्रकारिताको मुटु भनेकै रिपोर्टिङ हो भन्ने लाग्छ मलाई। त्यसैले नै यहाँसम्म ठिक आयो,
1: यो भनिरहँदाखेरि एउटा कुरा भन्नै मन लाग्यो, पक्कै पनि सफलता हासिल गर्दा जसले गर्छ होइन उसले काममा रमाउनै पर्छ, आफ्नो कामप्रति विश्वस्त हुनै पर्छ। काममा विश्वास र काममा रमाउन जाने भने हामीले सफलता हासिल गर्न
0: सक्छौँ। यति लामो समय भयो होइन, अरू क्षेत्रमा भएको भए त मैले बिजनेसै गरेको भए नि म धेरै कमाउँथे होला होइन, तर

0: हजुर, मैले नाम कमाइरहेको छु र धेरै मान्छेहरूको बाहिर जिल्लामा जाँदाखेरि चाहिँ समको कार्यक्रमले चाहिँ धेरै महिलाहरूले के भन्नुहुन्थ्यो नि, तपाईँले ल्याइदिएको कुरा त मेरै भए जस्तो लाग्छ भन्नुहुन्थ्यो। भनेको पुरुषहरू बाहिर भेट्दाखेरि मेरो घरमा चाहिँ पहिला म तपाईँको प्रोग्राम हेर्दै थिएँ, मेरो श्रीमतीले हेर्दा हेर्दा पछि म त्यो कार्यक्रम हेरेर यति धेरै रियलाइजेसन भयो मलाई, मैले घरमा गर्नुपर्ने कामको बाँडफाँड यताउता होइन, त्यसैले आनन्द दिइरहन्छ।
1: हजुर, संसारको शक्ति है,
0: शक्ति त्यही हो,
1: त्यो संसारको शक्तिलाई आफ्नो मुठीमा र आफ्नो दायित्व र भूमिकामा देखाउँदाखेरिको खुसीको ऊर्जा फेरि छुट्टै
0: हुन्छ। त्यो भोइसले सुनिँदाखेरि यति धेरै, अनि त्यही भोइसले गर्दा परिवर्तन हुने कुरा पनि ठुलो कुरा हो नि त,
1: ठुलो कुरा हो नि। र यहीँनिर फेरि पनि जोड्न चाहन्छौँ, अलिकत व्यक्तिगत जीवनपट्टि नै गएको छ होइन, पोखरामको परिवार जसले चाहिँ काठमाडौँमा छोरी पत्रकारिता गरिराखेको छ भनेर सुन्दा हेर्दा अथवा पत्रकारितामा लाग्दा परिवारको एउटा प्रतिक्रिया हुन्छ नि, के हुन्थ्यो अनि अहिले के भएको छ?
0: 52 सालमा चाहिँ म शिक्षकमा मेरो नाम निस्केको थियो कि हाई स्कुलको टिचरमा,
1: हजुर,
0: अनि मेरो बुवा चाहिँ टिचर हुनुहुन्थ्यो, अनि बुवाले मास पहिला नै दाखिला सकिने बित्तिकै तिमीले लोकसेवा देऊ, शिक्षकमा नाम निकाल्नुपर्छ, शिक्षक बन्नुपर्छ, सजिलो पेसा हो महिलालाई भन्नुहुन्थ्यो। त्यसपछि म सँगसँगै मास्टर पढेँ, पढिसकेपछि नि बुवाले सरकारी जागिर खानुपर्छ तिमीले भन्नुहुन्थ्यो। अब मलाई जबरजस्ती इच्छा त थिएन, तर पनि एउटा जात दिएको थिएँ, नाम निस्केको थियो। त्यति बेला नै श्रीसगरमा त राष्ट्रिय दैनिकमा रिपोर्टर माग्यो कि, मैले यता रिजल्टै भएको थिएन, त्यो पनि डेस्कमा अङ्ग्रेजी टु नेपाली ट्रान्सलेसन गर्ने भनेर मागेको थियो। अनि मैले त्यहाँ देखेँ म त रिपोर्टिङमा जान्छु, त्यो डेस्कमा बस्नु मलाई इच्छा लागेन होइन, बाहिर रिपोर्टिङ गर्न जाँदा त्यहाँ धेरै मान्छे चिन्ने, महिला एकदमै कम, एकजना दुईजना थियो चिन्ने, अनि ल्याएर न्युज लेख्ने, बाइलाइन आउने, नाम आउने आफ्नो होइन, त्यो पत्रकारितामा यदि तानिसकेको थियो कि अब म त्यो छोड्नै सक्ने वाला थिइनँ कि, बाइलाइन पत्रिकामा छापिने, निर्मला शर्मा भन्ने बाइलाइन आएको छ होइन, आफू लेखेको न्युज पढ्न पाछ। अब पत्रकारितामा मलाई आफूलाई भिजिसकेको थिएँ, म काठमाडौँमा बस्थेँ, छोरी भर्खरै सानो थियो, मेरो सानो छोरी 1 वर्ष 1.5 वर्षको। त्यसपछि म पत्रिकाबाट रेडियो नेपालमा काम गरेँ, रेडियो नेपालबाट म रेडियो सगरमाथामा काम गरेँ, त्यहाँ पनि रिपोर्टिङमै हो। त्यति बेला मैले 4 साप्ताहिकमा चाहिँ खोजी रिपोर्टिङ हुन्थ्यो, त्यहाँ काम गरेँ, सञ्चारिकामा अलिकति इन्भल्भ हुन थालेँ, महिला पत्रकारको संस्था, फेरि महिलाको समस्या चाहिँ हामीले बुझ्न थाल्यौँ होइन। अब त्यहाँ काम गर्न थालिसकेपछि चाहिँ अब मैले त छोड्ने कुरा आएन, त्यसपछि अहिलेसँग रेगुलर काम गरेँ, घटनाको विचारमा बोल्न थालेँ, अनि रेडियो नेपालमा घटनाको विचारमा मैले बोलेको सुन्ने र गाउँभरिका मान्छेलाई चाहिँ मेरो छोरी रेडियोमा बोल्छे भनेर भन्ने बुवाले। अब अहिले आएर चाहिँ म बुवा हुनुहुन्न मेरो, अनि आमालाई अस्ति सबैजनाले बधाई दिए, अध्यक्ष भएको पहिलो महिला भनेर भन्नुभयो मलाई आमाले, जहिले पनि म बुवा भए कति खुसी हुनुहुन्थ्यो भनेर भन्थे कि आमालाई। तर बुवा बितेपछि मात्रै म रेडियो, मैले टेलिभिजन कार्यक्रम सुरु गरेँ कि, सञ्चारिकाको महासचिव भएँ, पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष जितिसकेपछि मेरो इन्टरभ्यू आउन थाल्यो मिडियामा, टेलिभिजनमा, अनि बुवाले हेर्नुहुन्थ्यो। पछि म टेलिभिजन कार्यक्रम सुरु गर्छु नि, बुवा भइदिएको भए कति धेरै मान्छेलाई हेर भन्नुहुन्थ्यो भन्थेँ कि मैले। त्यस्तो पछि चाहिँ खुसी हुनुभयो घरका परिवारहरू पनि, पहिला चाहिँ समय एकदम राति 12 बजी आउने, 11 बजी आउने, छोरीछोरी पनि हेर्न नभ्याउने, बिहान हिँड्ने, किन हिँडेको होला यस्तो भन्नुहुन्थ्यो। तर अब अहिले आएर चाहिँ काम गर्दै जाँदा चाहिँ मेरो दिदी बहिनीको छोरीहरू, अरू कोही मेरो नजिकका छन् भने निर्मला शर्मा जस्तो बन्नुपर्छ भनेर अब उहाँहरू भन्न थाल्नुभयो कि, भनेपछि यो त परिवर्तन हो।
1: हजुर, यो परिवर्तनको कुरा गर्दा अनि महिला आन्दोलनले धेरै परिवर्तन ल्याएको छ, यही संसारले होइन आवाज उठाउँदै गर्दाखेरि धेरै परिवर्तन आएको छ, कतिजनाले सङ्घर्ष र आलोचना खेपेर अहिले हामीले सहज जीवन पाएका छौँ, अधिकार पाएका छौँ, र आज हामीले उठाएको आवाज ले हामीले गरेको सङ्घर्षले भोलिको पुस्तालाई अझ सहज बनाउने जसरी परिवर्तन आयो, परिवर्तन यो खुसियालीसँगै यो पत्रकार महासङ्घको निर्वाचन पछि यो अध्यक्षको नेतृत्वदायी भूमिका लिएपछि आमालाई भेट्नुभयो?
0: आमालाई भेटेको छैन, मेरो कुरा चाहिँ हुन्छ,
1: हजुर,
0: भिडियो कल हुन्छ। अब एउटा कुरा त मेरो जुन दिन म मेरो पद हस्तान्तरण भयो केन्द्रमा, मेरो छोरीको बच्चा पनि जन्मेको छ होइन, अहिले म
1: हजुरआमा
0: बनेको छु होइन, तर पनि म भेट्न पाएको छैन। भनेपछि मैले यो निर्वाचनको त्यो डेट नभएको भए अथवा अगाडि पछाडि भएको भए म यति बेला बाहिर हुन्थ्यो होला होइन। अब जब मेरो निर्वाचनको डेट थियो, यहाँ सर्दै सर्दै 6 महिना सर्या हो नि त, अनि मैले 6 महिना अगाडि निर्वाचन भइदिएको भए मैले छोरीलाई भेट्न पाउँथेँ होला। अनि मैले मेरो नानालाई चाहिँ म हेरेर निर्वाचनले गर्दाखेरि म त्यहाँ आउन नपाउने भएँ भन्दाखेरि होइन मम्मी, पहिलो चाहिँ तपाईँको निर्वाचन हो, तपाईँ अध्यक्ष बन्ने कुरा ठुलो हो, हामी त यहाँ म्यानेज गरिहाल्छौँ भनेर भने नानुले। होइन अब जुन कुरा चाहिँ म
1: छोरी र आमाबाटै अलिकति टाढेको
0: जुन कुरा चाहिँ म यति बेला मैले मेरो नानुलाई दिनुपर्ने नाति हो जन्मेको छ होइन त्यसलाई दिनुपर्ने समय पनि मैले पाएको छैन अहिलेसम्म। आमालाई पनि मैले
1: कहिलेकाहीँ भूमिका ठुलो हुन्छ होइन, व्यक्तिगत जीवनका कुराहरू अलिकति गौण पनि हुँदो रहेछ, त्यस्तै गरी आएको हो नि।
0: त्यही हो मेरो अब आमाले पनि बुझ्नुहुन्छ, अब टाढो त थिएन तर यहाँ यति धेरै प्रोग्रामहरू यति धेरै कमिटमेन्ट गराएको छु त्यसले गर्दा म जान पाइरहेको छैन, अब म छिटै आमालाई चाहिँ भेट्छु होला, छोरीलाई त अलिक समय नै लाग्छ।
1: छापा माध्यम होइन
0: हजुर,
1: छापा हुँदै फेरि रेडियो, रेडियो हुँदै फेरि अनलाइन पनि सञ्चारिकाबाट होइन सञ्चारिका
0: महिला खबर सुरु गरेर
1: महिला खबर
0: पहिलो अध्यक्ष र संस्थापक सम्पादक
1: यसै गरी सञ्चारिका लेखमालाको पनि सम्पादन गर्नु त्यति बेलाको समयमा होइन। अनि यसरी समकोण टिभी कार्यक्रम चलाइरहँदाखेरि एउटा भन्नै मन लागेको कुरा, परिवर्तन आफ्नो कारणले आउँदा अथवा केही कुरा सुन्नै पर्ने, भन्नै पर्ने, देखाउनै पर्ने कुराहरू हामीले देखाउन सुनाउन पाउँदाखेरिको त्यो सन्तुष्टि छँदैछ। समकोण कार्यक्रममा महिला स्वयं सेविकाको आवाजलाई होइन यहाँले राख्दा स्वास्थ्य मन्त्रालयको मन्त्रीसँगको एउटा प्रश्नले स्वयं सेविकाले पाउने सुविधामा तुरन्त निर्णय भयो, त्यो ठुलो कुरा हो नि त। त्यस्ता कति कुराहरू भयो होला यो वर्ष, यो 100 एपिसोडहरू पुरा गरिरहँदाखेरि होइन।
0: एकदम धेरै एउटा चाहिँ तपाईँले सम्झाउनु भयो त्यो स्वयं सेविकाहरूको पाउने सेवामा पनि परिवर्तन भयो होइन, सरकारको
1: तत्कालै परिवर्तन भयो।
0: एउटा चाहिँ हामीले यो अहिले बहुविवाह सम्बन्धी कानुन छ होइन, त्यो कानुन पनि कस्तो थियो भने बहुविवाह सम्बन्धी कानुन चाहिँ हुने दण्डनीय त्यो बनाउने तर बहुविवाह समाधान नरोकिने, दुईवटा तिनवटा एपिसोड के उठाएको थियो भने बहुविवाह चाहिँ खारिज नभएसम्म चाहिँ यो बहुविवाह रोकिँदैन भनेको थिएँ। अहिले बहुविवाहले कानुनी मान्यता पाउँदैन नि, तपाईँले बहुविवाह त हट्यो नि अहिले, किन भन्दा कानुनमै हटाइयो क्या, कसैको पनि एउटा बिहाभन्दा दोस्रो बिहाको कल्पना चाहिँ गर्न सक्दैन कानुनले। भनेपछि पहिला के थियो भने बहुविवाह दण्डनीय थियो तर विवाह चाहिँ 4 पात्र
1: भइरहेको थियो।
0: अनि मैले त्यो बहुविवाह अनि मैले उठाउँदै जाँदा जहाँ पनि बहुविवाहकै समस्या देशभरि, अनि मलाई त्यसले रिसर्च गर्दै के लाग्यो भने बहुविवाह त खारेजै हुनुपर्छ भनेर मैले उठाएँ। अनि बहुविवाह नि खारेज हुन्छ भने हाम्रो रिसर्चरहरूले के भन्यो, यो खारेज हुन्छ भनेको बहुविवाह नै न एउटा मात्रै विवाह हुन्छ, त्यहाँ बरु अर्को विवाह गर्छ भने त्यहाँ कहीँ न कहीँ दुईजनाको अन्डरस्ट्यान्डिङमा डिभोर्स हुन पऱ्यो होइन भन्ने हिसाबले मैले चाहिँ बहुविवाह चाहिँ कानुनले खारिज हुनुपर्छ भनेर उठाएँ। अहिले कानुनमा चाहिँ बहुविवाह चाहिँ खारिजै भयो, बहुविवाहले कानुनी मान्यता पाउँदैन भने चाहिँ खारिज भयो। यस्तो धेरै कुरा छन् हामीले उठाएको होइन। अनि अर्को राजनीतिमा महिलाको सहभागिता धेरै काम गरियो, धेरै संविधान बन्ने क्रममा चाहिँ धेरै नै यो पहिला संविधान सभाको निर्वाचनको बेला होइन, यो संविधान पनि यति समावेशी बनाउ हुनुमा पनि हाम्रो धेरै ठुलो हात छ, धेरै नै छन्।
1: त्यो समस्यालाई बुझ्नु, बुझाउनु र त्यसको मर्मलाई आत्मसात गर्नु चाहिँ एकदमै आवश्यक छ भन्ने कुरा पनि अहिले मिडियाबाट हामीले लगिरहेछौँ। यसरी कुरा गरिरहँदा आजका नारीमा नेपाल पत्रकार महासङ्घको अध्यक्ष निर्मला शर्मासँग कुरा गरिरहँदा उहाँको लगभग 3 दशकको पत्रकारितामा निरन्तरताको एउटा अनुभव र सङ्घर्षको कुरालाई पनि हामीले जोडिरहेका छौँ। एउटा पृष्ठभूमि कस्तो हुन्छ होला भन्ने जस्तो एउटा लाग्छ, हेराइ हुँदाखेरि कति सजिलो लाग्छ, राम्रो मान्छे चटक्क भएर बोलिरहेछ, लेखिरहेछ, आइरहेछ भन्न, त्यहाँसम्म आउँदाखेरिको एउटा यात्रा हुन्छ नि त्यो असाध्यै कठिन पनि छ। त्यो कठिनतालाई तोड्दै तोड्दै तोड्दै माथि आउँदाखेरिको आजको यो एउटा अवस्था हो कि नेपाल पत्रकार महासङ्घको 7 दशकको इतिहासलाई तोडेर अहिले महिला अध्यक्षको रूपमा यहाँको आगमन भएको छ, भनौँ न पत्रकार महासङ्घले महिला नेतृत्व पाएको छ। यो अवसर र चुनौतीलाई एकैचोटि यहाँले सँगसँगै लिएर जानु पनि पर्नेछ। युवा पुस्ताका जसलाई डोराउनु भएको थियो, जसलाई तालिम दिनुभयो, जसलाई

0: पुगेन भनेर, अनि त्यो म त्यो दिन सम्झेँ क्या, उहाँहरूलाई दिने समय यति धेरै समय दिनुभएको छ, हामीले जुन अनलाइनमा अघि लोकसरीजी चाहिँ महिला खबरको सम्पादक हुनुहुन्थ्यो, म हरेक न्युजहरू हेर्थेँ र अनि पुगेन एडिट गर्ने होइन त्यो कुरा गर्थेँ, अनि कहिलेकाहीँ प्रतिमाजी चाहिँ मेरो समकोणमा चाहिँ रिसर्च गर्नुहुन्थ्यो
1: हजुर,
0: अनि एकदम धेरै उहाँहरूले मेहनत गर्न मैले सिकाएँ र उहाँहरूले पनि गर्नुभयो, अनि पछि अहिले धेरै पत्रकारहरू जो मसँग काम गर्नुभयो र इभन स्टाफहरू पनि म्यामले यति धेरै दुःख हामीलाई लगाउनुहुन्थ्यो, त्यस कारणले हामी जहाँ पनि टिकिरहेछौँ, यदि दिदीले अथवा म्यामले चाहिँ यति हामीलाई दुःख गर्न नसिकाउनु भएको भए हामी अन्त चाहिँ अलिक काममा टिक्दैनथ्यौँ, त्यो बेला तपाईँले जुन हामीलाई समय एकदम धेरै काम गर्न सङ्घर्ष गर्न गराउनुहुन्थ्यो त्यसले गर्दा हामीलाई बाँच्न सिकाएको छ भनेर अस्ति भर्खरै मलाई भन्नुभयो, र त्यस्ता धेरै देशैभरिका छन् पत्रकारहरू जसलाई मैले तालिम दिएर उहाँहरूको फिचर एडिट गरेर मैले उहाँहरूलाई एकदम ब्याक सपोर्ट गरेको छु कि, अनि कहिलेकाहीँ चाहिँ म चुनावको बेला म निर्वाचनमा अध्यक्ष लड्दै गर्दा प्रतिद्वन्द्वीहरूले लगाउने कतिपय चुनावी एजेन्डामा चाहिँ मैले के भनेको थिएँ भने मैले 30 वर्ष पत्रकारिता सँगसँगै महासङ्घको नेतृत्व र एउटा पत्रकार महिलाको नेतृत्व पनि गरेर आइसकेको मान्छे, तपाईँलाई मेरा कुनै पनि प्रोफेसनल टिका टिप्पणी गर्नुहोला जहाँ चाहिँ तपाईँभन्दा म काहीँ कमी छु भने, तर अरू व्यक्तिगत टिका टिप्पणी गरिदिनु भयो भने नभएको कुरा टिका टिप्पणी गरेर जुन मत ल्याउने कोसिस गर्नुभएको छ नि त्यति बेला तपाईँले तपाईँको आमाको अनुहार हेर्नुहोला, छोरीको हेर्नुहोला, तपाईँको श्रीमतीको हेर्नुहोला, बहिनीको हेर्नुहोला जसले 30 वर्ष तपाईँहरू जस्तो पुरुषसँग सङ्घर्ष गरेर कम्पिटिसन गर्दै यहाँसम्म टिकेर आइरहेछ, त्यति भए पुग्छ मलाई अरू केही पनि गर्नु पर्दैन भनेर भनेको थिएँ मैले, अनि कतिपय साथीले भावुक भयो भन्नुभएको थियो, कस्तो भने महिलाहरूले धेरै भोट दिन्छन् महिलाहरू एकदम छन् भनेर महिलाको भोट तान्नलाई कतिपय टिका टिप्पणीहरू पनि गरे, अब मेरो बारेमा चाहिँ फेरि पनि महिलाको विषयमा कम गर्छ भन्ने खालको टिका टिप्पणी त म सहन सक्दिनँ नि त, ठुलो सङ्घर्ष छ नि त,
1: ठुलो सङ्घर्ष छ, यहाँको कुरा गर्नुपर्दा त वैवाहिक जीवन पछि नै पत्रकारिता
0: म त 16 वर्षमा बिहा भएको मेरो होइन
1: हजुर,
0: 16 वर्षमा विवाह गर्दै पढाइलाई निरन्तरता दिँदै बच्चा जन्माउँदै बच्चा पढाउँदै परिवार पनि ट्याकल गर्दै यहाँसम्म आएको म, समाजले गर्ने कतिपय अपेक्षाहरूलाई पनि त पुरा गर्नुपर्छ होइन, मेरो छोरी यस्तो मेरो बुहारी त्यस्तो उसको बुहारी यस्तो भन्ने टिका टिप्पणी पनि त सुन्न नपरोस् भन्ने चाहना त जसले पनि गरिहाल्छ त्यसलाई पनि मेन्टेन गर्नु नि ठुलो कुरा छ नि त,
1: यसरी त हामी भन्छौँ कर्मक्षेत्रमा चलेको पाइलाहरूलाई त्यो व्यक्तित्वहरूलाई आक्षेप लगाउँदाखेरि केही भन्दाखेरि कोही कसैको आँखामा आँसु आयो भने आँसु लिएर आउने व्यक्ति पक्कै राम्रो त हुँदैन होला
0: होइन,
1: हाम्रा काम कार्यले हाम्रा कुराले हाम्रा व्यवहारले कोही कसैको आँखामा आँसु नआओस् त्यो हिंसा हो, तर त्यो हरेक कुराहरूमा असाध्यै चुनौतीलाई खेपेर नै अगाडि बढिरहँदा पत्रकारिताको क्षेत्रमा निर्मला शर्मा भन्ने बित्तिकै एउटा सम्पादक रिपोर्टर फिल्डमा खटिने एउटा पत्रकार होइन यसरी मात्र चिनिँदैन, छापादेखि लिएर अनलाइनको अनुभव रेडियोको अनुभव टेलिभिजनको अनुभव सबैलाई समेटेर
0: त्यति मात्रै होइन
1: र यो क्षेत्रलाई निरन्तरता दिँदै गर्दाखेरि पत्रकारितासँगै महिला सवाललाई पनि निरन्तर रूपमा उठाउँदै
0: आएको त्यो पनि गाली गर्छ होइन यो कति धेरै भयो, अनि अर्को चाहिँ नीति निर्माता तहमा पोलिसी बनाउने क्रममा चाहिँ कानुन बनाउने क्रम ड्राफ्ट कमिटीमा पनि रहेर सरकारलाई पनि सुझाव दिइरहेको हुन्छु म
1: हजुर,
0: प्रेस ल सह सम्बन्धित कुराहरूमा भनेको म 2-3 कमिटीमा नै बसेको छु, त्यस कारणले मैले गरेको अनुभव चाहिँ अबको अनुभवलाई चाहिँ अब म इम्प्लिमेन्टेसन गर्ने ठाउँमा पुगेको छु, किनभने हामी महिलाहरू निर्णायक तहमा पुग्नका लागि जुन हामीले गऱ्यौँ त्यो चाहिँ अहिले निर्णायक तहमा पुगेको छु, मैले पत्रकार महासङ्घ मार्फत चाहिँ मार्जिनल भनेको जसको चाहिँ महिला होस् पछाडि पारिएको वर्गका व्यक्तिहरूलाई अझ बढी मेनस्ट्रिममा ल्याउनका लागि उहाँहरूलाई यो पेसामा टिकाउनका लागि पनि अरू त म समग्र पत्रकारिता क्षेत्रलाई त गर्ने नै भए त्यसलाई विशेष प्राथमिकता चाहिँ मैले दिनुपर्छ भन्ने चाहिँ मैले पनि सोच बनाएको छु त्यो
1: हजुर, यही सोचलाई आत्मसात गरेर भन्ने हो भने पनि यसैले पनि समग्र नेपाली महिला आन्दोलन र पत्रकारिता क्षेत्रको महिलाको जितको रूपमा पनि यहाँको जितलाई लिएको छ
0: हजुर,
1: र अब कार्यक्षेत्रमा जाँदा एउटा पत्रकारिता गरिरहनु र नेतृत्व लिनु फरक कुरा हो नि त होइन,
0: म पत्रकार महासङ्घको लागि नयाँ चाहिँ होइन, म योभन्दा अगाडि निर्वाचनमा लडेको भएको हुनाले म निकटतम प्रतिद्वन्दी पत्रकार महासङ्घको सल्लाहकार हुन्छ, अहिले पनि म यो केन्द्रीय कमिटीमा एज अ सल्लाहकारको रूपमा म त्यहाँ थिएँ, भनेको म पत्रकार महासङ्घले गर्ने गतिविधिका बारेमा म अवगतै छु, तर योभन्दा राम्रो गर्नुपर्छ भनेर मैले लागिरहेको छु, लाग्ने सोच पनि बनाएको छु। र पत्रकार महासङ्घलाई यो 70 वर्षको इतिहास जुन छ यसको नागरिक अगुवा संस्थाको रूपमा एउटा आम मानिसमा चाहिँ एउटा लिइन्थ्यो भने यसलाई पनि मैले अझ बचाउनु

0: पर्छ भनेर पनि म लागिरहेको छु, किनभने यसको मर्यादालाई अझ बढी उच्च बनाउनु पर्छ। अर्को चाहिँ पृष्ठता अभिव्यक्ति स्वतन्त्रतामाथि कहिले काहीँ चाहिँ कस्तो पनि राज्य पक्षबाट र गैर राज्यबाट पनि कुनै कुनै समयमा चाहिँ हस्तक्षेप हुन्छन्। त्यो हस्तक्षेप हुन नदिनका लागि चाहिँ, किनभने लेख्ने स्वतन्त्रता नभएसम्म चाहिँ लोकतन्त्र बलियो हुँदैन, लोकतन्त्रमा चाहिँ मिडिया बलियो नभएकन लोकतन्त्र पनि बलियो हुँदैन। एकदम अन्यनैसर्गिक सम्बन्ध छ। प्रजातन्त्रमा चाहिँ प्रेस अभिव्यक्ति स्वतन्त्रता चाहिँ कुण्ठित हुने, कुनै पनि कुरा आउँछ भने त्यो चाहिँ खतरा हो भनेर त्यस्तो जोगाउन पनि लाग्छौँ। अर्को अब अहिलेको न्यू मिडिया टेक्नोलोजीमा चाहिँ, अब तपाईँ म त हातले लेखेर प्रिन्ट मिडियामा काम गरे मान्छे, पहिला त एकदम A4 पेजमा यहाँबाट सुरु गऱ्यो भने बाङ्गोटिङबाट यहाँ पुग्थ्यो होइन, त्यो लेखेर आएको मान्छे हामी लिडरसिपमा छौँ भने जिल्लामा पनि त्यही अवस्था होला भने, पत्रकार महासङ्घका सदस्य र पत्रकारहरूलाई चाहिँ अहिले न्यू मिडिया टेक्नोलोजीमा कसरी अभ्यस्त बनाउने, उहाँहरूलाई सिपमूलक तालिमहरू कसरी, राज्यले पनि त लगानी गर्नु पर्यो, खालि अब अहिले रेडियो नेपाली पिएसपीमा गइसक्यो होइन,
1: हजुर,
0: पिएसपीमा बसी यसका इन्फ्रास्ट्रक्चरहरू कस्तो हुनुपर्ने अनि पिएसपीले दिने कन्टेन्ट चाहिँ कस्तो हुनुपर्ने भन्ने कुरा त हामीलाई सिकाउनु पर्यो नि त होइन। अनि अर्को चाहिँ आम नागरिकले चाहिँ कुनबाट चाहिँ बढी सूचना हेर्छन् सुन्छन् भने चाहिँ रेडियो नेपाली छ भने रेडियोका कन्टेन्टहरूलाई चाहिँ कसरी हामीले चाहिँ आम नागरिकसम्म पुर्याउने भन्ने कुरामा चाहिँ पनि छलफल हुन पर्यो। त्यस कारणले यी कुराहरूलाई पनि हामीले पत्रकार महासङ्घ मार्फत चाहिँ देशैभरिका मिडिया अर्गनाइजेसन र मिडिया कर्मीलाई पनि अझ सशक्त र मिडियालाई पनि आर्थिक रूपमा चाहिँ अझ स्तर उन्नति गर्नका लागि पनि सरकारसँग र प्राइभेट सेक्टरसँग साझेदारी गरेर अगाडि बढ्ने चाहिँ हामीले प्रण गरेका छौँ।
1: हजुर हजुर,
0: आशा छ यहाँहरू सबैको सहयोग भयो भने मात्रै सम्भव हुन सक्छ।
1: पक्कै पनि साथ सहयोग मिल्दै आएर त आज यो सफलता मिलेको छ भनेपछि साथ सहयोग रहने नै छ। र आज यो कुराकानी गरिरहँदा हुन त एउटा बसाइमा एउटा समयमा सबै कुराहरू समेट्न त नसकिएला, र पनि एउटा जिज्ञासा नराखिरहन चाहिँ सकिनँ। किन भन्दा एउटा अध्यक्षको रूपमा आज यो भेटवार्ता गरिरहँदा महासङ्घलाई राजनीतिक हस्तक्षेप मुक्त कसरी बनाउन सकेला भनेर आवाज उठिरहेको हो नि त होइन, पत्रकारकै हकितमा कसरी लाने होला, पत्रकार महासङ्घलाई पत्रकारकै संस्था बनाउनु पर्छ नि भन्ने कुरालाई चाहिँ यहाँले
0: एउटा मिडिया चाहिँ स्वतन्त्र हुन पर्यो होइन, किनभने पत्रकार महासङ्घले मिडिया चलाउँदैन नि त, मिडिया चलाउने ओनरहरू हुनुहुन्छ, पत्रकारहरू त्यहाँ काम गर्नुहुन्छ। पत्रकार सबैले पहिला म भन्नु पर्यो, म चाहिँ कसरी स्वतन्त्र पत्रकार निष्पक्ष पत्रकार बन्न सक्छु भनेर पहिला व्यक्ति नै स्वयं सचिन्नु पर्यो नि त होइन। व्यक्ति आफैले आफ्नै गर्ने उत्पादनमा काहीँ कतै मैले सत्य तथ्य समाचार बिना

0: मिडियासँग सम्बन्धित अरू भूमिकामा चाहिँ अब खुला भएको छ भन्ने एउटा हामीले मान्नुपर्छ। अब मैले गर्ने जुनसुकै पनि कार्यक्रममा चाहिँ सकारात्मक विवेकको नीति चाहिँ हामीले अप्नाउँछौँ, किनभने म त्यसबाट अवगत छु। किनभने अपर्च्युनिटीहरूमा पक्कै पनि महिलाहरूलाई चाहिँ विशेष प्राथमिकता त हुन्छ नै। आज फेरि पत्रकार महासङ्घको अध्यक्ष भएर तपाईँको कार्यक्रममा आजको नारी भएको हुनाले अलि बढी नारीप्रति हामी सेन्टिमेन्ट भयो होला। फेरि पनि मैले बिर्सिनु हुँदैन, म यो छाताकै अध्यक्ष, छाता पत्रकारको छाता सङ्गठन होइन। त्यो भित्र चाहिँ देशैभरि केन्द्रदेखि प्रदेश जिल्लाका साथीहरूले चाहिँ एउटा कम्तीमा गार्जियनसिप चाहिँ महसुस गर्न पाउनुहुन्छ पत्रकार महासङ्घमा, किन भन्दा मेरो त अध्यक्ष चाहिँ महिला हुनुहुन्छ नि त भनिसकेपछि धेरै उहाँहरूले त्यो न्यानो फिल चाहिँ पक्कै गर्नुहुन्छ। त्यसपछि तिन वर्षभित्र यहाँहरूका जहिले पनि सुझावहरू मेरा लागि चाहिँ जहिले वेलकम हुन्छन्, म त्यसलाई चाहिँ अन्यथा रूपमा लिन्न। र मैले फेरि बाटो बिरायो भने पनि यहाँ जस्ता व्यक्तिहरूले मलाई बेला बेलामा सुझाव दिनुहोला, झकझकाइदिनु होला भन्न चाहन्छु।
1: हजुर, यो प्रतिबद्धतालाई साक्षी राखेर पनि आउने दिनमा फेरि यो पत्रकार महासङ्घको 7 दशकको इतिहासमा पहिलो अध्यक्षको रूपमा निर्वाह गरेको भूमिकाका सफलताका प्रसङ्गहरूलाई हामी सुनाउने त्यो अपेक्षा पनि हामी सँगसँगै राख्छौँ। र आज समय दिएर आफ्नो व्यक्तिगत जीवनका अनुभव अनुभूति, कार्यक्षेत्रका अनुभव अनुभूतिसँगै भर्खरै नवनिर्वाचित भएर आइसकेपछिको त्यो भूमिकाका सन्दर्भमा पनि जानकारी गराइदिनु भयो, विचार दिनुभयो, यसको लागि हामीलाई सुनिरहनु भएको हाम्रा आदरणीय श्रोताहरू सबैको तर्फबाट र विशेष रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।
0: हस्, चन्दाजीलाई र रेडियो नेपाल परिवारलाई आजका नारी कार्यक्रमलाई पनि म विशेष विशेष धन्यवाद दिन चाहन्छु।
1: महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीको आजको श्रृङ्खलामा हामीले नेपाल पत्रकार महासङ्घको 7 दशकको इतिहासको पहिलो महिला अध्यक्षको रूपमा निर्वाचित निर्मला शर्मासँगको भेटवार्ता यहाँहरूमा राख्यौँ। लगभग 3 दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रूपान्तरण, लैङ्गिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउँदै कलम चलाउँदै कुनै न कुनै रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको उहाँको यो अनुभवसँगै आजको लागि कार्यक्रम आजका नारीको यो भेटवार्तालाई बिटमार्नुपर्ने समय भएको छ। र संचार जगतमा महिला भूमिका र महिला भूमिकाले महिला सवालसँगै ल्याएको परिवर्तनका आवाजहरूलाई यहाँहरूमाझ राख्नको लागि फेरि अर्को साताको बुधबार बिहान कार्यक्रम आजका नारीको अर्को श्रृङ्खला लिएर हामी उपस्थित हुने नै छौँ। र हाम्रो कार्यक्रम यहाँहरूले सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार, शुभ दिन।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

रेडियो नेपाल, नया नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 8 गते बिहिबार, भाद्रपद शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार सेप्टेम्बर 24 तारिक सन् 2026, नेपाल सम्बत 1146, यलाथ त्रयोदशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, राजु थापा अनि म नरहरि नेउपाने। सदा झैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आरध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी।

0: केही छिनमा प्रसारण गर्नेछौ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौ। 6:30 समय हो अन्तर सम्वाद कार्यक्रमको। 7 बजे समाचार, 7:25 रोजगारी र अवसर कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि स्वदेश गानहरू सुनाउनेछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, 8:15 सुशासन र समृद्धि कार्यक्रम सुनाउनेछौ। 8:45 जागरण गीतहरू सुन्न सक्नुहुनेछ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 नागरिक शिक्षा कार्यक्रम प्रसारण गर्नेछौ। 10 बजे समाचार, 10 बजेको समाचारपछि कार्यक्रम लोकलहरी सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौ र 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौ कार्यक्रम जीवन विज्ञान।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, आफ्नो निर्णय क्षमताको विकास कसरी गर्ने? कहिलेकाहीँ बडो अप्ठ्यारो अनुभव भइरहेको हुन्छ, यो गर्ने कि यो गर्ने, यो गर्ने कि यो गर्ने, निर्णय गर्नै सकिन्न। के गर्ने कसो गर्ने बडो असमञ्जस हुन्छ, कुनै बाटो स्पष्ट हुँदैन र अधिकांश मानिसहरूलाई यो दोधार बनि नै रहन्छ। कहिल्यै पनि कुनै काममा स्पष्टता आउँदैन। म यही गर्छु भनेर पुरा शक्ति त्यो विषयमा लगाउनै सकिन्न। एउटा काम गर्यो है, गल्ती भयो, त्यो गरे भए हुन्थ्यो कि, गरेपछि पनि त्यो गरे भए हुन्थ्यो कि भन्ने हुन्छ। गर्नुभन्दा अगाडि पनि के गरौँ कि के गरौँ, यता गरौँ कि उता गरौँ, त्यत्तिकै काममा हाम फाल्छ। आफूले यही गर्छु भनेर अठोट गरेर गरेको होइन, आफै हुँदा हुँदै त्यतै गयो। यस्तो स्थिति धेरै मानिसहरूलाई पर्छ। यस्तो किन हुन्छ? हामीसँग दुईटा संसार छ, एउटा भित्री संसार, अर्को बाहिरी संसार। बाहिरी संसारको राम्रो नराम्रो भित्री संसारसँग सम्बन्ध राख्छ। भित्र राम्रो भए बाहिर राम्रो हुन्छ, भित्र नराम्रो भए बाहिर नराम्रो हुन्छ। बाहिरको जगत, बाहिरका मानिसहरू नराम्रा न नराम्रा ती त जस्ता छन्। कहिले त्यही मानिस आफूलाई राम्रो लाग्छ, कहिले त्यही खराब लाग्छ। अचम्म लाग्छ, किन यस्तो होला? एउटै व्यक्ति कहिले राम्रो कहिले नराम्रो किन अनुभव हुन्छ? किनभने भित्र राम्रो

स्मृतिहरू, गुनासोहरू, विशेष गरेर राम्रो कुराले भरिए त राम्रै हुन्थ्यो, नकारात्मक कुराहरूले चाहिँ हाम्रो मन भरिएको हुन्छ। गुनासै गुनासोले भरिएको छ। राम्रो गर्न चाहेर पनि गर्न सकिन्न। मनमा त आउँछ राम्रो सोचौँ न, यो नराम्रो विचार आइरहेको छ मनमा, यसलाई हटाइदेऊ, राम्रो सोच ल्याउनु पर्यो। आजदेखि म सकारात्मक सोच गर्छु, नकारात्मक सोचलाई हटाउँछु, व्यक्ति संकल्प गर्छ, तर हुँदैन। जति राम्रो सोच्न खोजे पनि आउँछ नराम्रै, राम्रो सोच्ने अभ्यास गरे पनि नराम्रै आउँछ, किनभने भित्र पुरै भरिएको छ, खाली ठाउँै छैन। राम्रो हाल्न खोज्यो, ठाउँ भए पो पुरा भरिएको छ। हामी सबैको समस्या यही छ, पहिला भित्र खाली गर्नुपर्छ। त्यो खाली नभएको कारणले, भरिएको कारणले हामीलाई यो गरौँ कि यो गरौँ, यो गरौँ कि यो गरौँ, कुनै निर्णय गर्न सक्दैनौँ, किनभने भित्र ठाउँै छैन। यो गर्छु भनेर अठोट गर्नको लागि बल पुगेन भित्र, बस्ने ठाउँै छैन। भनिन्छ नि, समाउने हाँगो चाहिन्छ, टेक्ने खुड्किलो चाहिन्छ। टेक्ने खुड्किलो पनि छैन, समाउने हाँगो पनि छैन भने कहाँ टिक्न सकिन्छ र? कुनै पनि ठाउँमा टिक्नको लागि, उभिनको लागि कि टेक्ने ठाउँ चाहियो कि समाउने ठाउँ चाहियो, हात पनि टेकाउन नसक्ने, खुट्टा पनि टेकाउन नसक्ने, कहाँ अडिन सकिन्छ र? हाम्रो मनको अवस्था त्यही छ, हामी अडिनै सक्दैनौँ, यो गर्ने भनेर हामी टिक्नै सक्दैनौँ। कारण यही हो, भित्र पुरै भरिएको छ। दुई प्रकारका निर्णयहरू हुन्छन् हामीले जीवनमा लिनुपर्ने। एउटा दीर्घकालिक अथवा दीर्घकालीन निर्णय, दीर्घकालीनको अर्थ के भने पछिसम्म प्रभाव पार्ने ठुला निर्णयहरू, एउटा त्यो गर्नुपर्ने स्थिति हुन्छ, कहिलेकाहीँ ठुलो निर्णय लिनुपर्ने अवस्था आउँछ। भने हरेक दिन, हरेक दिनको कुरा छोडिदिनुहोस्, हरेक क्षण हामी निर्णय लिएका लिएकै गर्छौँ, केही न केही साना साना निर्णय लिइ नै रहनुपर्छ। अहिले यो गर्छु, यो गर्छु निर्णय लिनुपर्छ। जस्तो बोल्दाखेरि प्रत्येक विषयमा अन्तर्क्रिया गर्दा अथवा एकअर्कालाई सम्बोधन गर्दा अभिव्यक्ति दिँदाखेरि निर्णय त गर्नुपर्छ। एउटा बोली बोल्नुभन्दा पहिला निर्णय गर्नुपर्छ, म यो बोल्ने कि नबोल्ने, यो कुरा बोल्नु हुन्छ कि हुँदैन। कुनै पनि काम गर्दा निर्णय लिनुपर्छ, यो काम मैले गर्न हुन्छ कि हुँदैन, कसरी गर्ने, कतिखेर गर्ने, साना साना निर्णय लिइरहेका हुन्छौँ। र जब हामी साना साना निर्णयहरूलाई सुधार्न सुरु गर्छौँ, ठुलो निर्णय पनि गर्न सक्ने अवस्थामा पुग्छौँ। हाम्रो बानी के छ भने नि, सानो निर्णयलाई त निर्णय नै मान्ने, ठुलो ठुलो मात्रै, ठुलो ठुलो कुरोमा मात्रै जुन निर्णयहरू लिन्छौँ त्यही मात्रै महत्त्वपूर्ण हो, अरू चाहिँ होइन भन्ने हामीलाई लाग्छ, यही गल्ती गर्छौँ। सानो सानो कुरा मिलेर ठुलो बन्छ, जसरी थोपा थोपा मिलेर समुद्र बन्छ, त्यसै गरी सानो सानो निर्णय लिने क्षमताले नै ठुलो निर्णय लिने क्षमताको विकास गर्छ। त्यसकारण साना साना निर्णयहरूलाई हामीले मिलाउन जान्नुपर्छ। म बोल्दैछु के बोल्ने मैले थाहा पाउनुपर्छ। कुनै व्यक्तिले केही प्रश्न गर्यो, के जवाफ दिने, यो जवाफ दिन्छु भन्ने निर्णय गर्नुपर्छ। कुनै मानिसले केही सल्लाह लिन आयो, कस्तो सल्लाह दिने, मैले निर्णय गर्नै पर्छ। कसैले यो काम गरौँ कि नगरौँ, सानो सानो कामको कुरा लिएर आयो, निर्णय दिनै पर्छ। हरेक कुरामा निर्णय त दिनुपर्छ, अब कसरी गर्ने त? एउटा अभ्यास गरौँ, भित्र खाली हुन्छ, किनभने कुनै पनि निर्णय दिनको लागि भित्र खाली हुनुपर्छ। भित्रबाट दृढता आउनको लागि भित्र स्पेस हुनुपर्छ, नत्र भने त्यहाँ टेक्ने खुट्टा हुँदैन, टेक्ने खुट्टै छैन, समाउने हाँगो नै छैन भने त्यस्तो हावादारी निर्णयको के अर्थ रहन्छ र? कसैले केही सोध्यो, जवाफ दिनु छ भने पहिला श्वास पुरा लिने, पुरा श्वास लियो छोड्यो, एक पटक श्वास पुरा लिएर छोडेपछि मन फरक पर्छ, मनभित्रको उथल पुथल कम हुन्छ, एकैछिनको लागि मन शान्त हुन्छ, किनभने श्वासको गति फरक पार्ने बित्तिकै मनको गति फरक पर्छ, मनका उथल पुथलहरू कम हुन्छन्। पुरा श्वास लिएर छोडेपछि मात्रै अनि के गर्ने सल्लाह दिन सकिन्छ, अथवा आफूले पनि निर्णय गर्न सकिन्छ, यो गर्छु भन्ने अठोट गर्न सकिन्छ, यहाँ भित्र खाली भयो। अब किन यस्तो हुन्छ भने नि, दुईटा कुरा निर्णयमा हावी भइराखेका हुन्छ, एउटा भावना, अर्को बुद्धिमत्ता। दुईटा कुरा निर्णयको लागि अपरिहार्य छ र यो दुईटा सन्तुलित हुन जरुरी छ। हाम्रो भाव शक्ति र हाम्रो विचार शक्ति दुईटा सन्तुलित हुन जरुरी छ। भावनामा लिएका निर्णयहरू कहिल्यै पनि ठिक नहुन सक्छन्, प्रायः जसो ठिक हुँदैनन्। बुद्धिमत्ताको प्रयोग गर्नुपर्छ, भाव सन्तुलित हुनुपर्छ। अब एक प्रकारको विचार निरन्तर चलिरहेको छ भने

विचारले एउटा भाव सिर्जना गरेको हुन्छ भित्र, र त्यो भावावेशमा हामीले केही पनि निर्णय गऱ्यौँ भने त्यो त्रुटिपूर्ण हुन सक्छ। त्यसकारण त्यो भावलाई सन्तुलित बनाउनको लागि लामो

0: उसका सारा विचारहरू तितर भित्र हुन्छन्, छुट्छन् सबै, खाली हुन्छ भित्र। भित्र भावना र बुद्धिमत्ताको संयोजन बन्छ अनि एउटा हावी हुँदैन। त्यो बेलामा निर्णय गर्यौँ भने निर्णय सही हुन्छ, किनभने व्यक्ति बिउझियो। बिउझेर गरेको निर्णय गलत हुँदैन। त्यसकारण हरेक क्षण सजग हुन जरुरी छ। सजगताको लागि लामो र गहिरो श्वास जरुरी छ। श्वासलाई लामो गहिरो गऱ्यौँ कि हामी सजग भइहाल्यौँ, अरू केही गर्नै पर्दैन, यति गरी पुग्छ। र कहिलेकाहीँ यति गर्दाखेरि पनि अलिकति बाटो अस्पष्ट हुन सक्छ। कुनै विषयमा अलि ठुलो निर्णय गर्नु पर्यो भने चाहिँ सानो सानो निर्णय त हामी गरिहाल्छौँ, यति गरेपछि हामी बिउजेपछि ठिक निर्णय गरिहाल्छौँ, अरू गर्नु पर्दैन। तर ठुला ठुला निर्णय लिनु पर्यो भने आफ्नो बुद्धिले अलि नधाने हो कि जस्तो लाग्छ, के गर्ने कसो गर्ने। त्यस्तो बेलामा अरूको बुद्धिमत्ताको सहारा लिन सकिन्छ, अरू व्यक्तिलाई सोध्न सकिन्छ, के गर्ने होला, यस्तो यस्तो परिस्थिति छ, मैले के गर्दा चाहिँ उचित हुन्छ होला, कस्तो निर्णय लिँदा ठिक होला, सल्लाह लिन सकिन्छ। तर सल्लाह दिने व्यक्ति कस्तो छ त्यसको निरीक्षण गर्नुपर्छ। सल्लाह दिने व्यक्ति सन्तुलित हुनुपर्छ, त्यो व्यक्तिको भाव र विचार कतिको सन्तुलित छ त्यो हेर्नुपर्छ, त्यो व्यक्ति शान्त मनस्थितिको छ कि छैन। अब अशान्त व्यक्ति छ भने त्यस्ता व्यक्तिसँग लिएको सल्लाह पनि हानिकारक हुन सक्छ। आफूले निर्णय गर्न नसकेर अर्कोसँग सहारा मागेको, त्यो सहारा दिनेले पनि गलत सहारा दिन सक्छ। हामी त्यसैको लहै लहैमा लागेर कहीँ अप्ठ्यारो स्थितिमा पनि पर्न सक्छौँ। त्यसको लागि सल्लाह लिने व्यक्ति आफूभन्दा शान्त छ, आफूभन्दा बुद्धिमान छ, आफूभन्दा भावनामा पनि सशक्त छ कि छैन, यो कुराको ख्याल राख्न जरुरी छ। जोसुकैसँग सल्लाह लिएर हुँदैन, सल्लाह लिने व्यक्तिलाई पनि हेर्नुपर्छ। अब यो त भयो तत्क्षण गर्ने कुरा, अब निर्णय गर्नको लागि अर्को के गर्ने। हरेक दिन ध्यानको सहारा लिने, प्रत्येक दिन ध्यान गर्न जरुरी छ, किनभने प्रत्येक दिन आफ्नो मनलाई खाली गर्न जरुरी छ, शान्त मन बनाउन जरुरी छ। त्यसको लागि शान्त बस्ने अभ्यास गर्ने, शरीरलाई स्थिर राख्ने, शरीर स्थिर भयो भने मन स्थिर रहन्छ। हरेक दिन मनलाई शान्त राख्ने अभ्यास गर्यो, ध्यान सधैँ गर्यो भने ध्यान गर्ने व्यक्ति कहिल्यै असन्तुलित हुँदैन। ध्यान गर्ने व्यक्तिको बुद्धिमत्ता र भावनाको संयोजन बडो राम्रो बनेको हुन्छ, यिनीहरूको मन असन्तुलित हुँदैन, यिनीहरूको भाव पनि असन्तुलित हुँदैन। ध्यानी व्यक्तिले भावनामा बगेर कुनै निर्णय गर्दै गर्दैन, उसको भाव र बुद्धिको संयोजन भइरहेको हुन्छ। किन त्यस्तो हुन्छ भने ध्यान गर्ने व्यक्ति सजग हुन्छ। ध्यानको अर्थ नै सजगताको अभ्यास हो, होसको अभ्यास गर्नु नै ध्यान हो। ध्यान भनेकै वर्तमानमा रहने अभ्यास गर्नु हो, बेहोसीबाट बिउझिनु नै ध्यानको अभ्यास हो। त्यसकारण जुन व्यक्तिले बिउझिने अभ्यास गरेको छ, ध्यानको अभ्यास गरेका छ, ऊ हर हमेसा शान्त पनि हुन्छ र हर हमेसा चनाखो हुन्छ। त्यसकारण मेरो के यो निर्णय गर्ने कि ऊ निर्णय गर्ने कि यस्तो भयो मैले निर्णय गर्न सकिनँ भनेर गुनासो गर्नु भन्दा ध्यानको अभ्यास गर्नु बुद्धिमानी हुन्छ। ध्यानको अभ्यास गरौँ र पल पल क्षण क्षणमा साना साना कुराहरूमा निर्णय गर्नको लागि लामो गहिरो श्वासको अभ्यास गरौँ। अब ध्यानको अभ्यास गर्न आएन, जानिएन भने जान्ने व्यक्तिहरूसँग सम्पर्क गर्ने, ध्यानका प्रशिक्षकहरू जसले ध्यान सिकाउन जानेका छन् सक्छन्, त्यस्ता योग्य प्रशिक्षकहरूकोमा गएर ध्यान सिक्न जरुरी छ। तर प्रत्येक व्यक्तिले ध्यान गर्न जरुरी छ, बिना ध्यान निर्णय क्षमताको विकास नै हुँदैन, बिना ध्यान भित्र खाली बनाउनै सकिन्न। जो व्यक्ति जति ध्यानी हुँदै जान्छ उसको मन भित्रबाट खाली हुँदै जान्छ, भित्र स्पेस बन्छ, तब न चाहिएको कुरा राख्न सकिन्छ। भित्र भरिएको छ भने कहाँ लगेर के हाल्ने। त्यसकारण भित्र मनमा भएका उथल पुथलहरूलाई हटाउनको लागि, भित्र खाली बनाउनको लागि ध्यान अनिवार्य छ। ध्यानको अभ्यास नगरी भित्र खाली हुँदै हुँदैन। त्यसकारण लामो गहिरो श्वास नै बिउझ्ने सजगताको अथवा भित्र मनलाई खाली गराउने सुन्दर सूत्र हो। ध्यानको अभ्यास गरौँ, हर क्षण सजग हुने अभ्यास गरौँ, हर एक निर्णयहरू शुभ हुन्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को

0: प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

प्रेमको अधीन रहेका प्रियतम श्याम सुन्दरलाई ब्रजमा यशोदाजीले वात्सल्य भावको प्रेमको लट्ठीले, ग्वाल बालहरूले सख्य भावको प्रेमको लट्ठीले र गोपिनीहरूले

खप्छन्, मनुष्यले खप्दैन, घर बनाऊ राजस्थानको मार्बल टाँसेर जाडो भयो पश्मिनाको सल, यो सब पशुहरू सहन्छन्, किनकि ज्ञान छ मनुष्यमा, ज्ञान प्रधान छ, त्यसैले मानव देह महत्त्वपूर्ण छ। यो बताए मानव देह, हेर्नुहोस् अहिलेको युग वैज्ञानिक युग मानिन्छ, व्यक्तिहरूले चौथर्फी विकास गरे ज्ञानद्वारा, हवाई जहाज बनाए, रकेट बनाए, एटम बम बनाए, खोपडा बम सब बनाए, हतियार हतियार। स्वास्थ्यको क्षेत्र लिनुहोस्, शिक्षा इत्यादि सबमा विकास भएको छ, यातायात पुरा संसारलाई एक गाउँ बनाइदिए, सेटेलाइट आदिद्वारा अब त्यहाँ जानु पर्दैन, त्यहाँको बारेमा जान्नलाई कम्प्युटरमै बसेर सब चिज हेर्न सकिन्छ। यो सब मानव ज्ञान, कुनै पशुले कम्प्युटर बनाए यो त तपाईँले सुन्नुहुन्न न केही हेरे, सफ्टवेयर बनाए, त यो मानव ज्ञान। तर यहाँ फेरि एक प्रश्न उठाउँ तपाईँहरूको तर्फबाट, हेर्नुहोस् ज्ञान जुन छ मनुष्यमा, के त्यो ज्ञान देवताको भन्दा नि धेरै छ? धेरै भए त ठिक छ, देवताहरू चाहलान्, यो मान्न सकिन्छ, पशुहरूको भन्दा ज्ञान बढी छ, तर देवताको भन्दा छैन। किन? किनकि देवताहरूमा यति धेरै ज्ञान छ, उनीहरूको शरीरद्वारा हाम्रो मनको कुरा थाहा पाउन सक्ने यन्त्र छ तिनीहरूसँग शरीरमै, हामीसँग छैन। यदि मनको कुरा थाहा पाउने यन्त्र होस् त यो पुरा विश्व 5 मिनट पनि लाग्दैन खतम हुनलाई। तपाईँहरू सब मनमा एउटा कुरा राख्नुहुन्छ, यो व्यक्ति घर आओस् मन परेको छैन, अब खुवाउनु पाल्नु सब गर्नुपर्छ, तमाम व्यस्तता छ, भित्र मनमा नै सत्तो सराप गर्नुहुन्छ, बाहिर आउनुहोस् आउनुहोस् तपाईँ त आउँदै आउनुहुन्न, 5 मिनटमा खतम हुन्छ पुरा संसार।

चिज प्रयोग गर्नुहुन्छ, तर एक खतरनाक चिज के छ, नाङ्गो तारलाई हातले समात्नु भने राम नाम सत्य हुन्छ। त्यसैले यहाँ पहिला सावधान गराइँदैछ, नरक बढिया प्राप्त हुन्छ है मानव देहमा। हेर्नुहोस्, कुनै पनि शक्ति ताकत जुन छ, जति ठुलो ताकत धारण गरेको छ, यदि त्यसको सदुपयोग भएन भने दुरुपयोग स्वतः हुन्छ। प्रयत्न गर्नु पर्दैन, सदुपयोगको लागि प्रयत्न गर्नुपर्छ। जस्तै तपाईँहरूको संसारमा साइकल छ, त्यसको शक्ति कम छ, कहीँ जानु पर्यो भने घन्टौँ लाग्छ। साइकलमा घन्टौँ लाग्ने ठाउँमा मोटरसाइकलमा चढ्नुहोस्, कान निमटिदिनुहोस् त एकछिनमै पुगिन्छ, छिटो भयो। त्योभन्दा सुरक्षित र उच्च क्लासको गाडी मानिन्छ, र त्योभन्दा पनि उच्च हवाई जहाज मानिन्छ। हवाई जहाज साइकलमा कहिले पुग्नु दिल्ली, हवाई जहाजमा बागडोग्रामा चढ्नुहोस् तुरन्त पुगिन्छ केही समयमै। तर ध्यान दिनुहोस्, यदि साइकलबाट कोही लड्यो भने चोट जति लाग्छ त्यो स्याबलन डिटल्स दलिया भरमा बन्छ, ज्यान जाने सम्भावना धेरै कम छ। यदि साइकलबाट कोही लड्यो भने खतरा कम छ, मोटरसाइकलबाट लड्यो भने हात खुट्टा भाँचिन सक्छ, बडो खतरा, पावर बढी छ त्यसमा। गाडीमा एक्सिडेन्ट पर्यो भने दुर्घटना चोटपटक त लाग्छ नि, मृत्यु पनि हुन सक्छ, नमर्न नि सकिन्छ। तर हवाई जहाज दुर्घटना भयो भने तपाईँहरूले सोध्नुहुन्छ, कोही बच्यो होला र? जति ठुलो शक्ति त्यति खतरा, त्यस्तै छ यो मानव देह हवाई जहाज समान। यसको सदुपयोग ठिक ठिक भए त हामी गन्तव्यमा पुग्छौँ। यदि

मलेसियातिर भने विदेश गएको छ, विदेश अमेरिका इङ्ल्यान्डतिर छन्, अमेरिकामा छ मेरो छोरो भन्छन् नि, त्यहाँ बुद्धिमत् बुद्धि लाउनुहुन्छ तपाईँहरू, परदेशमा छ, विदेशमा छ, चिज कहीँ पनि हुन सक्छ। त्यसैले यो स्वर्ग लेख्नु ठिक होइन वेदले भन्छ। त हेर्नुहोस्, एक स्वर्ग छ यानि कि नरक जुन छ त्योभन्दा उच्च क्लासको स्वर्ग छ, जसले नरकलाई लात मारे ऊ स्वर्ग गए, जसले नरक स्वर्ग दुइटैलाई लात मारिदिए त्यसको चाहिँ के हुन्छ नि? वेद बताउँछ, तमेव विदित्वाति मृत्युमेति नान्य पन्था विद्यते नायो। श्वेतासोत्तर उपनिषद् तेस्रो अध्यायको आठौँ मन्त्र। अर्थात् तिनले त्यो जान्नुपर्ने कुनै एक तत्त्व छ, त्यसलाई जानेर यो भवसागरबाट मुक्त भए, मुक्ति भयो तिनीहरूको। यानि कि जसले स्वर्ग नरकलाई लात मारे तिनीहरू मुक्त भए, र जसले नरक स्वर्ग मुक्तिलाई पनि लात मारे यस्ता बुद्धिमान पनि भए, समझदार व्यक्तिहरू कोही कोही भए।

0: लुभाने।
1: तुलसीदास जी ले बताए मुक्ति लाई पनी त्याग गरी दिए तटप को चीज प्राप्त करे। अब यहाँ हेर्नुस मेरो कुनै आग्रह पूर्वाग्रह छैन, तपाईँहरू जे चाहे त्यो प्राप्त गर्न सक्नुहुन्छ। म हर ठाउँमा जाने बाटो बताउने छु ट्राफिकले समान चोकमा खडा रहेर, नरक जाने पनि बाटो बताइदिन्छु, स्वर्ग जाने पनि, मुक्ति पनि, जहाँ जहाँ जान चाहनुहुन्छ सब बाटो बताइदिने मेरो काम। कहाँ जाने यो डिसिजन तपाईँहरूले गर्नु। त यहाँ निष्कर्ष के निक्ल्यो कि यो मानव देहमा हामी जे चाह्यो त्यही प्राप्त गर्न सक्छौँ, अरू देहमा हुन सक्दैन यो चिज। देवताहरूले पनि सक्दैनन्। वेद पुण्य न पुण्य लोकम नैति पापे न पाप मुभाव्याम मनुष्य लोकम। प्रश्नोपनिषद तेस्रो अध्यायको सातौं मन्त्र, अर्थात तिमी स्वर्ग जान चाहन्छौ जाऊ पुण्य गर, पाप गर नरक जान सक्छौ, पाप पुण्य दुवै नगर फेरि मृत्यु लोकमा आउँछौ, जे इच्छा लाग्छ गर। वेद भन्छ किनकि यो मानव देहमा तिमीलाई अधिकार छ, कर्वान्यवाधिकारस्ते। गीता दोस्रो अध्यायको 47 श्लोक पढ्नु होला गएर, कर्म गर्ने अधिकार यही छ तिमीलाई, यही। स्वर्गको देवी देवतालाई अधिकार छैन, कुकुर बिरालोलाई पनि छैन। किन? किनकि यो कर्म योनि हो, त्यो भोग योनि हो। तपाईँले जीवनभर काम गर्नुभयो अफिसमा, त्यो कर्म गर्ने बेला थियो। सरकारले रिटायरमेन्ट दियो, अब सरकारले दिएको खाएर बस्ने भोग गर्ने बेला हो। अब एकचोटि गएर म कुनै फाइलमा सिग्नेचर गर्छु भनेर दिँदैनन्, केवल भोग। त भोग जुन छ, ध्यान दिनुहोस्, तपाईँहरूले यस्तो हो स्वर्ग, तपाईँले 10 लाख रुपियाँ कमाउनु भयो, ब्याङ्कमा लगेर डिपोजिट गर्नुभयो 10 लाख, अब महिनाको 1 लाखको दरले खर्च गर्न थाल्नुभयो, त 1 महिना 2 महिना 10 महिनामा तपाईँहरूको 10 लाख खतम भयो। अब 11 महिनामा फेरि जानुस् चेक लिएर, मलाई 1 लाख चाहियो, त अब ब्याङ्कवालाले भन्छ खतम भयो तिम्रो पैसा, निल भयो। अरे कहाँ हुन्छ, मैले 10 लाख राखेको थिएँ। त राखेको थियौ त तिमीले भोग पनि त गर्यौ, निकालेर मस्ती पनि त गर्यौ, अब खतम भयो। अब बढी किचकिच गर्न थाल्नु भने घोक्रे ठ्याक्लाएर निकाल्छ त्यहाँ गाड लगाएर ब्याङ्कले, सिद्धो तिम्रो कमाई। त्यस्तै स्वर्ग जुन छ, स्वर्गमा तपाईँले यहाँ पुण्य गरेर जे कमाउनुहुन्छ नि, त्यो त्यहाँ छौन्जेल भोग गर्न पाइन्छ, खान पाइन्छ। त्यसपछि त्यसपछि के हुन्छ,

भूतमं लोकम हीनतरं भाविषन्ति। मुण्डको उपनिषद् 1-2-10 तपाईँहरूले गरेको पुण्य सकिएपछि त्यहाँबाट घोक्रे ठ्याक लाएर यहाँ पठाइन्छ कुकुर बिरालो बन्नलाई। सिद्धि तिम्रो कमाइ, अब जाऊ फर्केर। वेद, अरे गीता, गीतामा पढ्नुहोस् 8 अध्यायको 16 श्लोक।